0: स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 4 गते बिहीबार सन् 2026 जून 18 तारीख जेठ शुक्ल पक्षको चतुर्थी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: A complete piping solutions.
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पासपोर्ट छपाई ठेक्काको भागभण्डा प्रकरणमा अख्तियारको फास्ट ट्र्याक अनुसन्धान, सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान।
0: प्रतिनिधि सभाबाट पारित विधेयकलाई राष्ट्रिय सभाले समय सीमाभित्र फिर्ता पठाउन सकेन, चुनाव अगाडि पालिकाको संख्या र सिमाना हेरफेरको तयारी।
1: चिया निर्यातमा अवरोध हटाउन कूटनीतिक पहल, इलाममा दैनिक 11 लाख किलो हरियो पत्ती नष्ट, झापाका सबै उद्योग र बगान बन्द।
0: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा ट्रम्पको हस्ताक्षर, 60 दिनभित्र अन्तिम सम्झौता गर्ने समय सीमा।
1: र विश्वकप फुटबलमा इंग्ल्याण्डको विजयी शुरूआत, पोर्चुगल र कंगोले बराबरी खेले, घाना र पनामा खेल्दै आज बिहान पाउने 8 बजे उज्बेकिस्तान र कोलम्बियाको खेल।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
4: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। मेजर अप्लायंसेस, बेचरको बानी लाग्छ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। 64 लाख विद्युतीय राहदानी अर्थात ई पासपोर्ट छपाई सम्बन्धी करिब 7 अर्ब 65 करोड़को ठेक्कामा भएको भागभण्डालाई उच्च प्राथमिकता सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फास्ट ट्र्याकमा अघि बढ़ाएको छ। 4 सहसचिव सम्मिलित अनुसन्धान टोलीले यसमा संलग्नहरूको बयान र प्रमाण संलग्न तीव्र बनाएको हो। आयोग स्रोतका अनुसार एकैपटक 15 भन्दा धेरैसँग बयान भइरहेको छ, जसमध्ये 4 जना हिरासतमै छन्। सोमबार राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल र निर्देशक सुनिल केसी तथा हिजो तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अरियाल र ठेकेदार कम्पनीका मिवल बाउर आईडी सर्विस एजेन्ट मणिन्द्र राज मल्ल पक्राउ परेका छन्। अर्को जर्मन कम्पनी भेरिडासका एजेन्ट सिद्धार्थ थापा पनि फरार रहेका छन्। अनुसन्धानमा सहमहान्याधिवक्ता सहित 4 सहसचिव रहेको आयोग स्रोतले बताएको छ। करिब 2 हप्ता अघि नै अनुसन्धान अधिकृत तोकेर विस्तृत छानबिन थालिएको आयोगले भनेको छ। आरोपी पक्राउ परेपछि अनुसन्धानले थप गति लिएको छ। आयोगले राहदानी विभाग तथा परराष्ट्र मन्त्रालयका कर्मचारीको धमाधम बयान लिइरहेको छ। राहदानीको मूल्याङ्कन समितिमा रहेका कतिपय कर्मचारी विदेशको नियोगमा रहेकाले उनीहरूलाई समेत बयानका लागि पत्राचार भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।

0: यसैबीच बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाल जेल चलान भएका छन्। सम्पत्ति शुद्धिकरणको कसुरमा उनीहरू विरूद्धको प्रमाण र बिगो हेरेर विशेष अदालतले दुवैलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
1: प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयकलाई संविधानले तोकेको समय सीमाभित्र फिर्ता पठाउन नसकेर राष्ट्रिय सभा आफ्नो भूमिकामा चुकेको छ। वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई राष्ट्रिय सभाले 15 दिनभित्र फिर्ता पठाउन नसकेको हो। समय सीमा गुज्रिएपछि प्रतिनिधि सभाले विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ। अर्थ विधेयकका रूपमा दर्ता भएको वैकल्पिक विकास परिचालन विधेयकलाई प्रतिनिधि सभाले 7 जेठमा पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो। संविधान अनुसार यो विधेयकलाई प्रतिनिधि सभाबाट प्राप्त गरेको 15 दिनमा राष्ट्रिय सभालाई फिर्ता पठाउनु पर्ने थियो, तर राष्ट्रिय सभा विधेयकमाथि छलफल समेत गर्न भ्याएन। विधेयक समयभित्र फिर्ता पठाउन नसक्नुलाई जानकारहरूले राष्ट्रिय सभाको कमजोरीका रूपमा उल्याएका छन्। संसदका पूर्व महासचिव सूर्य किरण गुरूङ यस घटनालाई राष्ट्रिय सभाले आफ्नो जिम्मेवारी वहन गर्न नसकेको रूपमा लिनुहुन्छ। प्रतिनिधि सभाबाट आएको विधेयकलाई राष्ट्रिय सभाले निर्धारित समय सीमाभित्र सन्देश सहित वा बिना सन्देश फिर्ता पठाउन सक्नुपर्छ। उहाँले भन्नुभयो, यसबाट राष्ट्रिय सभाले आफ्नो दायित्व पूरा नगरेको ठहरिन्छ, राष्ट्रिय सभाको छविलाई धूलित बनाउने कार्य भएको उहाँको भनाई रहेको खबर कान्तिपुरमा छ।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाको चुनाव अघि नै पालिकाको संख्या र सीमाना हेरफेरको तयारी थालेको छ। पालिकामा निर्वाचित जनप्रतिनिधिहरूको 5 वर्ष कार्यकाल आउँदो वैशाख 31 मा पुग्दैछ। त्यस अनुसार निर्वाचन हुनुलाई अब 1 वर्ष पनि बाँकी छैन। पालिका सरकार सञ्चालन 2074 मा चुनाव हुने मितिभन्दा कम्तीमा 1 वर्ष अगावै गाउँपालिका वा नगरपालिकाको संख्या र सीमाना हेरफेर गर्न पाइने व्यवस्था छ। त्यसैले मन्त्रालयले हालको 1 वर्षभित्र संशोधन गर्न मिल्ने विद्यमान व्यवस्थाको सट्टा 6 महिना अगाडि पालिकाको संख्या र सीमाना हेरफेर गर्न मिल्ने बनाउन लागेको छ। नेपाल सरकारले हरेक 10 वर्षमा विभिन्न आधारहरूको विश्लेषण गरी गाउँपालिका तथा नगरपालिकाको पुनः वर्गीकरण गर्न सक्ने नयाँ प्रावधान ऐनमा समेटिएको छ। 2073 मा गाउँपालिका र नगरपालिकाको गठन भए यता त्यस यता परिवर्तन भएको छैन। चुनाव अगाडि नै पालिकाको पुनरावलोकनको तयारी भइरहेको खबर कान्तिपुरले लेखेको छ।
1: प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 सीट जितेको रासोपाले पहिलो पटक राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण तय गर्दैछ। असार 7-9 मा चितवनमा हुने पहिलो महाधिवेशनका लागि रासोपाले बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रको मार्ग चित्र अघि सारेको हो। रासोपाले यसरी शासन व्यवस्थाप्रति विधानमा उल्लेख गरेको थिएन। पार्टी सहमहामन्त्री तथा सांसद विपिन आचार्य संयोजकत्वको विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा पार्टीको राजनैतिक दर्शन र वैचारिक दृष्टिकोण स्पष्ट पारिएको छ। आचार्य संयोजकत्वको समितिमा गणेश पराजुली, चन्दा कार्की, प्रकाश चन्द्र परियार र सुशान्त वैदिक सदस्य रहनु भएको छ। समितिले विधानको भाग 3 मा पार्टीको वैचारिक आधार र निर्देशक सिद्धान्तको प्रावधान प्रस्ताव गरेको छ। रासोपा संवैधानिक समाजवादको मार्गमा अगाडि बढ़ने पनि प्रस्तावित विधानमा लेखिएको छ। कान्तिपुर दैनिकमा खबर छ।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टी नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले 36 बुँदे असन्तुष्टि पत्र पठाउँदै संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालको राजीनामा मागेसँगै विवाद उत्कर्षमा पुगेको हो। खनालले प्रचण्ड माधवलाई पार्टी हाँक्न नसक्ने अयोग्य नेताको आरोप लगाउनु भएको छ। पत्रमा भनिएको छ, यस्तो अवस्थामा पार्टी महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित रूपले पुर्याउनु नै गाह्रो छ। त्यसो हुँदा तपाईँ संयोजक र सहसंयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्नुहोस्। नयाँ योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटिले अधिकार दिनुहोस्। खनालले संयोजक र सहसंयोजक पदलाई तत्कालीन एमाले र माओवादी बीचको एकताकै अर्को संस्करण भन्नुभएको खबर नयाँ पत्रिकाले लेखेको छ। काया कैरनमा विद्युतीय गाड़ी प्रयोग र सरकारको प्राथमिकता बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला

0: नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी लाजिमपाट काठमाडौं
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना इस बैंक बाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस बैंकको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ यतिन्जेल हामीले पासपोर्ट छपाई ठेक्काको भागभण्डा प्रकरणमा अख्तियारको फास्ट ट्र्याक अनुसन्धान सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान प्रतिनिधि सभाबाट पारित विधेयकलाई राष्ट्रसभाले समय सीमाभित्र फिर्ता पठाउन सकेन चुनाव अगाडि पालिकाको संख्या र सीमाना हेरफेरको तयारी रासोपाको आगामी मार्गचित्र बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र नेकपा भित्रको विवाद उत्कर्षमा झलनाथ खनालद्वारा प्रचण्ड र माधवको राजीनामा माग लगायतका खबर प्रस्तुत गर्यौं
3: अब बाँकी खबर भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीतिक समाधान खोज्न पहल थालेको छ प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनु भएको छ प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले चिया तथा अलैंची लगायत कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाएको बताउनुभयो असार 1 गतेदेखि इलामका 53 चिया उद्योग बन्द भएपछि चिया टिपाईको मुख्य सिजनमा अहिले दैनिक 11 लाख किलो चिया नष्ट हुन थालेको छ सरदर प्रति किलो 50 रूपियाँका दरले पनि यो चियाको मूल्य 5 करोड़ 50 लाख रूपियाँ हुन्छ यो मूल्य किसानको हरियो पत्तीको मात्र हो टिप्न ठिक्क भएको चिया बगानमै छोड्नु पर्दा किसान र दैनिक ज्यालामा काम गर्ने श्रमिकको रोजीरोटी नै गुम्न थालेको छ त्यसै पनि दुई पात एक सुरो चिया हुर्किएर गएपछि त्यसलाई गुणस्तरको मानिँदैन चिया टिप्न एक दुई दिन ढिलो हुँदा पनि धेरै नै हुर्किने र त्यसको मूल्य पनि कम पाइने गरेको किसानहरू बताउँछन् इलामका चिया उद्योग बन्द गरेको 3 दिनपछि त्यही समस्या देखाउँदै झापाका चिया उद्योगीले समेत आजदेखि आफ्ना सबै उद्योग बन्द हुने घोषणा गरेका छन् आजको गोर्खापत्रमा खबर छ
2: विदेशी देशको स्थायी वा अस्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित दुईजना कर्मचारीलाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन तथा असाधारण विदा सकिए पनि काममा नफर्की विदेशमै बसिरहेका दुईजना कम्प्यूटर अपरेटरसँग 15 दिने स्पष्टीकरण माग गर्दै कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो स्वीकृत विदा सकिएको 30 दिनभित्र कार्यालयमा हाजिर हुनुपर्ने कानूनी प्रावधान छ तर त्यसलाई उल्लंघन गर्दै ती कर्मचारीहरूले निजामती सेवा ऐन विपरीत विदेशी आवासीय अनुमति लिएर बसेको मन्त्रालयले जनाएको छ निजामती ऐन अनुसार बहालवाला कर्मचारीले विदेशी पीआर लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन् मन्त्रालयका अनुसार ती कर्मचारीहरूले 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश नगरे वा स्पष्टीकरण सन्तोषजनक नभए उनीहरूलाई भविष्यमा सरकारी सेवाको लागि समेत अयोग्य ठगिरिने गरी सेवाबाट हटाइनेछ
3: सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत पेट्रोलियम पदार्थको आयात घटाउने स्वच्छ ऊर्जाको प्रयोग बढ़ाउने र दीर्घकालीन रूपमा यातायात खर्च कम गर्ने लक्ष्यसहित विद्युतीय गाड़ी परिवर्तनलाई बजेटमा जोड़ दिएको छ तर गाड़ी व्यवसायहरूले भने नीतिगत स्थिरता कर संरचनामा हुने बारम्बार परिवर्तन चार्जिङ पूर्वाधारको कमी र बैंकिङ क्षेत्रमा लगानी सहज नहुँदा व्यवसाय विस्तारमा चुनौती रहेको बताएका छन्। विद्युतीय गाड़ीको माग बढ़े पनि स्पष्ट र दीर्घकालीन नीति आवश्यक छ। बजेटमा विद्युतीय गाड़ीको प्राथमिकता गाड़ी व्यवसायहरूका समस्या र सम्भावनाबारे साथी विकास चापागाईले नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग कुरा गर्नुभएको छ।
4: सरकारले प्राथमिकता दिएकै छ विद्युतको शहरी साधनलाई पहिलादेखि नै दिँदै आएको छ भने यसपालि पनि त्यसलाई चाहिँ क्रमिक रूपमा लिएर गइरहेको छन्। साधारण तयारी हेर्ने हो भने केही दरहरूमा तपाईँको चेन्ज भएको छ, कुनै रेटहरू बढेका छन् भने कुनै घटेका पनि छन्। र पुरानो एउटा समस्या जुन थियो विद्युतीय सवारी साधन आयात गर्दाखेरि पिक पावरको आधारमा लाग्ने थियो भने अहिले हटाएर मूल्यको आधारमा गरिएको छ, त्यो पनि एउटा राम्रो र स्वागत योग्य नै छ र समग्रमा राम्रो छ यसपालिको बजेट।
5: अब यो मध्यम आय भएका मानिसले पनि एउटा गाडी किन्ने एउटा सोख हुन्छ नि, कतिको अब सहज छ
4: गाडी चढ्नको लागि? धेरै कुरामा सहज छ, तर त्यसको लागि सरकारले जुन नीतिगत कुराहरू र केही चिजहरूमा चाहिँ अलिकति फ्लेक्जिबल हुनुपर्छ, केही कुराहरू चेन्जहरू गर्नुपर्छ। जस्तो हामी गाडी किन्दैछौँ भने कोही मान्छेले गाडी किन्नको लागि आज जाँदैछ भने गाडी आवश्यकता अनुसार कुन चिजलाई नेसेसिटीमा राख्ने, कुनलाई लग्जरीमा राख्ने, सबभन्दा पहिला त गाडीको वर्गीकरण गरेर सर्वसाधारणले महसुस गर्ने गरी चढ्नको लागि र सर्वसाधारणलाई साँच्चैकै सरकारले चढ्न दिने हो भने पहिला के गर्नु पर्यो भने नेसेसिटीको गाडीलाई 5 वर्ष किन 10 वर्ष दिनु पर्यो नि लगानी गर्नलाई। किस्ताबन्दीमा उसले 10 वर्ष पाउनु पर्यो, उसले आय स्तर अनुसार चढ्न सक्छ भने 10 वर्ष दिनु पर्यो। बाइक किन्ने मान्छेले पनि बाइक आफ्नो आवश्यकता अनुसार छ भने बाइकको पनि वर्गीकरण गरेर, किनभने कसैको लागि 4 पाङ्ग्रे जरुरी छ भने कसैको लागि 2 पाङ्ग्रे पनि उहाँको लागि चाहिँ नेसेसिटी हुनसक्छ। धेरैजनाको लागि नेपालमा नेसेसिटीमा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा सहज रूपमा यात्रा गर्नलाई 2 पाङ्ग्रे लिइरहेको हुन्छ भने 2 पाङ्ग्रेलाई पनि प्रवर्धन गरेर सरकारले चाहिँ फाइनेन्सको सुविधा राम्रो गर्न सकेको खण्डमा मलाई लाग्छ हरेक नेपालीको घर घरमा सवारी साधन चाँडै भन्दा चाँडै पुग्छ।
5: व्यवसायी उपभोक्तालाई चाहिँ तपाईँको सन्देश चाहिँ के?
4: अटोमोबिललाई हेर्दाखेरि हेर्ने दृष्टिकोण चेन्ज गर्नुहोस्। अटोमोबिल यो नेसेसिटी हो, सबैको आवश्यकता हो। एउटा उद्योगीको सामान उद्योगमा बनेपछि बजार पुर्याउनको लागि एउटा किसानले फलेको सामान र या फल्नलाई खेती गर्नलाई चाहिने सवारी साधन र एउटा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा युज हुने बाइकको या सानो कारहरूलाई हेर्ने दृष्टिकोण सबैले हामी चेन्ज गरेर यो वास्तवमा चाहिँ अबको दिनमा आवश्यकता हो। यातायात चाहिन्छ, हामी सुरक्षित तरिकाले हिँड्न आवाजात गर्न पाऊ, सुरक्षित यात्रा गर्नको लागि सुरक्षित रोड हुनुपर्छ र यो सबै कुरा चाहिँ हामी राज्यलाई आवश्यकता अनुसार चाहिँ परिपूर्ति गर्नुपर्छ र हामीले पनि यो भोग गर्न पाइन्छ भन्ने चाहिँ धारणा राखेर हामी आशा राखेर चाहिँ अगाडि बढ़ौं जस्तो लाग्छ। सवारी साधन किन्नुभन्दा अगाडि सवारी साधनका बिक्री पछिका सेवा र सवारी साधन किन्दै हुनुहुन्छ भने उहाँहरूको बारेमा कम्पनीको बारेमा विस्तृत रूपमा जानकारी गरेर जानकारी लिएर मात्रै किन्नुहोला भन्ने म सबैजनालाई अनुरोध गर्न चाहन्छु।
2: नाटा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रतिसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि अर्को प्रसंग, वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले म्यान पावर व्यवसायलाई तिर्नुपर्ने लागत तथा सेवा शुल्क अब सरकारले नै निर्धारण गर्ने भएको छ। श्रमिकबाट चर्को रकम असुल्ने, ठगी गर्ने, रकम बुझाए पनि बिल भरपाई नदिने लगायतका गुनासा बढ़दै गएपछि सरकारले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउन लागत शुल्क निर्धारणको प्रक्रिया अघि बढ़ाएको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरू झन मारमा परेको भन्दै यसको विकल्पबारे अध्ययन गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै इजरायल जान लिँदै आएको अंग्रेजी भाषा परीक्षाको आवेदन बन्द गरिएको छ। इन्टरनेशनल क्वालिफिकेशन प्रणालीले सूचना निकालेर भाषा परीक्षा आवेदन प्रक्रिया अहिलेका लागि बन्द गरिएको जनाएको हो। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखा को थेरापी, आँखा को पर्दाथ साथ जलबिन्दु को उपचार, नाक कान घाटी को उपचार, सामाजिक सुरक्षा कोष को स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नंबर 01-5224-352-5224-353।
6: एक वर्ष देखि पांच वर्ष सम्म का सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
8: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
6: यसै क्रममा यही असार तीन गते पुष्य नक्षत्र परेको दिन आआफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। केही समय अघिसम्म चिसो भन्ने बित्तिकै आयातित र बोटलिङ गरिएका प्रशोधित पेय पदार्थ मात्रै बुझिन्थ्यो। गर्मीले अत्याएपछि उपभोक्ता बजारमा तिनै आधुनिक पेय रोज्न बाध्य हुन्थे, तर अब समय फेरिएको छ। बजारमा हाम्रै रैथाने पेय पदार्थले बलियो उपस्थिति जनाउन थालेका छन्। परम्परादेखि भान्साको चौघेरामै सीमित मौलिक पेय अहिले व्यावसायिक बन्दै बजारसम्म आइपुगेका छन्। बजारमा मात्रै कहाँ हो र जिल्लाका सरकारी कार्यालयको अतिथि सत्कारमा पनि रैथाने पेय नै पहिलो रोजाई बन्न थालेको छ। रैथाने पेयमा सबैभन्दा बढ़ी उपयोगमा मही छ। पहिले गाउँघरकै भान्सामा सीमित मही अहिले बजारका फ्रिज र होटलका टेबलसम्म सजिन थालेको छ। सभा समारोह भोज भतेर र अन्य सुख दुःखका जमघटमा रोजाईको पेय बनेको छ मही। गर्मीमा व्यापक खपत हुन थालेपछि आकर्षक बोतलमा राखेर मही बिक्री गर्ने चलन बढ़ेको छ। दुग्ध सहकारीका साथै निजी डेयरी उद्योग पनि मही उत्पादनमा लागेका छन्। चितवनको भरतपुर महानगरपालिका 9 शरदपुरका जंगबहादुर थापा अस्ति मंगलबार दिउँसो भरतपुर अस्पताल रोडमा रहेको चिया पसलमा साथीहरूसित गफिरहनु भएको भेटिनु भयो। जमघटमा चिया र चिसोको साटो महीको बोतल किनेर साथीहरूसँग बाँड्नुभयो र पिउन शुरू गर्नुभयो। चारजना साथीले 3 बोतल मही पिएको उहाँले बताउनुभयो। सानो छँदा घरमा प्रशस्त हुन्थ्यो, नभएका बेला गाउँ घरमा बोलाई बोलाई दिन्थे, त्यसरी बानी परेको हो। अहिले किनेर खानु परेको छ उहाँले भन्नुभयो, तर सबै ठाउँमा पाइँदैन। किनेरै खाए पनि स्वास्थ्यप्रद पेय पदार्थ पिउन पाउँदा ढुक्क लाग्ने उहाँको भनाई छ। बजारमा मही बिक्री हुन थालेकाले किसानलाई पनि राहत मिलेको उहाँले बताउनुभयो। शीतलताका लागि तराई मधेसका स्थानीय बजारमा सातु मही बेलको शर्बत र उखुको जुस जस्ता परम्परागत पिएको माग र आकर्षण वाटै बढ़ेको छ। सर्वसाधारणलाई शीतलता प्रदान गरिरहेका यी स्वास्थ्यप्रद रैथाने पिएको व्यापार समेत उत्साहजनक रहेको आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको नयाँ सम्झौतामा हस्ताक्षर गरेको व्हाइट हाउसले जनाएको छ। बीबीसीका अनुसार सम्झौता तत्काल लागू भएको छ, यद्यपि ट्रम्पले यसलाई अन्तिम नभएको भन्दै कार्यान्वयनको अवस्था नजिकबाट निगरानी गरिने बताउनु भएको छ। अमेरिकी अधिकारीहरूले सार्वजनिक गरेको 14 बुँदे सम्झौता अनुसार इरानले कहिले पनि आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको छ। साथै युद्धबाट प्रभावित इरानको पुननिर्माणका लागि 300 अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने विषय उल्लेख छ, तर यो कोषमा अमेरिकाले प्रत्यक्ष आर्थिक योगदान दिनुपर्ने बाध्यता भनिराखिएको छैन। सम्झौतामा लेबनान सहित सबै मोर्चामा जारी सैन्य कार्यवाही तत्काल स्थायी रूपमा अन्त्य गर्ने भनिएको छ। यसले क्षेत्रीय तनाव कम गर्ने तथा मध्य पूर्वमा स्थायित्व कायम गर्ने प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ। दुवै पक्षले 60 दिनभित्र अन्तिम तथा विस्तृत सम्झौता सम्पन्न गर्न वार्ता जारी राख्ने सहमति गरेका छन्।
3: अब खेल खबर। विश्वकप फुटबलमा उपाधि दावेदार इंग्ल्याण्डले विजय शुरूआत गरेको छ भने पोर्चुगल बराबरीमा रोकिएको छ। आज बिहान सम्पन्न समूह एलको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक हात पारेको हो। इंग्ल्याण्डका कप्तान ह्यारी केनले खेलको 12 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर 36 मिनटमा मार्टिन बाटोरिनाले गोल गरेपछि क्रोएसिया खेलमा फर्कियो। त्यसपछि 42 मिनटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई पुनः अग्रता दिलाए, तर पहिलो हाफको इन्जुरी समयमा पीटर मुसाले गोल गरेपछि खेल 2-2 बराबरीमा पुगेको थियो। दोस्रो हाफमा इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्यो। 47 मिनटमा जुट बेलिङ्गमले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए भने 85 मिनटमा मार्कस राशफोर्डले गोल गरेपछि इंग्ल्याण्डले 4-2 को सहज जीत सुनिश्चित गरेको छ। जीतसँगै इंग्ल्याण्डले समूह एलमा 3 अंक जोडेको छ। यस्तै गैराती सम्पन्न अर्को खेलमा पोर्चुगल र कंगोले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बलियो मानिएको पोर्चुगल विरूद्ध कंगोले अंक खोज्दै ऐतिहासिक नतिजा निकालेको हो। खेलको 6 मिनटमै जो आओ नेभेसको गोल मार्फत पोर्चुगलले अग्रता बनाएको थियो, तर पहिलो हाफको इन्जुरी समयमा युआने भिस्ताले बेहेग मार्फत गोल गर्दै कंगोलाई बराबरीमा फर्काए। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल 1-1 बराबरीमा सकिएको हो। सन् 1974 जायरे नामबाट पहिलो पटक विश्वकप खेलेको कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। विश्वकपमा अहिले भने समूह एलको घाना र पनामा खेलिरहेका छन्। दुवै टोलीबीच 79 मिनटसम्म खेल भइरहँदा गोल हुन सकेको छैन। अहिले बिहान 7:45 समूह केको उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। पूर्व र मध्य भेगका केही ठाउँमा गए राति र आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि कोशी प्रदेशका तराई, मधेस प्रदेश र अरू प्रदेशका पहाड़ी तथा हिमाली भेगमा पानी पर्नेछ भने मध्य र पश्चिम तराईमा आज र भोलि तातो दिन हुने सम्भावना छ।
3: नारायणगढ़ मुगलुङ सड़कमा एकतर्फी रूपमा गाड़ी सञ्चालन भइरहेका छन्। गैराते तुइन खोलामा पहिरो खसेपछि सड़क केही बेर अवरूद्ध भएर पछि एकतर्फी रूपमा सञ्चालनमा आएको हो। पहिरो हटाए पनि बेला बेला ढुङ्गा खस्ने गरेकाले सड़क एकतर्फी खुलेको मुगलुङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले गाड़ीहरू आलोपालो चलिरहेका छन् र जामको समस्या समेत छैन।
2: सरकारले लामो समयदेखि विवरण नबुझाएका तथा विभिन्न शुल्क र जरिवानाको भारले निष्क्रिय बनेका कम्पनीलाई पुनः औपचारिक प्रणालीमा फर्काउने प्रयास गर्दै विशेष छूट योजना ल्याएको छ।
3: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको प्रक्योता रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेपछि असुली प्रक्रिया अघि बढ़ाएको छ।
2: काया कैरनमा अब पालो उखानको
3: खोजे पाइन्छ सोधे बुझिन्छ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: पासपोर्ट छपाई ठेक्काको भागभण्डा प्रकरणमा अख्तियारको फास्ट ट्र्याक अनुसन्धान। सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान।
2: प्रतिनिधि सभाबाट पारित विधेयकलाई राष्ट्रिय सभाले समय सीमाभित्र फिर्ता पठाउन सकेन। चुनाव अगाडि पालिकाको संख्या र सीमाना हेरफेरको तयारी।
3: चिया निर्यातमा अवरोध हटाउन कूटनीतिक पहल। इलाममा दैनिक 11 लाख किलो हरियो पत्ती नष्ट। झापाका सबै उद्योग र बगान बन्द।
2: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा ट्रम्पको हस्ताक्षर। 60 दिनभित्र अन्तिम सम्झौता गर्ने समय सीमा।
3: र विश्वकप फुटबलमा इंग्ल्याण्डको विजय शुरूआत। पोर्चुगल र कंगोले बराबरी खेले। घाना र पनामा खेल्दै आज बिहान 7:45 उज्बेकिस्तान र कोलम्बियाको खेल।
2: अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। कतिपय सांसदहरू समेत विश्वकप फुटबलमा भुलेर संसदको बैठक जान छोडेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना सांसद मध्यरातमा आफ्नै घरभित्र आरामले बसेर टेलिभिजनमा फुटबल हेरिरहेका छन्। त्यतिकै बेला कसैको फोन आएको छ अनि खेल हेर्दै गरेका उनी फोनमा भन्दैछन् संसदमा जाने भ्याइरहेको छैन, देशको चिन्ताले आजकल रातभर निन्द्रै लाग्दैन क्या, अनि दिउँसोतिर यसो सुत्नु परेन र भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
0: ल सुन बहिनी, सुरु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजु त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुतकुण्ड नगरपालिका 5 कोलिरी सुनुखुम्बु।
3: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
2: सोलुखुम्बु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 टापसिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसो सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
3: सेवा सुविधाहरू, खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
2: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि, थप सुब सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू, नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98-66-41-74 र फुनी शेर्पा होस्टेल सञ्चालक 98-41-15-90-82।
3: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 का

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौ। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Smart, the moon is

0: 최고 100으로 터지도록 사이.
1: सूचना सूचना सूचना सुरुङ जुनगे सी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा साधन क्षेत्र में घासपात काट्न गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। क्षेत्र में अनावश्यक रूप में न जानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदिनुहोस्। सुलिङ जिल्लाकी उपभोक्ता समिति हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिनदेखि दात दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुन्डेनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु
7: बन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनौँ न दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेट बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: Thank you. नमूना दुधकुंड आयल फॉर्म स्टोर हम प्रतिबद्धता पेट्रोलियम पदार्थ में शुद्धता यहां डीजल पेट्रोल तपाईले भनेकै समय में तुरंत उपलब्ध छ। संपर्क व्यक्ति परशुराम तामाङ 9847-8735-19 समुद्र साक्य 9861-83-35-34 टेलीफोन 0385-2243 नमूना दुधकुंड आयल फॉर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुंड आयल फॉर्म स्टोर संगे न्यू आई सॉ मोटर पार्ट्स एंड सप्लायर्स में संपूर्ण गाड़ी मरमत संबंधी सेवा उपलब्ध छ। यहां साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। संपर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुंड आयल फॉर्म स्टोर सोलू दुधकुंड नगरपालिका साथ गारमा चोर बौद्ध सुलुखुम्बु
11: बाबा म आज स्कूल जाने मन छैन आज जाने नि है
12: के हो सन्चो भएन
11: होइन यतिकै जाने मन लागेन
12: यतिकै पनि हुन्छ
11: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले हुन्छ
12: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
13: नमस्ते कति टाइमले पाल्नु भयो
12: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
13: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
14: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
15: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन
16: ए के भो दौडिदिन त आइस त
15: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
16: भन को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
17: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदूत कुंडी नगर पालिक पांच सलेरी स्कूल खुम्बू विगत देखि नई ग्राहक विश्वास जित्ती आयो न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लेटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिपी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर मोनो सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860321426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु
1: हाम्रो के दोष छ र पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ नि सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्नु त होइन
4: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: What? बाहर
6: नो दीदी सुनतोली ढुका खोल न ये रात कीदी आंक दीदी भित्र हेन न मैं डर लाई रा आज घर में कोई झंडा को मौका सोधे तलू घर को मैला दाई आगे आगे दीदी
5: मैला दाई पक्स मैं फोन कर हेलो माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ पढी पठाइदिनु हुन्छ कि
7: अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकीर मनोपराउन सफलतासँग भेट्न जाम्ला
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्ने सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
1: हो काकी के को सुन्दर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
0: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
1: के रे नानी त भर्खर 17 कि लाग्यो हुन्न
0: ओ बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसरी हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
1: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढायो देश विदेश आफै घुमिरहेछन् नि हिँडे जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
1: मलाई मुखले घाटेको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भए
9: म अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य श्वासमै समस्या देखियो
8: धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
10: अब सुन्नुहोस् पूरा समाचार
11: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रसूदित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
10: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
11: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
10: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
11: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
10: मद्यपान र धूम्रपान सेवन नगरौं
11: स्वस्थ रहौं सुखमय जीवन बिताउ
10: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई पक्नुस् त पक्नुस् के गर्नुभएको
12: देख्नु भएन औषधि हालेको
5: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
12: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
5: हेर्नुहोस् दाई
3: यसरी बाली गालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: विषादीले धेरै नै जोखिम हुन्छ क्या होला नि?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
11: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
13: हेलो
12: हेलो,
13: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
3: हजुर,
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु दिन त। हेलो, भन्नुहोस् त।
13: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
12: ए नानी, के भनेर?

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ज
2: उज्जवल भविष्यको लागि हाम्रो अभियान
3: Sound check. Studio time.

0: मेगाहर्ज बाट देशका विभिन्न भाग www.solution.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अन्जु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। लिखो खोला जलविद्युत आयोजना विवाद समाधानका लागि असार 7 गते वार्ता हुने। सर्वसाधारणका लागि माउन्ट एभरेस्ट हाइटो पार्क आइपिओ खुल्यो। असार 25 गतेदेखि भदौ वसान्तसम्म सोलु भूकुण्डका कच्ची बाटोमा हेबी सवारी सञ्चालनमा प्रतिबन्ध। सोलुकुमा नेकपाको नयाँ नेतृत्व चयन। इन्चार्जको जिम्मेवारी बाईलाई संयोजकमा सिर्ता। खुलिङ विदेशमा कफी प्रशोधन प्लान्ट संचालनमा अपाङ्गता भएका व्यक्तिको अधिकार व्यवहारमै कार्यान्वयन गर्न खोलुङ्गामा सरकारवालाको प्रतिबद्ध। र विश्वकप फुटबलमा इंग्ल्याण्डको विजय शुरूआत। पोर्चुगल र कंगोले बराबरी खेले। अब समाचार विस्तारमा। लेखो कला जलविद्युत आयोजना सम्बन्धी विवाद समाधानका लागि वार्ता हुने भएको छ। आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा आन्दोलनरत पक्ष र हाइड्रो पावर कम्पनी बीच देखिएको विवाद अन्त्य गर्ने उद्देश्यले कम्पनीको उच्च पदस्थ पदाधिकारीको उपस्थितिमा विशेष छलफल तय गरिएको छ। लेखो हाइड्रो पावर संघर्ष समिति र स्थानीय पक्षबीच असार 2 गते भएको सहमति अनुसार वार्ता आगामी असार 7 गते बिहान 10 बजे लेखो पिके गाउँपालिका 5 किन्जा स्थित कम्पनी कार्यालयमा आयोजना गरिने स्थानीय अगुवा रमेश उमेश बस्नेतले जानकारी दिनुभएको छ। सल्फरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल र अन्य सम्बन्धित निकाय रोबहरमा राखिने जनाइएको छ। संघर्ष समितिले वार्ताका क्रममा आफ्ना मागहरू शान्तिपूर्ण ढंगले प्रस्तुत गर्ने र हाल रोकिएका आयोजनाका गतिविधि सञ्चालनमा अवरोध नगर्ने प्रतिबद्धता जनाइएको छ। स्थानीय अगुवा उमेश बस्नेतले आगामी बैठकमा कम्पनीका तर्फबाट निर्णय लिन सक्ने प्राप्त उच्च पदाधिकारीको अनिवार्य उपस्थित आवश्यक रहेको बताउनु भएको छ। उहाँका अनुसार वार्तामा जिम्मेवार अधिकारी सहभागी नभए वा उठाएका विषयमा ठोस निष्कर्ष ननिस्किए स्थगित आन्दोलन पुनः शुरू गर्दै थप सशक्त कार्यक्रमको घोषणा गर्ने उल्लेख गर्नुभएको छ।
1: यसको लागि चाहिँ हामीले पहिला 7 बुदाको मागहरू जिल्ला प्रशासन कार्यालय मार्फत केन्द्रसम्म पुर्याइसकेका छौं। त्यसमा चाहिँ विशेष गरी हाम्रो सीएसआर र सीएसटी को लेखा परीक्षणको एउटा 1 नम्बरमा त्यो बुदा छ भने 2 नम्बरमा चाहिँ वातावरणीय प्रभाव मूल्याङ्कन र सेयर अंकित मूल्य समयमा नै जारी गर्नु पर्यो भन्ने मागहरू लगायत स्थानीय पर्यावरण कायम गर्नुपर्ने मठ मन्दिर संरक्षण अनि उच्छे बाढ़ी र जग्गाहरूको मुआवजा जस्ता विषयहरू पनि समेटिएका छन् जुन चाहिँ हामीले जिल्ला प्रशासन कार्यालय मार्फत केन्द्रसम्म पुगिसकेको छ। मन्त्रालय सम्बन्धित मन्त्रालय विभागदेखि लिएर कम्पनीमा पनि पुगिसकेको छ। तिनै मागहरूको विषयमा चाहिँ हामी छलफलमा रहन्छौ। अब यो चाहिँ एउटा अब हाइड्रो पावर एउटा अब देशको एउटा आर्थिक मेरुदण्ड पनि रह्यो। अब त्यो नभए पनि नहुने अब निर्माण भइसकेपछि त्यो सुरुङको कारणले गर्दाखेरि अब पानीको त्यो अभावले गर्दा त्यहाँका नागरिकहरू चाहिँ एकदम काकाकुल अवस्थामै छन् भन्नु पर्यो। अब खानेपानीको विस्तार र योजना नयाँ मुहानको खोजी गरेर पुराना मुहानहरू अब यही हाइड्रो पावरको कारणले र भूकम्पको कारणले सुकेको हुनाले नयाँ मुहानहरूको खोजी गरेर अब बजेट मार्फत नै यसको कार्यान्वयन हुन्छ होला। खासमा सार्वजनिक उत्तरदायित्वमा खानेपानीमा हुने समस्यालाई चाहिँ सम्बोधन गर्न कम्पनी मार्फतै हुनुपर्ने कामहरू हो। लगभग 11 वटा बुदामा शीर्षकमा चाहिँ कम्पनीले सीएसआरको काम गर्नुपर्ने थियो, त्यो नगरेको देखिन्छ। यसमा चाहिँ अब छानबिन गरेर अब राज्यको तर्फबाट नै सम्बोधन हुनुपर्छ भन्ने माग हो। अब यसमा त हजुरको अहिले 2.5 वर्ष भयो कम्पनी उत्पादनमा गएको, त्योभन्दा अगाडिदेखि नै अब धुलो धुवाँ अब पर्यावरणीय असरहरू त छँदैछ। त्यसमा पनि अब हिउँदे आममा चाहिँ हाम्रो खोला चाहिँ सबै सुरुङमा हालेकोले दाह संस्कार गर्न पहलले पानी पनि नभएको र बिना सूचना चाहिँ ड्याम खोल्ने हुनाले कति समयमा लासहरू बगाएकोदेखि अब ड्याम के अरे सुरुङको चुहावटले स्थानीय जुन बस्तीहरू छ त्यसमा पनि जोखिम बढेको यस्ता विविध समस्याहरू

यता सेना प्रबन्धक दुगट समूहका जनसम्पर्क अधिकृत राजु खड्काले कम्पनी स्थानीय समुदायको हित र क्षेत्र विकासप्रति प्रतिबद्धता रहेको बताउनु भएको छ। उहाँले समाज र सहकार्यबाट समस्या समाधान सम्भव रहेको उल्लेख गर्दै अधिकांश समाज सम्बोधन भइसकेको दावी गर्नु भएको छ। उहाँका अनुसार अहिले मुख्य रूपमा शेर वितरण सम्बन्धी विषय मात्र बाँकी रहेको र त्यसबारे पनि आगामी वार्ताबाट सकारात्मक वार्ता निकाल्ने र निष्कर्ष निकाल्ने प्रयास भइरहेको उल्लेख गर्नु भएको छ। संघर्ष समितिले वार्ताबाट दीर्घकालीन समाधान निकाल्ने विश्वास व्यक्त गर्दै प्रभावित बासिन्दा र सरकारवालालाई तोकिएको समय र स्थानमा उपस्थित भई रचनात्मक सहभागिता जनाउन आग्रह गरेको छ। हाल आन्दोलनका कार्यक्रमहरू स्थगित अवस्थामा रहेका छन्। माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनीको बुधबारबाट आम सर्वसाधारणका लागि प्राथमिक शेयर खुलेको छ। कम्पनीले जारी पुँजी 86 करोड़ रूपियाँको 30% अर्थात 25,80,000 किता शेयर सर्वसाधारण समूहमा निष्कासन गर्ने भएको छ। जसमध्ये आयोजना प्रभावित स्थानीय वैदेशिक रोजगारमा रहेका नेपाली समूह सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको 14,27,600 किता शेयर आजबाट सर्वसाधारणका लागि निष्कासन गरेको अनलाइन प्रणाली मेरो शेयर तथा सिवासा सदस्य बैंक तथा वित्तीय संस्थाबाट इच्छुक आवेदकले न्यूनतम 10 तथा अधिकतम 10,000 कितासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। सोलु दुटकुण्ड नगरपालिकाले आगामी असार 25 गतेदेखि भदौ मसान्तसम्म नगर क्षेत्रका भित्री तथा कच्ची सड़कमा ट्रयाक्टर सहित ठूला धुवानीका सवारी साधन संचालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। नगर प्रमुख नामगल चन्द्र शेर्पाको अध्यक्षतामा नगर कार्यपालिकाको बैठकमा नगरपालिकाको कार्यालयमा सम्पन्न नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो। बर्खाको समयमा सड़क क्षति बढ़ने तथा आवागमनमा जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था लागू गरेको नगरपालिकाले जनाएको छ। बैठकले नगरसभाको 18 अधिवेशनको पहिलो बैठक आगामी 7-10 गते दिउँसो 1 बजे बस्ने गरी नीति तय गरेको छ। यसै गरी नगरपालिकाको लेखा समिति पुनर्गठन गरिएको छ। नवगठित समितिको संयोजक मौदा नम्बर 8 की नगरसभा सदस्य कल्पना थापा मगर चयन हुनु भएको छ। सदस्य मौदा नम्बर 3 का मिलन पुलामे मगर वडा नम्बर 11 की मिठुला खड्का रहनु भएको छ। बैठकले राजस्व परामर्श समितिको प्रतिवेदन 2083 पनि स्वीकृति प्रदान गरेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले सोलुखुम्ब जिल्ला संगठनको नेतृत्व पुनर्गठन गर्दै नयाँ जिम्मेवारी तोकेको छ। पार्टीको हालै सम्पन्न बैठकले हिम कुमार राईलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ भने देवजी जाङ्गो शेर्पालाई जिल्ला संयोजकमा मनोनयन गरेको छ। कोशी प्रदेश अन्तर्गतका जिल्ला कमिटी प्रादेशिक विभाग तथा जनवर्गीय संगठनहरूको कार्य विभाजनलाई पूर्णता दिने क्रममा सोलुखुम्ब जिल्लामा पनि नयाँ नेतृत्व चयन गरिएको हो। पार्टीले संगठनलाई थप प्रभावकारी व्यवस्थित र सक्रिय बनाउने उद्देश्यका साथ नेतृत्व हेरफेर गरेको जनाइएको छ। यसबाट जिल्लामा पार्टी गतिविधिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
सुकोशी गाउँपालिकामा कफी पशुधन प्लान्ट संचालनमा आएको छ। गाउँपालिका र इको हिमाल नेपाल तथा लेश्वर ट्रस्टको संयुक्त लगानीमा स्थापना गरेको यस प्लान्टले स्थानीय कफी किसानलाई उत्पादनको उचित मूल्य प्रदान तथा बजार पहुँच विस्तार गर्न महत्वपूर्ण सहयोग पुर्याएको गाउँपालिकाले जनाएको छ। आर्थिक वर्ष 2081-82 गाउँपालिकाभित्र 2,185 केजी कफी उत्पादन भएको थियो। कृषकको श्रमको सम्मान गर्दै गाउँपालिकाले प्रति केजी 600 रूपियाँ न्यूनतम सामर्थ्य मूल्य निर्धारण गरी विभिन्न समूह कृषक समूह सहकारी मार्फत कफी खरीद गरिएको थियो। संकलित कफीलाई कफी प्रशोधन प्लानमा प्रशोधन तथा वर्गीकरण गरी ए तथा बी का रूपमा प्रति केजी 800 रूपियाँका दरले बिक्री वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख डिम्बुनाथ योगीले जानकारी दिनुभएको छ। थुलुङ्गुकोशी गाउँपालिकामा आगामी असार 19 गते मातृभाषा कविता तथा गीत महोत्सव 2083 आयोजना गरिने भएको छ। थुलुङ्गुकोशी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा गाउँपालिकाको आर्थिक सहयोगमा मुख्य स्थित सभा हलमा बिहान 11 बजेदेखि कार्यक्रम संचालन गर्ने तयार गरिएको छ। स्थानीय ज्ञान भाषा साहित्य तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गर्न लागेको प्रतिष्ठानले जनाएको छ। कार्यक्रमलाई समावेशी सहभागितामूलक र बहुभाषिक स्वरूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अपाङ्गता भएका व्यक्तिका लागि कानूनले सुनिश्चित गरेका अधिकार कागजमै सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्न खलडुङ्गाका सरकारवालाले साझा प्रतिबद्धता जनाएका छन्। खलडुङ्गा सामुदायिक अस्पताल अन्तर्गत समुदाय माधव समावेशी विकास परियोजना सीबीआईडीद्वारा आयोजित कार्यक्रममा सरकारी निकाय स्थानीय तह न्यायिक क्षेत्र संचारकर्मी तथा अन्य सरकारवालाले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्। कार्यक्रममा उच्च अदालत विराटनगर अस्थायी जलाश खोलढुङ्गाका रजिस्ट्रार विष्णु प्रसाद पाण्डे तथा अधिवक्ता मेघहरि आचार्यले अपाङ्गता भएका व्यक्तिका हक अधिकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था तथा न्यायिक अभ्यासबारे जानकारी गराउनु भएको थियो। खोटाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोश स्थित फोक्सिङ टारको मोटरेबल पुल निर्माणका लागि जनस्तरबाट पहल थालेको छ। वादीले बगाएर अलपत्र बनेको फोक्सिङ टार पुल पुननिर्माण गर्न संघीय सरकारले आवश्यक बजेट नछुट्याएपछि स्थानीय सरकार नागरिक समाज तथा अन्य सरकारवाला निकायसँग सहकार्य गरेर पुल निर्माण गर्ने भएको छ। तराईसँग सीधा यातायात सेवा जोड्ने फोक्सिङ टार पुल 2 वर्ष अगाडि वादीले बगाएपछि पुननिर्माण गर्न छिमेकी पालिका समन्वय गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख उदिम बहादुर राई मुक्तिले जानकारी दिनुभएको छ। फिफा विश्वकप फुटबलमा पारी दावेदार इंग्ल्याण्डले विजय शुरूआत गरेको छ भने पोर्चुगल बराबरीमा रोकिएको छ। हिजो बिहान सम्पन्न समूह एलको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 गोलले पराजित गरेको छ। इंग्ल्याण्डका कप्तान ह्यारी केनले खेलको 12 मिनटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए तर 36 मिनटमा मार्टिन बाटुमिराले गोल गरेपछि क्रोएसिया खेलमा फर्किएको थियो। त्यसपछि 42 मिनटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई पुनः अग्रता दिलाएका थिए तर पहिलो हाफको जुन समयमा पिटर मुसाले गोल गरेपछि खेल 2-2 बराबरीमा पुगेको थियो। दोस्रो हाफमा इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको छ। 47 मिनटमा जुड बेलिग्रामले गोल गर्दै टीमलाई अग्रता दिलाए भने खेलको 50 मिनटमा मार्कर रासफोर्सले गोल गरेपछि इंग्ल्याण्ड 4-2 को सहजितमा सुनिश्चित पुगेको छ। जोसँग इंग्ल्याण्डले समूह एलमा 3 अंक जोडेको छ। यस्तै गैराती नै सम्पन्न अर्को खेलमा पोर्चुगल र कंगोले 1-1 को बराबरी खेलेका छन्। बलियो मानेको पोर्चुगल विरूद्ध कंगोले अंक खोज्दै ऐतिहासिक नतिजा निकालेको छ। खेलको 6 मिनटमा जो आसो नेभेसले गोल मार्फत पोर्चुगलले अग्रता बनाएको थियो तर पहिलो हाफको अन्तिम समयमा लुएन बेसाले हेड मार्फत गोल गर्दै कंगोलाई बराबरीमा फर्काएका थिए। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल 1-1 को बराबरीमा सकिएको छ। सन् 1974 जाएर नामबाट पहिलो पटक विश्वकप खेलेको कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको छ। विश्वकपमा समूह एलको घाना र पाना बीचमा पनि प्रतिस्पर्धा भएको छ।
हवस्त बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्की विदा हुन्छ। बिहान 10 बजे सोलो हाल चलेर फेरि आउँछौं। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

तपाई शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्बु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिप सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङखुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 41 74 र फुनी शेर्पा होस्टेल संचालक 98 41 15 90 82। सोलु तुकुण्ड नगरपालिका वडा नम्बर 10 साथी।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौं। नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लाउन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ कि नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
0: हेलो हजुर यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: शुभ प्रभात गुरुआमा
2: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बस्ने उपायहरू
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
4: असल साथीहरूसँग मात्रै संगत गरौं
3: मादक पदार्थ र लागु औषध सेवन नगरौं
4: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
3: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बुको सूचना। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज भित्र देहायको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ। निषेधित कार्यहरू: वन्य जन्तु पक्रन, शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुसिया कुकुर निकुञ्ज भित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पैदावारमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन, ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न, जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न, चलचित्र छायाङ्कन गर्न, निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न, कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिड्न वा प्रयोग गर्न, कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, हात हतियार खरखजन वा बीच साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन। थप जानकारीका लागि फोन नम्बर 0385401414। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बु।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार।
4: दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुशी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।

0: Namaste, Doctor, sir.
1: Namaste. Bhanusna. Bhanusna, kiyo?
0: Namaste, Doctor, sir. Mero bachcha rati ramrasanga nirauna pani sakdaina. Bela belama uthcha, darauchha, taku dukhyo bhancha. Ke garne hola?
1: Yahan udyaunuhos ekchoti tolero. Ani khana kati ho khancha ni?
0: Khana ta khancha, tara phone ya iPad dinu parcha. Natra khanai mandaina.
1: Hernus, ahileko samasya nai yahi ho. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: डाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
0: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
2: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: आत्मक योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ। आजको कार्यक्रममा हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती र इन्जिनियर श्रीकान्त यादवसँग कुराकानी गर्छौं। सबैभन्दा पहिले नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग कुरा गरौं।
4: हस्, धन्यवाद।
3: सरकारले यस वर्षको बजेटमा गाडी र विशेष गरी विद्युतीय गाडीलाई कसरी प्राथमिकता दिएको देख्नुहुन्छ? कार्यक्रमको शुरूआत यसैबाट गरौं न।
4: यस्तो छ, सरकारले प्राथमिकता दिएकै छ विद्युतीय शहरी साधनलाई, पहिलादेखि नै दिँदै आएको छ भने यसपालि पनि त्यसलाई चाहिँ क्रमिक रूपमा लिएर गइरहेको छन्। साधारण तयारी हेर्ने हो भने केही दरहरूमा तपाईँको चेन्ज भएको छ, कुनै रेटहरू बढेका छन् भने कुनै घटेका पनि छन्। र पुरानो एउटा समस्या जुन थियो यो विद्युतीय सवारी साधन आयात गर्दाखेरि पिक पावरको आधारमा लाग्ने थियो भने अहिले हटाएर मूल्यको आधारमा गरिएको छ, त्यो पनि एउटा राम्रो र स्वागत योग्य नै छ र समग्रमा राम्रो छ यसपालिको बजेट।
3: तपाईँहरूले अलिकति एक दुईवटा कुरा चाहिँ सरकारले हेरफेर गर्यो अनि पछाडिपट्टि गएर प्रेस रिलिजमा फेरि एकदम अर्थतन्त्रलाई गतिशील दिने खालको पनि छ भनेर भन्नुभएको छ, अलिकति यो कुरालाई अलिकति खुलाइदिनुहोस् न।
4: यस्तो हो कि हामीले भन्ने खोजे चाहिँ के हो भने हरेक ठाउँमा हरेक मार्क 100% कसैको नि पुरा हुँदैन। हामीले भनेको कुरा 100% मार्क पुरा हुनुपर्छ र मेरो यही हो भनेर तपाईँ बस्नुभयो भने यो संस्था चल्दैन। पहिला कुरो संस्थाले कतिपय कुराहरू के बुझ्न जरुरी छ भने हामीले गरेका मागहरू कतिवटा मार्क पुरा भयो, हामीले गरेका माग पूरा हुँदै भएन भन्ने पहिला त हामीले मूल्याङ्कन गर्नु पर्यो। सबभन्दा पहिला त हामीले धेरै कुराहरू मागेकोमा धेरै कुरा एड्रेस भएको छ, केही सामान्य चिजहरूमा तपाईँको रेटहरूमा केही हेरफेर भएको छ। त्यो सँगसँगै हामीले किन पछि स्वागत राम्रो यसपालिको उत्कृष्ट बजेट छ किनभने भने बजेटको आकारलाई हेर्नुभयो भने यसपालिको बजेटको आकार ठूलो छ। यदि भनेको जस्तो अनि उहाँहरूले जुन एउटा अनुमान गर्नुभएको छ त्यो अनुमानमा चाहिँ यो बजेटको पैसा त्यही अनुसार विनियोजन भएर खर्च भएको खण्डमा देशमा त यसले तपाईँको अर्थतन्त्रमा त राम्रो योगदान पुग्छ। अर्थतन्त्रको योगदान पुग्नु भनेको के हो भने सवारी साधनको चाप बढ्ने हो, सवारी साधनको चाप नबढिकन देशको अर्थतन्त्र त बढ्दैन भने त्यो आधारले पनि हामीले त्यहाँनेरि चाहिँ हामीले उत्साहजनक देखेको चाहिँ त्यहाँनेरि हो।
3: यो बजेटमा यो अब गाडी व्यवसायका लागि चुनौतीपूर्ण चाहिँ के छ?
4: चुनौतीपूर्ण भनेको यस्तो हो, मैले भने नि बजेटको जुन आकार छ, बजेट राम्रोसँग खर्च भएन, विकास निर्माणमा खर्च हुने चिज समयमै विकास निर्माणका कामले गति लिएन भने चाहिँ बजेटले हामीलाई सबैजना अर्थतन्त्रलाई सँगसँगै हाम्रो अटोमोबाइललाई पनि ठूलो असर गर्छ। त्यही भएर हामी आशा गरौं यसपालिको बजेट जुन बनाउनु भएको छ विनियोजित समयमै खर्च पनि हुन्छ र विनियोजन पनि हुन्छ।
3: भन्सार अन्तशुल्क वा कर नीतिले अहिले ईभी बजारलाई कस्तो प्रभाव पर्ने देखिन्छ?
4: यस्तो छ, सबभन्दा पहिला त अन्तशुल्क नै खारेज भइसकेका छ अटोमोबाइलमा, त्यो यो विद्युतीयमा खारेज भइसकेका छ भने त्यही एउटा राम्रो आई मैले तपाईँलाई भने राम्रो मध्यमा एउटा त्यो पनि हो। र भन्सारको कुराहरू भनेको के हो भने सरकारले आवश्यकता अनुसार खर्च गर्नको लागि काहीँ न काहीँबाट उहाँलाई चाप पर्छ भने कुन वस्तुबाट लिँदाखेरि असर गर्दैन भने सरकारले तय गर्ने भएको कारणले गर्दाखेरि मलाई लाग्छ भन्सारको अन्तशुल्कको त्यति ठूलो चाप हामीलाई पर्दैन। अहिले पनि पुनः गर्छु, निर्माणले गति लिनुपर्छ। देशमा उहाँहरूले जुन अनुमान गर्नुभएको छ, एउटा अनुमानित गर्नुभएको छ कि 100 बिलियनको अर्थतन्त्र बनाउँछु भनेको छ।

0: नि तपाई हामी सबैजना मिलेर यो देशमा चाहिँ आय स्तर सबैको बढाउनको लागि र 100 बिलियनको अर्थतन्त्र बनाउनको लागि लाग्नु पर्यो।
1: अब तपाई नाडाको अध्यक्ष हुनुहुन्छ, अहिले भर्खरै आउनु भएको छ कार्य समितिको अध्यक्ष भएर नेतृत्वकर्ता भएर, यो गाडी र विद्युतीय गाडी, मानिसहरूले पहिला गाडी भनेर पेट्रोल डिजल भनेर सम्झिन्थे, अब अहिले विद्युतीय गाडीहरू आइरहेको छ, विभिन्न परिवर्तन भइरहेको छ गाडीको इतिहास, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
0: यस्तो तपाईँ हाम्रो पालामा हामीले थाहा पाउँदा डिजल पेट्रोल आयो भने त्योभन्दा अगाडि पनि डिजल पेट्रोलको गाडी चल्दैन, बुझ्नुभयो नि? इतिहास पल्टाएर हेर्नुपर्छ। यो अहिले हामी ईभीमा छौँ, अहिले ई मोबिलिटीमा छौँ भने अहिलेको हामीले चाहिँ अनुभव गर्ने, सबैले देख्ने विश्वको सबै अटोमोबाइलहरू अहिले केन्द्रीकृत भएर अहिले ईभीमा चलिरहेछ, होइन? ईभी र हाइब्रिड, तपाईँको हाइब्रिडमा चलिरहेछ भने भविष्यमा यो टेक्नोलोजी चेन्ज हुन सक्छ। त्यही भएर समय परिस्थिति अनुसार हरेक ठाउँमा हरेक चेन्जेस आउँछ भने त्यसलाई चाहिँ हामीले अङ्गाल्दै अगाडि बढ्नुपर्ने स्थिति हुन्छ।
1: अब यो बजेटकै कुराकानी गरिरहँदा सरकारले विद्युतीय गाडी प्रवर्धनका लागि घोषणा गरेका कार्यक्रम कार्यान्वयन हुनेमा चाहिँ कतिको विश्वस्त छ नाडा?
0: हामी त पूर्ण विश्वस्त छौँ, हामी पूर्ण आशावादी छौँ। अहिलेको जुन सरकार छ, यत्रो देशभरि चाहिँ यत्रो नेपाली सबैजनाले एकजुट भएर झण्डै दुई तिहाई मत दिएर पठाएको छौँ भने तपाईँ हामी यसमा पोजिटिभ हुन जरुरी छ।
1: जस्तो निजी क्षेत्रले उठाइरहेको नीतिगत स्थिरताको कुराहरू थियो नि, अब यो सरकार पाँच वर्षको लागि स्थिर भइरहेको छ, यो नीतिगत अस्थिरता हुँदाखेरिमा व्यवसायलाई परेका समस्या र अब स्थिर सरकार आइसकेपछि नीतिगत रूपमा राम्रो भयो भने व्यवसायलाई चाहिँ के कुरामा सहज हुन्छ, सकारात्मक हुन्छ?
0: तपाईँले भन्नुभयो जस्तै अहिले तपाईँको प्रश्नमै उत्तर छ। हामी भन्न चाहिँ नीतिगतमा समस्या भयो भन्ने कारण के हो भने हामीले देख्दाखेरि चाँडै सरकार परिवर्तन भएपछि सरकारका हरेक नीति निर्माणहरू चेन्ज हुँदै जान्छ। त्यही भएर हामी सबैजनाले भन्दै आएको के हो भने स्थायित्व चाहियो, दीर्घकालीन सोच चाहियो। त्यही भएर नयाँ सरकार आएछ, हामी यस्तो प्रेसर दिइरहेको छौँ कि आएको भर्खर तपाईँको 60-70 दिन भएको छैन, 60 वर्षदेखि गर्ने कामलाई हामी प्रेसर गरिरहेछौँ भने हामी पनि केही चिज कुर्न सक्नु पर्छ। र केही चिज उहाँहरूले गर्न खोजिरहनु भएको छ, केही समय लागिरहेछ यत्रो पुरानो संरचनामा रहेर उहाँहरू नयाँ संरचना बनाउन खोजिरहनु भएको छ भने तपाईँ हामी योगदान गर्नपट्टि लाग्नुपर्छ, न कि क्रेडिट तपाईँको चाहिँ हामी आफ्नो उहाँलाई क्रिटिसाइज गर्नपट्टि लाग्नु हुँदैन जस्तो लाग्छ। हामी पाँच वर्षको लागि जनताले चुनिसकेका छ भने पाँच वर्ष चलाउने र चलाउन सक्ने वातावरण हामी बनाएर जानु पर्यो कि।
1: कार्यक्रम बदलियो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती। अब सर, यो पछिल्लो वर्षहरूमा विद्युतीय गाडीको माग परिवर्तन भइरहेको छ, कस्तो देख्नुहुन्छ? पहिलाका गाडीहरू खोज्नेको संख्या भन्दा अलिकति बढी वृद्धि भइरहेको हो?
0: यस्तो छ, गाडीको संख्यामा वृद्धि आइसकेको छैन, त्यसको लागि के छ भने आम नागरिकको आय स्तर बढ्नुपर्नेछ। आय स्तर बढ्नको लागि त्यो किसिमको चलायमान हुने गरी यहाँ पर उद्योग धन्दाहरू सञ्चालन भइसकेको स्थिति छैन। तर सरकारले अहिले सुरुमै आउँदा राम्रो काम चाहिँ के गरिरहेछ भने जसले आफ्नो आय स्तर चाहिँ बढाउनलाई काम गरिरहनु भएको छ, आफूले चाहिँ कहीँ कोही जब गरिरहेछ, सर्भिस छ, कहीँ आफ्नो स्वरोजगार भएर काम गरिरहनु भएको थियो भने सरकारले त्यसमा चाहिँ अहिले तिर्नुपर्ने तपाईँले आयकरमा छुट दिएको छ नि। त्यो दिएको कारणले किनभने तपाईँ हामीले खर्च गर्न सकोस् भन्नको लागि हो कि। त्यही भएर पनि अब बिस्तारी खर्च गर्ने बानी बस्छ, बिस्तारी यो वातावरण बन्दै जान्छ, नेपालीको आय स्तर बढ्दै जान्छ, त्यसपछिबाट चाहिँ गाडीको मागहरू पनि बढ्ने, गाडीका बिक्रीहरू पनि बढ्ने। सबैभन्दा पहिला त के चाहियो भन्दाखेरि आजको दिनमा सबैभन्दा तत्कालको रूपमा हामीले देखेको भनेको रोड हो। रोड वास्तवमा डेभलप भएकै छैन, जहाँ रोड डेभलप गर्न दिएको छ, रोड बनाउन दिएको ठाउँमा त्यहाँ कम्प्लिटै कहिले हुँदैन भने यो विकृतिबाट चाहिँ अब आउने सरकारले चाहिँ यो रोक्नुपर्छ। कुनै पनि चिज समयमा सक्नुलाई उहाँहरूलाई चाहिँ प्रोत्साहन गर्नुपर्छ भने समयमा नसकिनेहरूलाई चाहिँ के किसिमको चाहिँ दण्ड सजाय दिने हो सरकारले चाहिँ मलाई लाग्छ त्यो बारेमा सोच्न जरुरी छ।
1: अब सरकारले यो विद्युतीय गाडीलाई प्रवर्धन गरिरहँदाखेरि सार्वजनिक यातायातलाई प्रवर्धनमा के कन्जुसाई गरेको, अलिकति हामीले बढाउनु पर्ने त सार्वजनिक यातायात थियो होला इमै पनि, यो व्यवसायलाई चाहिँ यो निजी गाडी बढ्दा बढी फाइदा कि सार्वजनिक गाडीको माग बढी गर्दाखेरि फाइदा?
0: यस्तो अब यो तपाईँले के आधारले कहाँ हेरेर भन्नुभयो म चाहन्दिनँ। सरकारले सार्वजनिक सवारी साधन यदि तपाईँ 25 सिट भन्दा माथि या ल्याइरहनु भएको छ भने जम्मा 1% भन्सार छ भने सरकारले कति राजस्व लिन्छ त्यसबाट? प्रबन्धनै गर्न खोजेको हो नि त. सँगसँगै सरकारले आफ्नो 100 दिनेमा प्रधानमन्त्रीज्यूको एउटा आई प्रतिवेदन पनि आइसकेका छ र ईभीलाई नेपालमा प्रमोट गर्नलाई सम्भाव्यता अध्ययन गरी हरेक ठाउँमा चार्जिङ स्टेशन बनाउने पनि भनिसक्नु भएको छ भने मलाई लाग्छ प्रवर्धन नै हो. हामीले भने नि मैले तपाईँलाई हाम्रो बानी के भयो भने पूर्ण सक्ने र धैर्य गर्ने धारणा चाहिँ हामीसँग छैन कि. त्यही भएर केही समय कुर्नुपर्छ. अहिले नै धेरै कुराको हामी अहिले कमिटमेन्ट गरिहाल्नु हुँदैन. कुरौँ हामी केही समय हेरौँ न.
1: अब यो उपभोक्ताले विद्युतीय गाडी किन्दा के कुरामा ध्यान दिने? हिजो अब पेट्रोल डिजलको गाडी किन्दाखेरिमा कस्तो गाडी किन्ने, के कुरामा ख्याल गर्ने भन्ने कुरा मान्छेमा सेटअप थियो. अब नयाँ विद्युतीय गाडी आइसकेपछि हामीले काठमाडौँ उपत्यकाभित्र त देख्छौँ राम्रै छ, बढ़िरहेको छ संख्या, तर बाहिर चाहिँ अझै पनि शंकाको घेरामा त छ नि विद्युतीय गाडी.
0: होइन, शङ्काको घेरामा त छ मलाई लाग्दैन. होइन, तपाईँले भन्नुभयो जस्तो हुनसक्छ. मैले भने नि काठमाडौँ एउटा सिटी भएको कारणले गर्दाखेरि यस्तै किसिमका सिटीहरू सबै ठाउँमा त्यही किसिमका चाहिँ जमिन बस्ने जनसङ्ख्या नभएको कारणले गर्दाखेरि चाहिँ यो किसिमको समस्या आउँछ. तर सवारी साधन किन्नुभन्दा अगाडि चाहिँ पहिला तपाईँले जुन सवारी साधन किन्दै हुनुहुन्छ त्यो सवारी साधनको बारेमा विस्तृत रूपमा बुझेर कस्तो मान्छेले उहाँ इम्पोर्ट गर्दै हुनुहुन्छ, उहाँको बिक्री पछिको सेवा के छ र उहाँको अबको 5 वर्षसम्म चाहिँ उहाँहरूले कसरी जाने योजना बनाउनु भएको छ त्यो हेरेर चाहिँ लगानी गर्नुभएको खण्डमा मलाई लाग्छ तपाईँहरूले भोलिको दिनमा चाहिँ यो आउने समस्याबाट तपाईँहरू चाहिँ पर्न सक्नुहुन्न. त्यो समस्याको समाधान गर्नु पर्दैन जस्तो लाग्छ मलाई. सामना नगरिकन नै समाधान हुन्छ जस्तो लाग्छ मलाई. सबभन्दा पहिला चाहिँ बिक्री पछिको सेवा कस्तो छ त्यो ध्यान दिनु पर्यो.
1: अब यो मध्यम आय भएका मानिसले पनि एउटा गाडी किन्ने एउटा सोख हुन्छ नि. अब यसलाई चाहिँ परिपूर्ति गर्नको लागि केही नीतिगत कुराहरू पनि आवश्यकता छ. अघि हामीले कुराकानी गरिसक्यौं. कतिको अब सहज छ बिस्तारै यो विद्युत गाडी चढ्ने मान्छेको सोखलाई चाहिँ?
0: गाडी चढ्नको लागि धेरै कुरामा सहज छ, तर त्यसको लागि सरकारले जुन नीतिगत कुराहरू र केही चिजहरूमा चाहिँ अलिकति फ्लेक्सिबल हुनुपर्छ, केही कुराहरू चेन्जहरू गर्नुपर्छ. जस्तो हामी गाडी किन्दैछौँ भने कोही मान्छेले गाडी किन्नको लागि आज जाँदैछ भने गाडी आवश्यकता अनुसार कुन चिजलाई नेसेसिटीमा राख्ने, कुनलाई लग्जरीमा राख्ने, सबभन्दा पहिला त गाडीको वर्गीकरण गरेर सर्वसाधारणले महसुस गर्ने गरी चढ्नको लागि र सर्वसाधारणलाई साँच्चैकै सरकारले चल्न दिने हो भने पहिला के गर्नु पर्यो भने नेसेसिटीको गाडीलाई 5 वर्ष किन 10 वर्ष दिनु पर्यो नि लगानी गर्नलाई. किस्ताबन्दीमा उसले 10 वर्ष पाउनु पर्यो, उसले आय स्तर अनुसार चढ्न सक्छ भने 10 वर्ष दिनु पर्यो. बाइक किन्ने मान्छेले पनि बाइक आफ्नो आवश्यकता अनुसार छ भने बाइकको पनि वर्गीकरण गरेर, किनभने कसैको लागि 4 पाङ्ग्रे जरुरी छ भने कसैको लागि 2 पाङ्ग्रे पनि उहाँको लागि चाहिँ नेसेसिटी हुनसक्छ. धेरैजनाको लागि नेपालमा नेसेसिटीमा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा सहज रूपमा यात्रा गर्नलाई 2 पाङ्ग्रे ल्याइरहेको छ भने 2 पाङ्ग्रेलाई पनि प्रवर्धन गरेर सरकारले चाहिँ फाइनेन्सको सुविधा राम्रो गर्न सकेको खण्डमा मलाई लाग्छ हरेक नेपालीले हरेक नेपालीको घर घरमा सवारी साधन चाहिँ पुग्छ. चाँडै हुँदा चाँडै पुग्छ.
1: अहिले यो बजारमा देखिएको विद्युतीय गाडी भनौँ न, अलिकति सस्तो पनि, अलिक धेरै आरामदायी पनि, धेरै एडभान्स, पहिला पहिला महँगो पैसा हाल्नु पर्दैन, अहिले अलिक सस्तो पैसामा राम्रो गाडीहरू पाइरहेको छ. अहिले कतिदेखि कतिसम्मका कस्ता कस्ता खालका यो विद्युतीय गाडीहरू नेपालमा भित्रिएका छन् पछिल्लो समय?
0: यस्तो छ, हेर्नुहोस्, सस्तो चाहिँ होइन, सरकारले भन्सार छुट दिएको कारणले गर्दा सस्तो हो. त्यही भएर सरकारको योगदान छ यसमा. छुट हुने भने पनि तपाईँ हामीले राजस्व नपाउनु भनेको पनि सरकारले एउटा राजस्व गुमाएर भए पनि सर्वसाधारणले राम्रो पाओस् भनेर दिएको हो नि त यसमा. आजको दिनमा हेर्ने हो भने सवारी साधन छन् नेपालमा 15 लाखदेखिबाट धेरै माथिसम्मका सवारी साधनहरू छन्. 4 पाङ्ग्रेमा हेर्ने हो भने
1: आयात प्रक्रिया वा बैंकिङ क्षेत्रमा केही समस्या व्यवसायले अहिलेसम्म भोगिरहेका छन् के के छन्, कस्ता अवस्था छन्?
0: यस्तो छ, आयात प्रक्रियामा त त्यस्तो ठूलो समस्या हुँदैन. सबभन्दा ठूलो अहिले मैले भने जस्तो बैंकिङ प्रक्रिया हो. बैंकिङ प्रक्रिया एकदमै झटझटिलो छ. बैंकिङ प्रक्रिया सहज हुनु पर्यो. बैंकिङ फाइनान्स झन् झन्झटिलो छ. एउटा सवारी साधन किन्नको लागि नेपालमा 60% चाहिँ तपाईँको लगानी गर्नुपर्छ, होइन, 40% डाउन पेमेन्ट गरेर 60% चाहिँ ब्याङ्कबाट लगानी लिनुपर्छ भने अरू कन्ट्रीहरूमा हेर्नुहुन्छ नि तपाईँको आवश्यकता अनुसार तपाईँको इन्कमले धान्छ भने उसले 100% पनि ऋण पाइन्छ, उसले लोन पाइन्छ र आरामले उसले 15% तिर्न पाइन्छ भने हामी त्यो कुराबाट चाहिँ वञ्चित छौँ. त्यो कुरा सहज भएको खण्डमा सवारी साधनको प्रबन्धन राम्रै हुन्छ.
1: तपाईँ अब अध्यक्ष भएको नाताले पनि यो कुरा मैले उक्काउनै पर्छ. केही समय अगाडि सरकारले मुस्ताङको कर्ला नाकामा यत्रो गाडीहरू एकछिन नियन्त्रणमा लिएर छोडेको अवस्था छ. यस्तो सरकारले ह्रासमा केही नीतिहरू अथवा केही एक्सनमा जाँदाखेरि कार्यान्वयनमा जाँदा व्यवसाय प्रति चाहिँ सरकार अलिकति आक्रामक भएको जस्तो देखिन्छ, यसले चाहिँ व्यवसायलाई कतिको प्रभाव पारिरहेको छ यस्तो कुराहरूले?
0: यस्तो छ, व्यवसायलाई यसले प्रभाव पार्छ नि, तर कतिपय कुराहरूलाई यसलाई के गर्नु पर्यो, कहीँ उजुरी आयो या केही कुराको अनुसन्धान गर्न पर्यो भन्यो भने सरकारले यो केही पनि होइन भने छोड्नु मिल्दैन नि त। त्यसले गर्दाखेरि यसलाई नियमित प्रक्रियामा जानु पर्यो, यसलाई हामी अतिरञ्जित बनाउनु भन्दा पनि ठिकै छ, आखिर तपाईँको उहाँले अनुसन्धान गर्नुभयो, आखिर केही छैन रहेछ, ज जसले तपाईँको उहाँहरूभित्र एउटा चाहिँ एलिगेसन थियो त्यो हट्यो भने मलाई लाग्छ त्यो राम्रो पक्षमा जानु पर्यो कि। त्यसले गर्दा सरकारको पनि राम्रो भयो, जो व्यापारी पनि राम्रो हो, पब्लिकले हेर्दाखेरि पनि जुन किसिमको एउटा अराजक जुन देखिएको थियो नि त त्यो हट्यो नि त। नत्र यहाँ धेरै कुराहरू चाहिँ व्यापारीले सहनु पर्थ्यो, उहाँहरूलाई लाग्थ्यो भने त्यो हट्यो नि त। त्यो भएर मलाई लाग्छ त्यसलाई खासै ठुलो कुरा होइन यसलाई।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती। अघि तपाईँले एउटा पूर्वाधारको कुराहरू उठाउनु भयो केही होइन, जस्तो अब यो विद्युतीय गाडीलाई प्रवर्धन गर्न सरकारले पूर्वाधारका क्षेत्रमा चाहिँ कुन कुन पूर्वाधार चाहिँ आवश्यकता छ नेपालमा अहिले तत्काल गर्नुपर्ने काम र मध्यकाल र दीर्घकालमा हेर्दाखेरि?
0: यस्तो छ, सबैभन्दा पहिला त के गर्नु पर्यो भने रोडसँग जति पनि रिलेटेड छ नि, रोड कन्स्ट्रक्सन निर्माणसँग रिलेटेड भएको चिजलाई ध्यान दिनु पर्यो। अर्को तपाईँको उद्योगीहरूले कुनै पनि सामान बनेको सामान छ फ्याक्ट्रीबाट लिएर जाने, ढुवानीको लागि जाने सवारी साधनको वर्गीकरण हुनु पर्यो। र हामी कृषिमा क्रान्तिको कुरा गर्छौँ भने कृषिलाई हेरेर कृषिमा कस्तो किसिमका चाहिँ सवारी साधन आवश्यकता छ कृषिको क्रान्तिको लागि साँच्चीकै हामी सोच्ने हो भने त्यसको लागि वर्गीकरण जान्नु छ। त्यस्तै गरेर अर्को नेसेसिटी र लग्जरीको कुराहरू छुट्याउनु जरुरी छ। त्यो भयो भने धेरै हदसम्म मलाई लाग्छ यो समस्या पनि समाधान हुन्छ र राम्रो पनि हुन्छ।
1: यो अब हामीले अहिलेसम्म प्रयोग गरेको कृषि क्षेत्रमा पेट्रोल र डिजलबाट चल्ने गाडीहरू नै हामीले प्रयोग गरिरहेका छौँ, अब यो भविष्यमा हामीले अब के गर्न जरुरी छ जसले गर्दा कृषिमा हरेक क्षेत्रमा ग्रामीण भेगहरूमा पनि विद्युतीय गाडीहरूलाई नागरिकले प्रयोग गरेर अगाडि बढ्न सक्छन्?
0: सबभन्दा पहिला त रोड बन्नु पर्यो। रोड बनिसकेपछि विद्युतीय सवारी साधन प्रवर्धन गर्ने हो भने त्यहाँ विद्युतको ट्रान्सफर्मर राम्रो हुनु पर्यो, त्यसपछि स्रोत प्रवर्धन हुन्छ।
1: जस्तो सरकारले भन्यो नि अस्ति भर्खर होइन बजेट भाषणमा, हामीले विद्युतीय सवारीदेखि लिएर हरेक सामग्रीलाई हामीले सहुलियत दिन थाल्यौँ भने हाम्रो क्षमताले धान्दैन भनेर। अब सरकारले त विद्युत उत्पादनमा पनि बढाउनु पर्ने र उत्पादन भएको विद्युतको जुन क्यापासिटी छ त्यसलाई पनि बिल्डअप गर्नुपर्ने जस्तो देखिन्छ नि।
0: तपाईँले के बुझ्नु पर्यो भने बिल्डअप भइरहने हुन्छ, यो भनाइ र गराइमा मान्छेले बुझाइमा कहिले काहीँ फरक पर्ने कुरा हो। तपाईँले एउटा घरमा बत्ती लिनु भएको छ होइन, त्यो बत्तीमा तपाईँले त्यहाँनिर एउटा ठुलो जेनेरेटर जोड्नु भयो, तपाईँ अब ठुलो एउटा कुनै मेसिन जन्नु भयो भने तपाईँ घरमा धान्छ धान्दैन नि त। र एउटा बत्तीको क्यापासिटी हुन्छ, त्योभन्दा बढी तपाईँले युज गर्नुभयो भने त्यो किसिमको क्षति बेहोर्न पर्ने हुन्छ। भनेपछि सामान्य काहीँ एउटा चाहिँ ट्रान्सफर्मर चलिरहेको छ, त्यो ट्रान्सफर्मरको क्यापासिटी भन्दा बढी तपाईँको डिमान्ड बढी भयो र त्यो युटिलाइज बढी भयो भने त्यो ट्रान्सफर्मर पड्किन सक्ने भन्ने कुरा हो कि। त्यही भएर समय परिस्थिति अनुसार इलेक्ट्रिसिटीको कन्जम्सनलाई ध्यान दिएर जहाँ जहाँ ट्रान्सफर्मर चेन्ज गर्नुपर्ने छ, जहाँ जहाँ नेसनल ग्रिडहरू चेन्ज गर्नुपर्ने छ, जहाँ जहाँ तपाईँको यो इलेक्ट्रिक तारहरू चेन्ज गर्नुपर्ने छ आवश्यकता अनुसार त्यो चेन्ज गर्दै नयाँ इलेक्ट्रिफिकेसनमा जाने हो भने त्यो अनुसारको गर्दै गयो भने चाहिँ सहज हुन्छ। र जुन अहिले हामी परिकल्पना गरिरहेछ त्यो चिज नहुनको लागि त्यो दुर्घटनाबाट बच्नलाई त्यो जरुरी पनि छ।
1: पूर्वाधार अभावले गर्दाखेरि पनि हामी व्यवसायहरूलाई अलिकति समस्या परेको हो, यो बिक्री व्यवसाय गर्नको लागि गाडी
0: धेरै हदसम्म त त्यो जहिले पनि यो कुरा सत्य हो, किनभने हामी अहिले चाहेर पनि धेरै ठाउँमा सवारी साधन जहाँ लान सक्दैन, जहाँ लान्छौ त्यहाँ पूर्वाधार नभएको कारणले गर्दा बिक्री गर्न सक्दैन भने यो सामान्य कुरा हो कि। यसलाई के हो भन्दा तपाईँले के बुझ्नु पर्यो भने हामीले तपाईँहरूले सुन्नु भए पनि होला, कति ठाउँमा हामी सुन्छौँ तर त्यो कुरालाई चाहिँ अरूको भयो भने छोडिदिन्छौँ, अनि कोही सम्बन्धित भयो भने अलिक बढी हाइलाइट गर्ने हाम्रो बानी भएर मात्रै हो। तपाईँहरूले सुन्नुभयो होला कति ठाउँमा हाइड्रो बनाएको छ तर नेसनल ग्रिडमा जोड्नको लागि विभिन्न कारणले गर्दा मैले जोड्न पाएन भनेर सुन्नु भएको छ नि त, भने त्यो कुरा त हामी फेरि त्यसलाई त हेर्दैनौँ भने त्यो लस भइरहेको छ नि त्यहाँबाट व्यापारीलाई त, त्यो कुरा पनि हामी लेख्नु पर्यो नि त, जान्नु पर्यो, सबैले महसुस गर्नु पर्यो भने त्यसलाई पनि हाइलाइट गर्नु पर्यो भने त्यही सामान्य प्रक्रिया हो। कुनै पनि ठाउँमा जान खोजिरहेको छ तर त्यो पूर्वाधार छैन भने त पूर्वाधार बनाउनु पर्यो नि त, कुनै पनि ठाउँमा बनिसकेको चिज छ तर त्यसलाई नेसनल ग्रिडमा जोड्न सकेको छैन भने त्यो लस हो नि त, भने सेम यही चिज हो।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती। अब यो पूर्वाधारको कुराकानी पछि अब अलिकति गाडीको यो मर्मत स्पेयर पार्ट्स र प्राविधिक जनशक्तिको कुराकानी गरौँ. के छ यो विद्युतीय गाडीमा चाहिँ एउटा हामीले बाहिर सुनेको कुरा मैले तपाईँसँग लिएर आउने त हो नि होइन. विद्युतीय गाडी प्रयोग गर्दाखेरिमा यसको पार्ट्सहरू धेरै महँगो यहाँ नपाइने भन्ने कुराहरू एकदम गुन्जायज छ. अनि के नागरिकले गुनासो गरे जस्तै भोगे जस्तै त्यस्तै हो कुरा.
0: तपाईँले थाहा पाउनु भएको छ कहीँ त्यस्तो सुन्नु भएको छ जुन यो सामान किन्न जाँदाखेरि या यो पार्ट्स किन्न जाँदा मैले नपाएको या मलाई अत्याधिक कसैले महँगो लिएको सुन्नु भएको छ. हल्लाको पछि लाग्नु हुँदैन. कुनै पनि चिज नयाँ आइसकेपछि त्यसलाई हामी बुझ्नु भने अँगाल्नलाई टाइम लाग्छ कि. त्यही कारणले गर्दा होला एक दुईजना कहीँ भएको ठाउँमा कसले ल्याएको ठाउँमा होला. मैले भने नि तपाईँलाई ल्याउने मान्छे र बिक्री गर्दाखेरिको बिक्री पछिको सेवा हेरेर सवारी साधन किन्नु भयो भने यो किसिमका समस्या आउँदै आउँदैन. यो नर्मल थिङ हो. त्यही भएर आफूले किन्दाखेरि ध्यान दिनु पर्यो कि.
1: जस्तो सर अब एसेम्ब्लिङ जुन पहिला पेट्रोल र डिजलबाट चल्ने गाडीहरू एसेम्ब्लिङ हुन थालेको थियो अब विद्युतीय गाडीले अलिकति बजारलाई प्रतिस्थापन गर्दैछ के छ. अनि अब नेपालमा पनि एसेम्ब्लिङ गर्ने प्रणाली विकास हुन सक्छ वा हुँदैछ के छ यसको सम्बन्धमा चाहिँ.
0: यस्तो छ नेपालमा इभीको एसेम्ब्लिङ आज होइन धेरै पहिलादेखि भइरहेछ. यो किनभने न्युजमा नआएपछि मान्छेलाई त्यो लाग्दैन. तपाईँले आजको दिनमा हेर्नुभयो भने तराईतिर जति पनि चल्ने थ्री व्हिलर छ इभी थ्री व्हिलर छ त्यो कहाँ हुन्छ एसेम्ब्लिङ. नेपालमै छ नि. भनेपछि यही चिज हो यही पोइन्ट गरेर देखायो भने सबैले थाहा पाउँछ हुँदो रहेछ भनेर. तर नेपालमा भइरहेको चिजलाई चाहिँ हामी लेख्दैनौँ कि. भनेपछि अब अरू चिजहरू पनि बिस्तारै हुन्छन् भने हिजोको दिनमा त्यो थियो नि त भने आज पनि छ भने भोलि पनि हुन्छ.
1: त्यो त थ्री व्हिलर छँदैछ. त्यो बाहेक अरू पनि सार्वजनिक गाडीदेखि निजी गाडीहरू पनि त्यसको एसेम्ब्लिङको कुराहरू नि.
0: त्यही भएर भने अहिले भर्खर त पहिला थ्री व्हिलर सुरु भयो. थ्री व्हिलर सुरु भयो कति भयो कति वर्ष लागेर अहिले एसेम्ब्लिङ सुरु भएको छ भने. त्यही भएर ओभरनाइट हामीले हरेक कुरा आश गर्नु भएन कि. समय परिस्थिति अनुसार व्यापार गरिसकेपछि व्यापारी किन लगाउँदैन. हिजो हामी परिकल्पना गरेको थियौँ नेपालमा टू व्हिलरको एसेम्ब्ली लाग्छ भनेर आज छ नि त. भनेपछि समय परिस्थिति माग अनुसारको यो सबै आवश्यकता पूर्ति हुँदै आवश्यकता पूर्ति हुँदै जान्छ र त्यो सँगसँगै यहाँ पनि त्यो किसिमका संरचनाहरू बन्दै जाने.
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौं. आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेति. अब अलि जनशक्तिको कुराकानी गरौं न. गाडी व्यवसायले कति जनशक्तिलाई चाहिँ अहिले रोजगारी दिइरहेको छ. के छ जनशक्तिको अवस्था. दक्ष जनशक्ति छ कि नेपालमा भएका पनि विदेश पलायन हुने क्रम छ. तपाईँहरूको यो गाडी व्यवसायमा पनि परेको यो क्षेत्रसँग सम्बन्धित कुराहरू भनेको सुनेको छ.
0: यस्तो छ नेपालमा विदेश जाने त एउटा नेपालीको एउटा फेसन नै हो. मान्छेहरूलाई कतिलाई मजबुरी छ भने कतिजनाले आफ्नो हेरेर जानुहुन्छ होइन. अब त्यसमा चाहिँ अहिले रोजगारीको सिलसिलामा भन्नुहुन्छ भने अटोमोबिलमा आजको दिनमा हामी त सबैजनालाई आवश्यकता अनुसार नेपालभरि नै सिपमूलक कार्यक्रम सिकाइरहेको छौँ. सिकाउने मात्रै होइन यदि कोही हामीसँग चाहिँ ग्रेजुएट हुनुभएको छ भने उहाँको जबको ग्यारेन्टी पनि गराइरहेको छौँ नाडाले. भने त विदेश जानै परेन त्योभन्दा बढी पैसा यहीँ नै छ होइन हामी देखिरहने छौँ. र आजको दिनमा भन्नुहुन्छ भने अटोमोबिललाई हामीले के देख्छौँ भने बाटोमा गुड्ने एउटा गाडीसँग तुलना गर्छौँ. त्यो मात्रै होइन प्रत्यक्ष रूपमा तपाईँले हेर्नुहुन्छ भने आज पनि मिनिमम पनि 10 लाख भन्दा बढी मान्छेले रोजगारी पाएको भनेको अटोमोबाइल हो. अब यसलाई अप्रत्यक्ष रूपमा हेर्नु हो भने तपाईँ आफै आजको दिनमा हेर्दै जानुहोस् है. हामी युवीका कुरा गर्दैछौँ भने तपाईँ हेर्नुहोस् बाटोमा एउटा चार्जिङ राखेर स्वरोजगार बन्ने मान्छे कति छ. एउटा होटल व्यवसाय गरेको ठाउँमा चार्जिङ स्टेसन राखिकन बसेको छैन नि त. इन्सुरेन्स व्यवसाय हेर्नुहोस् कहाँबाट छ अटोमोबिलबाट छ. पेट्रोल डिजलको व्यापार कहाँबाट हुन्छ अटोमोबिलबाट हुन्छ. ग्यारेजको परिकल्पना कहाँबाट हुन्छ अटोमोबिलबाट हुन्छ. मेकानिकहरू जति पनि हामीलाई चाहिन्छ कहाँबाट छ यहीँबाट भयो. त्यस्तै गरेर यसको इको सिस्टमलाई तपाईँले कम्प्लिट हेर्नुभयो भने मिडिया धेरै चिजलाई यसले तपाईँको अँगालेको हुन्छ. त्यही भएर एउटा अटोमोबिल चल्दाखेरिको अवस्थामा यो देशको अर्थतन्त्र नै कायापलट हुन्छ. त्यसले गर्दाखेरि हामी बाहिर जाने साथीहरूलाई नै हामी त्यही भन्छौँ अटोमोबिलमा नयाँ नयाँ टेक्नोलोजीहरू आइरहेको छ. नयाँ नयाँ टेक्नोलोजीको लागि ट्रेनिङहरू गर्नुहोस्। ट्रेनिङ गर्नको लागि तपाईँहरूलाई कुनै पनि इच्छा छ भने नाडामा सम्पर्क गर्नुहोस्। हामी 7 वटै प्रदेशमा आजको दिनमा हामी प्रोग्राम गरिरहेछौँ. नेपालमा अटोमोबाइलमा काम गर्ने आज हामी विदेशबाट लिएर आएर टेक्निसियन राख्न परिरहेको स्थिति छ भने नेपालीले गर्दा त सबैजना खुसी हुन्छ नि त भने यहाँनिर अहिले सिक्योरिटी उद्योगहरू पनि छ यत्रो सिक्योरिटी उद्योगमा नै हेर्नु छ भने विदेशबाट मान्छे ल्याएर राख्नु परिरहेछ नेपाली टेक्निसियनहरू विदेश जाने भएको कारणले गर्दा विदेशका टेक्निसियनहरू चाहिँ नेपाल ल्याउनु परिरहेछ भने हामी सबैजनालाई त्यही भन्छौँ विदेश जानुभन्दा अगाडि आफ्नो देशमा केही छ भने यहाँ पनि मेहनत गरेर यहाँ पनि हुन सक्ने सम्भावना धेरै छ त्यसलाई अँगाल्नुपर्छ जस्तो लाग्छ
1: जस्तो यो अब विदेशबाट जुन बाहिरबाट गाडीहरूले लिएर आउँदाखेरिमा हिजो पेट्रोल र डिजलबाट चल्ने गाडी ल्याउँदाखेरिमा व्यवसायलाई बढी अलिकति सहज थियो कि अहिले विद्युतीय गाडी लिएर आउँदाखेरि बढी सहज छ र उपभोक्तालाई त एउटा अलिकति सस्तो चाहिँ विद्युतीय गाडी परिरहेको हामीले देख्छौँ भने व्यवसायको हकमा चाहिँ के छ
0: उपभोक्तालाई सहज पर्नु भनेको नै व्यवसायलाई सहज हो नि त हामी त उपभोक्ताको हक हितको लागि गर्ने हो नि त उपभोक्ता खुसी हुनु नै हामी खुसी हो कि त्यही भएर यसलाई मलाई लाग्छ हामी खुसी नै छौँ यसमा
1: नेपालको सन्दर्भमा यो जुन विद्युतीय गाडीको बजार सम्भावना अब चाहिँ कस्तो हो त
0: होइन सम्भावना त अहिले पनि राम्रो छ पछि पनि राम्रो हुन्छ रोड बन्नु पर्यो र नेपालीको आय स्तर बढेपछि र सरकारको दृष्टिकोण जुन स्किमले अहिले चार्जिङ स्टेसनमा उहाँ फोकस गरिरहनु भएको छ त्यो भयो भने मलाई लाग्छ राम्रै हुन्छ
1: निजी क्षेत्रले थप लगानी गर्न के खालको सरकारी सहयोगहरू अब चाहिन्छ व्यवसायको लागि चाहिँ लगानी भित्राउन अहिलेसम्म हाम्रो गाडी व्यवसायमा जस्तो वैदेशिक लगानी कस्तो छ
0: त्यस्तो छ सबभन्दा पहिला त पूर्वाधारमा लगानी हुनुपर्छ पूर्वाधारमा लगानी भयो भने आवश्यकता आउँछ नेपालमा कन्जम्सन बढ्दै गएपछि वैदेशिक लगानी पनि स्वतः आउने भयो
1: अब कर छुट बाहेक अरू केही नीतिगत कुराहरू पनि गर्नुपर्ने देखिन्छ सरकारले
0: कर छुटको लागि मात्रै होइन सरकारले जहिले फेसिलेट गर्ने चिज हो फेसिलेट उहाँले गरिरहनु भएको छ सँगसँगै इन्फामा लगानी गरिरहनु भएको छ भने इन्फा सँगसँगै सुरक्षाको कुराहरूलाई पनि ध्यानमा दिएर गर्यो भने राम्रो हुन्छ
1: अब नाडाले यो महोत्सवहरू पनि गर्छ नि होइन हरेक वर्ष एउटा ठुलो चाडपर्व जस्तो फेस्टिभल जस्तो हामी देख्छौँ त्यो कसरी चलिरहेको छ कसरी भइरहेको छ अब यो वर्ष पनि हुँदैछ कसरी छ कार्य समितिको प्लान छ यसमा योजना कस्तो छ
0: हाम्रो भाद्रमा हुन्छ जहिले पनि दसैँको अगाडि हाम्रो यो एउटा अटोमोबाइलको सबैजनालाई एकै ठाउँमा लिएर आएर जति पनि कन्ज्युमरहरूले किन्नको लागि सहजीकरण गर्नको लागि चाहिँ हामी गरिदिने हो त्यहाँ सबै एउटै छानामा हुने विभिन्न ब्रान्डहरू भएको कारणले गर्दाखेरि कन्ज्युमरलाई बेनिफिट नै हुन्छ हाम्रो काम भने कन्ज्युमरलाई सहज र बेनिफिट दिने काम हो संस्थाले त्यो चिज निरन्तर गरिरहन्छ
1: यस्तै खालका प्रदर्शनीहरू हामीले काठमाडौँ बाहिर पनि देख्न सक्छौँ आगामी दिनमा
0: गरिरहेको छौँ हामीले अहिले भर्खरै हामीले पोखरामा गऱ्यौँ त्योभन्दा अहिले रिसेन्टली अहिले चितवन हाम्रो भातृ संगठन तपाईँको चितवन अटोमोबाइल्सले पनि उहाँ चितवनमा गरेको छ भने हाम्रो कार्ययोजना अनुसार सातवटै प्रदेशमा गर्ने हाम्रो योजना हो
1: अब तपाईँ एउटा व्यवसायी भएको नाताले युवाहरू विदेश पलायन भइरहेका छन् होइन हामी नेपालमा पनि केही गर्न सकिन्छ भनेर चाहिँ तपाईँको सन्देश चाहिँ ती युवाहरूलाई चाहिँ के छ
0: मेरो त्यही हो सबैजनालाई सम्भावना खोज्नुपर्छ सम्भावना खोजिसकेपछि हरेक ठाउँमा चाहिँ तपाईँको त्यसका सुवर्ण अवसरहरू हुन्छ त्यसलाई हामीले पहिलाउनुपर्छ अटोमोबाइल भनेको यो एउटा युगमा तपाईँको जुनसुकै कन्ट्रीमा पनि परिवर्तनकारी चिज हो यसलाई हामीले अँगालेर यसमा हुने हरेक चिजहरूलाई तपाईँले सिक्न सक्नुभयो र म कुन सेक्टरमा जाँदाखेरि मलाई राम्रो हुन्छ भन्ने कुरा हेर्नुभयो भने नेपालमै नै भविष्य छ र राम्रो पनि छ र दीर्घकालीन पनि छ
1: अब अन्त्यमा व्यवसायी व्यापारी अनि उपभोक्तालाई चाहिँ तपाईँको सन्देश चाहिँ के
0: मेरो सन्देश सबैजनालाई यही हो अटोमोबाइललाई हेर्दाखेरि हेर्ने दृष्टिकोण चेन्ज गर्नुहोस् अटोमोबाइल यो नेसेसिटी हो सबैको आवश्यकता हो है भने जस्तै एउटा उद्योगीको सामान उद्योगमा बनेपछि बजार पुर्याउनको लागि एउटा किसानले फलेको सामान र या फल्नलाई खेती गर्नलाई चाहिने सवारी साधन र एउटा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा युज हुने बाइकको या सानो कारहरूलाई हेर्ने दृष्टिकोण सबैले हामी चेन्ज गरेर यो वास्तवमा चाहिँ अबको दिनमा आवश्यकता हो यातायात चाहिन्छ हामी सुरक्षित तरिकाले हिँड्न आवाजात गर्न पाऊँ सुरक्षित यात्रा गर्नको लागि सुरक्षित रोड हुनुपर्छ र यो सबै कुरा चाहिँ हामी राज्यलाई आवश्यकता अनुसार चाहिँ परिपूर्ति गर्नुपर्छ र हामीले पनि यो भोग गर्न पाइन्छ भन्ने चाहिँ धारणा राखेर हामी आशा राखेर चाहिँ अगाडि बढौँ जस्तो लाग्छ सवारी साधन किन्नुभन्दा अगाडि सवारी साधनका बिक्री पछिका सेवा र सवारी साधन किन्दै हुनुहुन्छ भने उहाँहरूको बारेमा कम्पनीको बारेमा विस्तृत रूपमा जानकारी गरेर जानकारी लिएर मात्रै किन्नु होला भन्ने म सबैजनालाई अनुरोध गर्दछु
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदियो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा बजेटमा विद्युतीय गाड़ीको प्राथमिकता, गाड़ी व्यवसायको समस्या र सम्भावना बारे नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग कुराकानी गर्यौं। विद्युतीय गाड़ीको प्राविधिक विषय बारे इन्जिनियर श्रीकान्त यादवसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण थपारौं वा सबैले देख्ने ठाउँमा राखौं।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
5: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
4: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
5: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
4: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
5: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
4: कार्यक्रम सड़क र सवारी।
6: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
6: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
7: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
6: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
8: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
10: घरबाट निस्किनु अघि धारा, बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग गरिएको कुराकानी सुन्यौं। अब विद्युतीय गाडीको प्राविधिक विषय बारे इन्जिनियर श्रीकान्त यादवसँगको कुरा सुनाऊ।
3: धन्यवाद सर।
2: नेपालमा सड़क र सड़कमा चल्ने गाडीको अवस्था चाहिँ अहिले कस्तो देख्नुहुन्छ तपाईँ एउटा प्राविधिक भएको हिसाबले?
3: धन्यवाद तपाईँको क्वेसनको लागि। होइन, नेपालको सड़कहरू अब त्यो हामी सबैलाई थाहा भएको कुरा हो। सड़कहरू साँगुरो छ र हाम्रो टेरिटोरी भनौँ अथवा भूगोल र जनसङ्ख्याको हिसाबले चाहिँ सवारीहरूको संख्या अलिकति क्रिटिकल बढी नै भन्दा हुन्छ। साँगुरो रोड तर सवारीको संख्या अलिकति बढेको।
2: नेपालको अहिलेको सड़क अवस्था हेर्दा कस्ता खालका गाडीहरूलाई समस्या पर्दै आएको देखिन्छ?
3: खास गरेर सवारी भन्दा पनि सड़कहरू, जस्तो कि अब यहाँ हेभी सवारीहरूले चाहिँ सड़कहरू बिगार्ने गरेको अवस्था चाहिँ अहिले विद्यमान छ। होइन, नयाँ बन्दै गरेको रोडहरू अथवा राम्रा रोडहरू पनि छिटै भत्किने कारण मध्ये एउटा चाहिँ सवारी साधन चाहिँ जो अब ओभरलोडेड सवारी साधनहरू रोडमा घुम्नु पनि एउटा हो।
2: नेपालमा अहिले वातावरण मैत्री गाडीका सम्बन्धमा के अध्ययन अनुसन्धान केही भइरहेको छ?
3: यो हेर्नुहोस्, यो पछिल्लो समय चाहिँ यो इभीहरू भनौँ न विद्युतीय सवारी साधनहरू नेपालमा चाहिँ एकदम द्रुत गतिमा चाहिँ भित्र आएको अवस्था छ। यो एकदम नयाँ टेक्नोलोजी पनि हो। पछिल्लो 7-8 वर्षदेखि चाहिँ यो नेपालमा भित्रिराखेको अवस्थामा चाहिँ यो नीति नियमहरूको चाहिँ अलिकति अभाव नै छ। तर त्यो विभागले पनि एक किसिमको विद्युतीय सवारी साधनहरूको मापदण्ड कसरी, कस्तो सवारी साधनलाई आउन दिने अथवा कस्तालाई चाहिँ नियमन कसरी गर्ने भन्ने विषयमा एउटा अध्ययन चाहिँ गर्दैछ र यो विषयमा मन्त्रालयमा पनि अब नीतिहरू बन्दैछ भन्ने कुरा सुनेको छ।
2: अब अलिकति विद्युतीय गाडीकै बारेमा कुरा गरौं। विद्युतीय गाडी खास के हो, यसको कार्य प्रणाली कसरी हुन्छ?
3: यो विद्युतीय सवारी भनेको अब छुट्टै एकदम धेरै डिफरेन्ट त होइन। खालि फरक चाहिँ के छ भन्दाखेरि अरू त्यसका पार्ट्सहरू लगायत सबै चिज सेम हुन्छ, तर डिजल र पेट्रोलबाट चल्ने सवारीमा चाहिँ डिजल पेट्रोल युज गर्ने इन्जिन हुन्छ भने यो विद्युतीय सवारीहरू त्यो इन्जिनको ठाउँमा चाहिँ मोटरले काम गर्छ र त्यो बिजुलीबाट चल्छ। त्यो बिजुली भनेको ब्याट्रीमा स्टोर गरेर राखेको, शक्तिको रूपमा स्टोर गरेर राखेको हुन्छ। र छोटकरीमा भन्दाखेरि ब्याट्रीबाट मोटर सञ्चालन गरेर गाडी चलाउनलाई चाहिँ विद्युतीय सवारी भन्छ।
2: विद्युतीय गाडीको प्रमुख फाइदाहरू चाहिँ के हुन्छन्?
3: पक्कै पनि यो पछिल्लो समय चाहिँ जुन हिसाबले चाहिँ विद्युतीय सवारी साधनहरू आइरहेछ त्यो अरूभन्दा फाइदा भएरै ल्याएको हो। होइन, खासमा चाहिँ यसमा मैले दुईटा चाहिँ फाइदा, तपाईँले फाइदाको कुरा गर्नुभयो, केही बेफाइदाहरू पनि होला होइन, तर फाइदाको कुरा गर्दाखेरि मुख्य रूपमा चाहिँ यो सड़कमा किफायती भन्यो होइन, हाम्रो रनिङ कोस्ट भन्छ, सवारी साधन सञ्चालन गर्दाखेरि फ्युलको खर्च चाहिँ सबभन्दा बढी हुने गर्छ र यसमा विद्युतीय सवारीमा चाहिँ फ्युलको रूपमा युज हुने ब्याट्री चाहिँ एकचोटि चार्ज गरेपछि 200, 300, 500, 700 किलोमिटरसम्म गुड्ने किसिमका ब्याट्रीहरू हुने भएकोले र त्यो चार्ज गर्न 200 देखि 500 रुपियाँ खर्च हुने अवस्था रहेकोले चाहिँ त्यो चाहिँ एक हिसाबले इन्धनको रूपमा इन्धन किफायती भयो। त्यो अलिकति अहिले त सुरुमा त महँगै छ होइन, तर यो बिस्तारै सस्तो पनि हुन्छ भने विश्व बजार हेर्दाखेरि त्यसरी आकलन चाहिँ गर्न सकिन्छ।
2: यसका बेफाइदाहरू चाहिँ के छन्?
3: बेफाइदाहरू अहिले ठ्याक्कै एकदम तपाईँले भने जस्तै त्यो एक्सपेरिमेन्ट अथवा भनौँ त्यसको रिसर्चहरू भइ नसकेको अवस्थामा चाहिँ यही बेफाइदा हो भन्ने अवस्था त छैन। तर पनि कहिलेकाहीँ सुनिएको कुराहरू अब कस्तो भन्दाखेरि यो चाहिँ अरू सवारी भन्दा यो डिजल पेट्रोलको सवारी भन्दा अलिकति बलियो छैन कि अथवा बलियो हुँदैन कि भन्ने एउटा छिटै बिग्रिने हुन्छ कि भन्ने एउटा बजारमा एक किसिमको चाहिँ हल्ला त्यस्तो पनि सुनिन्छ र कहिलेकाहीँ चाहिँ बाहिर त्यो बजारमा आएकै कुराहरू सुन्दाखेरि हामीले त्यसको इभिडेन्स हेर्न नसक्यौँ, अहिलेसम्म हेर्न पाएको छैनौँ, तर त्यो कहिलेकाहीँ चाहिँ त्यो आगलागीहरू पनि हुन्छ भन्ने कुराहरू चाहिँ आइराखेको छ बजारमा।
2: जुन आग लागि हुँदाखेरि मानिसमा एउटा डर पनि भइरहेको छ नि पछिल्लो पटक होइन, हुन त पेट्रोलियम गाडीहरू पनि आग लागि हुन्छ तर मानिसले भर्खर इभी गाडी स्टार्ट हुँदै गर्दाखेरि होला, यसको यो प्राविधिक कारण चाहिँ के हुँदो रहेछ, किन आग लागि हुँदो रहेछ?
3: बाहिर चाहिँ बजारमा सुनिएको कुरा चाहिँ मैले भनेको हो, तर यसमा आग लागि हुन्छ भनेर मैले चाहिँ प्राविधिक रूपमा चाहिँ म त्यसरी भन्न सक्दिनँ, किनकि कम्पनीहरूले चाहिँ कुनै गाडी बजारमा ल्याउनु भन्दा पहिले नै एकदम विभिन्न स्टेपमा चाहिँ त्यसको रिसर्चहरू गरेको हुन्छ र सेफ्टीका सबै मेजरहरू चाहिँ अप्नाएर बजारमा ल्याएको हुन्छ। त्यो भएर चाहिँ त्यो अब बजारमा भनेको भरमा चाहिँ आग लागि भइहाल्छ भन्ने विषयमा म त विश्वास गर्दैन होइन, त्यो बजारमा सुनिएको कुरा चाहिँ त्यो हो भनेको।
2: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्थाको बारेमा कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ इन्जिनियर श्रीकान्त यादव। अहिले नेपालमा जुन आइरहेका छन् विद्युतीय गाडीहरू, यी विद्युतीय गाडीहरू कस्ता कस्ता ब्रान्डमा उपलब्ध छन् तपाईँले यसो सरसर्ती हेर्दाखेरिमा?
3: हेर्नुहोस्, नेपालमा चाहिँ अब विभिन्न किसिमका सवारी साधनहरू आएका छन्, दुई चक्केदेखि लिएर दुई चक्के, तीन चक्के, चार चक्के र छ चक्के सवारी साधनहरू पनि विद्युतीय सवारीको रूपमा आयात भएको छ। सुरुमा चाहिँ टु व्हिलर्स र थ्री व्हिलर्सको अलिकति बढी चाप थियो अथवा बढी आयात भइराखेको थियो भने अहिले पछिल्लो समय विगत दुई तीन वर्षदेखि हेर्दाखेरि फोर व्हिलर्सहरू खास गरी कार सेक्टरका सवारी साधनहरू अलिकति बढी र त्यो सार्वजनिक सवारीको रूपमा प्रयोग हुने माइक्रो भ्यानहरू अथवा मिनी बसहरू पनि आइराखेको छ।
2: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्था कस्तो छ भनेर कुराकानी गरिरहेका छौँ। विद्युतीय गाडी चार्ज गर्नको लागि आवश्यक पूर्वाधारहरू चाहिँ कस्तो छ नेपालमा अहिलेको अवस्था हेर्दाखेरि?
3: हामी कस्तो भयो भन्दाखेरि टेक्नोलोजी अगाडि अगाडि, हाम्रो नियम कानुनहरू अलिकति पछाडि पछाडि भए जस्तो मैले महसुस गरेको छु। यो बजारको माग अनुसार चाहिँ धेरै सवारी साधन नेपालमा आयो तर त्यसको लागि चाहिँ इन्फ्रास्ट्रक्चर चाहिँ अझै पनि जति मात्रामा हुनु पर्थ्यो त्यो चाहिँ हुन सकेका छैन कि जस्तो लाग्छ। प्राइभेट सेक्टरहरूले जो जोले गाडी मगाउनुहुन्छ उहाँहरूले आफ्नो इनिसिएसनमा विभिन्न ठाउँमा चाहिँ चार्जिङ स्टेसनहरू राख्नु भएको छ, पछिल्लो समय विद्युत प्राधिकरणले पनि चार्जिङ स्टेसनहरू राखेका छन् तर त्यो मात्रै चाहिँ सफिसियन्ट होइन। त्यो भएर चाहिँ विद्युतीय सवारी सम्बन्धी चाहिँ एउटा मापदण्ड चाहिँ हुनुपर्छ भन्ने विषयमा चाहिँ हामीले यो पछिल्लो समय चाहिँ आवश्यकता महसुस गरेर त्यसको चाहिँ हामी इन्टर्नल तयारी गर्दैछौँ। छिट्टै मलाई लाग्छ यो विद्युतीय लगायत कुनै पनि सवारी साधन बाहिरबाट आयात गर्दाखेरि के इन्फ्रास्ट्रक्चरहरू हुनुपर्छ, के चाहिँ म्यान पावर अथवा त्यसको नियमहरू के फलो गर्नुपर्छ भन्ने विषयमा एउटा एक किसिमको क्लियर कट मापदण्ड बनाउनु आवश्यक छ र त्यो हामी बनाउँदैछौँ।
2: नेपालमा अब पूर्वाधारकै कुराकानी गरिरहँदा तराई क्षेत्रमा चाहिँ अब छिटो अलिकति पूर्वाधार पनि बन्छ, सहज पनि छ इभी गाडीको लागि, तर पहाड़ी क्षेत्रहरूमा चाहिँ लिएर जानको लागि अझै पनि अलिकति डर मानिसमा होइन, त्यहाँ गइसकेपछि पूर्वाधार के छ कस्तो छ चढ्छ कि नै गाडी भन्ने यस्ता खालका यावत गुनासाहरू र यस्ता खालका समस्याहरू पनि कतै कतै देखा पर्छन् नि, यसमा चाहिँ के भन्नु छ एउटा प्राविधिक हिसाबले?
3: ठिक छ, तपाईँले भनेको कुरा चाहिँ मैले पनि सुनेको छु, बाहिर पब्लिकहरूले चाहिँ त्यसरी पनि भनेको सुन्छु होइन, तर खास त्यसको प्राविधिक पक्षको कुरा गर्दाखेरि के छ भन्दाखेरि कुनै पनि कम्पनीले सवारी बनाउनुभन्दा पहिले त्यसको रिसर्च फेजमा चाहिँ धेरै चिज रिसर्च गरेर यो गाडी चाहिँ कस्तो ठाउँको लागि उपयुक्त हो भन्ने हिसाबको चाहिँ एक हिसाबको चाहिँ उसले टेक्निकल डिटेल्स टेक्निकल स्पेसिफिकेसन बनाउँछ र त्यसको डिटेलहरू त्यहाँको टेस्टिङ एजेन्सीहरूबाट चेक गराएर मात्रै बजारमा ल्याउने हो। त्यसैले कम्पनीले दिएको स्पेसिफिकेसन अनुसारको हामीले पनि दर्ता गर्दाखेरि त्यो चिजलाई फलो गर्नुपर्छ। हामीले त्यो आयात गर्दाखेरि त्यो चिज हेर्छ, यो गाडी कस्तो ठाउँको लागि चलाउनको लागि उपयुक्त छ, कम्पनीले के चिज रिकमेन्ड गरेका छ त्यही अनुसारको ठाउँमा चलाउनको लागि हामीले सिफारिस गर्ने गरेका छ। त्यो यातायात व्यवस्था विभागले चाहिँ हामीले चाहिँ त्यसलाई सिफारिस गरेर कार्यालयहरूले चाहिँ लेखी पठाउँछौँ होइन। जस्तो कुनै गाडी चाहिँ तराईको क्षेत्रमा मात्रै चलाउनको लागि योग्य छ भने त्यसले तराई मात्रै चलाउन पाउने गरी सिफारिस गर्छौँ भने कुनै चाहिँ काठमाडौँ उपत्यका लगायतको पहाडको सबै ठाउँमा चलाउन उपयुक्त छ कि अथवा काठमाडौँमा चलाउन उपयुक्त नभएर पहाडमा मात्रै छ कि जे होस् अब जुन ठाउँको लागि उपयुक्त छ त्यो ठाउँ सिफारिस गरेर नेपालभरिको सवारी साधनलाई त्यसरी हामीले सिफारिस गरेर पठाएपछि कार्यालयहरू दर्ता गर्ने गरेछ।
2: नेपालमा विद्युतीय सार्वजनिक गाडीहरू जस्तै अब सिटी सफारी बसको अवस्था चाहिँ कस्तो छ? किनकि व्यक्तिगत रूपमा गाडीहरू त धेरै नै भित्रिरहेका छन्, लामो दूरीका सवारीहरू र अलि लामा लामा बसहरू चाहिँ विद्युतीय गाडी भइदियो भने यो पोल्युसन कन्ट्रोलमा पनि केही टेवा पुग्थ्यो कि भन्ने एउटा आश गरिन्छ। तर नेपालमा त अब अलिकति प्राइभेट गाडीहरू मात्रै धेरै भित्रिरहेको छ, यो सिटी सवारी बसको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ तपाईँ? यसमा थप्नुपर्छ जस्तो लाग्छ कि नै?
3: सिटी सवारीको रूपमा चाहिँ विद्युतीय थप्ने अथवा त्यो आइसी थप्ने, त्यो डिजल पेट्रोलबाट चल्ने सवारी थप्ने, त्यो अलिकति फरक पाटो भयो होइन। जस्तो काठमाडौँ उपत्यकाको हकमा सवारीहरू सेचुरेटेड अवस्थामा छ भनिन्छ होइन, यसमा चाहिँ अरू एक्स्ट्रा सवारीहरू थप्न सकिँदैन कि भन्ने पनि छलफल छ। यद्यपि त्यसको चाहिँ कुनै अध्ययन चाहिँ एकदम क्लियर कट अध्ययन चाहिँ भइसकेको छैन, तर तपाईँले भनेको कुरामा चाहिँ मास ट्रान्जिटमा चाहिँ हामी इभीलाई प्रयोग गर्न सक्यौँ भने त्यसले चाहिँ हामीलाई पोजिटिभ इम्प्याक्ट दिन्छ भन्ने कुरामा दुई मात्रै छैन, पक्कै पनि त्यो गर्नुपर्छ जस्तो लाग्छ। पछिल्लो समय नेपाल सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसलाई महसुस गरेर चाहिँ साझा यातायातसँग कोर्डिनेसन गरेर ठूला सवारीहरू विद्युतीय सवारीको रूपमा केही सवारी ल्याएका पनि छन्। त्यो सफिसियन्ट त छैन, तर त्यो हाम्रो देशमा चाहिँ धेरै जसो पब्लिक सवारी साधनहरू प्राइभेट सेक्टरबाट अन्ड गरेको हुनाले चाहिँ उहाँहरूले पनि यसमा चाहिँ कसरी इन्भल्भ गर्न सकिन्छ अथवा यतातिर आकर्षित कसरी गर्न सकिन्छ भन्ने विषयमा पक्कै पनि छलफल हुनुपर्छ।
2: गाडी प्रदूषण र प्राविधिक पक्षमा सुधार सम्बन्धी कस्ता कस्ता काम भइरहेका छन्?
3: डिजल र पेट्रोलबाट चल्ने सवारीको कुरा गर्नुभयो होइन, त्यसमा चाहिँ यो पछिल्लो समय के भएको छ भन्दाखेरि हामीले चाहिँ नेपालमा 2056 सालमा चाहिँ नेपाल प्रदूषण मापदण्ड 2056 भनेर आएको थियो, 12-13 वर्षपछि 2069 सालमा चाहिँ त्यसलाई चाहिँ नेपाल प्रदूषण मापदण्ड 2069 भनेर त्यो युरो थर्ड स्ट्यान्डर्ड भन्छ होइन, युरोपियन युनियनको मापदण्ड त्यसको लेभलको मापदण्ड भन्छ, पोल्युसनको मापदण्ड त्यसमा चाहिँ हामी जम्प गरेका छौँ। अहिले चाहिँ त्यही चलिरहेको छ र त्यो पनि अब अपडेटेड भयो भन्ने हिसाबले चाहिँ नेपाल सरकारले त्यसले महसुस गरेर पछिल्लो समय वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले चाहिँ यसलाई यो युरो सिक्समा जानुपर्छ कि भन्ने विषयमा चाहिँ उहाँहरूको तयारी भइराखेको छ। त्यसमा मलाई लाग्छ अहिले नीति र कार्यक्रममा पनि आएको छ, त्यो हिसाबले चाहिँ अब छिट्टै मलाई लाग्छ युरो सिक्स स्ट्यान्डर्डमा जान्छ। त्यो भनेको चाहिँ के हो टेक्निकली भन्दाखेरि चाहिँ हामी अहिले जति पोल्युटेड सवारी साधन नेपालमा भित्रिराखेको छ, अब भित्रिने सवारीहरू चाहिँ त्योभन्दा कम पोल्युसन गर्ने खालको हुन्छ भनेर बुझ्नु।
2: पेट्रोलमा युरो छ परेको हुने हो कि अथवा सवारी साधनमा कुनै यन्त्र परेको हुने हो?
3: होइन, युरो सिक्स भनेको के हो भन्दाखेरि त्यो इन्जिनले फ्युललाई बर्न गरिसकेपछि फाल्ने धुवाहरूमा चाहिँ पोल्युसनको मात्रा अर्थात् त्यसमा चाहिँ जुन चिजले चाहिँ वातावरणलाई पोल्युट गर्छ त्यसलाई कार्बन मोनोअक्साइड भन्छौँ हामीले होइन, पार्टिकुलेट मेटर हुन्छ, तिनीहरू चाहिँ निष्कासन हुने मात्रा चाहिँ जति माइन्युट इन्जिन हुन्छ, जति राम्रो तरिकाले बनाएको इन्जिन हुन्छ त्यसले चाहिँ त्यति नै चाहिँ फ्युललाई राम्ररी बर्न गरेर वातावरणलाई पोल्युसन गर्ने मात्रा पनि त्यही हिसाबले कम हुन्छ। त्यही भएर युरो थ्री भनेको के भयो त भन्दाखेरि त्यो युरो थ्री लेभलको सवारीको इन्जिनले वातावरणमा फाल्ने धुवा चाहिँ जति पोल्युटेड हुन्छ, युरो सिक्स इन्जिन भएको सवारी को इन्जिनले फाल्ने धुवा चाहिँ त्योभन्दा कम पोल्युटेड हुन्छ भन्ने कुरा हो।
2: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्थाको बारेमा कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ इन्जिनियर श्रीकान्त यादव। युरो छ लागू भइसकेपछि अहिले भएका गाडीहरूले त सबैले इन्जिन फेर्न पर्ने अवस्था आउने हो कि इन्जिनमै त्यो जोड्न मिल्ने अवस्था हो, यो प्राविधिक पक्षमा के भन्नुहुन्छ?
3: अहिले चलिराखेको सवारीको लागि भन्दा पनि अब आउने सवारीहरू चाहिँ नेपालमा भित्रिँदाखेरि त्यो युरो सिक्स लागू भइसकेपछि युरो थ्री लेभलको इन्जिन जडित कुनै सवारी नेपालमा नयाँ सवारी कुरा गर्दैछु भित्रिन खोज्यो भने त्यसलाई चाहिँ भित्रन दिँदैनौ भन्ने कुरा हो। चलिराखेको सवारीलाई चाहिँ यसले अहिले नै असर गर्छ भन्ने होइन।
2: अब यो ब्याट्री स्वापिङ भन्दो रहेछ होइन, ब्याट्री स्वापिङ कि चार्जिङ स्टेसनमा कुन चाहिँ उत्तम भनिँदो रहेछ क्या?
3: यो कस्तो भन्दाखेरि यो हाम्रो केही कम्पनीहरूले चाहिँ ब्याट्री स्वापिङको कन्सेप्ट चाहिँ ल्याउनु भएको रहेछ, विदेशतिर पनि सुनिन्छ होइन, एक हिसाबको यो राम्रो कन्सेप्ट हो. त्यो भनेको जस्तो तपाईँको ब्याट्री गाडीमा चल्दा चल्दै डाउन भयो भने स्वाइपिङ स्टेसनमा गएर तपाईँ आफ्नो ब्याट्री राख्नु र अर्को ब्याट्री त्यहाँबाट हायर गरेर लिएर जानुहोस् भनेको. त्यसमा टाइम कन्ज्युम ब्याट्री चार्ज गर्नको लागि जुन टाइम लाग्थ्यो त्यो चाहिँ नलाग्ने भएकोले चाहिँ एक किसिमको त्यो राम्रो हो. तर त्यसका पनि केही अब लिमिटेसन्सहरू होला. यदि त्यो सबैलाई चाहिँ ओपन रूपमा त्यसरी दियो भने एउटा कम्पनीको ब्याट्री चाहिँ अरूमा फिट नहुने अवस्था पनि हुन्छ. यो ब्याट्री स्वैपिङको कन्सेप्ट चाहिँ सबैतिर चाहिँ भनौँ न त्यो एक्सपान्ड गर्न सक्यो भने त्यो राम्रो कन्सेप्ट.
2: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्थाको बारेमा कुराकानी गरिरहेका छौँ. आज हामीसँग हुनुहुन्छ इन्जिनियर श्रीकान्त यादव. अब अलिकति चार्जिङ स्टेसनमा जाँदाखेरि विद्युतीय गाडी त आयात भइरहेको छ होइन. यसरी आयात भइरहँदाखेरिमा जस्तो पेट्रोल गाडी किनेर पेट्रोल गाडी चलाउँदाखेरिमा एकछिन गयो पेट्रोल हाल्न धेरै टाइम लाग्दैन, चार पाँच मिनटमा फिल हुन्छ. चार्जिङ स्टेसनमा गएर लाइन बसेर अलिकति टाइम लाग्दो रहेछ अनि यसले गर्दा पनि अलिकति विद्युतीय गाडीलाई समस्या पार्छ कि.
3: हेर्नुहोस्, कुनै पनि नयाँ टेक्नोलोजी आउँदाखेरि त्यसका केही कन्स्ट्रेन्टहरू अवरोधहरू अथवा भनौँ न व्यवधानहरू चाहिँ हुन्छ. यो नयाँ टेक्नोलोजी हो, मैले अघि नै पनि भने नेपालमा आउनु थालेको 8-9 वर्ष जति भयो होइन. त्यो हिसाबले चाहिँ केही समस्याहरू जस्तो सुरुमा चाहिँ लिथियम आयन ब्याट्रीको युज गरिन्थ्यो, अहिले त्यो लगभग चाहिँ हराउँदै गइरहेछ होइन. सरी, त्यो के अरे पहिले सुरुमा लिड एसिड ब्याट्रीको प्रयोग हुन्थ्यो, त्यो चाहिँ अहिले चाहिँ अलिकति त्यसको इफिसियन्सी लगायतका कुराले चाहिँ अब त्यसलाई चाहिँ रिप्लेस गरेर अहिले लिथियम आयन ब्याट्री आइरहेको छ. लिथियम आयनबाट पनि अब नयाँ टेक्नोलोजीमा सिफ्ट हुँदैछ संसारको कुरा गर्दाखेरि, हामीमा पनि त्यो टेक्नोलोजीहरू बिस्तारै आउन थालेको छ. त्यो भएर चाहिँ यो बिस्तारै चाहिँ अलिकति सुधार हुँदै जाने कुरा हो. अनि यो ब्याट्री चार्जिङको जुन कुरा गर्नुभयो, सुरुमा मैले लेखेको थिएँ होइन 6-7 घण्टामा चार्ज हुने ब्याट्रीहरू पनि थियो. अहिले चाहिँ जुन कारहरूमा आउने ब्याट्रीहरू लिथियम आयन ब्याट्रीहरू 45 मिनटमा चार्ज हुने गरी धेरै जसो कम्पनीहरूले त्यसरी चाहिँ ब्याट्रीहरू ल्याइसकेका छन्. त्यो भनेको चाहिँ यो बिस्तारै टेक्नोलोजीहरू इन्हान्स हुँदैछ, सुधार हुँदैछ भन्ने कुरा हो. र त्यही पनि तपाईँले फ्युल भर्न 2 मिनट अथवा 5 मिनट लाग्ने र चार्ज हुन 45 मिनट लाग्ने अझै पनि डिफरेन्स त छ. तर त्यो डिफरेन्स हुँदाहुँदै पनि अब त्यो सुधार उन्मुख छ भन्ने बुझिन्छ.
2: नेपालमा कति मूल्यदेखि कति मूल्यसम्मका विद्युतीय गाडी भित्रिएका छन्? स्कुटर, मोटरसाइकल, कार, पिकअप, भ्यान आदि, यसमा केही अलिकति हेर्नु भएको छ तपाईँले?
3: मूल्यको विषय चाहिँ अब धेरै हामीसँग सम्बन्धित त छैन होइन. हामीले चाहिँ त्यसका अब प्राविधिक पाटोहरू हेर्छौँ होइन. तैपनि यसो हेर्दाखेरि मूल्य अब यहाँले चार चक्केको कुरा गर्नुभयो होला कारहरूको होइन. मैले यसो हेर्दाखेरि नेपालमा चाहिँ 15 लाखदेखि 2-3 करोडसम्मको कारहरू भित्रेको देख्छु.
2: यो अहिले हेर्दाखेरिमा यो 60-40 को नीति भनेर भनिँदो रहेछ गाडीमा होइन, 60-40 भनेर.
3: नेपाल सरकारको नीति हो, नीतिमा हामीले कमेन्ट गर्ने कुरै हुँदैन होइन. सरकारले केही राम्रै सोचेर 40 र 60 को नीति ल्याएको होला. व्यवसायहरूको कुरा सुन्दाखेरि पहिले 20 र 80 थियो भन्ने कुरा गरिन्छ होइन. त्यो भनेको चाहिँ 20% चाहिँ क्यास पेमेन्ट गर्यो भने 80% फाइनेन्सिङ हुने भन्ने कुरा यही भन्न खोज्नु भयो नि त. अनि त्यो थियो रे होइन. त्यो गर्दाखेरि उहाँहरूले थोरै लगानीमा धेरै गाडीहरू भित्राउने जस्तो केही कुरा थियो होइन. यो मसँग सम्बन्धित खासै होइन, नेपाल सरकारले ल्याएको नीति हो, राम्रैकै लागि ल्याउनु भयो होला, ल्याइयो होला भन्ने लाग्छ.
2: यो भन्सारमा चाहिँ अहिले पछिल्लो पटक यस्ता यस्ता नीतिले गर्दा पनि विद्युतीय गाडीहरूमा अलिकति कम आयो भन्ने पनि गुनासो हुन्छ व्यापारीहरूको चाहिँ होइन. अब सरकारले चाहिँ यसलाई अझै प्रमोट गर्नको लागि के आवश्यक छ अथवा केमा काम भइरहेको छ त्यस्तो के?
3: यस्तो हेर्नु, सरकारले चाहिँ विद्युतीय सवारीलाई प्रमोट गर्नुपर्छ, त्यसमा कुनै दुईमतै छैन. सरकारले गरि पनि राखेको छ. त्यो क्वालिटीमा चाहिँ कम्प्रोमाइज गर्न सकिँदैन होइन. लो क्वालिटीको सवारी साधन अथवा जस्तो अहिले पब्लिकले फेस गरेको अहिले पछिल्लो समयको समस्या के देखेको छ भन्दाखेरि, थोरै पुँजी भएका अथवा भनौँ न सवारी आयातलाई चाहिँ साइड बिजनेसको रूपमा पनि लिन खोजेको देखिन्छ. तर यसमा हाम्रो बुझाइ चाहिँ के हो भन्दाखेरि, यो चाहिँ लामो समय इम्प्याक्ट गर्ने. एकचोटि तपाईँ सवारी किनिसकेपछि त्यसको कम्तीमा पनि 20 र 25 वर्षसम्म त्यो युज गर्ने भएकोले 20-25 वर्षसम्म त्यसको आफ्टर सेल सर्भिस दिने खालको आयातकर्ताहरू हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो. त्यही भएर चाहिँ अब क्वालिटीको सवारी साधन आउनुपर्छ. र भन्सार छुटको विषयमा चाहिँ जस विद्युतीय सवारीको लागि चाहिँ भन्सार छुट पनि छ, थोरै भन्सार दर पनि छ. अरू सवारीको हकमा चाहिँ सरकारले चाहिँ एकदम यसलाई चाहिँ प्रायोरिटीमै राखेको देखिन्छ हैन तर त्यो गर्दाखेरि क्वालिटीको चिज चाहिँ आउनुपर्छ भन्नेमा चाहिँ सरकार सिरियस छ
2: उहाँ हुनुहुन्थ्यो इन्जिनियर श्रीकान्त यादव आज हामीले बजेटमा विद्युतीय गाडीको प्राथमिकता गाडी व्यवसायको समस्या र सम्भावना बारे नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग पनि कुराकानी गर्यौं यो कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चपागाई बिदा हुन्छु नमस्कार

0: कहाँ बाटो बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घर भित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TVs. Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको EMI.
4: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
5: ओहो ला
6: ल ल ल ल मरेँ के हो?
5: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्दियो कि बाँच्नु केही ठेगान छैन।
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
7: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: खै जन्मदाता दिनुस् त।
6: जन्मदाता गरेको छैन नि म्याडम।
5: जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
12: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
1: सबैको सरोकार आजका बाल बालिका भोलिका प्रधान।
12: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौ, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
1: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं,
11: बाल बालिका को सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिक को परिचय दिनु। बाल बालिका को सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिक को परिचय दिनु।
13: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय अफसेट प्रेस सोलू दुतकुंड नगर पालिका पांच सोलू खुम्बू।
14: Powerball.
15: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. Juega ya.
16: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
17: ¿Qué dices? Más en el barcic, 12 arba rupia, 14 arba rupia,

0: सरकारसँग माग गरेको छ। भारतीय अवरोधले इलामका चिया उद्योग बन्द भइसकेका छन् भने आजदेखि झापाका चिया उद्योग र बगानहरू पनि बन्द हुँदैछन्। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्कनु भएको छ। वहाँ चीनका विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनैतिक ब्यूरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेजिङ जानुभएको थियो। भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङ बीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा दुवै देशका प्रतिनिधिमण्डल बीच नेपाल चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ। आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्ष बीच एक मत रहेको र नेपालका तर्फबाट एक चीन सिद्धान्तप्रति रहिआएको नेपाल सरकारको प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमिलाई चीनको हित विरूद्ध प्रयोग हुन नदिने स्पष्ट पारिएको विज्ञप्तिमा उल्लेख छ। चिनिया पक्षबाट नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति रहिआएको चीन सरकारको दृढ समर्थन दोहोर्याउँदै सुशासन तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले निर्दिष्ट गरेका प्राथमिकता उपर पूर्ण रूप समर्थन रहने विश्वास व्यक्त गरेको पनि मन्त्रालयले जनाएको छ। संसदमा आज प्रधानमन्त्री बालेन्द्र शाहले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयक 2083 छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले पनि जवाफ दिनेछन्। त्यसपछि विधेयक पारित गर्ने कार्यसूची रहेको छ। विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको शीर्षकमाथि भएको बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम आजको बैठकको मुख्य एजेण्डा रहेको संसद सचिवालयले जनाएको छ। देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति योजना तथा गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित सरकारले नागरिक चौतारी नामक डिजिटल प्लेटफर्म संचालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यो प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विषय, सरकारी योजना र अभ्याससँग नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यम हुनेछ। यस प्रणाली मार्फत नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन, सरकारसँग दुईतर्फी छलफल गर्न तथा व्यावहारिक समाधानका सुझावसित पेश गर्न सक्ने व्यवस्था हुनेछ। साथै सरकारलाई प्रभावशाली स्वयंसेवक तथा विज्ञ नागरिक पहिचान गर्न पनि यो प्लेटफर्म उपयोगी हुने विश्वास गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर पुकार मल्लले नागरिक चौतारी सुशासन सुदृढ गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभएको छ। भेग र पूर्वका केही ठाउँमा गैरातिर आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका तराई, मध्य प्रदेश र अरू प्रदेशका पहाड़ी तथा हिमाली भेगमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मध्य र पश्चिम तराईमा भने गर्मी बढ़ने सम्भावना छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा तातो दिन हुने महाशाखाले जनाएको छ। आज कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी र मध्य प्रदेशको तराई भेगका एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: महिला लघु वित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघु वित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघु वित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सिधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भूम व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीहरूसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले अध्ययन विदा वा असाधारण विदा समाप्त भएपछि आफ्नो कार्यक्षेत्रमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सूचना अनुसार मन्त्रालयमा कार्यरत दुईजना कम्प्युटर अपरेटर अध्ययन र असाधारण विदा सकिसकेपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार उनीहरूले अस्थायी आवासीय अनुमति र स्थायी आवासीय अनुमति लिएको पाइएको छ। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी देशको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन समेत दिन नपाइने कानूनी व्यवस्था छ। स्वीकृत विदा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐन विपरीतको कार्य गरेकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाबदेहितालाई थप मजबूत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढ़ाएको बताउनुभयो। वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढ़ाएको छ। पछिल्लो विवरण अनुसार 28 पक्राउ पूर्ति जारी गरिएको छ भने 9 पक्राउ समेत गरिएको छ। संस्था अनुगमन शाखाले म्यानपावर व्यवसायहरूलाई 5 पत्राचार गरेको छ। यसै गरी राहत उद्धार तथा समन्वय शाखाले सक्रियतामा 6 उद्धार गरेको छ भने 2 क्षतिपूर्ति उपलब्ध गराएको छ। शाखाले 10 नयाँ उजुरी दर्ता गरी 13 द्विपक्षीय छलफल र 15 परामर्श सेवा समेत प्रदान गरेको छ। अब विदेशको खबर। चीन र अमेरिका बीच लागू औषध नियन्त्रणका क्षेत्रमा अनुसन्धान र सहयोग जारी रहेको चीनले जनाएको छ। चीन राष्ट्रिय लागू औषध नियन्त्रण आयोगको कार्यालयले दुवै देशबीच विभिन्न तहमा संस्थागत संवाद र सहकार्य भइरहेका जनाएको हो। चीनले अमेरिकी राष्ट्रिय लागू औषध नियन्त्रण नीति कार्यालय लगायत सम्बन्धित निकायसँग नियमित सम्पर्क कायम राखेको समाचार संस्था सिन्ह्वाले जनाएको छ। साथै दुवै देशका कानून कार्यान्वयन निकायले लागु औषध सम्बन्धी धेरै मुद्दामा संयुक्त अनुसन्धान गरेका छन्। यसैगरी चीनले उत्तरी अमेरिकामा अवैध लागु औषध उत्पादनमा प्रयोग हुने पूर्ववर्ती रसायनको दुरूपयोग रोक्न सक्रिय कदम चालेको पनि बताएको छ। चीनिया पक्षले लागु औषध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तर विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। अब खेल खबर। विश्वकप फुटबलमा अहिले कोलम्बिया र उज्बेकिस्तान खेलिरहेका छन्। दुवै टोलीले 1-1 गोल गरेका छन्। यसअघि भएको खेलमा घानाले विजय शुरूआत गरेको छ। समूह एल अन्तर्गत अमेरिकामा आज बिहान भएको खेलमा घानाले पानामालाई 1-0 गोलले पराजित गर्दै महत्वपूर्ण 3 हात पारेको छ। खेलभर दुवै टोलीले गोलका लागि अवसर सृजना गरे पनि निर्धारित 90 मिनटसम्म पनि गोलरहित बराबरी कायम रह्यो। तर इन्जुरी समयमा घानाका युवा फरवार्ड क्यालेब किरान्तीले ब्रान्डन थोमसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरे। खेलको अन्तिम समयमा भएको गोल नै घानाका जितका लागि पर्याप्त बन्यो। घानाले अन्तिम समयमा गोल गर्दै महत्वपूर्ण जित निकालेपछि समूह एलको अंक तालिकामा पनि 3 जोडेको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कूटनीतिक पहल मार्फत चिया निर्यातमा देखिएको अवरोध हटाउन माग। इलामपछि झापाका चिया उद्योग पनि आजदेखि बन्द। परराष्ट्र मन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारका लागि फलदायी भएको दावी। नेपाली भूमि चीन विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता। नागरिक चौतारी डिजिटल प्लेटफर्म संचालन करने सरकार को तैयारी सरकार सीधे सुझाव दिन सकिने लागू औषध विरूद्ध चीन र अमेरिका बीच संयुक्त अनुसंधान र सहयोग में सहकार्य अंतर्राष्ट्रीय सहयोग निरंतरता दिने चीन को प्रतिबद्धता र उज्बेकिस्तान संग को खेल में कोलम्बिया र उज्बेकिस्तान को एक एक को बराबरी पानामा माथि घाना को रोमांचक जीत
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: साली नदीको शिर
5: मणि चूडको काख
4: स्वच्छ सुन्दर र संयुक्त प्रकृति
5: शान्ति र आनन्दको अनुभूति
4: भीडभाडबाट टाढा
5: सहरबाट नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
5: झुले अर्ग्यानिक फार्म रिजोर्ट
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181 वेबसाइट झुले.com.np
7: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
7: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 0556493333 4935555

0: हेलो हेलो गुड मर्निंग नमस्ते नमस्कार सम्पूर्ण हार्दिक स्वागतको साथमा आज हामी विशेष कार्यक्रम नभएर लकी ड्रको विषयले लिएर तपाईँको रेडियो सेटमा गुन्जन थालिसकेका छौं। प्राविधिक मित्रको साथमा हामी चाहिँ आज एकजना मात्र नभएर हामी दुईजनाको साथमा उपस्थित भएका छौं आज। र मैले हिजो पनि जानकारी गराएको थिएँ आज हामी लकी ड्र गर्दैछौ भनेर कतिपय साथीहरूलाई, र आज हामी लकी ड्र गर्दैछौ वैशाख र जेठ महिनाको लकी ड्र चाहिँ आज हामीले लिएर आएका छौं। को भन्नुहुन्छ आज विशेष गरी लक्की पर्सन को हुनुहुन्छ भन्ने कुरा हामी एकैछिनमा थाहा पाइहाल्छौ। र आज चाहिँ म मात्र उपस्थित भएको छैन, मेरो साथमा हुनुहुन्छ फिर्की लमु शेर्पाजी पनि हुनुहुन्छ। उहाँको साथमा चाहिँ आज हामी उपस्थित भएका छौं। कस्तो लागिरहेको छ फिर्की लमुजीलाई आज?
1: मलाई पनि एकदमै खुसी पनि लागिरहेछ, एक मनमा धेरै खुसी पनि लागिरहेछ,
2: र धेरैजना आदरणीय श्रोताहरूलाई पनि आजको लकी पर्सन चाहिँ को भन्ने होला त भन्ने धेरै नै मनमा खुन्जुली भइरहेको होला, र म चिठा टिप्नलाई पनि त्यस्तै भइरहेको छ साथीहरू।
0: पक्कै पनि आज पक्कै पनि धेरैजना साथीहरू एकदमै एक्साइटेड हुनुहुन्छ होला, हामी पनि एकदम एक्साइटेड छौँ। लकी ड्र गर्दै गर्दा जहिले पनि हामी एक्साइटेड नै हुन्छौँ, किनकि अब धेरैजना साथीहरू चाहिँ लकी नम्बर प्राप्त गर्नुभएको छ है विशेष दुई महिनामा। र को भन्नुहुन्छ हामी विशेष स्थिति धेरै चिठा मध्ये चाहिँ एउटा चिठा हामीले टिप्नेछौँ, र त्यो चिठा खोल्दै गर्दा आज कुन साथी चाहिँ लक्की पर्सन भन्नुहुन्छ हामी एकैछिनमा थाहा पाइहाल्छौँ। र हाम्रो सम्पूर्ण श्रोता मित्रहरूलाई हाम्रो लक्की विनरको प्राइज त थाहा छँदै नै छ, त्यही पनि म एकचोटि जानकारी गराउन चाहन्छु। आज लक्की पर्सन बनेर लक्की विनर बन्नुहुने साथीलाई चाहिँ हामी हाम्रो सुनिल टिमको तर्फबाट 250 रिचार्ज कार्ड चाहिँ उपलब्ध गराउनेछौ है। धेरैजना साथीहरूलाई हाम्रो पुरस्कारको बारेमा थाहा छ, पुरस्कार तपाईँ हाम्रो लागि कम हुन सक्छ तर पुरस्कार भनेको पुरस्कार नै हुन्छ। र अब भने चाहिँ हामी ढिला नगरिकन जाँदैछौ हाम्रो यो वैशाख महिनाको चाहिँ लकी नम्बर प्राप्त गर्नुहुने साथीहरूको नाम वाचन गरेर म सुनाउँछु। नाम र लकी नम्बर वाचन गरेर सुनाउँछु, तपाईँहरूले चाहिँ आफ्नो लकी नम्बर याद गर्दै जानुहोला भन्न चाहन्छु। जम्मा जम्मी चाहिँ वैशाख महिनामा चाहिँ 21 साथीहरूले चाहिँ आफ्नो लकी नम्बर हासिल गर्नुभएको छ। 21 भित्र पनि धेरैजना साथीहरूको नाम चाहिँ धेरै पटक दोहोरिएको छ है। र ढिला नगरीको नाम वाचन गर्न चाहे मैले, तपाईँ यदि सुन्दै हुनुहुन्छ भने आफ्नो नाम र लकी नम्बर चाहिँ तपाईँले थाहा पाउनुपर्ने हुन्छ। र लकी नम्बर 1 हुनुहुन्छ लक्ष्मी मगर हुनुहुन्छ है। त्यस्तै गरी लकी नम्बर 2 हुनुहुन्छ एन्सु राई। सबिन तामाङको लकी नम्बर 3 रहेको छ भने लक्ष्मी मनेनसिंह हुनुहुन्छ उदयपुरको साथी, उहाँको लकी नम्बर 4 रहेको छ। ऋषिराम पाण्डे प्युठानको साथी हुनुहुन्छ, लकी नम्बर 5 रहेको छ। त्यस्तै गरी हुनुहुन्छ ऋषिराम पाण्डेजी नै हुनुहुन्छ लकी नम्बर 6 छ भने सबिन तामाङको लकी नम्बर 7 रहेको छ। त्यस्तै गरी लक्ष्मी मेन्सिंह हुनुहुन्छ लकी नम्बर 8 छ भने सुनिल राई हुनुहुन्छ लकी नम्बर 9 रहेको छ। त्यस्तै गरी सबिन तामाङ हुनुहुन्छ लकी नम्बर 10 छ भने सुनिल राई नै हुनुहुन्छ लकी नम्बर 11 रहेको छ। सबिन तामाङ हुनुहुन्छ खुटाङको साथी लकी नम्बर 12 छ भने सुनिल राईको लकी नम्बर 13 छ। 14 हुनुहुन्छ सबिन तामाङ, कौशलजी हुनुहुन्छ 15। त्यस्तै गरी लक्ष्मी मृङसिंह हुनुहुन्छ लकी नम्बर 16 रहेको छ भने आरती मगर हुनुहुन्छ लकी नम्बर 17 छ। त्यस्तै गरी अशोक तामाङको लकी नम्बर 18 रहेको छ भने सबिन तामाङ हुनुहुन्छ लकी नम्बर 19 रहेको छ। ऋषिराम पाण्डेजी हुनुहुन्छ लकी नम्बर 20 छ भने आरती मगर लास्टमा हुनुहुन्छ लकी नम्बर 21 रहेको छ है। र टोटल गरेर 21 साथीहरूले चाहिँ वैशाख महिनामा आफ्नो लकी नम्बर सुरक्षित गर्न पाउनु भएको छ है। र मैले कार्यक्रममा पनि भनिरहेको हुन्थे लकी नम्बर जति धेरै प्राप्त गर्नुहुन्छ लकी ड्र गर्दै गर्दा उहाँ साथी चाहिँ लकी पर्सन लकी विनर भन्ने सम्भावना एकदमै धेरै हुन्छ भनेको थिएँ, र आज पनि त्यो हुन सक्छ है। जसको चाहिँ नाम धेरै पटक दोहोरिएको छ, धेरैचोटि लकी नम्बर प्राप्त गर्नुभएको छ, उहाँ साथी चाहिँ आजको लकी विनर बन्नुहुनेछ जस्तो हामीलाई लाग्दैछ है। अब हामीले यसमा कसैलाई पनि भेदभाव गर्दैनौ, किनकि हाम्रो सबैजना श्रोताहरू चाहिँ हाम्रो लागि चाहिँ 100% बराबर हुनुहुन्छ। त्यो भएर चाहिँ हामीले बक्सामा तपाईँहरूको लकी नम्बर राखेर चाहिँ लकी नम्बर र नाम राखेर बक्सामा चिठा बनाएर ल्याएका छौँ, र त्यो चिठा मध्ये चाहिँ हामी त्यहाँबाट एउटा चिठा टिप्नेछौँ, र त्यो चिठामा चाहिँ कसको नाम चाहिँ हुन्छ उहाँ चाहिँ लकी विनर बन्नुहुनेछ। र अब भने चाहिँ हामी ढिला नगरिकन बक्सामा भएको चिठालाई चाहिँ हाम्रो सेन्की लमुजीले चाहिँ एकदमै मजाले गोलिएर तपाईँहरूलाई सुनाउँदै हुनुहुन्छ, सुन्नु होला है त। आहा एकदमै मजाले बजिरहेको छ अब भने चाहिँ हाम्रो सिल्की लमोसीले त्यहाँको चिट्ठा बाटो चाहिँ एउटा चिट्ठा खोलेर चाहिँ मलाई दिनुहुनेछ को पढ्नुहुनेछ भने चाहिँ हामी हेर्नेछौ मैले चाहिँ भर्खरै उहाँले मलाई चिट्ठा टिपेर मेरो हातमा दिइसक्नु भएको छ र मैले त्यो चिट्ठा खोली पनि सकेको छु है पछि पनि धेरैजना साथीहरू यो समयमा कार्यक्रम सुन्दै हुनुहुन्छ भने एकदम मन अलिकति आत्तिरहेको होला खुब पढ्नुभयो वा म त परिन जस्तो लागिरहेको होला है पछि पनि र मैले पाएको चिट्ठामा चाहिँ लक्की नम्बर 3 रहेको छ है 3 को हुनुहुन्छ हामी हेर्दै जानेछौ मा पढ्नु भएको छ खोटाङको साथी सबिन तामाङ पढ्नु भएको छ उहाँलाई एकदमै विशेष धन्यवाद भन्न चाहन्छौ हाम्रो सुने थियौँ सम्पूर्ण टिमको तर्फबाट छ है सबिन तामाङजी सुन्दै हुनुहुन्छ भनेपछि आजको यो विशेष गरी वैशाख महिनाको लक्की ड्र गर्दै गर्दा लक्की विनर बन्नु भएको छ सबिन तामाङजी यदि तपाईँ सुन्दै हुनुहुन्छ भने चाहिँ पति पनि तपाईँले हामीलाई 0638 5016 तपाईँले हामीलाई फोन गरेर आफ्नो नम्बर टिपाउनु होला भन्न चाहन्छ तपाईँलाई के प्राप्त हुने 250 को रिचार्ज कार्ड है हाम्रो सुनिको तर्फबाट एकदमै पछि पनि तपाईँ निरन्तर दैनिक रूपमा आइ नै रहनुहुन्छ लक्की नम्बर प्राप्त गर्नुभएको छ र तपाईँ आजको लक्की विनर बन्नुभएको छ विशेष धन्यवाद भन्दैछ अब हामी जानेछौ जेठ महिनाको लक्की ड्रगमा जानेछौ अलिकति वैशाख महिनाको भन्दा चाहिँ जेठ महिनामा चाहिँ धेरैजना साथीहरूले लक्की नम्बर प्राप्त गर्नुभएको छ र हामीले त्यति नै जतिजना साथीहरूले चाहिँ लक्की नम्बर प्राप्त भएको छ त्यतिजनाको चिट्ठा बनाएर ल्याइ नै सकेको छ र म ध्यान नगरिकन जाँदैछु जेठ महिनाको लक्की नम्बर प्राप्त गर्ने साथीहरूको नाम र लक्की नम्बर वाचन गरेर सुनाउनेछु तपाईँले याद गर्नुभए पनि एकदम राम्रो हुन्छ है र एकमा पढ्नु भएको छ लक्ष्मी मगर हुनुहुन्छ उदयपुरको साथी भने अशोक तामाङको लक्की नम्बर 2 रहेको छ सन्देश राई हुनुहुन्छ लक्की नम्बर 3 छ भने सुनिल राईको लक्की नम्बर 4 रहेको छ त्यसै गरी ऋषिराम पाण्डेको लक्की नम्बर 5 छ भने ऋषिराम पाण्डेजी हुनुहुन्छ लक्की नम्बर 6 रहेको छ त्यसै गरी तामाङको लक्की नम्बर 7 छ भने लक्ष्मी मेङसिंहको लक्की नम्बर 8 रहेको छ त्यसै गरी सुनिल राईको लक्की नम्बर 9 छ भने सबिन तामाङको लक्की नम्बर 10 छ सुनिल राई हुनुहुन्छ लक्की नम्बर 11 छ त्यसै गरी सबिन तामाङको लक्की नम्बर 12 रहेको छ 13 हुनुहुन्छ सुनिल राई हुनुहुन्छ भने 14 हुनुहुन्छ सबिन तामाङ त्यसै गरी 15 हुनुहुन्छ कौशलजी हुनुहुन्छ भने लक्ष्मी मेङसिंह हुनुहुन्छ 16 त्यसै गरी आरती मगरको लक्की नम्बर 17 छ भने अशोक तामाङको लक्की नम्बर 18 रहेको छ त्यसै गरी सबिन तामाङ हुनुहुन्छ लक्की नम्बर 19 भने ऋषिराम पाण्डेको लक्की नम्बर 20 रहेको छ ऋषिराम आरती मगरको लक्की नम्बर 21 छ भने 22 हुनुहुन्छ लक्ष्मी मृङसिंह हुनुहुन्छ त्यसै गरी सुजन मगरको लक्की नम्बर 23 छ भने सुजन मगर हुनुहुन्छ लक्की नम्बर 24 छ सन्देश राईको लक्की नम्बर 25 छ भने सुनिल राईको लक्की नम्बर 26 रहेको छ त्यसै गरी ऋषिराम पाण्डेको लक्की नम्बर 27 छ भने सबिन तामाङको लक्की नम्बर 28 रहेको छ त्यसै गरी रामजीको लक्की नम्बर 29 छ भने लक्ष्मी मृङसिंह हुनुहुन्छ लक्की नम्बर 30 रहेको छ है विशेष भन्नुपर्दा चाहिँ जेठ महिनामा झमाझुमी 30 चाहिँ लक्की नम्बर प्राप्त गर्नुभएको छ मैले अघि नै भनिहाले 30 हामीले चिट्ठा एकदमै रेडी अवस्थामा राखेको छौँ एउटा बक्साभित्र त्यो चिट्ठालाई पनि हाम्रो सुनिकी लमनजीले चाहिँ एकदमै मजाले घोलेर हाम्रो श्रोताहरूलाई सुनाउँदै हुनुहुन्छ एकदम सुन्नुहोला है त एकदमै बक्सामा मजाले चिट्ठा घुलिरहेको छ तपाईँले सुन्नुभयो होला पक्की पनि है अलिकति टाढा हुनुहुन्छ रेडियोबाट टाढा हुनुहुन्छ भने अलिकति रेडियोको नजिक आएर मजाले कान ठाडो बनाएर सुन्नुहोला भन्न चाहन्छौ हामी र एकदमै प्राविधिकमा पनि हाम्रो सरस्वतीजी एकदमै एक्साइटेड देखिरहेको छु मैले है हासिल गर्नुभएको छ केही छैन हामी सबै एक्साइटेड छौँ तपाईँ हामी र हुनु पनि पर्छ भन्दै चाहिँ अब हुने चाहिँ हामी बक्साबाट एउटा चिट्ठा निकाल्ने को पढ्नुहुन्छ त विशेष गरी जेठ महिनामा चाहिँ लक्की विनर को पढ्नुहुन्छ हामी थाहा पाइ नै हाल्नेछौ हेरौँ उहाँले मलाई चिट्ठा टिपेर दिदी हुनुहुन्छ एकदमै हाम्रो कार्यक्रम लकीलाई माया गर्नुहुने है अलिकति कार्यक्रम लकी दैनिक रूपमा नजाँदै गर्दा पनि अलिकति चिन्ता व्यक्त गर्नुहुने साथी हुनुहुन्छ आज यो विशेष गरी जेठ महिनाको लकी विनर भन्नु भएको छ र मेरो हातमा रहेको छ चिट्ठामा कति छ भन्दाखेरि लकी नम्बर 5 रहेको छ र 5 को हुनुहुन्छ हामी हेर्दैछौ हुनुहुन्छ लकी नम्बर 5 रहनु भएको प्युठानको साथी ऋषी राम पाण्डेजी हुनुहुन्छ है उहाँलाई एकदमै विशेष धन्यवाद नभन्दै एकदमै बधाई दिन चाहन्छु मेरो तर्फ यहाँ सबैजना हाम्रो सोलो एफएमको टिमको तर्फबाट चाहिँ तपाईँलाई जेठ महिनाको लक्की विनर बन्नुभएकोमा एकदमै विशेष बधाई छ है ऋषी रामजी सुन्दै हुनुहुन्छ होला पक्कै पनि है यो समयमा यदि सुन्दै हुनुहुन्छ भने तपाईँले पनि सुन्ने 38520 शोमा हामीलाई फोन गरेर चाहिँ आफ्नो नम्बर टिपाएर प्राप्त गर्नुहोस् सेलेसनको तर्फबाट चाहिँ 250 रिचार्ज कार्ड र तपाईँहरूलाई हामी यसपछिसम्म छिटै उपलब्ध गराउने कोशिशमा हुनेछौँ र अरू साथीहरूलाई पनि म एकदमै धेरै हृदयदेखि धन्यवाद भन्न चाहन्छु किनकि तपाईँ नहुँदा तपाईँले कार्यक्रममा सहभागिता नजनाउँदै गर्दा हामी एकदमै अपुरो छौं अधुरो छौं तपाईँको निमित्त हामी कार्यक्रम लकीलाई तपाईँको बौद्धिक क्षमताको विकास गर्न सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर हामी कार्यक्रम लकी लिएर उपस्थित हुने गर्दछौँ र सधैँ कार्यक्रम लकीलाई लिएर उपस्थित हुने क्रममा कहिलेकाहीँ प्राविधिक समस्या हुन सक्छ कहिलेकाहीँ बत्तीको समस्या नेट इन्टरनेटको समस्या हुन सक्छ त्यसको बावजुद पनि हामी कार्यक्रम लकीलाई लिएर उपस्थित हुने कोशिस गर्दैछौँ र सदाजी तपाईँहरूसँग हामी निरन्तर प्रश्नोत्तरको खेल खेलेर हामी सदाजी उपस्थित हुनेछौँ तपाईँको रेडियो सेटमा है हामीलाई सुनेर तपाईँले कार्यक्रममा सहभागिता जनाएर यो सोधेका प्रश्नहरू तपाईँले नोट गरेर हामीलाई भरपूर साथ सपोर्ट सदैव गर्नुहुनेछ भन्ने आशा पनि गर्नेछौँ र तपाईँको माया हाम्रो लागि सधैँ उही रहनेछ भनेर आशा गर्दै चाहिँ र सम्पूर्ण हाम्रो कार्यक्रम लकीलाई माया गर्नुहुने सम्पूर्ण श्रोताहरूलाई चाहिँ एकमुष्टमा धेरै धन्यवाद भन्दै चाहिँ आजको कार्यक्रम लकी ड्रको व्यवसायबाट भने चाहिँ अब पनि विदा हुने बेला भइसकेको छ र भोलिबाट हामी नौपन्दबाट सदाजी यसरी नै कार्यक्रम लकी लिएर उपस्थित हुने गर्दछौ र अरू साथीहरूले विनर भएन भनेर मन खिन्न नगर्नु होला है कार्यक्रममा जति धेरै सहभागिता जनाउनुहुन्छ त्यति धेरै नै राम्रो हुन्छ र हामी जित्नु हामी विनर हुनु मात्र ठूलो कुरा पनि होइन तपाईँले आफ्नो बौद्धिक क्षमताको जति धेरै विकास गर्नुहुन्छ त्यति नै तपाईँहरूलाई आजको दिनमा मात्र नभएर भोलिका दिनहरूमा पनि कार्यक्रम लकीले केही हदसम्म चाहिँ सहयोग पुर्याओस् भन्ने हो भन्दैछ अब पनि हामी कार्यक्रमबाट विदा लिन्छौ है पक्कै पनि हाम्रो श्रोताहरूले एकदमै सुनेर साथ दिनुभयो होला भन्ने आशा लागेको छ हामीलाई र सुन्नुपर्छ है एकदमै मनोरञ्जन लिनुपर्छ एकदम काम गर्दै हुनुहुन्छ भने यिनी रेडियो सुन्दै गर्नुभयो भने अलिकति सहज हुन्छ तपाईँको गरौँ काम पनि अलिकति सहज हुन्छ है र अब पनि सुविधा लिन्छौ र हाम्रो यतिन्जेलको यो आवाजलाई चाहिँ तपाईँको रेडियो स्टेसनमा पुर्याउन भरपूर साथ सपोर्ट मिलेको थियो प्राविधिकमा हुनुहुन्थ्यो सरस्वतीजीलाई पनि एकदम धेरै धन्यवाद भन्न चाहन्छु र सहकर्मी साथी हुनुहुन्थ्यो सर्की लमु शेर्पाजी पनि हुनुहुन्थ्यो मसँग आजको चिट्ठा टिपाईमा हुनुहुन्थ्यो उहाँलाई पनि म विशेष धन्यवाद दिँदैछु आजको कार्यक्रम लकी ड्रको व्यवसायबाट भने शर्मिला पनि सुन्ने सर्की लमु पनि बिदा हुन्छु नमस्कार
3: लकी स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुध कुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुबो
4: टेरिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडै कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनुखुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ नसुने बहिनी सोलु दुखकुम्बा नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एन्ड सप्लाई भन्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलू दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलू खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरु कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुखुण्ड नगरपालिका पाँच सल्लेरी सुनु खुम्बु सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुरु खुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
5: सोलू दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलू खुम्बु आँखा उपचार केन्द्र सोलू खुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलू खुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलू खुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
4: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 200
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
6: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
4: सोलु खुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 कार्तिङ च्याङ्पा स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ तलब आपूर्ति सुरोजगारीमा प्रदानको हुनेछ पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप शुभ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शोभा वस्तु सञ्चालक 98 41 15 90 82
6: नगरपालिका वडा नम्बर 10 7

0: कस्टम अप्सन गराउ र स्त्री वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल दूषक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचसकि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष्टी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: सधैँभरि रोजे।

0: 참고로 보시기 바랍니다.
1: सुरुङ युनिभर्सिटी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा नस्पात काट्न गाई वस्तु चढाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सिभिल युनिभर्सिटी उपभोक्ता समिति सुनिश्चित सवारी साधनको हिन्दी र तेलुगू श्रृंखलाहरु सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर। सड़क प्रयोग गर्दा डेंगू, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली जल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मार्गसुधार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौं, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
4: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
5: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
3: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
5: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनय सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
4: सुन र अङ्कल, त्यो राम्रो कलेज हो र?
5: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
4: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
5: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
3: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
5: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
3: लोकेशन कहाँ हो अङ्कल?
5: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
4: त्यसो भए त म त यही जाने भए।
3: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
5: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाई मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
1: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गाह्रमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
6: सम्पर्क मुख्य स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कर्मा। परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 96 53। संस्था प्रतिनिधि डिरेक्टर और पार्टनरशिप एन्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 79। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81। श्री गार्मा माध्यमिक विद्यालय सुनि तुकुण्ड नगरपालिका 7 सुनिखुम्बु।

0: शैक्षिक औसता सम्बन्धी सूचना गर्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलुदुकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रिक्तपूर्वक दरखास्त आह्वान गर्न हुने यस्तै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 जना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यमा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकेको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमै माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी दिनसम्म तलब भत्ता उपलब्ध गराइनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पर्क मिति असार 12 गते विद्यालय समय भित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। वर निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक समितिमा रहेको सही नम्बर 20301-92001 जम्मा गरी सुको सकले ब्रोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-89-6353 र 98-41-38-92-20।
1: दिनेश सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुलुगुकुण्ड नगरपालिका 7 सुलुखुम्बु।

0: ठट्टै माघ वैशाख जान लाग्यो जानै बाचा खेर पर्ख लिन आउला
1: होइन एक अर्छ गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँड्दै संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सेन्समा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि यसो गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छ
1: सुन कान्छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छ
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98 50 17 979
3: र 01 5 96 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
4: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना
5: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ
4: भर्ना कार्यक्रममा हुने मिति
5: भर्ना म्याद यही फिट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्युटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 35 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98 510 1055 छ 98 41 63 53 37 98 42 84 87 75 सम्पर्क गर्न सक्नुहुनेछ
4: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस तल्लेरी सोलुखुम्बु

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा दिउँसोकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुरेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिए तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: यौन हिंसाबाट बचन र बचाउ यौनचन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्तको साथीभाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछु कोलकातामा बेच्ने जस्तो लक्षिन्छ त। कोटेसी लागौँछ त भाइ, के भएको तिमीलाई? निधाइदी भन त।
3: खै दिदी, के हो मेरो? साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेछ, छाप्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुक्कै सबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ। यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ झाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
0: बारिशमा लज सृजना गरी धुबेसरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती नालो। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
4: युवा कृषि पर्यटन मार्फत समृद्ध मध्य दुधकोशी समावेशी विकासका आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मध्य दुधकोशीको समृद्धि।
5: मध्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म स्टुडियो एफएम 101.2 MHz अनलाइन र स्टुडियो एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
6: कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर।
7: विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि।
8: नेता सोलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेता सोलन
9: हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz www सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
10: ए विकास बौद्ध तीर कहाँ कुदेको यसरी
11: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
10: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसाको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
11: हो बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमेनिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्री सिकाइमा जोड दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेवार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
12: केप्स कलेज आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
10: केप्स कलेज बौद्ध टुसाल
11: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507
12: सफलताको सही छनो केप्स कलेज
13: हार्दिक बधाई सुमित सुन्दर नगरपालिका नौ गोराखानी सम्मान दाना निवासी श्री दावा तामाङ तथा श्रीमती पी तामाङको कान्छा छोरा श्री बकाराम तामाङले मिति 2083 जेठ 6 गति बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गति आइतबार

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। संघीय संसद सचिवालयले बैठक बिहिबार बिहान 11 बजे सिंहदरबारमा बस्ने जनाएको हो। बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ। शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्व

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा

0: फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98528703-5 र 98130034-213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुण्ड नगरपालिका, उडा नम्बर 5, कल्लेरी, सोलुखुम्बु।
2: के तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
1: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओङछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू, खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ।
1: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सो भन्दा माथि, थप सिप सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू, नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 खुरी शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 61 44 74 र खुरी शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 काप्टिङ सुरु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: स्मार्ट हुनु सधैँभरि एसएमएस नै रोजी।

0: यस्तै हो हाम्रो पहिलो रोजाई।
1: सूचना सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सातौं क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ जुन बेसी उपभोक्ता समिति सुरु खुम्बु।
2: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, पानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: दादा रुख दाजू भाई बाल बालिका फिर समय सजन छोड़नो वन भित्र जादा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनु दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417 18 9843449696 र 9861823472 आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
2: होंडा का विशेषताहरू
3: जापानीज उच्च प्रविधिबाट उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भरपर्दो
3: अफरोड का लागि पनि उपयुक्त
2: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
3: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होंडा का सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
3: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भन्ज्याङ ओखलढुंगा।
2: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह। लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
1: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा?
6: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
5: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
7: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिस कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
9: वडा अध्यक्षजी, नमस्कार।
10: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
9: खै के भन्नु वडा अध्यक्षजी, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
10: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती करणी जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
9: टोल छिमीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन?
10: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्ती करणी जस्ता अपराधमा मेलमिलाप होइन, उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
9: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
11: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
9: आ कति पीर मानेको केको काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
11: हो र के डेन्टल रे
12: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
9: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
13: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
15: ए बुढो आज मेरो जन्मदिन हो याद त छ नि
16: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र ल आँखा बन्द गर त
15: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
16: ल अब आँखा खोला त
15: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र
17: अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
18: मन्जु तिमी त विदेश जान लाग्यौ रे हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने गर्ने दिदी
19: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
20: नेपाल सरकार विज्ञापन बोर्ड
12: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
13: यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243।
12: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर
13: तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसमा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
12: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सोलु खुम्बु।
0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
21: लो किन लो के भयो सन्चो भएन?
0: होइन यतिकै जाने मन लागेन।
21: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
21: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
22: नमस्ते, कति कामले पाल्नु भयो?
21: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
22: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
23: कत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ।
24: ए के भो दौडिदि पो आइस त।
23: दाई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
24: भन को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
25: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा पढे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
13: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुलुद कुञ्ज नगरपालिका पाँच सल्लेरी सुल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिभी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन्ट सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस कल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोष तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ नि सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबुआमा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेट नेपालको जनहितमा जारी सन्देश
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
4: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याऊ
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
5: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
3: ओ
6: को हो भाइ र
7: म हो दिदी सुन्तली ढोका खोल्नुस् न
6: के भयो यति राति किन रुदिराकी
7: दिदी भित्र हिँड्नुहोस् न मलाई डर लागिरहेको छ
6: ल भन के भयो
7: मलाई आज घरमा कोही नभएको मौका छोडेर त्यति तल्लो घरको माइला दाईले भागेर आएको दिदी
6: माइला दाईले पस् त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ प्रहरी पठाइदिनुहुन्छ कि ल ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला
4: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
4: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
9: के रे नानी त भर्खर 17 की लागि होइन र
4: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
9: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
4: ए हो र
8: नेपाल सरकार विज्ञापन बोर्ड
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
12: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
13: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
10: धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं नेपाल सरकार विज्ञापन बोर्ड
14: अब सुन्नुहोस् पूरा समाचार
15: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
14: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
15: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
14: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
15: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
14: मध्यपान र धूम्रपान सेवन नगरौ
15: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
16: देख्नु भएन औषधि हालेको
6: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने
16: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
6: हेर्नुहोस् दाई
3: यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
16: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
16: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
16: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
15: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
15: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
15: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
16: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पक्नुहोस् है। ए नानी, छोरी।
3: हजुर।
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
3: हेलो, हेलो, भन्नुहोस् त।
1: हेलो हजुर।
3: हजुर,
1: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भने रहेछ, के हो के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, किन दिन्थे?
14: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
15: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
14: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
15: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
3: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
18: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
19: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
20: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
21: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
22: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
23: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
21: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: मानसिक समस्याबाट बच्ने उपायहरू।
23: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
14: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
23: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
14: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
23: असल साथीहरूसँग मात्रै संगत गरौं।
14: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
23: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
14: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
0: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
5: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन।
0: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
5: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
0: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे बजार सोलुखुम्बुको सूचना। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज भित्र देहायको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ। निषेधित कार्यहरू: वन्य जन्तु पक्रन, शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुसिया कुकुर निकुञ्ज भित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पैदाहरूमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन, ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न, हटाउन तथा निकासी गर्न, जुनसुकै पदार्थको घर, छाप्रो, आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न, चलचित्र छायाङ्कन गर्न, निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न, कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिँड्न वा प्रयोग गर्न, कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, हात हतियार खरखजन वा बीच साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन। थप जानकारीका लागि फोन नम्बर 0385401414। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे बजार सोलुखुम्बु।
23: नमस्कार स्वयंसेविका दिदी।
24: नमस्कार नमस्कार।
23: दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
21: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
23: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
24: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
23: हो त,
21: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
23: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
22: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
14: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
22: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
14: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
22: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
14: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
22: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
23: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
14: डर लाग्नु, निद्रा नलाग्नु,
23: अनौठा विचार आउनु,
14: निराशा बढ्नु, खुशी नहुनु,
23: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
14: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
23: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
14: छटपटी हुनु, चिटचिट पसिना आउनु,
23: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
14: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
23: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
14: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर साहब।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
17: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र

0: लैंगिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य, पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार, दबाव, कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आएको 11:45 र प्रहरीको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्यात थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: कक्षा 11 भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
3: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम हुने मिति।
3: भर्ना म्याद यही सिट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू: कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98141063।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पोलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मरमा समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा।

आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सोलो एफएम। सोलो एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: हो हाम्रो पहिलो रोजाइ।
1: सूचना सूचना सूचना, सुलुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सातौं क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ जुन बेसी उपभोक्ता समिति सुलुखुम्बु।
2: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: वन जङ्गलको छेउमा घर आँगन पर्ने भए होसियारी अपनाउनु जोखिम टार्ने भए।

0: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुना नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824747718, 9843449696 र 9861323472। आमजी औषधालय, सोलु दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला भयो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा?
7: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
6: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
8: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिसकल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
10: नमस्कार।
11: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
10: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
11: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
10: टोल छिमीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
11: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन, उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
12: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
10: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
12: हो र के डेन्टल रे
13: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
10: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746853487
16: आज मेरो जन्मदिन हो याद त छ नि
17: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
16: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
17: ल अब आँखा खोला त
16: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र
18: अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्ग्री बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840656 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
19: मन्जु तिमी त विदेश जान लाग्यौ रे
20: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
19: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
20: खै के गर्ने भने दिदी
21: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
22: नेपाल सरकार विज्ञापन बोर्ड
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
14: यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243।
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर
14: तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुलुखुम्बु।
0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
22: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: सांचे सोलू एफएम स्टूडियो टाइम
2: 12 नोन मध्याह्न को 12 बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुतकुंड नगर पालिका 5 सोलू खुम्बू
4: चालेमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदैछन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र शिक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। यद्यपि प्रधानमन्त्री संसदमा उपस्थित हुने नहुने बारे अझै निश्चित भएको छैन। यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। सामान्यतया विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ। हिजोदेखि विनियोजन विधेयक 2083माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा मन्त्रीहरूले जवाफ दिइरहेका छन्। यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयकमाथि छलफल हुनेछ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँ सहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा तातो दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो केही दिनदेखि लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा अत्यधिक गर्मी बढ़ेको छ। पर्याप्त वर्षा हुन नसक्दा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रूपन्देही, दाङलगा जिल्लामा चर्को घाम र उच्च तापक्रमका कारण तातो दिनको प्रभाव बढ़ी देखिएको छ। महाशाखाले बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बाहिर काम गर्ने श्रमिकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भूभागका केही ठाउँमा भने मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका केही ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। सामान्यतया जून 13 नेपाल भित्रिने मनसून यस वर्ष निर्धारित समय कटिसक्दा पनि भित्रिन सकेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रशान्त महासागरमा विकसित भइरहेको एल निनो प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण मनसून आगमनमा ढिलाइ भएको हो। जंगली हात्तीबाट सर्वसाधारणको जीवधनको सुरक्षाका लागि झापामा स्पेशल टास्क फोर्स परिचालन गरिने भएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा स्पेशल टास्क फोर्स गठनको प्रक्रिया अगाडि बढ़ेको झापा निर्वाचन क्षेत्र नम्बर 1 की प्रतिनिधि सभा सदस्य निशा डाङ

0: भारी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारी आफैले गर्ने कार्ययोजना बनेको सांसद डाङ्गीले बताउनुभयो। फोर्सलाई हात्तीको प्रवेश गौडा मानिएको मेची नगरको सीमावर्ती बाहुनडाङ्गी क्षेत्रमा खटाइने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राज्यसभाको प्रथम महाधिवेशनको महाधिवेशन स्थल निर्माण कार्य तीव्र, सुनसादीको भाव सामान्य घट्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा लाग्ने धारा गति जो हामीले

नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको आउँदो असार 7-9 गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटन स्थल निर्माणको काम तीव्र गतिमा अघि बढ़िरहेको छ। भरतपुर महानगरपालिका 10 गेस्ट हाउस शहरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको कार्य तीव्र पारिएको छ। उद्घाटन क्षेत्रका लागि जर्मन प्रविधिमा आधारित एल्युमिनियम संरचनायुक्त डोम निर्माण गर्न लागेको छ। डोमको छानो विशेष वाटर प्रुफ ट्रान्सलेन फेब्रिकबाट तयार गरिनेछ। यसले घाम पानी र हावाको प्रभावबाट सहभागीलाई सुरक्षित राख्ने भएको छ। मीडिया स्पेस सल्युसन काठमाडौँले यसको काम गरिरहेको छ। कम्पनीका प्रबन्ध निर्देशक सृजन भट्टराईका अनुसार झण्डै 3000 वर्ग मिटर क्षेत्रफलमा 3 ड्रोन जोडेर एउटा विशाल हल निर्माणको कार्य भइरहेको छ। यो संरचनाभित्र एलईडी स्क्रीन, पंखा, कूलर तथा कुर्सी व्यवस्थापनका लागि पर्याप्त ठाउँ रहनेछ। डोमभित्रबाट सहभागीहरूले सहज रूपमा मञ्च अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ। अन्तर्राष्ट्रिय स्तरका ठूला कार्यक्रममा प्रयोग हुने प्रविधि अनुसार बलियो सुरक्षित तथा मौसम प्रतिरोधी संरचना निर्माण भइरहेको कम्पनीले जनाएको छ। आज सुनसातीको भाव सामान्य घटेको छ। सुनको भाव आज 100 रूपियाँले घटेको तोलाको 2,97,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 35 रूपियाँले घटेर तोलाको 4,945 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,980 रूपियाँ थियो। अमेरिका र इरान बीच प्रारम्भिक 14-बजे समझदारीको मस्यौदा सार्वजनिक भएको, यसमा तत्काल युद्ध अन्त्य गर्ने, एकअर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा शत्रुतापूर्ण गतिविधि रोक्ने सहमति भएको छ। अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने, समुद्री यातायात पुनः सञ्चालन गर्ने, प्रतिबन्ध फुकुवा गर्ने तथा क्रमशः आफ्नो सैन्य बल फिर्ता लगाउने विषय पनि समावेश छन्। यसैगरी इरानको तेल तथा पेट्रोकेमिकल निर्यातलाई छूट दिने, रोका सम्पत्ति फुका गर्ने र आर्थिक पुननिर्माण तथा विकासका लागि झण्डै 300 अर्ब डलरको सहयोग योजना अघि बढ़ाउने उल्लेख छ। इरानले भने आणविक हतियार नबनाउने प्रतिबद्धता दोहोर्याएको छ। सम्झौतामा दुवै पक्ष 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने समेत सहमति भएको छ। अब खेल खबर। विश्वकप फुटबलमा कोलम्बियाले विजय शुरूआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 गोल अन्तरले हरायो। कोलम्बियाका ड्यानियल मनुसले खेलको 40 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन्। पहिलो हाफ 1-0 अवस्थामा सकिएको खेलमा दोस्रो हाफको 60 मिनटमा उज्बेकिस्तानका अब्बोस बेक फजुल्लाले गोल गर्दै खेल बराबरीमा ल्याए। फेरि 65 मिनटमा लुइस डियासले गोल गर्दै कोलम्बियालाई 2-1 अग्रता दिलाएका थिए। इन्जुरी समयको 9 मिनटमा जामिन्टन क्याम्पान्जले गोल थपेपछि कोलम्बियाले 3-1 गोलको जित सुनिश्चित गर्यो। यसैगरी

आएको छ। आज बिहान सम्पन्न समूह एलको खेलमा इंग्ल्याण्डको एसियालाई 4-2 हराउँदै समूह एलमा 3 अंक जोडेको छ। आज बिहान भएको समूह एलको अर्को खेलमा घानालु पनामालाई 1-0 गोलले हराउँदै अंक जोडेको छ। यस्तै गैराती भएको समूह केको खेलमा पोर्चुगल र कंगोले 1-1 गोलको बराबर खेलले अंक बाँडेका छन्। फिफा विश्वकपमा आज राति समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा 9:45 शुरू हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज प्रतिनिधि सभाबाट बजेट पारित गरिँदै प्रधानमन्त्री सहित मन्त्रीहरूले जवाफ दिने कार्यसूची। लुम्बिनीका सुदूरपश्चिम सहित बागमती र गण्डकीका केही ठाउँमा गर्मी बढ़्यो, एल निनोका कारण खडेरीको चिन्ता। झापामा हात्ती नियन्त्रणका लागि स्पेशल टास्क फोर्स परिचालन गरिँदै सीमावर्ती वाहन लाने क्षेत्रमा खटाइने। अमेरिका र इरान बीच 14 विदेश सम्झौतामा हस्ताक्षर, 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने प्रतिबद्धता। र विश्वकप फुटबलमा कोलम्बिया घाना र इंग्ल्याण्ड विजयी, पोर्चुगल र कंगोले बराबरी खेले। राति पनि 10 बजे चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: था कुरा प्रश्न विचार
1: रेडियो नेटवर्क
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
5: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: नहीं ठाकुरा स्पष्ट विचार
1: उजालो रेडियो नेटवर्क
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

आदरणीय श्रोता वृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्य एफएम। सुन्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदलित ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय पूर्वाहरी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख्व अनुरोध कर सेवा प्राप्ति में कसई को प्रलोभन नगरी आपको सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए गुनासो सुनी अधिकार कार्यालय प्रमुख सुनवाई संपर्क राख्व सकू
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
2: लाई शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा
1: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
2: मैले त काठमाडौँको ट्राभल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमीमा पढ्ने निर्णय गरिसके अनि तिमी नि
1: म त कहाँ पढ्ने अन्यलमा छु भने
2: के अन्यलमा पढ्नु हो हामी कक्षा दसमा मिलेर पढ्यो अब पनि सँगै पढौँ न तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
1: हो र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ
1: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
2: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
3: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोगमा स्थित आयोजना प्रस्ताव गर्न पूर्ति प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदलित ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निःशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनी अधिकार कार्यालय प्रमुख सुनवाई सम्पर्क राख्न सक्नुहुनेछ
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलबुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालय निकायहरूले जारी गरेको चक्कल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको चक्कल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

मेरो बन्दगी तिम्रो नान्दी हजिया फर्टी सयो ढुकढुकी मेरा सन्त सूर्य यो संसार बुझ्छ व्यर्थ नपुग्दा तिमी साथमा म बाँच्छु बुके अर्थ कस्तो आयो जिन्दगीमा हावा हुरी उडाइ लग्यो मेरा सारा खुसी हावा सरी हराइदिनु सम्झनामा अक्ष घरी घरी तँलाई बच्छु जहिले तिमी

0: यौनी हिंसाबाट बचौं र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भए परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: आज भोलि मेरे श्रीमानले के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारे बिग्रिने जस्तो पो भइसक्यो लौन दिदी सम्झाइदिनु पर्यो यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षिन्छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई निधाती भन त
1: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरुक्को सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: बारिशमा लज सृजना गरी धुबेकिरी तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते बालो लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
3: युवा कृषि पर्यटन मार्फत समृद्ध मध्य दुधकोशी समावेशी विकासका आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मध्य दुधकोशीको समृद्धि मध्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेछा सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुलु एफएम 101.2 मेगाहर्ज www सुलु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ
4: कक्षा 11 को लागि पढ़ाई र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
5: अरे यार त्यसो भए त सिद्धे बौद्ध तुसारको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
4: बौद्ध पुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्रै सिकाउनमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
6: आउनुहोस् केप्स कलेज चुनी आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
5: केप्स कलेज बौद्ध टुसाल
4: थप जानकारीका लागि सम्पर्क 97125501007 97125501007
6: सफलताको सही छनौट केप्स कलेज
2: हार्दिक बधाई
7: सोलु तुतकुन्दर नगरपालिका नौ गोराखानी सुन्दन डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती पी तामाङको कामका छोरा श्री लकाराम तामाङले मिति 2083 जोड स्वगति बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5:00 मुक्ति हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ श्री तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ सुभा तामाङ माइली दिदी भेना गयापुरी तामाङ ज्ञानबहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुदन तामाङ स्नेहा तामाङ तथा समस्त बोमचुङ परिवार सोलु दुतकुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु खुम्बु।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे पत्तै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहन, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। ल सुनु बहिनी, सुरु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजु त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। म त ढुङ्ग खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरु कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
0: सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-58-70-3-5 र 98-61-34-213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
1: सोलुखुम्बु जिल्लाको सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 10 टापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: एउटा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति सहजबारीमा प्रदान गरिनेछ।
1: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि, थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू लाइफुल शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98-66-41-74 र फुरी शोभा होस्टेल संचालक 98-41-15-90-82।
2: सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 10 7

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Not the

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sound check. Studio time. Studio time.
2: It's 1 PM. Dusko ek baje.
0: Time check ko saath ma. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Solu Dutu Nagar Palika 5 Solu Kumbu.
2: सूचना सुरुङ जुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा नस्ता काट्न गाई वस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुनिल जिम्बेसी उपभोक्ता समिति सुनिखुम्बु।
3: Not the moon was Sunday, but he gets with his neighbors.

0: संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जिम्मेवारी उपभोक्ता समिति सुनिश्चित।
1: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ।

0: यौनहिंसाबाट बचाउ र बचाउ यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदीबाट जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: ए बाबु मैं मेरे तो हाथ खुट्टा अनुभव झमझम करीनाशले हैरान बनाए मेरे पनि केकी हो केकी खरी एक बार को जिंदगी पनि दुख दुख में बिताने पर्ने उपचार कता गराउने होला
1: ए दीदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तो बस्नु पर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्षपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986952 9824417 18 9843439696 र 9861323472 आमजी औषधालय सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

जीव भन्ने त सबै बुझिसके आजकल आफ्नो त यति कार्पेटको विगत दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनुहोला यति कार्पेट कार्पेटको शहनशाह।

0: कस्तो राम्रो कुरा, आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए फेरि पढ है। आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको
4: छ। त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा।
7: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि।
6: यो कहाँ किन्न पाइन्छ? अनि 500 साल कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
8: खेतबारी जोत्न, छोपाइ गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली, सिटी चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिस कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
10: देवसीजी नमस्कार।
11: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिक ठाक?
10: खै के भन्नु होला देवसीजी, पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
11: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती करणी जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है। फेरि
10: टोल छिमेकको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन?
11: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
12: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
13: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
12: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
13: हो र, के डेन्टल रे?
3: एस डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगर पालिका 5 बसन्त बजार सलेरी सुलु खुम्बु।
12: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत तल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
12: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अक्षेत्र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43।

0: यसरी आज मेरो जन्मदिन हो याद त छ नि
1: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
0: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङगाडी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुत्कुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलु
2: बन्जू तिमी त विदेश जान लागे रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनेर नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु कस्तो भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने गर्ने दिदी
3: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेट बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19 समुद्र साक्य 98 61 83 35 34 टेलिफोन 0 38 5 20 2 40 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा चोर बौद्ध सोलु
6: बाबा म आज स्कुल जाने मन छैन आज जाँदिन है
7: के भयो सन्चो भन्नु
6: होइन यतिकै जाने मन लागेन
7: यतिकै पनि हुन्छ
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले हुन्छ
7: ए कुरा त्यस्तो थियो बाहिर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
8: नमस्ते कति टाइमले पाल्नु भयो
7: आज रिनाले जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
8: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड

0: कत्तेरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिन पो आइस त।
0: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: अनि को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एथमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा छोरामाई अपसेट प्रिंटिंग प्रेस सोलोगत कुंडी नगरपालिका पाँच सलेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा छोरामाई अपसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुफी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्छा वाल मिक्सर मोनो सर्वो बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203099 0385203060 मोबाइल नम्बर 9860324426 र 9841905549 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिंटिंग प्रेस सल्लेरी स्कूल

0: हाम्रो के दोष र पक्रिनु भएको सर? बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
1: हामी त जन्ती गएका त होइन सर।
0: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
2: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
0: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
1: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
0: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लगाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
4: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: को को बाहिर?
1: म दिदी सन्तनी, ढोका खोल्नुहोस् न।
6: के भयो यति राति? के यति राति?
1: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
6: नभन के भयो?
1: आज घरमा कोही झम्बाको मौका छोडेर रुप्ती पनि घरको माइला दाई भागेर आगो दिदी।
6: माइला दाईले सब त्यसलाई, म परिलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, परि पठाइदिनु हुन्छ कि? न ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामो सफलतासँग भेट्न जाउँला।
4: महिला, किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड। यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मलाई तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वास नै समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौ।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
7: देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: विषादीले धेरै जोखिम हुन्छ है किरा नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि के हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। ल सुने बहिनी, सुरु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एन्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
9: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
10: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ शून्य एफएम। शून्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सुब सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइ फोन शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फोन शोभा होस्टेल संचालक 98 41 15 90 82।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 7।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसही नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Hit that, hit that. Now the moon is

सुरुङ जुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा चादन क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जुनबेसी उपभोक्ता समिति सुनि

0: हिंसाबाट बचौ र बचाऊ। यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुसी प्रदेशद्वारा जनहित

0: न अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पत्तो गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 98059090094 र 98638684।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौन मेरो त हात खुट्टा अनि नसा झन्झन गर्छ विनाशले भैराम बनायो यो रोग पनि के हो के खै यो एक बाको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986552 9824417 18 9843349696 र 9861323472 आमजी औषधालय सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय

0: नेता सबसे विशेषज्ञ आजकल आप नेता यूनिटी कार्पेट को विगत तीन दशक देखि सुंदर साथ यति कार्पेट कि कार्पेट को पछाड़ी यति को लोगो होना नबिर्सिनुहोला यति कार्पेट कार्पेट को शेरिंसा
1: लैंगिक परंपरागत भूमिकालाई रूपांतरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खुल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: रत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोटाई गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारी भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208 मा मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
3: नमस्कार
4: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
3: खै के भन्नु होला अध्यक्षजी पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
4: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
3: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
4: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरीकरण सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
5: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
6: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
5: आ कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
6: हो र के डेन्टल रे
7: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
5: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87
10: बन्जु तिमी त विदेश जान लागे रे
11: हो दिदी
10: त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनौँ न दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर र अन्नाहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी?
12: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Saiu rádio, sono é tempo.
1: सोनु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
2: संक्षेप सोनु एफएम स्टुडियो टाइम
3: 3 PM दिउँसोको 3 बजे
1: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोनु दुतुन नगरपालिका 5 सोलुखुम्बु

नमस्कार म भजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 203 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। लोकसभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चल्दै प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले संसदमा जवाफ दिने। आजदेखि झापाका चिया उद्योग पनि बन्द। उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरूङको भनाई। मोबाइल एपबाट पहिरो वा सड़क अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। चिपको लागत बढेपछि एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने। एआईको तीव्र वृद्धिले चिप महँगिँदै। विश्वकप फुटबलमा आज रातिदेखि समूह चरणको दोस्रो चरणका खेल शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ। संसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको। अहिलेसम्म शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले जवाफ दिइसक्नु भएको छ। अहिले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जवाफ दिइरहनु भएको छ। प्रश्नको जवाफ दिने क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा बजेटको सबैभन्दा ठूलो हिस्सा 70.13% पालिकामा वित्तीय हस्तान्तरण गरेको जानकारी दिनुभयो। यस्तै प्रदेश तहमा 2.26% र संघीय तहमा 20.61% बजेट विनियोजन भएको छ। संघीय तहको बजेट मध्ये 62.91% रकम निवृत्त शिक्षकहरूको पेन्सनका लागि छुट्याइएको छ। समग्र शिक्षा बजेटको 78.20% हिस्सा तलब र पेन्सनमा खर्च हुने गरेको मन्त्रीले जानकारी दिनुभएको छ। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालयको लागि छुट्याएको बजेटबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिनुहुने भएको छ। प्रतिनिधि सभा नियमावलीमा सम्बन्धित मन्त्रीले नै जवाफ दिनुपर्ने व्यवस्था रहे पनि प्रधानमन्त्री शाहले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री स्वर्णिम वागलीलाई जिम्मा दिनुभएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री वागलीले जवाफ दिनुभएको थियो। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि आजदेखि बन्द भएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार झापाका 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू आजदेखि पूर्ण रूपमा बन्द भएका हुन्। इलामका 53 भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 1 नै बन्द भइसकेका छन्। भारतले निकासीमा गरेको अवरोधका कारण उत्पादित चिया गोदाममै थन्किएपछि बाध्य भएर उद्योग र बगान बन्द गर्नु परेको छ। संघका अनुसार भारतमा लगिसकेको 3 लाख टन र नेपालमा गोदाममा 7 लाख टन गरी 10 लाख टन चिया थन्किएको छ। सरकारले कूटनीतिक पहल नगर्दा समस्या जटिल बन्दै गएको व्यवसायीहरू बताउँछन्। यो समय चियाको पात टिप्ने मुख्य समय हो। यही बेला टिपाई नहुँदा किसानहरू मार्नु परेका छन्। चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यसमा प्रत्यक्ष रूपमा आश्रित झण्डै 60,000 श्रमिक कर्मचारी र किसान गम्भीर संकटमा परेका संघले जनाएको छ। गृहमन्त्री सुधन गुरूङले मनसुनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बाढ़ी पहिरो लगायतका विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टरसहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। विपद व्यवस्थापनमा अघिल्ला सरकारका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ़ने उहाँको भनाई छ। मनसुनका बेला राजमार्गहरूमा हुने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो। सड़क खुलाउन आवश्यक डोजर तथा उपकरण कहाँ छन् भन्ने जानकारी दिने विशेष डिजिटल एप विकास गरेको गृहमन्त्री गुरूङको भनाई छ। यस प्रणालीमा सड़क अवरोध भएमा नजिकैको उपकरण तत्काल परिचालन गरी सड़क खुलाउने र यात्रुहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति संस्था तथा निकायहरूलाई कानून अनुसार लीजमा रूपान्तरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्रचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लीजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागले भोगाधिकार समाप्त भएका वा न्यास सकिन लागेका जग्गाको विवरण अध्यावधि गरी सम्बन्धित
पक्षलाई जानकारी गराउन र लीजमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन सबै कार्यालयहरूलाई निर्देशन दिएको छ। साथै यस्ता

0: यस महिला लघु वित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्रमा शान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघु वित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: मेरो कपड़ा प्याकिङ गर्दिउँ त सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0574-93-33 4-93-555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। तनहुँमा 9 वर्षको अवधिमा वन्यजन्तुको आक्रमणमा परि 17 जना बाल बालिकाको ज्यान गएको छ। 2074 सालदेखि 2082 सालसम्मको अवधिमा यस्ता घटनामा 21 जना घाइते भएका छन्। वन्यजन्तुको आक्रमणमा बन्दीपुर गाउँपालिकामा मात्रै 7 जना बाल बालिकाको ज्यान गएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। भानु नगरपालिकामा 5 जनाको ज्यान गएको छ, 9 जना घाइते भएका छन्। व्यास नगरपालिकामा 2 जना, शुक्ला गण्डकीमा 2 जना र आबु खैरेनी गाउँपालिकामा 1 जनाको ज्यान गएको छ। ज्यान गुमाएका मध्ये धेरै जसो घटना चितुवाको आक्रमणको कारण भएका हुन्। विदेशी खबर, आइफोन निर्माता अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्नो उत्पादनहरूको मूल्य बढ़ाउनु भएको छ। एप्पलमा प्रयोग हुने मेमोरी चिपको लागत बढ़ेकाले आफ्नो उत्पादनहरूको मूल्य बढ़ाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ टिम कुकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रसिद्ध अमेरिकी अखबार वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा सीईओ कुकले एप्पलका उत्पादनहरूमा कहिलेदेखि मूल्य बढ़ने र कुन उत्पादनहरू प्रभावित हुनेछन् भन्ने बारेमा भने बताउनु भएन। आउँदो सेप्टेम्बरमा बजारमा आउने आइफोन 18 पनि प्रभावित हुन्छ हुँदैन भन्ने स्पष्ट छैन। मोबाइल फोन जस्तै स्मार्ट उपकरणहरूमा मेमोरी चिप अत्यावश्यक हुन्छ, तर पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता एआईको तीव्र वृद्धिले मेमोरी चिपको मूल्य बढ़ाएको छ। एकातिर माग बढ़िरहेको र अर्कोतिर आपूर्ति सीमित रहेकाले चिप उत्पादकहरूले मूल्य बढ़ाइरहेका छन्। यस वर्षको शुरूमा सामसुङले मेमोरी चिप आपूर्तिको अभावले विद्युतीय उपकरणहरूको मूल्य बढ़न सक्ने बताएको थियो। कम्प्युटरका सबैभन्दा सस्तो भागहरूमध्ये एक मानिने ऱ्यामको मूल्य सन् 2025 अक्टोबर यता दोब्बर भन्दा धेरै भइसकेको छ। अब खेल खबर, फिफा विश्वकप फुटबलमा आजदेखि समूह चरणका दोस्रो चरणका खेल शुरू हुँदैछन्। आज राति पौने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल हारेका थिए। यसै राति पौने 1 बजे अमेरिकाको लस एन्जलसमा रंगशालामा समूह बीका स्विजरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यसै बिहान पौने 4 बजे समूह बीका क्यानाडा र कतार खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै बिहान पौने 7 बजे ग्वाडा लेजरा रंगशालामा समूह एको घरेलु टोली मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। यसैबीच फिफा विश्वकप 2026 पहिलो चरणका खेलहरू सकिएसँगै बीबीसी स्पोर्ट्सका विज्ञहरूले प्रतियोगितामा सहभागी 48 टोलीको नयाँ वरियता सार्वजन गरेका छन्। पहिलो खेलको प्रदर्शनका आधारमा फ्रान्स वरियताको शीर्ष स्थानमा रहन सफल भएको विज्ञहरूको भनाइ छ। सेनेगललाई 3-1 गोलले हराएको फ्रान्सको उत्कृष्ट प्रदर्शन र हरेक ठाउँमा बलिया खेलाड़ी रहेका विज्ञहरूले बताएका छन्। सूचीमा क्रोएसियालाई हराएको इंग्ल्याण्ड दोस्रो र अल्जेरियामाथि शानदार जित निकालेको अर्जेन्टिना तेस्रो नम्बरमा छन्। यस्तै कुरासाओलाई 7 गोलले हराएको जर्मनी चौथो र घरेलु टोली अमेरिका 5 स्थानमा रहन सफल भएका छन्। यस्तै 6 नर्वे, 7 कोलम्बिया, 8 मोरक्को, 9 ब्राजिल र 10 स्वीडेन।

0: परेका छन्। विज्ञहरूका अनुसार यसपटक फ्रान्स र अर्जेन्टिना जीतको मुख्य दावेदारका रूपमा देखिएका छन्। चार बजेको भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। बजेटमा तीन मन्त्रालयको प्रश्नको जवाफ दिने क्रम चल्दै प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले संसदमा जवाफ दिने। आजदेखि झापाका चिया उद्योग पनि बन्द, उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा। मनसिंहजनी पदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरूङको भनाई, मोबाइल एपबाट पहिरो र सड़क अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। मेमोरी चिपको लागत बढ़ेपछि एफएमले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने, एआईको तीव्र वृद्धिले चिप महँगी नै। र विश्वकप फुटबलमा आज रातदेखि समूह चरणको दोस्रो चरणका खेल शुरू हुँदै।
1: नेपाल बैंक
2: सड़क सीमा अतिक्रमण न करौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण न गरौं, सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: यौन हिंसाबाट बचौ र बचाऊ, यौनसन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदलीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ, पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुन् के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन, सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त नागौँसो कलकत्तामा बेच्ने जस्तो लक्ष्य छ त, कतै नागौँसो त भावी के भएको तिमीलाई निधाती भन त।
5: खै दिदी के भन्नु र, साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने, त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ छाड्नै सकिन, अहिले पनि गाह्रो भइरहेको छ।
4: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ, तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
5: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार मौका दिनु।
4: मानिसमा मत सृजना गरी धुमचटी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लघुषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिन स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो हो।

0: हिमालमा घामो पर्दा मिठो बोली बोल्छ हिमालमा घामो पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ शहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.6

0: पनी लोक संगीत गरीबा बंद संपूर्ण में हार्दिक हार्दिक स्वागत के साथ में कार्यक्रम आपने बाखा आपने बाखा लेर उपस्थित भईसको प्रगतिक मित्र को साथ में आवाज में छू मस्जिद की लंबे स्वर पर सुन्दे हमला यह समय में पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुलाख्यान 101.2 मेगाहर्ट्ज में कार्यक्रम आपने बाखा आपने बाखा सुनी रहने हरेक दिन हरेक बार फरक फरक कार्यक्रम मेरा थी तब रेडियो सेट में उपस्थित होने गर्द राज्य पनि हामी त्यही समयले नै धेरै उपस्थित भइरहेका छौं भने आज चाहिँ हामी विशेष गरी बिहिबार बसाइलाई लिएर चाहिँ तपाईँको रेडियो सुटमा गुन्जन थालिसकेका छौं र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रममा आफ्नै पाठा आफ्नै बाटाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ। आज बिहिबार बसाइमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक भाषा रेडियो चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र अबबाट तपाईँको 97649070 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। होइन तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ, एकदमै निर्देशक भएर चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त हामीले टेलिफोन लाइन नै खुल्ला गरि नै सकेका छौं र पक्कै पनि धेरैजना साथीहरू यस समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, गाउँ घरमा हुनुहुन्छ भने मेला पात्र हुनुहुन्छ होला र अब त अवसर लागि नै सक्यो। त्यसकारण चाहिँ धान कोदो रोपाईतिर पनि लाग्दै हुनुहुन्छ होला र गोठालोतिर पनि हुनुहुन्छ होला र धेरैजना साथीहरू आलु पनि खुवाउँदै हुनुहुन्छ र त्यसै गरी तपाईँ सहरतिर हुनुहुन्छ भने तपाईँको उपसाय त्यसै गरी तपाईँको पेसा व्यवसायलाई नै अगाडि बढाउँदै हुनुहुन्छ भने तपाईँहरूले चाहिँ हामीलाई विदेशबाट पनि सुन्दै हुनुहुन्छ भने तपाईँहरू पनि आफ्नो कामलाई निरन्तरता दिँदैछु हाम्रो कार्यक्रमलाई चाहिँ सुन्दै हुनुहुन्छ होला, हाम्रो कार्यक्रमलाई माया गर्दै हुनुहुन्छ होला। जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ म उहाँलाई स्वागत गरिहाल्छु। को हुनुहुन्छ कहाँबाट? हेलो,
1: नमस्ते दिदी।
0: नमस्कार, हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट? देवराज श्रेष्ठ खोटाङबाट भन्दै हुनुहुन्छ। कति धेरै समय पछि आउनुभयो है देवराजी? अनि कम्युनिजनमा चाहिँ तपाईँ चाहिँ के गर्नु भयो त? अनि कति प्रथम दोस्रो तेस्रो के हुनु भयो त दिवराजी तपाईँ? प्रश्नै ठुलो कुरा हो देवराजी। ल ठिक छ, अनि आराम कुशल हुनुहुन्छ नि देवराजी आज पनि? हामी पनि सबैजना एकदमै आराम कुशलै छौ भन्नुपर्छ है। अनि थाहा जानिनु भयो कि बाँकी छ त देवराजीले? मेरो नै बाँकी नै छ भन्नुपर्छ है देवराजी। ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन लोक भाषा रोज्न चाहनुहुन्छ त देवराजीले?
1: हुन्छ, आज मलाई लोक भाषा भनेपछि आज मलाई यो लोक भाषा ओके आज मलाई मल्ल ठकुरीको आवाज बनाएको फापलको पिठो बोलको
0: पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछ। आफ्ना नजिकका मात्र एकजना साथीलाई पनि सम्झनुहोस् है। नमस्ते, नमस्कार। खुटाङबाट हुनुहुन्थ्यो देवराजी हुनुहुन्थ्यो, उहाँले पनि मिठो कुराकानी गर्दै निकै नै रमाइला लोक बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ र अब भने हामी देवराजीको रोजाईतर्फ नै जानेछौ र उहाँको रोजाईमा पर्न सफल निकै नै रमाइला लोक बाका रहेको छ। फापरको पिठो बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नु भएको छ सुप्रिम मल्ल ठकुरीले आवाज गर्नु भएको छ र यो लोक बाका चाहिँ निकै नै रमाइला अनि निकै नै मन्चुने लोक बाका रहेको छ र यो लोकबाट हामी एकैछिन सुन्नेछौँ र यो लोकबाटको साथमा चाहिँ पहिलो अनि छुट्टो विश्रामतर्फ मोडिनेछौँ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौँ।

0: यौनी हिंसाबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भए परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अदलीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: close to your heart. Solo FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको यो भने पहिला नै छोटो विश्राम रहेको थियो। पहिला नै छोटो विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा बस्ती भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनाफ्याम 101.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने कुरा त धेरैजना साथीलाई अवगत नै भइसकेको छ र कोही साथी यति बेला टेलिफोन लाइनमा हुनुहुन्छ भन्दै थियो, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ र यसै फेरि पनि तपाईँहरूले त्यो पुनः प्रयास गर्न सक्नुहुनेछ है। र कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गरिहाल्छु। को हुनुहुन्छ, कहाँबाट? हेलो,
1: गुड आफ्टरनुन
0: जोडले, नमस्कार। को हुनुहुन्छ, कहाँबाट? खोटाङको बडा पोखरीबाट कमला लुङ्गिनी मगर भेडी हुनुहुन्छ?
1: हजुर दिदी।
0: कमलाजी, कार्यक्रममा पहिलोचोटि सहभागी जनाउँदै हुनुहुन्छ?
1: हजुर दिदी,
0: कार्यक्रममा पहिलोचोटि सहभागिता जनाउँदै हुनुहुन्छ? हो
1: होइन दिदी, म यो भन्दा पहिला अगाडि पनि बोली भइरहेको थिएँ भन्नु न दिदी।
0: मसँग कुराकानी भएको सायद पहिलोचोटि है?
1: हजुर दिदी।
0: ल ठिक छ कमलाजी, अनि आज खोटाङतिरको कस्तो छ त मौसम?
1: दिदी, खोटाङतिर मौसम एकदमै मजाले घाम लागिरहेको छ। नि त कस्तो छ दिदी?
0: यता पनि यता चाहिँ डुम्मा डुम्मा भइरहेको छ है कमलाजी। अनि खाजा लिनु भयो कि बाँकी छ त कमलाजीले?
1: मेरो
0: नि बाँकी नै छ भन्नुपर्छ है कमलाजी। ल ठिक छ कमलाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन लोक बाका रोज्न चाहनुहुन्छ त कमलाजीले? तपाईँको त स्वर पनि एकदमै धेरै राम्रो रहेछ त है। धेरै तपाईँको एकदमै स्वर सुरिलो छ। ल ठिक छ कमलाजी, र यही गीतमा स्वर चाहिँ तपाईँले एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ है? ओके बाबाई, साथी हुनुहुन्थ्यो खुटाङबाट कमलाजी हुनुहुन्थ्यो। उहाँले पनि निकै नै रमाइला लोक बाका, अनि निकै पुराना, अनि निकै नै मन छुने लोक बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ। र अब पनि हामी ढिला नगरिकन उहाँको रोजाई तर्फ नै जानेछौ। उहाँको रोजाईमा पर्ण सफल निकै नै रमाइला लोक बाका रहेको छ। दैमा मुनि गाउ यो गीत सुन्ने त नसुन्ने त धेरैजना साथी धेरै समय नै छन् होला होइन। हामी धेरै पहिलादेखि नै सुन्दै आएको निकै नै रमाइला अनि मन छुने लोक बाका रहेको छ। दैला मुनि जाऊ र यसमा चाहिँ आवाज गर्नुभएको छ कमल सौराग र बिमा कुमारी दुराको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात फेरि उपस्थित हुनेछौ।

कन्दीना मिस्टरी तिमी कहाँ छौ यहाँ निकिरी रमाइलो लोक बाकर भर्खरै हामीले सुनेर मनोरञ्जन लिइसकेका छौ र तपाईहरूले पनि सुनेर मनोरञ्जन लिनुभयो होला सँगसँगै रहनुभयो होला सँगसँगै नाच्नुभयो होला र यति बेला कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ म उहाँलाई स्वागत गरिहाल्छु को हुनुहुन्छ कहाँबाट हेलो नमस्ते नमस्कार अनि सङ्गीत कवि भाजन हजुर हुनुहुन्छ कहाँबाट खोटाङबाट श्री चामलिङ धेरै हुनुहुन्छ नानी श्रीजी यो समयमा के गर्दै हुनुहुन्छ के को घाँस काट्दै हुनुहुन्छ त श्रीजी ल ठिक छ श्रेयाजी अनि खाजा लिनुभयो कि बाँकी छ त श्रेयाजीले मेरो पनि बाँकी नै छ भन्नुपर्छ है श्रेयाजी ल ठिक छ सँगै मिलेर खानुपर्छ है ओके ल ठिक छ श्रेयाजी कार्यक्रममा सहभागी त बनाउनु भएको छ आज कुन लोक बाका रोज्न चाहनुहुन्छ त श्रेयाजीले पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछ आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झनुहोस् है ओके नमस्कार भाइ भाइ साथी हुनुहुन्थ्यो खुटाङको साथी श्रेयाजी हुनुहुन्थ्यो अहिले पनि निकै नै रमाइलो लोक बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाएपछि आफूलाई मन परेको लोक बाका रोजेर चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र यसको लागि चाहिँ तपाईँहरूको लागि हाम्रो टेलिफोन लाइन खुल्ला रहेको छ र अब पनि हामी ढिला नगरिकन फेरि पनि अर्को नयाँ मिठो लोक बाका तर्फ नै जानेछ श्रीजीको रुजाइमा पढ्न सफल लोक बाका रहेको छ वीरमा लड्कीको निकै नै रमाइलो अनि मनसुने लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ गोविन्द पङ्गिनी र मिरु पङ्गिनीको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्राम तर्फ मोरिनेछ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ. Website.

0: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। मै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौ सो कोलकातामा देख्ने जस्तै लक्षण छ त। कोटेश लागौ सो त भाइ, के भएको तिमीलाई? घाँटी भन त
1: खै दिदी, के हुनु? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नाउँ भन्नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
2: बारिशमा लज सृजना गरी धुमेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती मालु गरे। लागु औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुमुख र सुनु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकियोस्।

0: लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन।
1: नमस्कार, म जेबी डोरे। तपाईँ सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 MHz।
0: ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

0: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्ड नगरपालिका छ 0.0 सोलुखुम्बु कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको यो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्रामलाई पनि भर्खर हामीले पार गरेर भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा बस्ती भइसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुलाफ्याम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ। र आज चाहिँ हामी विशेष गरी बिहिबार दशमा रहेको कुरा त धेरैजना साथीहरूलाई अवगत नै भइरहेछ र टेलिफोन लाइनमा कोही मित्र आइसक्नु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। को हुनुहुन्छ कहाँबाट? हेलो,
1: गुड आफ्टरनुन दर्शन, नमस्ते।
0: अनि पुस्तक कार्की हुनुहुन्छ तिमीहरूबाट होइन त?
1: हजुर,
0: मलाई तपाईँले आउँदै हुनुहुन्छ भन्ने तपाईँको प्रतीक्षामा थिएन। अनि के गर्दै हुनुहुन्छ त पुष्पाजी यो समयमा? अनि के खाजा खाँदै हुनुहुन्छ त पुष्पाजी?
1: आलु नुन
0: खोर्सानी
1: एकै हो।
0: अनि हामीलाई नबोलाइ खाइसक्नु भएछ त पुष्पाजीले त?
1: बोला भनेको हजुरलाई फोन अघि व्यस्तको लागेन, गीत सुनेको सुनेको
0: हामीहाले। ठिक छ पुष्पाजी, कार्यक्रममा सहभागी त जनाउनु भएको छ। अहिले कुन लोकबाट रोज्न चाहनुहुन्छ त पुष्पाजीले? पक्कै पनि तपाईँको लागि यो गीत राख्नेछ आफ्नो नजिकै मात्र एकजना साथीलाई सम्झनु छ है।
1: सर्वप्रथम हजुरका लागि कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरका लागि अनि रेडियो सुरु एफएम सम्पूर्ण परिवारलाई भन्दै मलाई चिन्ने नचिन्ने यो गीत सुनेर आनन्द लिनुहोला भन्दै इन्जोय लिनुहोला नाच्नु नि होला भन्दै बिदा हुन्छु।
0: ओके भाइ, साथी हुनुहुन्थ्यो सोलुको टिममा बाट चाहिँ पुस्तकारकीजी हुनुहुन्थ्यो, उहाँले पनि मिठो प्रकानी गर्दै एकदमै मिठो लोक बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ। र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि आइसकेको छ र तर पनि धेरैजना साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छ र हामीले चाहिँ तपाईँहरूको टेलिफोन लाइन लिने समय चाहिँ भने समाप्त भइ नै सकेको छ। र आज चाहिँ धेरैजना साथीहरूले कल गर्नुभयो र धेरैजना साथीहरूसँग मिठा मिठा कुराकानी पनि भयो र कतिपय साथीहरूको त हामीले टेलिफोन लाइन पनि लिन सकेनौं र त्यसमा चाहिँ म हृदयदेखि नै क्षमा चाहन्छु है साथीहरू। र आजको दिनमा तपाईँहरूको टेलिफोन लाइन लिन नसके पनि भोलिको दिनमा तपाईँहरूको टेलिफोन लाइन लिने नै छौं, तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौ। त्यसकारण चाहिँ आज चाहिँ मेरो टेलिफोन लाइन लिनु भएन भनेर चाहिँ नरिसाइदिनु होला, मन नदुखाइदिनु होला र भोलिको दिनमा चाहिँ तपाईँहरूसँग मिठा मिठा कुराकानी हुने नै छ। जसरी अझैसम्म हाम्रो एफएमलाई हाम्रो सोला एफएम र हाम्रो सोला एफएममा भएको कार्यक्रमलाई चाहिँ माया गरिदिनु भएको छ र भोलिको दिनमा पनि त्यसरी नै माया गर्नुहोला र तपाईँहरू बिना चाहिँ हामी अपुरो छौं अधुरो छौं र त्यसैले आजको भन्दा बोली झन् धेरै माया गर्नुहोला भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रमबाट बिदा लिनुपर्ने हुन्छ र कार्यक्रमले पनि कार्यक्रमलाई छुट्याएको मेधावी समय भने समाप्त भइ नै सकेको छ र यतिन्जेलसम्म कार्यक्रममा सहभागिता जनाउनु भयो र कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुभयो र हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण आदरणीय श्रोताहरूलाई चाहिँ एकमुष्टमा धन्यवाद भन्न चाहन्छु। र मेरो भन्दा कोठाको आवाजलाई तपाईँको रेडियो सेवा भयो सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेविका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दैछु। कार्यक्रमको अन्त्यमा निकिने रमाइलो लोक बाका रहेको छ पुस्तक कार्तिकजीको रुचाइमा पर्न सफल यो लोक बाकामा चाहिँ आवाज बढ्नु भएको छ निकै नै चर्चित अनि लोकप्रिय गायक र त्यसै गरी दर्शक अनि श्रोताको मनोटमा बस्न सफल गायक गायिका हुनुहुन्छ कुमार अधिकारी र वन्दना पाण्डेको आवाजमा सजिएको यो मिठो लोक बाका छाड्दैछु। आजको कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी बिहिबारे बसाईबाट म कार्यक्रम प्रस्तुता शेर्की लम्बु शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सरुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sarwafm.com संसार भरेकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको सरुहार जारी गरेर आइपुगे म सरस्वती पुरी भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सनले ठेकेदारलाई थर्काएको विषयमा प्रतिनिधि सभा बैठकमा स्पष्टीकरण दिनुभएको छ। बिहिबार विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाब दिँदै उहाँले खुट्टा भाषा दिएको अभिव्यक्ति सच्याउँदै इन्टेन्सन त्यस्तो नरहेको बताउनुभयो। विधेयकमाथि छलफलमा भाग लिँदै एमालेका प्रमुख सचेतक ऐन मोहरले ठेकेदारको खुट्टा भाँचु दिने मन्त्रीको अभिव्यक्तिको जवाफमा गर्नु भएको थियो। उहाँको प्रश्नको जवाब दिँदै मन्त्री लम्सारले इन्टेन्सन त्यस्तो नरहेको र काम गरोस् भन्ने इन्टेन्सन रहेको बताउनु भएको छ। लम्सारले जेठ 31 गते नाइढुङ्गा मुगली सड़क खण्डको निरीक्षण गर्दै स्थानीय बिजुलीको पुल नफाट्दा समस्या भएको गुनासो गरेपछि काम गर्नेहरूको मतलब नै नगरी खुट्टा भाँचिदिन भन्नुभएको थियो। उहाँको अभिव्यक्तिको संसदमा निरन्तर विरोध भइरहेको छ। गृहमन्त्री सुदन गुरूङले मनसून जन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले बाढ़ी पहिरो लगायतका विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टर सहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। विपद व्यवस्थापनमा अघिल्ला सरकारका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अगाडि बढ्ने उहाँको भनाई छ। मनसूनका बेला राजमार्गहरूमा हुने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको गृहमन्त्री गुरूङले जानकारी दिनुभयो। सड़क खुलाउन आवश्यक डोजर तथा उपकरणहरू कहाँ छन् भन्ने जानकारी दिने विश्वस्त डिजिटल एप विकास गरिएको उहाँले बताउनुभयो। यस प्रणाली मार्फत सड़क अवरोध भएमा नजिकैको उपकरण तत्काल परिचालन गरी सड़क खुलाइनेर यात्रुहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालयका लागि छुट्याइएको बजेट बाह्य प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिनुहुने भएको छ। प्रतिनिधि सभा नियमावली सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने व्यवस्थाहरूलाई पनि प्रधानमन्त्री शाहले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री सोनी मुवातीलाई जिम्मा लगाउनु भएको हो। यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्री शाहको सत्ता अर्थमन्त्री वागले जवाब दिनु भएको थियो। अहिले प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत प्रश्नको जवाब दिने क्रम चलिरहेको छ। सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने क्रम पनि चलिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मृत पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक विद्यार्थीवासी अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाब दिँदै उहाँले उपलब्ध स्रोतका आधारमा शिक्षा तथा खेलकुद क्षेत्रका लागि अधिकतम बजेट छुट्याइएको जानकारी दिनुभएको छ। उहाँले प्रतिशतका हिसाबले यो बजेट चालू आर्थिक वर्षको तुलनामा 0.47% कम भए पनि परिमाणका हिसाबमा चालू आर्थिक वर्षको भन्दा प्रस्तावित बजेट 7 अर्बले बढ़ेको जानकारी गराउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। आइफोन निर्माता अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना उत्पादकहरूको मूल्य बढ़ाउने तयारी गरिरहेको छ। एप्पलमा प्रयोग हुने मेमोरी चिपको लागत बढ़ेकाले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ टिम कुकलाई उद्धत गर्दै बीबीसीले जनाएको छ। प्रसिद्ध अमेरिकी अखबार वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्ता
अवस्थामा सिंह कुकले एप्पलको उत्पादनहरूमा कहिलेदेखि मूल्य बढ़ेर कुन उत्पादनहरू प्रभावित हुनेछन् भन्ने बारे बताउनु भएर आउँदो सेप्टेम्बरमा बजारमा आउने आइफोन 18 पनि प्रभावित हुन्छ वा हुँदैन भन्ने कुनै स्पष्ट छैन। अन्तिममा खेल समाप्त। फिफा विश्वकप 2026 को कोलम्बियाले विजय शुरूआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 गोलको अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोड़ेको छ। कोलम्बियाको जीतमा खेलको 40 मिनटमा ड्यानियल मुनियोसले गोल गर्दै अग्रता बनायो। पहिलो हाफ 1-0 को अवस्थामा सकिएको खेलमा उज्बेकिस्तानले दोस्रो हाफको 60 मिनटमा अबोस्त बेग फैजुल्ला एफको गोल मार्फत खेल बराबरीमा ल्यायो, तर त्यो खुशी लामो समय टिक्न सकेन। 65 मिनटमा लुइस डिचाइजले गोल गर्दै कोलम्बियालाई पुनः 2-1 अग्रता दिलाए। दोस्रो हाफमा उज्बेकिस्तानले दबाव सृजना गरे पनि बराबरी गोल निकाल्न सकेन। इन्जुरी समयको 90 मिनटमा जामिन चन क्याम्पासले गोल थपेपछि कोलम्बियाले 3-1 गोलको जित सुनिश्चित गरेको हो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835200016 फोन वा सलुवा फार्म न्यूज@gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका

0: छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मेरो तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

खुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरूरी सूचना। के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने सेतोसिमी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? यसो भए ढिलाइ नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुरुखुम्बुले स्थानीय रैथाने बालीको प्रबन्धनको लागि कृषकहरूबाट सिधै सेतोसिमी खरिद गर्दछ। आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकट हुँदैछ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190-9427-2421-22 र 9840-2180-70 साथै व्हाट्सएप नम्बर 9762-44-2122 र इमेल ठेगाना nhc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा

0: सवारी साधनको हिँडिन त्यसै सुरक्षा सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: सड़क प्रयोग गर्दा ध्यान दिऊ,
3: सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्था एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौ र गराऊ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
6: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं,
7: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं,
8: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ,
9: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं,
10: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ,
11: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ,
12: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ,
13: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
14: यौन हिंसाबाट बचाउ र बचाऊ,
15: यौनसन्य हिंसा सामाजिक अपराध हो,
16: बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्,
17: हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ,
18: अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ,
19: बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ,
20: त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ,
21: बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
22: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना
23: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ।

0: कक्षीबाट निजीको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
3: नै पहिला त त्यस्तो मान्छे होइन,
2: के भएछ त?
3: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
2: यो त लागौँछ कोलकातामा बेच्ने जस्तै लक्षिन्छ त।
3: कतै लागौँछ त
2: भाइ, के भएको तिमीलाई?
3: मुधाती भन त।
4: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब चाहिँ छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु?
3: सम्झ त,
2: हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
1: बारिशमा लज सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो गरौ। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
5: कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि। नेचा सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 MHz www.soluefm.com को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुन एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संगालो
1: कार्यक्रम गीत
3: गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ कार्यक्रम दिदी गीतको विषय लिएर सजाग जस्तै आज पनि उपस्थित भइ नै सकेका छौँ सुन्दुनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सेल एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र मलाई प्राविधिक मित्रबाट सिर्की लमु शेर्पाले सपोर्ट गर्दैहुन्छ भने म आवाजमा छु वेदिकालाई र आज पनि हामी सदाको जस्तै हामी पाँच विधाका गीतका क्लिप सुरु उपस्थित नै भइ नै सकेका छौ एकदमै मिठा मिठा गीतका क्लिप स्वरू रहेको छ र दुलाय नगरी सुनौ आजको संगीतका क्लिप स्वरू

0: आता। भर्खरै मात्रामा हामीले एकदम मिठा मिठा गीतका क्लिप्सहरू सुनिसकेका छौँ। अब पालो तपाईँको 9764574 लाइन डे कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे र आफूले मन परेको गीत रोजेर आफ्नो नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
1: नमस्ते,
0: नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ? उदयपुरको तादलीबाट विनिता मगर। अनि विनिताजी, यो समयमा के गर्दै हुनुहुन्छ? गोठालो गर्दै हुनुहुन्छ। अनि विनिताजीले खाजा दिनुभयो त? खाजा भइसक्यो है? ल ठिक छ त। अनि विनिताजी, विनिताजी भन्नुभयो है तपाईँको नाम? रेबिका। ओहो, ल ठिक छ त, रेबिकाजी हुनुहुँदो रहेछ। अनि रेबिकाजी आराम कुशल हुनुहुन्छ? हामी पनि एकदम आराम कुशलै छौँ भन्नुपर्छ। तपाईँहरूको माया साथले हामी अहिलेसम्म एकदम आराम कुशलै छौँ है। हो त नि, एकदम रेबिकाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज कुन गीत रोज्नुहुन्छ नि रेबिकाजीले? ओके, रेबिकाजीको लागि यो गीत बस्नुहुनेछ आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई साथी। उदयपुरबाट रेबिका मगर हुनुहुन्थ्यो, उहाँले पनि एकदम मिठो गीत रोजेर चाहिँ साथी सुटिसक्नु भएको छ र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। गुड आफ्टरनुन, नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ? खोटाङबाट श्रेया चामलिङ। अनि श्रेयाजी, यो समयमा के गर्दै हुनुहुन्छ? प्रोग्राम सुन्दै घाँस काट्दै हुनुहुन्छ। अनि श्रेयाजीले खाजा दिनुभयो त? हाम्रो पनि बाँकी छ, भन्नु पर्ला श्रेयाजी। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ रेबिका मगर। एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ, यही गीत मार्फत आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई साथी। नदी खुट्याङबाट श्रेया चामलिङ, उहाँले पनि एकदम आफ्नो पाँचजना साथीलाई सम्झिकन छुटिसक्नु भएको छ र अब हामी गीत रोजाइतर्फ पनि जानेछौ है। उदयपुरबाट हुनुहुन्थ्यो रेबिका मगर र खुट्याङको साथी हुनुहुन्थ्यो श्रेया चामलिङको रोजाइतर्फ पनि जानेछौ। एकदम मिठो गीत रहेको छ है, जुन गीतको बोल रहेको छ, जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिनँ भने एकदम मिठो गीत रहेको छ, जुन चाहिँ नाइना भन्नु ल मुभीबाट लेखे एकदम मिठो गीत रहेको छ, जसमा आवाज गर्नुभएको छ दीपक लिम्बुको आवाजमा। सजिलो एकदम मिठो गीत रहेको छ र यो मिठो गीत हामी सुन्दै कार्यक्रम गीतै गीतको पहिला नै छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
4: विगत 37 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रममा हुने मिति,
4: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5337, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
3: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

बनाउनु होला सुस्मिताजी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। भक्खरको साथीले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ। यही गीत मार्फत आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ। साथ हुनुहुन्थ्यो सिन्धुली कोशिकलबाट सुस्मिता सुनवार, उहाँ पनि छुटिसक्नु भएको छ। र अब हामी सुस्मिताजी र गोरीजीको रोजाइतर्फ पनि जानेछौँ। एकदम मिठो गीत रोजी र उहाँ छुटिसक्नु भएको छ है। एकदम मिठो गीत रहेको छ, गीतको बोल रहेको छ, कुराकानी भने गीतको बोल रहेको छ, जसमा आवाज गर्नु भएको छ विदेश श्रेष्ठको आवाजमा। सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको दोस्रो नियन्त्रण विश्राम जानेछौँ। विश्राम पश्चात फेरि उपस्थित हुन्छ।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ट्ज। कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छु। रौसन्दै यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुने फेरि 101.2 मेगाहर्ट्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। र आउन चाहनुहुन्छ भने 97964-5970 लाइनले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्यो। हेलो, नमस्ते। नमस्ते, नमस्कार। कहाँबाट गुमाउनु छ? खोटाङको हैसेलु खर्कबाट रोजिना तामाङ। रोजिनाजी, यो समयमा के गरिदिनुहुन्छ नि? कार्यक्रम सुन्दै घर जाँदिनुहुन्छ, स्कुलबाट घर जाँदिनुहुन्छ रोजिनाजी? अनि रोजिनाजीले खाजा त खानु भएको छैन होला है?
2: छैन दिदी, अब एकैचोटि घर गएर चाहिँ खाना खानुपर्छ
1: भन्नुपर्छ। ल ठिक छ त, राम्रोसँग घर जानु होला अनि खाजा

0: गर्नुहोला भनेर साई र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज रोजनाजीले कुन गीत रोज्नुहुन्छ नि? रोजनाजी अनि गीतको क्लिप सुनेर आउनु पर्थ्यो नि।
1: अनि म त अघि साथीले फोन गर्दै थियो अनि साथीले रोजिसक्यो होला भनेर कल गरेको।
0: ठिक छ त, गीतको गीतको क्लिप्स थाहा छ भने भन्नुहोस् न।
1: मैले भर्खर सुनेको दिदी कार्यक्रम।
0: ठिक छ त, कार्यक्रममा सहभागिता जनाइसक्नु भएको छ। हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा पनि छौँ, तपाईँको लागि हामी एउटा गीत बजाउने नै छौँ। आउने दिनमा चाहिँ गीतको क्लिप सुनेर कार्यक्रममा सहभागिता जनाउनु होला है रोजिनाजी।
1: हुन्छ दिदी, आज अलिक स्कुलबाट
0: ठिक छ त रोजिनाजी, र तपाईँको लागि गीत बस्ने नै छ। आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है रोजिनाजी।
1: हुन्छ, हस्तमा त कार्यक्रम जितै गीत लिएर आउनुहुन्छ दिदीहरूको लागि, अनि प्राविधिक मित्रमा को हुनुहुन्छ उहाँको लागि, अनि वरिष्ठहरूको लागि भन्न चाहन्छु। त्यसै गरी मेरो घर फ्यामिलीको लागि साथीहरूमा सम्झिनु पर्छ सुस्मिता तामाङ, देवकला तामाङ, रेश्मा तामाङ, सिन्जी हुनुहुन्छ, प्रतीक्षा तामाङ, त्यसै गरी साथीहरू त धेरै धेरै भन्दा धेरै हुनुहुन्छ। सम्पूर्णको लागि भन्दैछु त्यस्तो दिदी।
0: ओके, बाई बाई। साथ हुनुहुन्थ्यो खोटाङबाट रोजिना तामाङ। रोजिना तामाङले पनि एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ? उदयपुरबाट। तपाईँको नाम? देविका खटकान। देविकाजी, यो फिल्ममा के गर्दै हुनुहुन्छ नि? बाहिर हेर्दै हामीलाई सुन्दैनुहोस् र कार्यक्रममा सहभागिता जनाउनु भएको छ देविकाजी। भर्खरको साथीले एकदम मिठो भन्दा पनि तपाईँको लागि एउटा गीत बस्नुहुनेछ, आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
2: अनुष्ठानको लागि बेसी साथी जानको बहिनीले सम्झिरहेको साथी भन्न चाहन्छु, भाइ विराज खड्का, समीक्षा खड्का, मलाई तैँले जति पनि साथीले सुनेर बस्नु भएको छ उहाँहरू सम्पूर्णको लागि भन्दैछु तिमी दिदी भाइ।
0: ओके, बाई बाई। साथी हुनुहुन्थ्यो दिदीबाट देविका खड्का, उहाँ पनि छुटिसक्नु भएको छ। र हामी गीततर्फ नै जानेछौँ। एकदम मिठो गीत बाँकी रहेको छ, एकदम मिठो गीत रहेको छ। लैबरी लैबरी भन्ने गीतको बोल रहेको छ, जसमा आवाज पर्नु भएको छ त्रिसना गुरुङको आवाजमा सोझेको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ।

हार्दिक बधाई। सोलु तुथुण्डर नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसु लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ पूर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुदन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु।

तपाई शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्पु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 टापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाली बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ, तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि, थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुनी शेर्पा होस्टेल संचालक 98 41 15 90 82। सोलु तुकुण्ड नगरपालिका वडा नम्बर 10 7।

0: ठिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ,
0: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
0: ल सुन बहिनी, सुनि दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
1: लौ नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुपकुण्ड नगरपालिका पाँच सोलिरी।

0: उज्जवल एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sanche Suri FM Studio Time
2: Time check ko saath ma New Star Digital Color Lab tatha Dwaramai Offset Press Solu Dukunda Nagarpalika 5 Solu Kumbu

नमस्कार, पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सेवा एफएम 101.9 मेगाहर्ट्ज देशका विभिन्न भाग र www.shunyafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सेलो हालसाल लिएर आइपुगे म सौमिला पुरी। पासपोर्ट खरीद प्रकरणमा भ्रष्टाचार भएको विषयमा बयान लिन भन्दै घरमा म्याथा तामेल गएपछि पूर्व मन्त्री आसुराणा देउवाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई इमेल पठाउनु भएको छ। अख्तियार स्रोतका अनुसार आसुराणा देउवाको नामबाट बुधबार अख्तियारको इमेल आईडीमा मेल आएको हो। स्रोतको अनुसार मेलमा आफू अहिले उपचारको लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने बेहोरा उल्लेख गर्नुभएको छ। अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेखनले उपचारको कारण देखाएर तत्काल उपस्थित हुन नसक्ने भन्दै आसुको नामबाट इमेल आएको छ। अख्तियार स्रोतले जनाएको छ। पासपोर्ट खरीद प्रकरणमा अनुसन्धान अघि बढ़ाएपछि अख्तियारले आसुको बुढ़ानील कण्ठस्थित घरमा म्याथा तामेल समेत गरेको थियो, जहाँ बाटोको म्याथा भाई तीन दिनभित्र उपस्थित हुन भनिएको छ। पूर्व परराष्ट्र मन्त्री समेत रहेकी कांग्रेस नेत्री आसु उहाँका पति तथा पूर्व प्रधानमन्त्री कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा लामो समयदेखि देश बाहिर रहनु भएको छ। अख्तियार स्रोतबाट प्राप्त कागजात केलाउँदा गत वर्षको पासपोर्ट खरीद प्रक्रिया परराष्ट्र मन्त्री डाक्टर आसु देउवाको कुनै लिखित निर्देशन वा अन्य निर्णय देखिएको छैन। गृहमन्त्री सुदन गुरूङले मनसुनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संसारकर्मीसँग कुरा गर्दै उहाँले बाढ़ी पहिरो लगायतका विवादमा नागरिकको सुरक्षाको लागि हेलिकप्टर सहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभएको छ। गृहमन्त्री गुरूङले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनु भएको छ। विपद व्यवस्थापनमा अघिल्ला सरकारका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोर सुधार गरेर अघि बढ़ने उहाँको भनाइ रहेको छ। मनसुनका बेला राजमार्गमा हुने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको गृहमन्त्री गुरूङले जानकारी दिनुभएको छ। सड़क खुलाउन आवश्यक व्यवस्था तथा उपकरण कहाँ छन् भन्ने जानकारी दिने विषय डिजिटल एप विकास गरिएको उहाँले बताउनु भएको छ। यस प्रणाली मार्फत सड़क अवरोध भएमा नजिकैको उपकरण तत्काल परिचालन गरी सड़क खुलाउने र यात्रीहरू अलमल गर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास रहेको छ। परराष्ट्र मन्त्री सुषमा खनालले आफ्नो भारत र चीनको भ्रमणबाट मुलुकको राष्ट्रिय हित प्रबन्धनमा योगदान पुगेको दावी गर्नुभएको छ। बिहिबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा उहाँले उक्त कुरा बताउनु भएको हो। मन्त्री खनालले आफ्नो मन्त्रालयलाई विनियोजन गरिएको बजेटको अधिकतम उपयोग गर्दै तोकिएको कामहरू मित्रव्यापी र प्रभावकारी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। परराष्ट्र मन्त्रालयले चालू आर्थिक वर्षको लागि निर्धारण गरेको द्विपक्षीय तथा बहुपक्षीय बैठक क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग प्रवर्तन लगायतका महत्वपूर्ण भ्रमण र भेटघाट सम्बन्धी कार्यहरू सम्पन्न गरेको उहाँले बताउनु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा बाह्रको नतिजा यही हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ। बोर्डले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जनाएको छ। परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सथियाले यही हप्ताभित्र नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको जानकारी दिनुभएको छ। कक्षा बाह्रको नतिजा प्रकाशनको काम अब अन्तिम चरणमा पुगेको छ। यही हप्ताभित्र प्रकाशित गर्ने गरी काम भइरहेको छ। केही प्राविधिक समस्या नआए नतिजा प्रकाशन हुन्छ भनेर उहाँले जानकारी दिनुभएको छ। सरकारले कक्षा बाह्रको नतिजा 45 दिनभित्र प्रकाशन गर्ने बोर्डलाई निर्देशन दिएको छ। यो वर्षको कक्षा बाह्र परीक्षा वैशाख 14 गतेदेखि 27 गतेसम्म भएको थियो। बोर्डको अनुसार देशभरका 4,18,000 बढ़ी परीक्षार्थी सहभागी भएका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालयका लागि छुट्याएको बजेटबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाब नदिनुहुने भएको छ। प्रतिनिधि सभा नियमावलीमा सम्बन्धित मन्त्रीले जवाब दिनुपर्ने व्यवस्था रहे पनि प्रधानमन्त्री शाहले आफ्नो तर्फबाट जवाब दिन अर्थमन्त्री सोनी मुवाथीलाई सीमा लगाउनु भएको हो। यसअघि सरकारले नीति तथा कार्यक्रम माथिको छलफलमा पनि प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री राग्लेले जवाब दिनुभएको थियो। अहिले प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत
संसद मन्त्रालय गत प्रश्नको जवाब दिने क्रम चलिरहेको छ। सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने क्रम चलिरहेको छ। अब अन्तर्राष्ट्रिय

नेपालमा उत्पादनहरूमा अहिलेदेखि मूल्य बढ़ेर र कुन उत्पादनहरू प्रभावित हुनेछन् भन्ने बारेमा बताउनु भएन। आउँदो सेप्टेम्बरबाट बजारमा आउने आइफोन 18 पनि प्रभावित हुन्छ वा हुँदैन भन्ने स्पष्ट पार्नु भएको छैन। मोबाइल फोन जस्ता स्मार्ट उपकरणहरूमा मेमोरी चिप आवश्यकता हुन्छ तर पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता वा कृत्रिम बुद्धिले मेमोरी चिपको मूल्य बढ़ाएको छ। एकातिर माग बढ़िरहेको र अर्कोतिर आपूर्ति सीमित रहेकाले चिप उत्पादकहरूले मूल्य बढ़ाइरहेका छन्। यस वर्षको शुरूआतमा सामसङले मेमोरी चिप आपूर्तिको अभावले विद्युतीय उपकरणको मूल्य बढ़न सक्ने बताउनु भएको छ। कम्प्युटरका सबै हुँदा स्वस्थ भागहरूमध्ये एक मानिने ऱ्यामको मूल्य सन् 2025 अक्टोबर यता दोब्बरभन्दा धेरै भइसकेको छ। अन्तिममा खेल समाचार। फुटबलको महाकुम्भ फिफा विश्वकप 2026 अमेरिका क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा चलिरहेको छ। प्रतियोगिताको संस्मरण अन्तर्गत पहिलो चरणमा खेलाहरू सकिएसँगै विश्वकपका फुटबल प्रशासक र विश्लेषकहरूले आफ्नो धारणा बनाउन थालेका छन्। उपाधिका प्रमुख दावेदार मानिएका फुटबलका महाशक्ति राष्ट्रहरू फ्रान्स, इंग्ल्याण्ड, अर्जेन्टिना, जर्मनी, ब्राजिल, पोर्चुगल, स्पेन लगायतले आफ्नो पहिलो खेल खेलिसकेका छन्। समूह चरणमा हरेक टोलीले तीनवटा खेल खेल्नुपर्ने यसको अर्थ पहिलो खेल जस्तोसुकै भए पनि टोलीले आफूलाई प्रमाणित गर्न वा गल्ती सुधार्न अझै दुई खेल खेल्न बाँकी नै छ। प्रभावित नतिजा र प्रदर्शनी आधारमा भने यस वर्षको विश्वकप निकै रोमाञ्चक र अत्याशील देखिएको छ। उपाधि दावेदार टोलीहरूले पहिलो चरणको प्रस्तुतिलाई हेर्दा केही देशले आफ्नो साग जोगाएका छन् भने केहीले सूची जस्तो शुरूआत गर्न सकेनन्। इंग्ल्याण्डले पहिलो खेलमै कोभिएलाई 4-2 गोलले हराउँदै शानदार प्रदर्शन गरेको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई शून्य 35 सुनेश्वरमा फोन वा सुने एफएम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेटने प्रयास गर्नेछौ। अवश्य हामीलाई सुनेहाल साल सकियो साँझ 7 सुने समाचार लिएर फिर ल्याउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुने एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: गोलुखुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरुरी सूचना। के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने सेतोसिमी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? त्यसो भए ढिलाड नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले स्थानीय रैथाने बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतोसिमी खरिद गर्दैछ। आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190972421 र 9840180 70, साथै व्हाट्सएप नम्बर 9762441222 र इमेल ठेगाना nfcsolukhumbu@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सोलुखुम्बु।

0: ସୱାରୀ ଚାଳକ ଅନୁମତି ପତ୍ର ସମ୍ବନ୍ଧୀ ସଚେତନାମୂଳକ ସନ୍ଦେଶ
1: ତପାଇଁ ସୱାରୀ ଚାଳକ ଅନୁମତି ପତ୍ର ଲିନ ଚାହୁଁଛ ଭନି ଅନଲାଇନ ଫର୍ମକୁ ଲିଙ୍କମା ଗଏର ଆଫ୍ନୋ ବିବରଣ ଭରି ତୟାର ଭଏକୋ ଆବେଦନ ଫର୍ମ ଡାଉନଲୋଡ କରି ତୋକିଏକୋ ଦିନ ସକଲ କାଗଜରାତ ସହିତ କାର୍ଯ୍ୟାଳୟମା ଜାନୁହୋସ୍। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र

0: पाँच वर्षका लागि बहाल रहन्छ। न्याय सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। न्याय नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्वेल्भ परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जन

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्राही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: लहाई शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
3: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
2: मैले त काठमाडौँको चावेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निधो गरिसके। अनि तिमी नि?
3: म त कहाँ पढ्ने अन्यलमा छु भने।
2: के अन्यलमा पढ्नु हो? हामी कक्षा दसमा मिलेर पढियो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
3: हो र, कुन कुन विषय पढाइदो रहेछ त्यहाँ?
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
3: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
2: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
0: आर्थिक वर्ष 2083-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वैन व्यवस्थापन कार्यविधि 2082 बमोसिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वैन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार माथोका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: स्थानीय तहमा दर्ता भएका यी रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।
0: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भौचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
4: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: बालबालिकालाई लागु औषध दुरूपयोगबाट बचाउ।
6: लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिउ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बालबालिकासँग नियमित संवाद गर्ने गरौ। बालबालिकालाई घरमा माया र समय दिने गरौ। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौ। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्लाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
3: लौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
2: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
3: ल, यो त लागु औषध प्रयोगकर्तामा देखिने जस्तै लक्षण छ त। कतै श्री लागौ छ त?
2: भाइ, के भएको तिमीलाई? नढाँटी भन त।
4: खै दिदी, के भनौ र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नाइ भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुरुक्क यो सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी नै त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म यो सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रने मौका देऊ न है।
5: मानिसमा लज सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार पसार, रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौ। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
6: युवा, कृषि, पर्यटन मार्फत समृद्ध माप्य दुधकोशी, समावेशी विकासको आधार उत्पादन, रोजगारी र पर्यटनको केन्द्र माप्य दुधकोशीको समृद्धि।
7: माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 MHz अनलाइन र सोलु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
8: कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर।
9: विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि।
10: नेछा सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलेन
3: हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 मेगाहर्ज www.soluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
11: ए विकास, बौद्धतिर कहाँ कुदेको यसरी?
12: कलेज खोज्दैछु यार, कक्षा 11 को लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
11: अरे यार, त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न, तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
12: हो, बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स, म्यानेजमेन्ट, ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी, दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जेहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
13: आउनुहोस्, केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
11: केप्स कलेज बौद्ध टुसाल।
12: थप जानकारीका लागि सम्पर्क 97-12-7-51-07 97-12-7-51-07।
13: सफलताको सही छनोट, केप्स कलेज।
14: हार्दिक बधाई। सोलु तुतकुण्ड नगरपालिका 9 गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती पिलित तामाङको कान्छा छोरा श्री लोकाराम तामाङले मिति 2083/6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083/10 गते आइतबार 24 मे 2026 मा बिहान 5:00 नुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा 2 हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लोकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस्। शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ, ली तामाङ, श्रीमती मनिषा तामाङ, जेठा दाई भाउसु लक्ष्मण तामाङ, मनिषा तामाङ, माइला दाई रामकुमार तामाङ, जेठी दिदी भेना सीतापुरी तामाङ, पूर्वा तामाङ, माइली दिदी भेना गोयापुरी तामाङ, ज्ञान बहादुर तामाङ, कान्छी बहिनी गंगापुरी तामाङ, भान्जी अनन्या तामाङ, छोरीहरू मनसुन्दन तामाङ, स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुतकुण्ड नगरपालिका 9 गोराखानी सम्मान डाँडा सोलु खुम्बु।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
1: सुलु दुधकुण्ड नगरपालिका 5 कलेरी सुलुखुम्बु।
3: ल, अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
4: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
3: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
4: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
3: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
5: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 98-059-90-94 र 98-63-68-64-18।
4: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका 5 कल्लेरी सोलुखुम्बु।
5: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
6: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस, सोलु दुधकुण्ड नगरपालिका 5 सोलुखुम्बु।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाब दिने क्रम चल्दै प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्रीले जवाब दिने, बजेट आजै पारित गर्ने तयारी।
0: यसपालिको प्री मनसुनमा 45 वर्ष यताकै धेरै वर्षा, नेपाल आइपुग्नै ढिला गरिरहेको मनसुनमा भने कम पानी पर्ने चिन्ता, अत्यधिक गर्मीका कारण तराई मधेसको जनजीवन प्रभावित।
1: झापाका चिया उद्योग पनि बन्द, उद्योगी र किसान सहित झण्डै 60,000 श्रमिक समस्यामा, समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
0: इरान युद्ध टुङ्ग्याउने सहमतिमा पाकिस्तानी प्रधानमन्त्री शाहबाजको पनि हस्ताक्षर। रूसमाथि युक्रेनको व्यापक आक्रमण, अब युद्ध अन्त्य गर्ने समय आएको युक्रेनी राष्ट्रपति जेल निस्केको भनाई।
1: र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरण अन्तर्गत दोस्रो चरणका खेल शुरू हुँदै पहिलो चरणमा फ्रान्स र इंग्ल्याण्डको उत्कृष्ट प्रदर्शन।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ। सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्दै लैजाने लक्ष्य लिएको र त्यही अनुसार आउँदो आर्थिक वर्षको बजेटमा पनि आवश्यक व्यवस्था मिलाएको दावी गर्नुभयो। विद्यालय तहदेखि नै स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि फाउण्डेशन लर्निङसँग सम्बन्धी क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरेको मन्त्री पोखरेलको भनाई छ। यसै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले एआई आईटीको विकासमा बढ़ी भन्दा बढ़ी जोड़ दिएर त्यसलाई उपयोग ल्याउने कुरामा जोड़ दिएको भन्दै अनुसन्धान र रिसर्च इनोभेशन जस्ता कुराको उपयोगमा जोड़ दिने नीति लिएको बताउनुभयो। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आउँदो आर्थिक वर्ष 2083-84 भित्र थप 1,040 मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्ने बताउनुभयो। भौतिक पूर्वाधार मन्त्री सुनिल साले राजमार्ग सहितका ठूला ठूला आयोजनाहरूको लागि आवश्यक बजेटको व्यवस्था गरेको दावी गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो भारत र चीन भ्रमणबाट देशको राष्ट्रिय हित प्रवर्धनमा योगदान पुगेको दावी गर्नुभयो। अहिले गृहमन्त्री सुदन गुरूङले जवाफ दिइरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालयको लागि छुट्याएको बजेटबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिनुहुनु भएको छ। उहाँले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री स्वर्णिम वागेललाई जिम्मा लगाउनु भएको हो। आउँदो आर्थिक वर्षको बजेट आजै पारित गर्ने कार्यसूची छ।
1: यसपालिको प्री मनसुनमा 45 वर्ष यताकै धेरै वर्ष मापन भएको छ। प्री मनसुन सिजनमा नेपालमा औसत 226.3 मिलिमिटर पानी पर्ने गर्छ, तर यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सन् 1981 126 वर्ष मापन केन्द्रको तथ्याङ्कलाई आधारमा नै प्री मनसुनको विश्लेषण गर्दै आएको छ। यसअघि प्री मनसुनको समयमा औसत भन्दामाथि सबैभन्दा धेरै पानी सन् 1990 परेको रेकर्ड गरिएको थियो। अहिलेको वर्षाले सन् 1990 रेकर्डलाई पनि तोडेको छ। यसरी हेर्दा नेपालमा प्री मनसुनको विश्लेषण शुरू भए ताकै सबैभन्दा धेरै पानी परेको हो। यसअघि सन् 2021, 2020 र 1990 पनि प्री मनसुनमा 315 मिलिमिटर भन्दा धेरै पानी परेको थियो। यसपालि मनसुन भित्र नभने ढिलाइ भइरहेको छ। सामान्यतया जून 13 तारीकमा नेपाल भित्रने मनसुन यस वर्ष आज जून 18 तारीकसम्म आइपुगेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रशान्त महासागरमा विकसित एलनिनो प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण मनसुन आगमनमा ढिलाइ भएको हो। यसैबीच आज तराई मधेसमा अत्यधिक गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकेको खजुरामा 40.2 डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ। पश्चिम तराईका सबैजसो ठाउँमा अधिकतम तापक्रम 37 देखि 39 डिग्री सेल्सियस आसपास पुगेको छ। कोशी प्रदेशको तराईमा तुलनात्मक रूपमा केही कम गर्मी भए पनि मधेस प्रदेशदेखि पश्चिमतर्फको तराई क्षेत्रमा

0: उहाँको भनाई छ। सड़क खुलाउन आवश्यक डोजर तथा उपकरण कहाँ छन् भन्ने जानकारी दिने विशेष डिजिटल एप विकास गरेको गृहमन्त्री गुरूङले जानकारी दिनुभयो। यस प्रणाली मार्फत सड़क अवरोध भएमा नजिकैको उपकरण तत्काल प्रचालन गरी सड़क खुलाउने र यात्रुहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि आजदेखि बन्द भएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार झापाका 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू आजदेखि पूर्ण रूपमा बन्द भएका हुन्। इलामका 53 भन्दा धेरै अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि नै बन्द भइसकेका छन्। भारतले चिया निकासीमा गरेको अवरोधका कारण उत्पादित चिया गोदाममै थन्किएपछि बाध्य भएर उद्योग र बगान बन्द गर्नु परेको संघको भनाई छ। संघका अनुसार भारतमा लगिसकेको 3 लाख टन र नेपालका गोदाममा 7 लाख गरी झण्डै 10 लाख टन चिया थन्किएको छ। सरकारले कूटनैतिक पहल नगर्दा समस्या जटिल बन्दै गएको व्यवसायीहरू बताउँछन्। यो समय चियाको पात टिप्ने मुख्य सिजन हो। यसबेला टिपाई नहुँदा किसानहरू पनि मारमा परेका छन्। चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यसमा प्रत्यक्ष रूपमा आश्रित झण्डै 60,000 श्रमिक कर्मचारी र किसान गम्भीर संकटमा परेका संघले जनाएको छ। यसैबीच राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैची सुपारी बेसार अदुवा कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो। समिति सभापति पौडेलले नगदे बाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानूनी व्यवस्था गर्न समेत सरकारलाई आग्रह गर्नुभयो।
1: हतियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै बयान लिन बोलाएपछि पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवाले ईमेल पठाउनु भएको छ। हिजो आयोगको टोली बुढानीलकण्ठमा रहेको देउवा निवासमा पुगेर 3 दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको थियो। त्यसपछि राणाले आफू उपचारका लागि विदेशमा रहेकोले 3 दिनमा उपस्थित हुन नसक्ने भन्दै ईमेल गर्नुभएको अख्तियार स्रोतले जनाएको छ। कांग्रेस नेत्री आरजू राणा र वहाँका श्रीमान तथा पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापति बहादुर देउवा लामो समयदेखि देश बाहिर हुनुहुन्छ। राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, जर्मन कम्पनी मुब्रा बाउरका नेपाली एजेन्ट मनिन्द्र राज मल्ल र विभागका तत्कालीन लेखा अधिकारी तुलसी प्रसाद आचार्यलाई पक्राउ गरिसकेको छ। राहदानी खरिदमा भएको भनिएको अनियमिततामा 35 जना भन्दा बढ़ीमाथि विस्तृत छानबिन भइरहेको आयोगले जनाएको छ। प्रारम्भिक अनुसन्धानले राहदानी खरिद प्रक्रियामा झण्डै 8 अर्ब रूपियाँ बराबरको अनियमित तथा भएको देखिएको अख्तियारको दावी छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11मा भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ जियो अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
4: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण

0: नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चल्दै आउँदो आर्थिक वर्षको बजेट आजै पारित गर्ने तयारी। यसपालिको पूर्व मनसूनमा 45 वर्ष यताकै धेरै वर्ष मापन नेपाल आइपुग्नै ढिला गरिरहेको यसपालिको मनसूनमा कम पानी पर्ने चिन्ता अत्यधिक गर्मीको कारण तराई मधेसको जनजीवन प्रभावित। आजदेखि झापाका चिया उद्योग पनि बन्द। उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा लगाएको खबर प्रस्तुत गरे।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पदाधिकारी र केन्द्रीय समितिको आकार बढ़ाउने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या 13 बढ़ाएर 19 पुर्याउने निर्णय गरेको छ। विधानमा वरिष्ठ नेताको पद थपिएको छ। रासोपाले चुनाव अघि बालेन्द्र शाहसँग एकताको निम्ति सभापति रवि लामिछानेलाई दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेताको पद सिर्जना गरेको थियो। पहिलो महाधिवेशन क्रममा सचिवालय बैठकले त्यही पदलाई विधानको हिस्सा बनाएको हो। पदाधिकारीमा सभापति 1, वरिष्ठ नेता 1, उपसभापति 3, महामन्त्री 2, सहमहामन्त्री 5, प्रवक्ता 1, सहप्रवक्ता 3, कोषाध्यक्ष 1 र सहकोषाध्यक्ष 2 हुनेछन्। त्यस्तै केन्द्रीय समितिको संख्या 129 बढ़ाएर 158 पुर्याएको रासोपाले जनाएको छ। रासोपाको महाधिवेशन यही असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। अहिले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम भइरहेको पार्टीले जनाएको छ। रासोपाले आउँदो महाधिवेशनका लागि झण्डै 4 करोड़ रूपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको जनाएको छ। पार्टीको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाउने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने बताउनुभयो। उहाँका अनुसार लेबी नबुझाउने सदस्यहरूले महाधिवेशनमा भाग लिन पाउने छैनन्। राष्ट्रपतिले महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो।
0: अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका नेपाल प्रमुख प्रणव गुप्ताले नेपालको आन्तरिक वित्तीय प्रणाली र वास्तविक अर्थतन्त्र गम्भीर दबावमा रहेको बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले समष्टिगत आर्थिक सूचकहरू स्थिर देखिए पनि बजारको वास्तविक चित्र चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो। बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ़नु र सहकारी संकट गहिँदै जानुले आन्तरिक अर्थतन्त्र शिथिल बनेको उहाँको विश्लेषण छ। देशको बाह्य सूचक राम्रो हुनुमा रेमिट्यान्स मुख्य जिम्मेवार रहेको बताउँदै प्रमुख गुप्ताले यसले उपभोग र आयात धानी पनि संरचनात्मक परिवर्तन र रोजगारी सृजना गर्ने दबावलाई ओझेलमा पारेको उल्लेख गर्नुभयो, जसकै कारण उत्पादक क्षेत्रमा आन्तरिक लगानी बढ़न नसकेको र नेपाल न्यून विश्वास तथा न्यून लगानीको पासोमा अल्झिएको उहाँको निष्कर्ष छ। बाह्य सूचकको तथ्याङ्कले आन्तरिक संकट र नागरिकको घट्दो क्रय शक्तिलाई छोप्न नसक्ने भन्दै उहाँले रेमिट्यान्समाथि अत्यधिक निर्भरको दुष्चक्रबाट बाहिर निस्कन कठोर निर्णयहरू लिनुपर्ने सुझाव दिनुभयो। आन्तरिक बजारमा माग बढ़ाउन र उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन पूँजीगत खर्च वृद्धि पहिलो शर्त भए पनि सरकारी खर्चको फितलो अवस्था चिन्ताजनक रहेको प्रमुख गुप्ताले बताउनुभयो।
1: लगातार 4 कारोबार दिन घटेर हिजो स्थिर रहेको शेयर बजार आज फेरि घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 5.06 अंकले घटेर 2700.47 बिन्दुमा झरेको छ। आज बैंक फाइनान्स, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 3,63 अर्ब करोड़को कारोबार भएकोमा आज 347 कम्पनीको 70,43,000 किता शेयर 3,41 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
0: काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 लागि 25,88,30,55,000 रूपियाँ बराबरको अनुमानित बजेट पेश गरेको छ। महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले आज बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगर सभामा पेश गर्नुभएको हो। उहाँले महानगरको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न 25,13,30,55,000 रूपियाँ संचित कोषमा व्यवहार पर्ने र 75 करोड़ रूपियाँ अन्य बाह्य व्यवहार हुने गरी बजेट ल्याएको जानकारी गराउनुभयो। चालू आर्थिक वर्ष 2082-83 लागि काठमाडौँ महानगरपालिकाले 25,11,43,41,000 रूपियाँको बजेट पारित गरेको थियो।
1: भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारको आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था र निकायलाई कानून अनुसार लीजमा रूपान्तरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मानपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लीजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागका अनुसार सरकारी जग्गा दर्ता तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2071 अनुसार भोगाधिकार अधिकार प्राप्त व्यक्ति संस्था वा निकायले तोकेको अवधिभित्र लीजमा रूपान्तरणको लागि निवेदन दिनुपर्ने व्यवस्था छ। तर कतिपय ठाउँमा समयमै प्रक्रिया पूरा नभएका कारण धेरै जग्गा अझै भोका अधिकारकै अवस्थामा रहेका छन्। पत्रमा मालपोत नियमावली 2036 नवौं संशोधनले समेत भोगाधिकारमा रहेका जग्गालाई लीजमा रूपान्तरण गर्ने कानूनी व्यवस्था छ। विभागले भोगाधिकार समाप्त भएका वा म्याद सकिन लागेका जग्गाको विवरण अध्यावधि गरी सम्बन्धित पक्षलाई जानकारी गराउन र लीजमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन सबै कार्यालयलाई निर्देशन दिएको छ। साथै त्यस्ता जग्गाको अभिलेख व्यवस्थित राख्न, कानूनी अन्यल हटाउन र सरकारी सम्पत्तिको उपयोगलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिन भनिएको छ।
0: विज्ञापन बोर्डले सामाजिक सञ्जालमा आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन र प्रसारण गरे कार्यवाही गर्ने चेतावनी दिएको छ। बोर्डले आज सार्वजनिक सूचना निकालेर प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य सामग्रीको विज्ञापन तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार भ्रामक विज्ञापनले नागरिकलाई भ्रममा पार्ने, ठगी गर्ने र जनस्वास्थ्यमा प्रतिकूल असर पुर्याउने गुनासो र उजुरीहरू परेका छन्। विशेष गरी कपाल उमार्ने, हड्डी नसाको पीड़ा निको पार्ने, मोटोपन घटाउने, किडनी सफा गर्ने जस्ता झुट्टा दावी गरेका सामग्रीको व्यापक प्रचार भइरहेको बोर्डले जनाएको छ। बोर्डले विज्ञापन नियमन गर्ने ऐन 2076 दफा 5 विपरीत विज्ञापन नगर्न नगराउन विज्ञापनदाता, उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म र सामाजिक सञ्जाल प्रयोगकर्ता सबैलाई सचेत गराएको छ। भ्रामक विज्ञापन भेटिएमा तत्काल बोर्डमा उजुरी गर्न अनुरोध गरेको छ भने प्राप्त उजुरीका आधारमा कानूनी प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ।
1: पोखरा बस पार्कको जग्गामा रहेका अनधिकृत संरचना हटाउने काम शुरू भएको छ। पोखरा महानगरपालिकाले वड़ा नम्बर 9 पृथ्वी चोकमा रहेको बस पार्कको जग्गा मिचेर बनाइएका घर टहरा र पसल हटाउन थालेको हो। 5 दशक अघि बस पार्कका लागि अधिग्रहण गरेको 205 रोपनी जग्गा मध्ये अतिक्रमणको कारण खाली जग्गा 26 रोपनीमा सीमित भएको थियो। गएको जेठमा महानगरसँग सहमति भएपछि धेरै जग्गा धनी र व्यवसायले आफ्ना संरचना खाली गरेका छन् र अहिले डोजर चलाएर बाँकी संरचना हटाउने काम भइरहेको छ। बस पार्कको जग्गामा बसोबास गर्दै आएका 572 भूमिहीन दलित र सुकुम्बासी परिवारलाई भने अनन्तरै जग्गा व्यवस्थापन भएपछि मात्र स्थानान्तरण गर्ने महानगरको योजना रहेको महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनुभयो।
0: नेपाल दर्पणमा विश्वकप फुटबलको समूह चरण अन्तर्गत पहिलो चरणका खेलको प्रस्तुति बारेको चर्चासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछ राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब विदेशका खबर। अमेरिका र इरान बीचको युद्ध टुंग्याउने प्रारम्भिक सहमतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इरानका राष्ट्रपति मसूद पेजेस्कियान र द्विपक्षीय बीच मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा 14 बुदा उल्लेख छन्। सहमतिमा दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सहमति पत्रमा दुई पक्ष बीच भएको सहमतिमा हर्मुज जलमार्ग फेरि खोल्ने र इरानको पुनर्निर्माणका लागि 300 अर्ब अमेरिकी डलर खर्च गर्ने योजना छ। यस्तै अमेरिकाले इरान विरूद्ध सबै प्रकारको प्रतिबन्ध अन्त्य गर्ने विषय पनि सहमति पत्रमा उल्लेख छ। विदेशकै अर्को खबरमा पूर्णस्तरीय युद्ध शुरू भए यता युक्रेनले रूसमाथि अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ। युक्रेनले रूसी राजधानी मस्को वरपरका लक्ष्यहरूमा झण्डै 200 ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ। मस्कोका गवर्नर आन्द्रे भोरोभ्योभका अनुसार आक्रमणमा 17 घाइते भएका छन्। रूसी रक्षा मन्त्रालयले पछिल्लो 24 युक्रेनले प्रहार गरेका झण्डै 1,000 ड्रोन र क्रूज मिसाइल खसालेको बताएको छ। यही समयमा दक्षिण रोस्तोभ क्षेत्रमा रहेको तेल भण्डारण केन्द्रमा भएको आक्रमणमा एकजनाको ज्यान गएको खबरमा उल्लेख छ। यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अब यो युद्ध अन्त्य गर्ने समय आएको र रूसले कूटनीतिको क्षेत्रमा आवश्यक कदम चाल्नुपर्ने बताउनु भएको छ। उहाँले आफूहरूले युद्ध नचाहेको तर युक्रेन जल्यो भने रूस पनि जल्ने चेतावनी दिनुभयो। सन् 2022 फेब्रुअरी 24 रूस र युक्रेनबीच पूर्ण स्तरको युद्ध शुरू भएको थियो।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आजदेखि समूह चरण अन्तर्गत दोस्रो चरणका खेल शुरू हुँदैछन्। आज राति पाउने 10 अमेरिकाको एटलान्ट रंगशालामा समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल हारेका थिए। यस्तै राति पाउने 1 अमेरिकाको लस एन्जलस रंगशालामा समूह बीका स्विजरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनिया खेल्दैछन्। यी दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै बिहान पाउने 4 समूह बीका क्यानाडा र कतार खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै भोलि बिहान पाउने 7 ग्वाडालजारा र रंगशालामा समूह एको घरेलु टोली मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए।
1: फुटबलको महाकुम्भ फिफा विश्वकप 2026 अमेरिका, क्यानाडा र मेक्सिकोमा चलिरहेको छ। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले आफ्नो धारणा बनाउन थालेका छन्। उपाधिका प्रमुख दावेदारका रूपमा रहेका ब्राजिल, अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन, जर्मनी र इंग्ल्याण्ड लगायत छन्। सबैले पहिलो चरण खेलेका छन्। समूह चरणका हरेक टोलीले 3 खेल खेल्नुपर्छ। यसको अर्थ पहिलो खेल जस्तो सुकै भए पनि टोलीहरूले आफूलाई प्रमाणित गर्न वा गल्ती सुधार गर्न अझै 2 खेल खेल्न बाँकी नै छ। प्रारम्भिक नतिजा र प्रदर्शनको आधारमा भने यसपटकको विश्वकप निकै रोचक र अप्रत्याशित देखियो। थप चर्चा साथी महेश गेवालीबाट।
6: उपाधि दावेदार टोलीहरूको पहिलो चरणको प्रस्तुतिलाई हेर्दा केही देशले आफ्नो साख जोगाएका छन् भने केहीले सोचे जस्तो शुरूआत गर्न सकेनन्। इंग्ल्याण्डले पहिलो खेलमै क्रोएसियालाई 4-2 गोलले हराउँदै शानदार प्रदर्शन गरेको छ। यस्तै साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई 3-0 हराउँदै उपाधि रक्षाको यात्रा बलियोसँग शुरू गरेको छ भने फ्रान्सले पनि सेनेगललाई 3-1 पछ्याउँदै आफ्नो स्वाभाविक र राम्रो लयलाई निरन्तरता दिएको छ। जर्मनीले पनि कुराकाउलाई 7-1 फराकिलो जित निकाल्दै आफ्नो दावेदारीलाई बलियो बनाएको छ। अर्कोतर्फ ब्राजिल र पोर्चुगलको खेल भने सोचे जस्तो भएन। ब्राजिल मोरक्कोसँग 1-1 बराबरीमा रोकियो भने पोर्चुगलले पनि प्रजातान्त्रिक गणतन्त्र कंगो अर्थात डीआर कंगोसँग 1-1 बराबरी खेल्दै अंक बाँध्न बाध्य भयो। सबैभन्दा फितौलो प्रदर्शन भने स्पेनको रह्यो। स्पेनले केभ भर्डेसँग गोलरहित बराबरी खेल्दै आफ्ना समर्थकहरूलाई निराश बनायो। विश्वकप फुटबलका सुपरस्टार र ठूला आशा गरिएका खेलाड़ीहरूका लागि यो पहिलो चरण मिश्रित अनुभव रह्यो। अर्जेन्टिनाका लियोनन मेसीले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे। तर उनका समकालीन प्रतिद्वन्दी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको अनुभव भने फरक रह्यो। पोर्चुगल कंगोसँग बराबरीमा रोकिँदा रोनाल्डोको प्रदर्शन सोचे जस्तो हुन सकेन, जसको प्रतिक्रिया रोनाल्डो आफैले सामाजिक सञ्जालमा अभिव्यक्त गरे। खेलाड़ी नेमारका समर्थकहरूका लागि शुरूआत सोचे जस्तो रहेन। ब्राजिलका यी खेलाड़ीले चोटका कारण पहिलो खेल नै खेल्न नपाउँदा जसको अभाव टोलीको अग्रपंक्तिमा प्रष्टै देखियो। फ्रान्सका लागि केलियन एम्बापे र नर्वेका एर्लिङ हलान्ड जस्ता युवा स्टारहरूले पनि गोल गर्दै आफ्नो उपस्थिति बलियो बनाएका छनृ पहिलो चरणको खेलमा केही अप्रत्याशित र कम चर्चामा रहेका खेलाड़ीहरूले संसारको ध्यान आफूतिर तानेका छन्। विशेष गरी स्पेन र केप भर्डे बीचको खेलमा केप भर्डेका गोलकिपर भोजिन्ना एकाएक नायक बनेर चम्किए। फिफा विश्वकपको इतिहासमै स्पेन जस्तो शक्तिशाली र आक्रामक टोली विरूद्ध क्लीन सीट राख्नु कुनै पनि साना टोलीका लागि ऐतिहासिक उपलब्धि हो। पहिलो पटक विश्वकप खेलिरहेका भोजिन्नाले खेल अवधिभर स्पेनका विश्व प्रसिद्ध स्ट्राइकरहरूका एकपछि अर्को कड़ा प्रहारहरूलाई अदम्य साहस र उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए। उनको यही उत्कृष्ट गोलकिपिङकै बलमा कमजोर मानिएको केप भर्डेले पूर्व विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेर ऐतिहासिक एक अंक पाउन सफल भयो। भोजिन्नाको यो प्रदर्शन पहिलो चरणकै सबैभन्दा चर्चायोग्य र रोमाञ्चक क्षण बन्न पुग्यो। समग्रमा यस पटकको फिफा विश्वकप 2026 को मुख्य दावेदारका रूपमा इंग्ल्याण्ड, फ्रान्स, अर्जेन्टिना, जर्मनी, स्पेन, ब्राजिल र पोर्चुगललाई हेरिएको छ। यी देशहरूमा भएका विश्वस्तरीय खेलाड़ीहरूको बाहुल्यता, विगतको बलियो इतिहास र सन्तुलित टोली संरचनाकै कारण उनीहरूलाई कप उचाल्ने मुख्य हकदार मानिएको हो। पहिलो चरण सकिए पनि समूह चरणका दुई खेल बाँकी नै रहेकाले दावेदार टोलीहरूको वास्तविक परीक्षा र विश्वकपको रोमाञ्चकता आउँदा दिनमा अझै कड़ा रूपमा देखिने निश्चित छ।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाब दिने क्रम चल्दै प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्रीले जवाब दिने, बजेट आजै पारित गर्ने तयारी।
0: यसपालिको प्री मनसुनमा 45 वर्ष यताकै धेरै वर्षा, नेपाल आइपुग्ने ढिला गरिरहेको मनसुनमा कम पानी पर्ने चिन्ता, अत्यधिक गर्मीका कारण तराई मधेसको जनजीवन प्रभावित।
1: झापाका चिया उद्योग पनि बन्द, उद्योगी र किसान सहित झण्डै 60,000 श्रमिक समस्यामा समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
0: इरान युद्ध ढुङ्ग्याउने सहमतिमा पाकिस्तानी प्रधानमन्त्री शहबाजको पनि हस्ताक्षर, रूसमाथि युक्रेनको व्यापक आक्रमण, अब युद्ध अन्त्य गर्ने समय आएको, युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई।
1: र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरण अन्तर्गत दोस्रो चरणका खेल शुरू हुँदै पहिलो चरणमा फ्रान्स र इंग्ल्याण्डको उत्कृष्ट प्रदर्शन।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भोजेन्द्र बसु पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: नेपाललाई चाहिएको सहयोग छ टाटा युद्ध पिकअप निशुल्क न रोकिन्छ
1: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
2: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
1: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
2: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
1: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 42 8 8 8
3: फुटबल सिजन आयो अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घर भित्र महसुस हुन्छ
4: यो फुटबल सिजन हेर्नुहोस् चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी स्यामसङ भिजन एआई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
5: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
6: त्यसका लागि सडकका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं
5: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
6: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सडकमा यात्री

0: voice to your heart.
1: Zulu FM 101.2 MHz.
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति. कार्यक्रम सुनेर आशीषित हुनुहोस्.

0: जीवन र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जीत। उमङ्ग कतै कहीँ वेदना बाँकी अझै छ हामी जाग्न। जागृति
1: नमस्ते नमस्ते प्रिय श्रोता मित्र, स्वागत छ तपाईँ सम्पूर्णलाई यति बेला तपाईँको आफ्नै प्रिय रेडियो कार्यक्रम जागृतिमा।
2: अनि मेरो पनि नमस्ते छ श्रोता मित्रहरूलाई। तपाईँको दिनहरू चाहिँ कसरी बितिरहेका छन् त?
1: अवश्य पनि परमेश्वरको अनुग्रह र आशिष तपाईँ र तपाईँको परिवारमा रहि नै रहेको होला।
2: हो, हाम्रो जीवनमा पनि र परिवारमा पनि परमेश्वरको अनुग्रहले सबै कुरा ठिक नै छ।
1: श्रोता मित्र, यो कार्यक्रम जागृतिको बारेमा सायद भनिरहनु त पर्दैन होला, तैपनि आज पहिलो पटक कार्यक्रम सुन्दै गर्नुभएको श्रोताहरूलाई हामी बताउन चाहन्छौ।
2: हो, यो हो कार्यक्रम जागृति, जहाँ हामी एचआईभी एड्सको बारेमा धेरै चर्चा परिचर्चा गर्छौ र विभिन्न जानकारीहरू तपाईँ समक्ष पुर्याएर तपाईँ जस्तै अरू धेरै श्रोताहरूलाई यसबाट सचेत गराउनु र यसबाट बचाउनु हाम्रो मुख्य उद्देश्य रहेको छ।
1: अनि तपाईँ जस्तै श्रोताहरूले लेखेर पठाउनु भएको पत्रहरू पनि कार्यक्रममा हाम्रो साथमा रहनेछन्
2: र कार्यक्रममा एकजना विशेषज्ञ पाहुना पनि रहनुहुनेछ, जसले तपाईँहरूले पत्र मार्फत सोधी पठाउनुभएका विभिन्न प्रश्न तथा जिज्ञासाहरूको प्रतिउत्तर दिनुहुनेछ
1: र साथमा मिठा मिठा गीत संगीत त रहने नै छन्। सधैँ जस्तै आज पनि हामीसँग तपाईँले पठाउनु भएको पत्रहरू छ।
2: हामी कार्यक्रममा आजको हाम्रो विशेषज्ञलाई स्वागत पनि गर्नेछौ र तपाईँको पत्रहरूलाई पनि कार्यक्रममा समावेश गराउने नै छौ।
1: तर त्यसभन्दा पहिला चाहिँ हामी एउटा सुमधुर गीत सुनेर आफैलाई आजको कार्यक्रमको लागि तयार गर्नेछौ।
2: तपाईँ रेडियो छोडेर कतै पनि नजानु होला, यो गीतपछि हामी पुनः कार्यक्रममा उपस्थित हुने नै छौं।

0: स्वागत छ श्रोता मित्र फेरि पनि कार्यक्रम जागृतिमा यो सुमधुर गीत पछि र यस लगतै हामीले हाम्रो विशेषज्ञ ज्यूलाई पनि कार्यक्रममा स्वागत गरिहालौ।
1: स्वागत छ यहाँलाई हाम्रो कार्यक्रम जागृतिको यो नयाँ श्रृंखलामा।
2: तपाईँहरूलाई धेरै धन्यवाद।
1: जस्तो कि तपाईँले देखिरहनु भएको छ कि हामीसँग आज पनि श्रोताहरूको धेरै पत्रहरू छन् र धेरै प्रश्न र जिज्ञासा पनि छन्, अनि यी प्रश्न र जिज्ञासाहरूको जवाफ यस कार्यक्रम मार्फत तपाईँले दिनुपर्ने हुन्छ। के तपाईँ यसको लागि अहिले तयार हुनुहुन्छ?
2: हजुर, म एकदमै तयार छु। मलाई खुशी लाग्छ जब मैले श्रोताहरूको जिज्ञासाहरू मेटाउनको लागि यस्तो अवसरहरू पाउँछु।
1: त्यसो भए हामी पत्रको क्रमलाई नै अगाडि बढाउँ।
2: हुन्छ,
1: आजको पहिलो पत्र छ मेरो हातमा नरेन्द्रजीको र उहाँको प्रश्न यस्तो छ। आखिर यस्तो कुन कारण छ कि एचआईभी एड्सले लगातार मानिसहरूलाई आफ्नो शिकार बनाइरहेको छ?
2: एकदमै राम्रो प्रश्न गर्नुभयो नरेन्द्रजी तपाईँले, र तपाईँको प्रश्न सोध्ने शैलीलाई यसो विचार गर्दा यस्तो लाग्छ कि अवश्य पनि एचआईभी सम्बन्धी केही मात्रामा चाहिँ तपाईँलाई जानकारी छ।
1: हो, हामीलाई पनि त्यस्तै लाग्यो।
2: मलाई लाग्छ सायद हामी आत्मसंयमी नभएको अर्थात हुन नसकेको कारण चाहिँ यस्तो भइरहेको छ, किनभने हाम्रो स्वभावको कारण अनि कतिपटक त लापरवाहीको कारण अनि कतिपटक चाहिँ हामी जानी जानी पनि अन्जान जस्तै बनेको कारणले पनि यस्तो भइरहेको जस्तो लाग्छ मलाई। अनि कहिलेकाहीँ चाहिँ हामी साँच्चीकैमा नै अन्जान भएको कारणले पनि एचआईभी एड्सको शिकार बनिरहेका छौं। त्यसैले त हामीलाई हरेक कुराको बारेमा जानकारी हुनु अति नै आवश्यक छ।
1: भनेपछि हामीमा उत्पन्न हुने भावनाहरूलाई अथवा इमोसनहरूलाई हामीले केही हदसम्म नियन्त्रण गर्न सक्यौं भने केही हदसम्म यस कुराहरूबाट बाँच्न सकिन्छ, होइन त?
2: हजुर, हो नि।
1: तिम्रो हातमा एउटा पत्र देख्दैछु नि सुजना।
0: यो पत्र हामीलाई लेख्नु भएको छ संगीताजीले, अनि उहाँले आफ्नो यस पत्र मार्फत हामीलाई सोध्नु भएको छ कि के जानकारीहरू प्राप्त भएको खण्डमा मात्र पनि यस एचआईभीबाट हामी बच्न सक्छौं भनेर सोध्नु भएको रहेछ।
2: धेरै राम्रो प्रश्न संगीताजीको। यो त मानसिक स्थितिमा भर पर्छ कि तपाईँको सोच कस्तो किसिमको छ, किनभने जानकारी लिने क्रममा हाम्रो सोचले पनि काम गरिरहेको हुन्छ। यदि हामीले त्यो सोचलाई एक वास्तविक रूप दिन्छौं भने हामी जानकारीको साथसाथै ती सबै कुराहरूबाट पनि टाढा रहन्छौं, जसको कारण हामी यसको शिकार हुन पुग्छौं। अर्थात मैले भन्न खोजेको, हामीले जानकारी लिनुको साथसाथै त्यसलाई आफ्नो दैनिक जीवनमा लागू पनि गर्नु पर्यो।
0: अनि अर्को पत्र पनि छ मेरो हातमा, राकेशजीले लेख्नु भएको छ यो पत्र, र उहाँले तपाईँबाट जान्न चाहनुहुन्छ कि एचआईभी ग्रस्त व्यक्तिहरूले कस्तो कस्तो किसिमको समस्याहरूको सामना गर्नुपर्ने हुन्छ।
2: आजको पत्रहरूमा सोधेको प्रश्नहरूलाई यसो विचार गर्दा यस्तो लाग्दैछ कि यो जागृति कार्यक्रम धेरैजना श्रोताहरूले सुनिरहनु भएको छ र जानकारीहरू पनि लिइरहनु भएको छ।
0: अवश्य पनि कार्यक्रम जागृतिबाट धेरै श्रोताहरूले लाभ उठाइरहनु भएको जस्तो लाग्दैछ यी पत्रहरू देख्दा चाहिँ।
2: यदि ती ग्रसित व्यक्तिहरूमध्ये कोही नोकरी गर्ने छन् भने काम गर्ने ठाउँहरूमा सँगै काम गर्ने सहकर्मीहरूबाट विभिन्न प्रकारको नकारात्मक कुराहरू सुन्नुपर्ने र सहनुपर्ने हुन्छ, जस्तो कि सँगै बस्न, हिँड्न र सँगै खान र कुरा गर्न मानिसहरूले संकोच मान्ने गर्छन् र अरू सबै सहकर्मीहरूबाट एक्लिनुपर्ने हुन्छ। अनि प्राय हामीले देख्ने गर्छौ र सुन्ने गर्छौ कि एचआईभी संक्रमित भएको कारण आफ्नो परिवार, साथीभाइ र आफन्तजनहरूबाट टाढिनु परेको छ, अनि एउटा सल्लाहकार भएको कारण यस्तो किसिमको घटना र समस्याहरू हरेक दिन मेरो सामु आउने गरेको छ।
1: भर्खरै तपाईँले घटनाको कुरा गर्नुभयो, के तपाईँलाई त्यस्तो कुनै घटना याद छ कि एचआईभी संक्रमित भएको कारणले कुनै व्यक्तिको नोकरी छुटेको?
2: मलाई एकदमै राम्रोसँग याद छ, एकजना 28 वर्षीय युवा जो सिभिल इन्जिनियर थिए, उनले कुनै ठाउँमा कन्स्ट्रक्सनको काम गरिरहेका थिए र अर्को एकजना इन्जिनियर पनि त्यही स्थानमा नै काम गर्दै थिए, अर्थात दुवैजना सँगसँगै काम गर्दै थिए। अनि अर्को अचम्मको कुरा चाहिँ उनीहरू दुवैजना नै एचआईभी संक्रमित थिए र सँगै काम गर्ने क्रममा एक दिन उनीहरूको वाद विवाद भयो र दुवैजनाले मानिसहरूको बीचमा एक अर्कालाई दोष लगाउने क्रममा एचआईभी संक्रमित भएको कुरा पनि बताइदिए, जसको कारण उनीहरू दुवैजनाले आफ्नो नोकरी छोड्नु पर्यो।
1: कस्तो दुःख लाग्दो कुरा
2: हो नि त। मानिसहरूमा संयमता र सहनशीलताको कमी भएको कारण कति पटक आफैलाई नै हानि नोक्सानी पुर्याउने काम गर्न पुग्छौं। त्यसैले हामी आफ्नो क्रोधलाई रिसलाई नियन्त्रण गर्नु सिक्नुपर्छ।
1: अनि जे जति ती युवकहरूसँग भयो के त्यो सही थियो जस्तो लाग्छ तपाईलाई?
2: होइन, एकदमै गलत भएको थियो। म त यही भन्छु कि हामी आफैलाई एकदमै होसियार त सम्झन्छौं, तर हामीले पाएको जानकारीहरूलाई आफ्नो व्यवहारमा लागू चाहिँ गर्दैनौं, जुन चाहिँ हाम्रो लागि पछि गएर गलत प्रमाणित हुन जान्छ। यदि हामीले आफ्नो सोचलाई नै परिवर्तन गर्न सक्दैनौं भने जानकारी लिएर मात्र के गर्न सक्छौं र?
1: तपाईँले ठिकै भन्नुभयो, यदि हामी जानकारी लिन्छौं तर त्यस अनुसारको व्यवहार गर्दैनौं भने त्यो काम लाग्दैन, होइन? अर्को एकजना श्रोताको पत्र छ मेरो हातमा, भीमाजीको यो पत्र रहेको छ। उहाँको प्रश्न यस प्रकारको छ, एचआईभीएस लाग्न सक्ने जोखिम महिलाहरूमा बढ़ी मात्रामा हुन्छ कि पुरूषहरूमा भनेर उहाँले सोध्नुहुन्छ।
2: सामान्यतया पुरूष र महिला दुवैलाई खतरा बराबर मात्रामा हुन्छ, तर महिलाहरूमा अधिक मात्रामा यसको खतरा हुने गर्छ, किनकि महिलाहरू जो हुन्छन् पुरूषहरूसँगको शारीरिक सम्बन्ध अर्थात यौन सम्पर्क यसको क्रममा महिलाको शरीरले नै त्यो समयमा उत्पन्न हुने पदार्थलाई आफूमा लिने भएकोले चाहिँ बढ़ी खतरा महिलालाई हुने गर्छ। अर्थात मैले भन्न खोजेको लेडीज आर रिसिभर्स, अनि जो प्राप्त गर्नेहरू हुन्छन् असर र खराब दुवै कुराको प्रभाव तिनीहरूलाई नै पर्ने भएकोले हो।
0: पत्रकै क्रममा एउटा अर्को पत्र म लिँदैछु। सनिशजीले लेख्नु भएको पत्र रहेको छ यो, अनि उहाँको प्रश्न चाहिँ यस्तो छ, मानिसलाई एकदिन त मर्नु नै छ, तर किन एचआईभी संक्रमितहरूलाई नै तिमीहरू अब मर्नेवाला छौ भन्ने कुराको त्रास देखाइन्छ भनेर सोध्नु भएको छ।
2: एकदमै राम्रो प्रश्न रहेछ सनिशजीको, अनि यो प्रश्नलाई विचार गर्दा उहाँ चाहिँ अलिकति भावुक स्वभावको व्यक्ति हुनुहुन्छ जस्तो लाग्यो मलाई। अनि यो एकदमै असल कुरा हो, किनभने यो एचआईभीसँग हाम्रो भावनाको एकदमै गम्भीर सम्बन्ध छ। अनि म चाहिँ यही भन्न मन पराउँछु कि यस्तो किसिमको कुरा एचआईभी पोजिटिभ व्यक्तिहरूको सामु बिर्सिएर पनि कहिल्यै गर्नु हुँदैन। जसरी हाम्रो जीवन नियमित रूपमा हामी जिउने गर्छौं, त्यसरी नै उनीहरूले पनि आफ्नो जीवन नियमित रूपमा जिउनुपर्छ, किनकि त्यस्ता व्यक्तिहरू पनि वर्षौंसम्म बाँचेको हामी देख्ने गर्छौं। र म आफै पनि एउटा त्यस्तो व्यक्तिलाई राम्रोसँग चिन्छु जो करिब 17 वर्षदेखि एचआईभी पोजिटिभ हुनुहुन्छ र अहिले पनि जीवित नै हुनुहुन्छ, र त्यति मात्र होइन उहाँ स्वस्थ पनि हुनुहुन्छ र नोकरी गर्दै हुनुहुन्छ। त्यसैले कसैको पनि भावनामा ठेस पुर्याएर उनीहरूको मनोबल कमजोर पार्नु भनेको चाहिँ एकदमै गलत हो, किनकि मृत्युको जोखिम त हामी हरेकसँग रहेको छ। जीवनमा कति बेला के हुन्छ थाहा छैन, त्यसैले एचआईभी पोजिटिभलाई मात्रै मृत्युको जोखिम रहन्छ भन्ने चाहिँ होइन।
0: अवश्य पनि त्यही हो, हामीले पहिलेको सामान्य जीवनमा भन्दा त्यति बेला चाहिँ अलिकति आफूलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। र यसै गरी पत्रको क्रममा अर्को पत्र सरोजीले लेख्नु भएको छ यो पत्रलाई, अनि उहाँले पत्रमा सोध्नु भएको छ, ती महिलाहरूले के गर्ने जसलाई आफ्नो श्रीमानबाट एचआईभी सरेको छ?
2: म यही भन्न चाहन्छु कि नलाग्नु थियो, नसर्नु थियो, सरिसक्यो। त्यसको बारेमा सोचेर चिन्ता गरेर आफूलाई अझै दुर्बल र कमजोर बनाउनु मात्र हो, र यसरी हाम्रो मानसिक स्थिति पनि बिग्रन जान्छ। हामीले यो सोचेर अघि बढ्नु पर्यो कि हाम्रो जीवनमा आइपर्ने जस्तो सुकै समस्या र कठिनाईसँग हामी लड्छौ, संघर्ष गर्छौं, अनि प्राय समय र परिस्थितिहरूमा सफल पनि हुने गर्छौं, किनकि समस्या र कठिनाईको कारण हाम्रो जीवन यत्तिकै अडिँदैन, रोकिँदैन। हो, त्यसरी नै एचआईभी पनि हाम्रो जीवनको एउटा कठिनाई हो जसको बावजुद पनि हामीले जीवन जिउनै पर्छ। त्यसैले पहिलेको भन्दा अझै साहसी र बलियो भएर जीवनमा अगाडि बढ्नुपर्छ, आफ्नो स्वास्थ्यको अझै धेरै ख्याल गर्नुपर्छ। मानौ यो तपाईलाई आफ्नै श्रीमानबाट सर्यो जसको लागि दिनरात श्रीमानसँग झगडा गर्नु, दोष लगाउनु, कराउनु, यसरी तपाईँले आफैलाई र आफ्नो श्रीमानलाई पनि कमजोर पार्नुहुन्छ र घरमा परिवारमा सधैँको लागि अशान्ति र कलह निम्त्याउनु भन्दा त कसरी हुन्छ अबको बाँकी जीवन राम्रोसँग जीवनको लागि एक अर्कालाई सहायता गर्नु नै असल हुन्छ।
0: अर्थात यसको बावजूद पनि शान्ति र प्रेमको साथमा जीवन जिउन कोशिश गर्नु नै दुवैजनाको लागि र अन्य परिवारको लागि पनि उत्तम हुन्छ, होइन त?
2: हजुर हो, किनभने आफ्नो निम्ति मात्र सोचेर घरको अन्य सदस्यहरूलाई पनि अशान्तिमा ल्याउनु भन्दा त त्यो नै उत्तम हो।
1: हामीसँग पत्रहरू त अझै पनि बाँकी नै थिए, तर समयले चाहिँ यतिमै पत्रको क्रमलाई रोक्नुपर्छ भनेर भन्दैछ। त्यसैले यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौ, आफ्नो कार्य व्यस्तताको बावजूद पनि यस कार्यक्रममा आइदिनुभयो र हाम्रो श्रोता मित्रको जिज्ञासालाई एकदमै राम्रो प्रकारले तपाईँले उत्तर दिनुभएको लागि पनि हामी सम्पूर्ण मिलेर तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ।
2: तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद।
0: हुन्छ श्रोता मित्र, अब यति बेला चाहिँ हाम्रो विशेषज्ञ ज्यू हामीबाट विदा भएर गइसक्नु भएको छ। उहाँले मात्र विदा लिने होइन, तर अब हामीले पनि तपाईँबाट विदा लिनुपर्ने समय भइसकेको छ। फेरि पनि यतिन्जेल हामीलाई कार्यक्रम सुनेर साथ दिनुभएको लागि हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ। साथै अनि पत्र लेखेर हामीलाई सहायता गर्नुभएको श्रोताहरूलाई पनि हामी बिर्सन्नौ, उहाँलाई पनि हामी धन्यवाद भन्छौ र आउने दिनहरूमा पनि अझै पत्रको अपेक्षा गर्छौ। त्यसैले हामीलाई पत्रचार गर्न नबिर्सनुहोला। पत्रको लागि तपाईँलाई ठेगाना हाम्रो कार्यक्रम अन्त्यमा बताइनेछ। यति भन्दै साथी तिलक अनि म सुजना फेरि अर्को कार्यक्रममा भेट्ने बाचा गर्दै आजलाई तपाईँबाट बिदा लिन चाहन्छौ। नमस्ते।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्नु अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुन्छ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना

प्रिय श्रोता तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो टीडब्ल्यूआर नेपालद्वारा संचालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluafm.com बाट संसारभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलुका प्रहरी हवलदार बानिया पुलिस अफ द मन्थ घोषित। नेचा कल्याणमा निशुल्क पार्थिघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न। 122 महिला लाभान्वित। सोमदे टीम एलाई निमदोर्जी शेर्पा स्मृति गोल्ड कपको उपाधि। सोलु भूकुण्ड नगरपालिकाको ओडा नम्बर 3 बाल मैत्री ओडा घोषणा। नासाद्वारा नुक्ला मोटर बाटोको शिलान्यास। फिल्म विकोशीमा अपाङ्गता पहिचान तथा स्वास्थ्य शिविरको दोस्रो दिन 200 भन्दा बढ़ीले सेवा लिए। खेलकुदको बजेट अनियमिततामा संलग्नलाई कार्यवाहीको माग गर्दै खोटाङको प्रशासनमा ज्ञापन। राष्ट्रपालले पदाधिकारी र केन्द्रीय समितिको आकार बढ़ाउने। मनसून जन्ने विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा रहेको गृहमन्त्री गुरूङको भनाई। चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन। अमेरिका इरान शान्ति सम्झौताका मुख्य 14 बुदा सार्वजनिक। मेमोरी चिपको लागत बढ़ेपछि यसले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने। र फिफा विश्वकप 2026मा चेकिया र दक्षिण अफ्रिका भेट्दै।
1: ए बाबु, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनाए। मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भन्दा आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434986652, 98247417, 98443049696 र 98613314. आन्जी औषधालय सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा।
4: स्थानीय खबर।
0: सोलु खुम्बुमा फरार प्रतिवादी पक्राउ अभियानमा सफलता हासिल गरेपछि प्रहरी हवलदार बोध बहादुर बानिया जेठ महिनाको पुलिस अफ द मन्थ घोषित हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुले अदालतका फैसला कार्यान्वयन फरार अभियुक्तको खोजी तथा पक्राउमा देखाएको सक्रियता, कार्यकुशलता र जिम्मेवारीपूर्ण भूमिकाको उच्च मूल्यांकन गर्दै उहाँलाई उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेको हो। कार्यालयका अनुसार वैदेशिक रोजगार कैदी मुद्दामा सोलुखुम्बु जिल्ला अदालतबाट 2 वर्ष कैद र 2 लाख रूपियाँ जरिवाना ठहर भई फरार भएका लाल बहादुर कार्कीलाई पक्राउ गर्न बानियाको नेतृत्वमा खटेको टोली सफल भएको थियो। सोलु दुर्गन्ध नगरपालिका झारापिल्लाका 53 वर्षीय कार्की लामो समयदेखि काठमाडौँमा लुकेर बस्दै आउनु भएको थियो। उहाँलाई जेठ 9 गते काठमाडौँ महानगरपालिका 6 बाट पक्राउ गरी कानूनी प्रक्रियामा ल्याइएको थियो। यस्तै वैदेशिक रोजगार ठगी तथा बैंकिङ कसुर सम्बन्धी विभिन्न मुद्दामा अदालतबाट 4 वर्ष 6 महिना 1 दिन कैद तथा 36,95,000 रूपियाँ जरिवाना दिगो र क्षतिपूर्ति ठहर भई फरार रहेका नारायण कुमार खड्कालाई पक्राउ गर्न पनि बानियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो। तिनलाई स्थायी बासिन्दा खड्कालाई जेठ 21 गते बिहान काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 11 स्थित सार्वजनिक स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उदयपुर स्थित प्रहरी चौकी रामपुर झिल्के दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत बानियाले विभागीय मूल्य मान्यता आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गरेको कार्यालयको भनाई छ। यहाँको सक्रियताले फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउन सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति बढ़ाउन तथा कानूनी शासनलाई थप सुदृढ़ बनाउन महत्वपूर्ण योगदान पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। सोलुखुम्बुको नेचा सल्यान

एकजना महिलाको आधुनिक एचपीभी डीएनए विधिबाट पार्थिव घरको मुखको क्यान्सर परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखाका प्रमुख केशव वास्तोलाका अनुसार अघिल्लो परीक्षणमा समस्या देखिएका तथा विभिन्न कारणले स्वास्थ्य जाँच गर्न नपाएका महिलालाई समेत प्राथमिकतामा राखिएको थियो। यस क्रममा 9 जनाको पुनः परीक्षण गरिएकोमा 5 जनालाई थर्माको गुलेक्सन विधिबाट तत्काल उपचार गरी आवश्यक परामर्श प्रदान गरिएको छ। शिविरमा पार्थिव घर सम्बन्धी परीक्षणसँगै तल्लो पेटका विभिन्न स्वास्थ्य समस्याको जाँच उपचार तथा स्तन क्यान्सर बारे सचेतनामूलक परामर्श सेवा पनि उपलब्ध गराइएको जनाइएको छ। परीक्षण गरिएका महिला मध्ये कसैमा पनि जटिल स्वास्थ्य समस्या नदेखिएको तथा थप उपचारका लागि बाहिर रेफर गर्नुपर्ने अवस्था नआएको प्रमुख वास्तुलाले जानकारी दिनुभयो। घर नजिकै विशेषज्ञ सेवा, आधुनिक परीक्षण प्रविधि र निशुल्क उपचार सुविधा प्राप्त भएपछि स्थानीय महिला उत्साहित बनेका छन्। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य प्रवर्धन तथा रोग रोकथामका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। सोरु खुम्बुको खुम्बु पासु नामक गाउँपालिका 3 टोकटोकमा आयोजित 6 औं इन्दोर्जी शेर्पा स्मृति गोल्ड कप खुल्ला पुरूष भलिबल प्रतियोगिताको उपाधि कोन्दु मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूह 3A जितेको छ। अर्थात 2 गते सम्पन्न फाइनल प्रतिस्पर्धामा फ्याफुल्ला तामाङ सभा समाज मुखलालाई पराजित गर्दै 3A विजेता बनेको हो। प्रतियोगितामा फ्याफुल्ला तामाङ सभा समाज उपविजेतामा सीमित हुँदा कोन्दे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूहकै 3B तेस्रो स्थानमा रह्यो। उपाधि समूह विजेता टोलीले नगद 3 लाख रूपियाँ गोल्ड कप र ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। उपविजेता टोलीले 1,50,000 रूपियाँ तथा तेस्रो हुने टीमले 75,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेका छन्। प्रतियोगितामा उत्कृष्ट खेलाड़ीका रूपमा कोम्बे 3A प्रेम तामाङ घोषित हुँदै नगद 10,000 रूपियाँ सहित सम्मान हुने भएको छ। विधागत पुरस्कारतर्फ आमा बगानी क्लब पाङ गोचेका पासाङ पेन्जी शेर्पा उत्कृष्ट, सेतन फ्याफुल्ला तामाङ समाजका भीमराज राई उत्कृष्ट स्पाइकर, कुम्बे 3A अशोक राई उत्कृष्ट डिफेण्डर तथा न्यू सङ्गी शेर्पा उत्कृष्ट सर्भर घोषित हुने भएको छ। उत्कृष्ट ब्लकर सहित अन्य विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूलाई पनि पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। तथा उत्कृष्ट खेलाड़ीहरूलाई खुम्बु पासु नामु गाउँपालिका अध्यक्ष लुना छुरी शेर्पाले पुरस्कार वितरण गर्नु भएको थियो। खुम्बु पासु नामु गाउँपालिकाको प्रथम अध्यक्ष तथा संस्थापक अध्यक्ष स्वर्गीय निमदोर्जी शेर्पाको स्मृतिमा विगत 6 वर्षदेखि प्रतियोगिता सञ्चालन हुँदै आएको छ। क्यान्सरका कारण निधन हुनुभएका शेर्पाको सम्झनामा यस वर्षको प्रतियोगिता कोन्दु मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा तथा गाउँपालिकाको मुख्य प्रायोजनमा सम्पन्न भएको हो। कुल 6 टोली सहभागी भएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिका अध्यक्ष फुलुरु शेर्पाले जानकारी दिनुभयो। सोलु खुम्बुको सोलु दुटकुण्ड नगरपालिका 3 तामाखानीलाई जिल्लाको 2 बाल मैत्री एउटा घोषणा गरिएको छ। सरकारद्वारा जारी बाल मैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकामा उल्लेख गरिएका बाल संरक्षण, बाल विकास, बाल बचाउ र बाल सहभागिता सम्बन्धी 52 सूचक सफलतापूर्वक पूरा गरेपछि एक विशेष समारोहका बीच बुधबार ओडालाई बाल मैत्री घोषणा गरिएको हो। बाल बालिकामा लगानी सबैको सरोकार, बाल मैत्री नगर, विकास समृद्धिको आधार भन्ने मूल नारा सहित वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा सोलो दुटकुण्ड नगरपालिकाका नगर प्रमुख नान्देल जाङ शेर्पाले पानसमा बत्ती बालेर तामाखानीलाई औपचारिक रूपमा बाल मैत्री एउटा घोषणा गर्नु भएको हो। सो अवसरमा बोल्दै नगर प्रमुख शेर्पाले महत्वपूर्ण सूचक पूरा गरेर बाल मैत्री एउटा घोषणा हुन सफल भएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण ओडावासी तथा सरकारवालाहरूलाई बधाई ज्ञापन गर्नु भएको छ। उहाँले बाल मैत्री एउटा घोषणा गर्न मात्रै उपलब्धि नभई यसको दिगोपना कायम राख्नु अझ चुनौतीपूर्ण पक्ष भएको बताउनुभयो। आगामी दिनमा पूरा गरिएका सबै सूचकलाई व्यवहारमा निरन्तर कार्यान्वयन गर्दै

नगरपालिकाको अधिकार सुनिश्चित गर्न सबै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड़ दिनुभएको थियो। कार्यक्रम पीके माध्यम विद्यालय लोडिङमा सम्पन्न भएको वडा कार्यालयले जनाएको छ। विश्व प्रसिद्ध पर्यटकीय क्षेत्र खुम्बुलाई सड़क सञ्जालसँगै जोड्ने नासागरा लुखला मोटर बाटो निर्माण कार्यको शिलान्यास भएको छ। एक विशेष कार्यक्रमका बीच बिहिबार सड़क खण्डको शिलान्यास सम्पन्न भएसँगै लामो समयदेखि प्रतीक्षामा रहेको आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको हो। स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै खुम्बु पाटुङ लामो गाउँपालिकाले उक्त सड़क निर्माणका लागि 2,44,90,794 रूपियाँ 82 पैसा बजेट विनियोजन गरेको जनाएको छ। गाउँपालिकाको विशेष लगानीमा शुरू भएको यस आयोजनालाई निर्धारित समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता स्थानीय सरकार तथा सरकारवालाहरूले व्यक्त गरेका छन्। सड़क निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रमा अबका बासिन्दाहरूले दैनिक आवश्यकता तथा उपभोग्य सामग्री ढुवानीमा सहजता अनुभव गर्ने अपेक्षा गरिएको छ। हालसम्म भरपर्दो यातायातको विकल्प अभावका कारण स्थानीयले विभिन्न कठिनाई भोग्दै आएका गाउँपालिकाले स्पष्ट पारेको छ। यस सड़कले स्थानीय जनजीवनलाई मात्र नभई पर्यटन क्षेत्रलाई समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ। विशेष गरी लुक्नाको प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित हुँदा पर्यटकहरू लामो समयसम्म विमानस्थलमा अलपत्र पर्नुपर्ने अवस्था रहँदै आएको थियो। वैकल्पिक सड़क पहुँच उपलब्ध नभएपछि पर्यटकको आवागमन थप सुरक्षित सहज र व्यवस्थित बन्ने गाउँपालिकाले विश्वास व्यक्त गरेको छ। सोलुखुम्बुको थुलुङ्गुटकौशी गाउँपालिकामा सञ्चालन भइरहेको स्वास्थ्य जाँच तथा अपाङ्गता पहिचान शिविरको दोस्रो दिन 298 जनाले सेवा लिएका छन्। गाउँपालिकाको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत मंगलबारदेखि शुरू भएको शिविर बुधबार वडा नम्बर 4 र 5 सञ्चालन गरिएको हो। जनकल्याण माध्यमिक विद्यालयमा आयोजित शिविरबाट 10 वर्ष मुनिका 16 बालबालिका 15 जना अपाङ्गता भएका व्यक्ति तथा अन्य 109 नागरिक गरी 140 जना लाभान्वित भएका छन्। यस्तै हिमालयन माध्यमिक विद्यालयमा सञ्चालन गरिएको शिविरमा 10 वर्ष मुनिका 9 बालबालिका सहित 158 जनाले सेवा प्राप्त गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीका अनुसार शिविर मार्फत स्वास्थ्य परीक्षण आवश्यक परामर्श तथा अपाङ्गता पहिचान सम्बन्धी सेवा प्रदान गरिएको छ। गाउँपालिकाले शिविर असार 9 गते सम्म सञ्चालन हुने जनाएको छ। खेलकुदको बजेट अनियमितमा संलग्नलाई कार्यवाहीको माग गर्दै खेलकुदसँग सम्बन्ध संघ संस्थाहरूले जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापन पत्र बुझाएका छन्। 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले पठाएको बजेट खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई महेश र कार्यालय प्रमुख लीला भक्त केसीले हिनामिना गरेको भन्दै तत्काल कानूनी कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउन ज्ञापन पत्र बुझाएका हुन्। अध्यक्ष राई र कार्यालय प्रमुख केसीको मिलेमतमा खेलकुद विकास बोर्डले पठाएको 8,00,056,000 गएको पाइएको छ। बीपीएल स्थित कृषि विकास बैंकमा रहेको खाताबाट निकालेको रकम तत्काल फिर्ता गराउनका साथै रकम अपचलनमा संलग्नलाई कानूनी कार्यवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको हो। विक्रम सम्बन्ध 2081 माघ 19 गते 38,000 चैत्र 11 गते 1,25,000 चैत्र 31 गते 4,20,000 विक्रमसम्म 2082 वैशाख 23 गते 10,000 साउन 11 गते 43,000 र माघ 11 गते 40,000 गरी 6,76,000 निकासा गरेको पाइएको छ। बैंकिङ कारोबार गरिएको सबै रकम अध्यक्ष राईको नाममा निकासा भएको पाइएकाले कानूनी कार्यवाहीको माग गरिएको राष्ट्रिय खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जय कुमार राईले जानकारी दिनुभयो। खेल कार्यक्रमका लागि प्राप्त रकम कार्यक्रम नै नगरी हिनामिना गरेको जानकारी पाएपछि कोशी प्रदेश खेलकुद विकास बोर्डले विक्रमसम्म 2082 जेठ 14 गते साउन 20 र कार्तिक 17 गते रकम जम्मा गर्न पत्रचार गरेको थियो। खेलकुद विकास बोर्डले गरेको पत्रचारलाई व्यवस्था गर्दै खेल क्षेत्रलाई शून्य स्थितिमा पुर्याएकाले प्रमुख जिल्ला अधिकारी

0: को ध्यानाकर्षण गराइएको अध्यक्ष राईको भनाई छ। नेपाली उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति का लागि नेपाल राष्ट्र बैंकका 12 बुँदे सुझाव बुझाएको छ। महासंघका उपाध्यक्ष रविन दाहालले नेपाल राष्ट्र बैंकका निर्देशक सुमन मिल्तानेलाई भेट गरी औद्योगिक र व्यवसायिक क्षेत्रको सुधारका लागि विशेष व्यवस्था गर्न माग गर्नुभएको हो। महासंघले बुझाएको सुझावमा विशेष गरी उत्पादनमूलक उद्योग र व्यापारिक क्षेत्रलाई हेर्ने नीतिगत दृष्टिकोण फरक पर्नेमा जोड़ दिएको छ। महासंघले स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगहरूलाई प्रोत्साहन गर्न बैंकहरूले लिने वृक्ष प्रिमियम अधिकतम 0.5% भन्दा बढ़ी हुन नहुने माग गरेको छ। यस्तै साना तथा मझौला क्षेत्रका लागि कर्जा प्रक्रिया सरल बनाउन र स्पष्ट मापदण्ड तोक्न सुझाव दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण कक्षा 12 को नतिजा यही हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ। बोर्डले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जनाएको छ। परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्यालले यही हप्ताभित्र नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो। सरकारले कक्षा 12 को नतिजा 45 दिनभित्र प्रकाशित गर्न बोर्डलाई निर्देशन दिएको छ। यो वर्षको कक्षा 12 परीक्षा वैशाख 14 गतेदेखि 27 गतेसम्म भएको थियो। बोर्डका अनुसार देशभरका 4 लाख 18 हजार बढ़ी परीक्षार्थी सहभागी भएका थिए। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोले आगामी आर्थिक वर्ष 2083-84 को लागि कार्यक्रम तथा बजेट आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्नुभएको छ। जारी नगरसभामा डंगोलले 25,13,30,55,000 रूपियाँ संचित कोषमा व्ययभार पर्ने र 75 करोड़ रूपियाँ अन्य बाह्य व्ययभार हुने गरी कुल 25,88,30,55,000 रूपियाँको अनुमानित बजेट पेश गर्नुभएको हो। चालू आर्थिक वर्ष 2082-83 लागि 25,11,43,41,000 रूपियाँको बजेट पारित गरेको थियो। आगामी आर्थिक वर्षको लागि संचित कोषमा 25,13,30,55,000 रूपियाँ जम्मा हुने अनुमान गरिएको छ। बजेट भाषण गर्दै कार्यवाहक मेयर डंगोलले भन्नुभयो, मध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र बैंक मौसात गरी कुल 20,18,63,29,000 रूपियाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त समानीकरण राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान 4,93,67,26,000 रूपियाँको स्रोत अनुमान गरिएको छ। त्यसै गरी जनसहभागिता बापत 1 करोड़को स्रोत प्राप्त हुने अनुमान राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले पदाधिकारी र केन्द्रीय समितिको आकार बढ़ाउने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या 13 बढ़ाएर 19 पुर्याउने निर्णय गरेको छ। विधानमा वरिष्ठ नेताको पद थपिएको छ। रासुपाले चुनाव अघि बालेन्द्र शाहसँग एकताको निम्ति सभापति रवि लामी छानेपछि दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेताको पद सूचना गरेको थियो। पहिलो महाधिवेशनका क्रममा सचिवालय बैठकले त्यही पदलाई विधानको हिस्सा बनाएको हो। पदाधिकारीमा सभापति 1, वरिष्ठ नेता 1, उपसभापति 3, महामन्त्री 2, सह महामन्त्री 5, प्रवक्ता 1, सह प्रवक्ता 3, कोषाध्यक्ष 1, सह कोषाध्यक्ष 2 जना हुनेछन्। त्यस्तै केन्द्रीय समितिको संख्या 129 बढ़ाएर 158 पुर्याएको राष्ट्रपतिले जनाएको छ। राष्ट्रपतिको महाधिवेशन यही असार 7 देखि 9 गतेसम्म चितवनमा हुँदैछ। अहिले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामोली तयार गर्ने काम भइरहेको पार्टीले जानकारी दिएको छ। राष्ट्रपतिले आउँदो महाधिवेशनका लागि झण्डै 4 करोड़ रूपियाँ खर्च हुने अनुमान गरेको श्याम कार्तिको सचिवालय बैठकको निर्णय सुनाउँदै महामन्त्री कविन्द्र बुर्ला कोटीले महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने बताउनु भएको छ। उहाँका अनुसार लोभी नबुझाउने सदस्यहरूले महाधिवेशनमा भाग लिन पाउने छैनन्। गृहमन्त्री सुदन गुरूङले मनसून जन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै वहाँले बाढ़ी पहिरो लगायतका विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टर सहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। विपद व्यवस्थापनमा अघिल्ला सरकारका सकारात्मक कामलाई निरन्तरता दिँदै कमी कमजोरी सुधार गरेर अगाडि बढ़ने उहाँको भनाई छ। मनसूनका बेला राजमार्गहरूमा हुने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको गुरूङले जानकारी दिनुभयो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानकर्षण गराउनुभयो। उहाँले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैंची सुपारी बेसार अदुवा कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा रोजगार व्यवस्थापन प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै बयान दिन बोलाएपछि पूर्व मन्त्री आरजू राणा देउवाले मिल पठाउनु भएको छ। हिजो आएको टोली बुढा नीलकण्ठमा रहेको देउवा निवासमा पुगेर 3 दिनभित्र उपस्थित हुनुपर्ने भन्दै न्याय तामेल गरेको थियो। नव युवा आन्दोलनका क्रममा चलेर खण्डहर भएको घरमै पुगेर अख्तियारको टोलीले न्याय तामेल गरेपछि राणाले 3 दिनमा उपस्थित हुन नसक्ने भन्दै इमेल गर्नुभएको अख्तियार स्रोतले भनेको छ। राणाले इमेलमा आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने ब्यौरा उल्लेख गर्नुभएको छ। पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएकी कंग्रेस नेत्री आरजू राणा र उहाँकी श्रीमान तथा पूर्व प्रधानमन्त्री एवं कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा लामो समयदेखि देश बाहिर हुनुहुन्छ। अमेरिका र इरान बीच प्रारम्भिक 14 गुदेश समझदारीको मस्यौदा सार्वजनिक भएको छ। यसमा तत्काल युद्ध अन्त्य गर्ने एक अर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा शत्रुतापूर्ण गतिविधि रोक्ने सहमतिमा उल्लेख छ। अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने समुद्री यातायात पुनः सञ्चालन गर्ने प्रतिबन्ध फुकुवा गर्ने तथा क्रमशः आफ्ना सैन्य बल फिर्ता लैजाने विषय पनि समावेश गरेको छ। त्यसै गरी इरानले तेल तथा पेट्रोकेमिकल निर्यातलाई छूट दिने रोगका सम्पत्ति फुकुवा गर्ने र आर्थिक पुननिर्माण तथा विकासका लागि करिब 300 अर्ब डलरको सहयोग योजना अगाडि बढ़ाउने उल्लेख गरेको छ। आइफोन निर्माता अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने तयारी गरिरहेको छ। एप्पलमा प्रयोग हुने मेमोरी चिपको लागत बढ़ेकाले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष टिम कुकलाई उद्धत गर्दै बीबीसीले जनाएको छ। प्रसिद्ध अमेरिकी अखबार वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा सीईओ कुकले एप्पलका उत्पादनहरूमा कहिलेदेखि मूल्य बढ़ने र कुन उत्पादनहरू प्रभावित हुनेछन् भन्ने बारे बताउनु भएर आउँदो सेप्टेम्बरमा बजारमा आउने आइफोन 18 पनि प्रभावित हुन्छ या हुँदैन भन्ने पनि स्पष्ट छैन। चेकी र दक्षिण अफ्रिका आज फिफा विश्वकप 2026 अन्तर्गत दोस्रो समूह चरणको खेलमा आमने सामने हुँदैछन्। दुवै टोलीले प्रतियोगितामा पहिलो जित वा पहिलो अंकको खोजी गरिरहेका छन्। खेल एटलान्टा स्टेडियम जर्जियामा नेपाली समय अनुसार राति 9:45 बजे शुरू हुने जनाइएको छ। चेकिया पहिलो खेलमा दक्षिण कोरियासँग 2-1 पराजित भए पनि प्रदर्शन बलियो देखिएको थियो। टोली अहिले पूर्ण रूपमा फिट छ र कुनै चोट वा निलम्बनको समस्या छैन। प्रशिक्षक मिरोस्लाव कोभेकाले आफ्नो परम्परागत शारीरिक र सिधा आक्रमण शैलीमा खेलाउने तयारी गर्नुभएको छ। टोलीले विंगबाट आक्रमण गर्दै अग्ला फरवार्डहरूलाई लामो क्रस र सेट पिस मार्फत प्रयोग गर्ने रणनीति अप्नाउनेछन्। आक्रमणमा थप धारा दिन एडम हेलेक झेटलाई पहिलो रोज लाइन उतार्ने सम्भावना छ, जसले ताभेल सुलचाको स्थान लिन सक्छ। दक्षिण अफ्रिकाले पहिलो खेलमा सह आयोजक मेक्सिकोसँग 2-0 हार बेहोरेको थियो र अहिले टोली दबावमा छ। अझै ठूलो समस्या भनेका दुई मुख्य मिडफिल्डर स्टेपेलो सिथोलियो र थेम्बा जवाने रातो कार्डका कारण निलम्बित हुनु भएको हो। यसकारण प्रशिक्षक ह्युगो ग्रोसले रणनीति परिवर्तन गर्दै 5 डिफेन्डर प्रणालीबाट 4-3-3 जाने तयारी गर्नु भएको छ। नयाँ संरचना युवा इन्दरहरूलाई अवसर दिने सम्भावना छ। चेकियाले छोलो चरणमा आयरल्याण्ड र डेनमार्क विरूद्ध पेनाल्टी जित सहित विश्वकपमा स्थान बनाएको थियो। मैत्री खेलहरूमा पनि राम्रो प्रदर्शन गर्दै कोसोभो र ग्वाटेमालालाई हराएको थियो। खेल खबर सँगै सोलु समाचार सकियो। विदा हुने अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोलुका प्रहरी हवलदार बानिया पुलिस अफ द मन्थ घोषित। नेचा सोल्यानमा निशुल्क पाठ्य घरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न। 122 महिला लाभान्वित। कोन्दे 3 खेलाई निम दर्जी शेर्पा स्मृति गोल्ड कपको उपाधि। सोलु भितकण्ड नगरपालिकाको वडा नम्बर 3 बालमती एउटा घोषणा। खुम्बु जोले मासक गरा लोक्ला मोटर बाटोको शिलान्यास। खुलन्दीको सीमा अपाङ्गता पहिचान तथा स्वास्थ्य शिविरको दोस्रो दिन 200 भन्दा बढ़ीले लिए सेवा। खेलकुदको बजेट अनियमिततामा संलग्नतालाई कार्यवाहीको माग गर्दै खोटाङ प्रशासनमा ज्ञापन। राष्ट्रपालले पदाधिकारी र केन्द्रीय समितिको आकार बढ़ाउने। मनसुन जन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा रहेको गृहमन्त्री गुरूङको भनाई। चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन। अमेरिका इरान शान्ति सम्झौताका मुख्य 14 सार्वजनिक मेमोरी चिपको लागत बढ़ेपछि ओपनले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने। र फिफा विश्वकप 2026 चेकिया र दक्षिण अफ्रिका आमने सामने हुँदै। हवस्त 5-7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँग सरस्वती पूर्विदा हुन्छ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि शुरूआत फेम सुन्दै रहनुहोला। नमस्कार।
1: खुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरूरी सूचना।
2: तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने सेतोसिनी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ, त्यसो भए ढिलाइ नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले स्थानीय रैथाने बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतोसिमी खरिद गर्दैछ।
1: आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190977414122 र 9840180070। साथै व्हाट्सएप नम्बर 9762644122 र इमेल ठेगाना nhp@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सुरु।

0: जनता के निधिको सपना समृद्ध गाउँपालिका जनताको चाहना नमस्कार म अंशु कार्की रेडियो कार्यक्रम समृद्ध मातृदूतकोशीमा तपाईलाई हार्दिक स्वागत छ। मातृदूतकोशी गाउँपालिका सोलुखुम्बुको सहयोगमा सोलु एफएमले उत्पादन प्रसारण गरेको रेडियो कार्यक्रम समृद्ध मातृदूतकोशीमा गाउँपालिकामा भइरहेका विभिन्न विकास गतिविधि त्यसले स्थान स्तरमा पारेको प्रभावहरू समेट्ने गर्छौं। कार्यक्रममा पूर्वाधार विकासका कुरादेखि जनचेतनामूलक कार्यक्रमका कुराहरू गाउँपालिकाका सन्देशहरू पनि समेट्ने गर्छौं। यो कार्यक्रम हरेक महिनाको दोस्रो बिहिबार राति 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएममा प्रसारण हुन्छ। रेडियो कार्यक्रम समृद्ध मातृदूतकोशीका आज 5 अंक हो। 5 अंकमा आज हामी खेलकुदको क्षेत्रमा के काम भइरहेको छ त उपाध्यक्ष राईसँगको कुराकानी।
1: जो पोर्खु रंगशालामा मातृदूतकोशी गाउँपालिकाले ऐतिहासिक रूपमा आयोजना गरेको राष्ट्रपति रणनीति प्रतियोगितामा जिम्मेवारपूर्वक मातृदूतकोशी गाउँपालिकाको विभिन्न विद्यालयहरूले आफ्नो खेलाड़ी तथा विद्यालय सहभागी गराउनु भएकोमा म हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्न चाहन्छु। यो सामान्य आयोजना मात्रै होइन, यो कोरको रंगशाला मार्फत यो आयोजनलाई एउटा अवसरको रूपमा सम्झेर यो खेल मैदानबाट यो रंगशालाबाट हामी हाम्रा विद्यार्थीहरू हाम्रो खेलाड़ीहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाड़ी भएको हेर्न चाहन्छौ, त्यो देख्न चाहन्छौ र त्यसको निम्ति आज गाउँपालिका सरकारले यो आयोजनलाई सबैको बीचमा अगाडि बढाएको छ र तपाईँहरूले यो आयोजनलाई सहजतापूर्वक लिएर छोटो
0: खेलकुदका माध्यमबाट गाउँपालिका समृद्ध हुन्छ र गाउँपालिकाका गतिविधिहरू लिएर उपस्थित भएका छौं।
2: प्रहरीबाट बासा प्रहरी चौकी र काँकु प्रहरी चौकीबाट सहयोग मिलेको छ, यहाँहरूलाई अन्तिम समयसम्म सहयोगको लागि म अपेक्षा राख्दछु र यो कार्यक्रम समापनसम्म चाहिँ स्वास्थ्य क्षेत्रमा स्वास्थ्यमा सहयोग गर्नको लागि विशेषत काँकु स्वास्थ्य चौकी र खासाप अस्पताल पालिका अस्पतालबाट यो चाहिँ सहयोगको मैले अपेक्षा गरेको छु। विद्यार्थी भाइ बहिनीहरूमा कहिलेकाहीँ आकस्मिक रूपमा विभिन्न चाहिँ समस्या आउन सक्छ, त्यो समस्यालाई कम गर्नको लागि समस्यालाई चाहिँ एकदमै न्यूनीकरण गर्नको लागि अघिल्लो साल पनि थुप्रै भाइ बहिनीहरूमा त्यो समस्या आयो, यो नसा सम्बन्धीको समस्या हड्डी सम्बन्धी चाहिँ फ्रेक्चर हुने सम्भावना भएको हुनाले त्यसलाई पनि यहाँहरूले
0: तपाई यतिखेर रेडियो कार्यक्रम समृद्ध मातृदूतकोशी सुन्दै हुनुहुन्छ। यो कार्यक्रम मातृदूतकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्जले उत्पादन प्रसारण गरेको रेडियो कार्यक्रम हो। संघीय संरचनाको स्थानीय सरकार स्थानीय तहको विकास निर्माणका साथमा स्थानीय स्तरको विभिन्न समस्या समाधानमा क्रियाशील रहेको छ। नेपाल बहुसांस्कृतिक बहुधार्मिक अनुपम प्राकृतिक सुन्दरता प्रचुर जैविक विविधताले भरिपूर्ण गाउँपालिका हो मातृदूतकोशी गाउँपालिका। यहाँको हरेक स्थान पर्यटनको सम्भावना देख्न सकिन्छ भने भौगोलिक हिसाबले काम गर्नका लागि निकै चुनौतीपूर्ण रहेको छ। तपाई अहिले सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्जमा रेडियो कार्यक्रम समृद्ध मातृदूतकोशी सुनिरहनु भएको छ। मातृदूतकोशी गाउँपालिकाको सहयोगमा उत्पादन प्रसारण भएको कार्यक्रममा हामी मातृदूतकोशी गाउँपालिकाको विभिन्न कार्यक्रम बजेट योजना भइरहेको कामको प्रगति सम्पादित कामको प्रभावकारिता नागरिकको गुनासो तथा सुझावका बारेमा रेडियो रिपोर्ट सफलताका कुरा अन्तर्वार्ताका साथमा जानकारीमूलक सन्देशहरू प्रस्तुत गर्नेछौं। मातृदूतकोशी गाउँपालिकाले पछिल्लो वर्षहरूमा खेलकुद क्षेत्रलाई विकासको महत्व

0: पूर्ण आधारका रूपमा अगाडि बढ़ाएको छ। गाउँपालिकाले खेलकुदलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई युवाको शारीरिक मानसिक तथा सामाजिक विकाससँग जोडेर हेर्दै यस क्षेत्रको निरन्तर लगानी गरिरहेको छ। ग्रामीण क्षेत्रमा खेलकुदको पहुँच विस्तार गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न खेल मैदान निर्माण, स्तर उन्नति, खेल सामग्री वितरण, विद्यालय स्तरीय प्रतियोगिता सञ्चालन, खेलाड़ी प्रोत्साहन कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ। यसले स्थानीय प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ भने खेलकुद प्रति युवाको आकर्षण पनि बढ़ाएको देखिन्छ। विशेष गरी गाउँपालिकाले भलिबल, फुटबल, ब्याडमिन्टन लगायतका खेलहरूमा गाउँपालिकाले प्राथमिकतामा राखेको छ। स्थानीय स्तरबाट प्रतिभावान खेलाड़ी उत्पादन गरी जिल्ला, प्रदेश र राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ। खेलकुद मार्फत युवाहरूलाई कुलत तथा विकृतिबाट टाढा राखी अनुशासित, जिम्मेवारी र आत्मविश्वासी नागरिक बनाउने प्रयास गाउँपालिकाले गरिरहेको छ। मापे दुधकुसी गाउँपालिकाको भौगोलिक विशेषतालाई मध्यनजर गर्दै साहसिक खेल पर्यटनको सम्भावना समेतमा खोजी भइरहेको छ। यसले खेलकुद र पर्यटनलाई एकसाथ जोड्दै स्थानीय आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। खेलकुद क्षेत्रमा गरेको लगानीले तत्काल नतिजा मात्र होइन दीर्घकालीन रूपमा स्वस्थ समाज, सक्षम युवा, समृद्ध गाउँ निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाले विश्वास लिएको छ। सोही सोचका साथ मापे दुधकुसी गाउँपालिका खेलकुद विकासमा निरन्तर अग्रसर देखिन्छ। गाउँपालिका उपाध्यक्ष गौरव राई:
1: ऐतिहासिक रूपमा आयोजना गरेको राष्ट्रपति रनिङ सिल प्रतियोगितामा जिम्मेवारपूर्वक मापे दुधकुसी गाउँपालिकाको विभिन्न विद्यालयहरूले आफ्नो खेलाड़ी तथा विद्यालय सहभागी गराउनु भएकोमा म हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्न चाहन्छु। यो सामान्य आयोजना मात्रै होइन, यो कोरको रंगशाला मार्फत यो आयोजनलाई एउटा अवसरको रूपमा सम्झेर यो खेल मैदानबाट, यो रंगशालाबाट हामी हाम्रा विद्यार्थीहरू, हाम्रो खेलाडीहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी भएको हेर्न चाहन्छौ, त्यो देख्न चाहन्छौ र त्यसको निम्ति आज गाउँपालिका सरकारले यो आयोजनलाई सबैको बीचमा अगाडि बढाएको छ र तपाईँहरूले यो आयोजनलाई सहजतापूर्वक लिएर छोटो समयको तयार बीचमा पनि सम्पूर्ण विद्यालयहरूले जसरी खेलाड़ीहरूलाई सबै विधामा सहभागी गराउनु भएको छ त्यस बारेमा पनि यहाँ सबैलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु। आज यो खेलमा, यो प्रतियोगितामा जित र हारको विषय मात्रै ठूलो कुरा भएन, तपाईँहरूले यहाँबाट एउटा अनुशासनको कुरा सिक्नुहुन्छ, तपाईँहरूले आज यहाँबाट एउटा टिमवर्कको कुरा सिक्नुहुन्छ, यो एउटा गुड मेमोरीको रूपमा पछि तपाईँहरूले आफ्नो जीवनकालमा यसलाई सम्झनालाई एउटा क्षणको रूपमा तपाईँहरूले यो आयोजनलाई तपाईँहरूले आफ्नो मेहनत मार्फत, तपाईँहरूले आफ्नो लगनशीलता मार्फत बनाउन सक्नुहुनेछ र तपाईँहरूले आज यो आयोजना मार्फत सबै विद्यार्थीहरूको एकता, शिक्षकहरूको एकता, विद्यालयहरूको एकता र गाउँपालिकाको एकतालाई मजबुत बनाउँदै गाउँपालिका एउटा एकताको सन्देशलाई सबै क्षेत्रमा पुर्याउनका निम्ति आयोजना सफल हुनेछ र त्यसमा तपाईँहरूको ठूलो सहयोग, तपाईँहरूको ठूलो लगानी हुनेछ भन्ने कुरा राख्न चाहन्छु। हामी समयको अत्यन्तै चापमा छौं, हामीले दुई दिनको कार्यक्रमको चाहिँ सेड्युल तयार गरिसकेका छौं, त्यस बीचमा तपाईँहरूले चाहिँ अब सबै आयोजनाभित्र आफ्नो सहभागितालाई सुस्त दुरुस्त बनाउने कुरा, तपाईँहरूले यो आयोजनालाई छिटो सम्पन्न गर्नका निम्ति सबै विद्यालयहरूले आफ्नो निर्देशन, आफ्नो अनुशासन, तपाईँहरू सबै खेलाड़ीहरूलाई कमजारी गराउने कुरामा पनि ध्यान दिनुहुनेछ भन्ने हामी अपेक्षा राख्दछौ र यहाँबाट विजय भइसकेपछि, तपाईँ यहाँबाट छनौट भइसकेपछि जिल्लामा हुने, प्रदेशमा हुने सबै आयोजनामा गाउँपालिकालाई माथि उठाउने गरी आफ्नो विद्यालयको पहिचानलाई नयाँ रूपमा स्थापित गर्ने गरी र तपाईँ आफैलाई पनि एउटा राष्ट्रिय खेलाड़ीको रूपमा चिनाउनका निम्ति त्यो रूपमा चाहिँ विजय हुने गरी तयारी गर्नुहुनेछ। यहाँहरू सबैलाई यसका निम्ति शुभकामना व्यक्त गर्दै
0: स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ माफे दुधकोशी गाउँपालिकामा अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ सिल प्रतियोगिताको भव्य रूपमा समापन गरिएको छ। गाउँपालिका भित्रका युवा प्रतिभालाई खेलकुदका माध्यमबाट अगाडि बढ़ाउने उद्देश्यका साथ शुरू भएको यस प्रतियोगिताको गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले औपचारिक उद्घाटन गर्नु भएको थियो। यस पटकको प्रतियोगितामा पालिकाभित्र रहेका छवटा माध्यमिक विद्यालय, एउटा आधारभूत विद्यालय गरी कुल सातवटा विद्यालयका खेलाड़ीले उत्साहजनक सहभागिता जनाएका थिए, जसमा सात छात्र र पाँच छात्र टोलीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए। राष्ट्रपति रनिङ सिल प्रतियोगिता अन्तर्गत महिला तथा पुरूष भलिबल प्रतियोगिता, कराते, तेकान्दो, उसु लगायतका विधामा खेलाड़ीले आफ्नो उत्कृष्ट कौशल प्रदर्शन गरेका थिए। गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारालाई आत्मसात गर्दै खेलकुदले युवाहरूमा अनुशासन, स्वास्थ्य र राष्ट्रिय भावनाको विकास गर्ने कुरामा जोड़ दिनुभएको छ।
2: प्रहरीबाट बासा प्रहरी चौकी र काँकु प्रहरी चौकीबाट सहयोग मिलेको छ। यहाँहरूलाई अन्तिम समयसम्म सहयोगको लागि म अपेक्षा राख्दछु र यो कार्यक्रम समापनसम्म चाहिँ स्वास्थ्य क्षेत्रमा स्वास्थ्यमा सहयोग गर्नको लागि विशेषत काँकु स्वास्थ्य चौकी र खस्ताप अस्पताल पालिका अस्पतालबाट यो चाहिँ सहयोगको मैले अपेक्षा गरेको छु। विद्यार्थी भाइ बहिनीहरूमा कहिलेकाहीँ आकस्मिक रूपमा विभिन्न चाहिँ समस्या आउन सक्छ, त्यो समस्यालाई कम गर्नको लागि, समस्यालाई चाहिँ एकदमै न्यूनीकरण गर्नको लागि अघिल्लो साल पनि थुप्रै भाइ बहिनीहरूमा त्यो समस्या आयो। यो नसा सम्बन्धीको समस्या, हड्डी सम्बन्धी चाहिँ फ्रेक्चर हुने सम्भावना भएको हुनाले त्यसलाई पनि यहाँहरूले चाहिँ ध्यान दिइदिनुहुनेछ स्वास्थ्य कर्मीको तर्फबाट भन्ने चाहिँ मैले आशा राखेको छु। अब विशेषतः प्राविधिक फाटमा सहयोग गर्नुहुने हाम्रो चाहिँ कर्मचारी टिम सबैलाई म धन्यवाद दिन चाहन्छु। यो खेल समय अवधि हरसम्म विभिन्न विधामा हाम्रो जिम्मेवारी बाँडफाँड भएको छ, त्यो जिम्मेवारी यहाँहरूले पूरा गर्नुहुनेछ भन्ने कुरामा मैले विश्वस्त लिएको छु र यहाँहरूले हामी चाहिँ बिहान यहाँ आउँदै गर्दाखेरि जुन उत्साहका साथ यहाँहरूले सहभागी तामा के अरे खेलकुद विभिन्न विधामा सक्रियतापूर्वक प्रतियोगितामा यहाँहरू सहभागी भइराख्नु भयो, उत्साहजनक चाहिँ यहाँहरूको उपस्थिति र चाहिँ सक्रियता देखिरहेका थियौं। यहाँहरूको यो सक्रियताप्रति म एकदमै खुशी व्यक्त गर्न चाहन्छु। सुन्निमा सांस्कृतिक समूह र सृजनशील युवा समूहले यो 75 सालदेखि यहाँ सञ्चालन हुँदै आएको जो खेल छ, यो खेलमा महत्वपूर्ण भूमिका यहाँहरूले खेल्नु भएको छ। यो कामप्रति म धेरै धेरै खुशी व्यक्त गर्न चाहन्छु। म रेफ्री साथीहरूलाई सकेसम्म चाँडो भन्दा चाँडो खेल सञ्चालन गरेर सम्पन्न गर्नको लागि पनि मैले आग्रह गरे। फेरि पनि पत्रकार मित्रहरूलाई फेरि धन्यवाद दिन चाहन्छु। यहाँहरूले हिजोको कार्यक्रम अन्य कार्यक्रमहरूमा पनि सहयोग गरिराख्नु भएको छ, यो हाम्रो भव्य कार्यक्रममा पनि यहाँहरूको सहभागिता र सहयोग रहेको छ, यो सहयोग भोलिको दिनसम्म रहनेछ भन्ने कुराको पनि म विश्वास लिन।
3: पालिकाको सुविधा कति छ, त्यसको जिम्मेवारी कम कति गर्नुपर्छ त्यो तपाईँहरूलाई पनि थाहा छ। जिम्मेवारी सातवटा वडाको लिनुपर्छ, सातवटा वडाको जनताको लिनुपर्छ, चाहे त्यो आज निर्वाचित दलको तुरुत्तमा गएको जनता किन नहोस्। अघि नै अध्यक्ष उपाध्यक्षले भनिसक्नु भएको छ, हामी यो मञ्चको पुग्दा हामी साझा मान्छे भएर उभिरहेका छौँ। त्यो आज पार्टीको एउटा कार्यक्रम होइन, त्यो आज एउटा स्थानीय सरकारको कार्यक्रम हो। त्यसो भएको हुनाले सरकारको नेतृत्व गर्ने, जनताको प्रतिनिधित्व गर्ने मान्छे सबैको साझा हुन्छ, अनि साझा मान्छेलाई गाली गर्न पनि पाइन्छ, तर गाली चाहिँ सही गाली गर्नुपर्छ। अघि अध्यक्ष ल्याउनु भएको थियो नि, गरेको कामको स्याबाइस दिएर नगरेको कामको गाली गरे त जनभन्दा नि मजा लाग्छ, वास्तवमा त्यो मैले गरेको छु है भनेर म सोच्छ, त्यो कामप्रति लालायित हुन्छ, इच्छा जागरूकता आउँछ, इच्छा जनाउँछ। तर हामी त्यो काम गरेकोलाई वास्ता नगर्ने, अनि काम भएका कुरालाई नलेख्ने, नपढ्ने, नभएका कुरालाई धेर मिडियाबाजी गर्ने हामीलाई केही मित्रहरू हुनुहुन्छ, त्यो मित्रहरूलाई बिस्तारी जवाब हामी दिँदै गइरहेका छौँ। हामीले जवाब दिने भन्दाखेरि पनि अहिले संघीय सरकारको समर्थनमा जो रहनु भएको छ उहाँले आफैले जवाब पाइरहनु भएको छ। जनप्रतिक्षमा खोल्न नचाहने आफूभन्दा ठुलालाई मर्यादा गर्न नचाहने परिस्थितिले हाम्रो समाज कस्तो हुन सक्छ? बाउलाई छोराले मान गर्ने कि छोराले बाउलाई मान गर्ने, अर्थात् छोराले बाउलाई सम्मान गर्ने कि छोराले बाउको सम्मान गर्ने भन्ने कुरा हामीले बुझ्न सकेनौँ। हाम्रो देशको कानुन के हो, हाम्रो देशको कानुन र संविधानले के भन्छ, संविधान भने के हो भन्ने थाहा नै नभएका मान्छेहरूलाई चुपचाप छाप भनेर बिगारियो। हामी त्यसरी बिगारेछौँ, त्यही चुपचाप फलना छाप, अर्थात् तपाईँको जिम्मा मैले भन्दै पर्छ घन्टी छाप भनेर दिइरहेकै छ। त्यसो भने मैले यो कुरा अहिले छोडेछु, मात्र तपाईँलाई धेरै कुरा भन्दिनँ। विकासको कुरामा मैले अघि अध्यक्ष उपाध्यक्षले भन्नुभएको जस्तै हामी 74 सालभन्दा अगाडि कुरालाई जोड्दैनौँ, 74 साल पछाडिको कुरालाई मात्रै जोड्छौँ। त्यसो भन्दा 74 साल पछाडिको विकास र 74 साल अगाडिको विकासमा तपाईँलाई तुलना मात्रै गर्नु, हिजोको जनमतले गरेको काम र आजको 74 पछिको जनमतले गरेको कामको मूल्याङ्कन मात्रै गरिदिनु हो भने यो देशमा विकास भएको छ। हामी 74 सालमा निर्वाचनमा होमिरहँदा, म आफू नेकपा एमालेको उम्मेद्वारको हैसियतले घुमिरहँदा, यो सबै गाउँमा यो सबै पोलमा जाँदा पुगियो, सारा समय मिलेर पुगियो, त्यो ठाउँमा खुट्टाले हिँडेर पुगेर कार्यक्रम गरेको ठाउँ हो। सायद हामी त्यो बेलामा तपाईँहरूको अहिले माथि त्यो गाउँ तलेको सेन्टर हुँदा पालिकाको कामले हुँदै आएका थियौँ होला, हिँडेरै अनि कार्यक्रम गर्दै गाउँघर भेटघाट गर्दै हिँडेका थियौँ होला। तर कुना नसी हामीले तिमीलाई भनेका थियौँ, अबको 5 वर्षमा हामी तपाईँहरूको गाउँमा गाडी लिएर आउँछौँ भने हामीले गाडी लिएर आयौँ, गाडी लिएर 79 सालमा हामी भोट माग्न आएका थियौँ, अहिले 82 सालमा भर्खर त 77 पूर्व गाडी लिएर आएकै थियौँ। त्यसको स्यापा चाहिँ हामीले तपाईँ
4: हामीले गाडी ल्याए बापत, त्यो बाटो बनाए बापत, त्यो भनौँ भवन बनाए बापत, त्यो खाने पानी भवन बनाए बापत, त्यो विद्यालय भवन बनाए बापत, त्यो स्वास्थ्य चौकी भवन बनाए बापत रिश्वत लियो त, यति रिश्वत लिएर चाहिँ तपाईँले छोट छुन गरेर गाडी गर्नै पर्छ, त्यस्ता जनभन्दा कालो मोजा धनै पर्छ। मैले हुनाले हिसाबको निर्वाचनमा तपाईँलाई भनेको थिएँ, मैले एकै पैसा मात्रै कोहीसँग रिश्वत मागेको भए तपाईँ मागेको मान्छेले मैले दिएको भनेर आउनुहोस्, अनि तपाईँले 5 जना साथी ल्याउनुहोस्, मैले पनि 2-4 करोड के भन्ने 8-10 करोड कमाएको होला, बाघको सम्पत्ति पहिला सम्पत्ति 5-7 करोड सबै ल्याएको लागि मैले भनेकै छु। तर आज मैले 5-10 करोड फेरि पनि जोड्याउनु परेको छ, किनभने विगतको कुराहरूलाई जोडेर, विगतको कुराहरूलाई नसम्झेर, विगतको कुराहरूलाई छोडेर त्यो एउटा फेसबुक भन्ने मिडिया छ, तपाईँलाई त मजा लाग्छ, मलाई नै मजा लाग्छ, त्यो गभर्मेन्ट पढ्दाखेरि अझ पदचिन्ह भनेर त कुरा आउँछ। त्यो हिजो 74 सालभन्दा अगाडि सल्लेरको सिलगढी डाँडाभन्दा अलिक तल्केर मात्रै बाटो थियो होइन, अहिले घुम्नु कुद्नु लाग्यो नि, त्यो विकास भएन। यो क्षेत्री घाटमा पुल थियो र धेरै मेहनत गरेर यो पुल बनाइयो नि, त्यो विकास होइन र नुनतलाभन्दा उनी नआउने बाटोलाई नुनतलासम्म त हामीले पहिला पनि अलिअलि पछाडेका थियौँ, अनि उनी 74 सालको निर्वाचन केही मित्रहरू दार्जिलिङको डाँडामा जेएसी माथि पसेर जेएसी भल्लाएर घटना गएन र खै त अहिले त्यो बाटो पनि चलेको छ, सैन्यबाट 11 किलोमिटर किसिमको पेसो कालो पत्ते भएर आउँदैछ, दुई स्तरमा काम भइरहेको छ, अनि यताको सिलगढी डाँडाको बाटो पनि त 11 किलोमिटर युटिस्टमा काम भइरहेको छ नि त। तर हामीले यता मात्रै युटिस्टर हो भन्दाखेरि तर काम चाहिँ एकदम स्लो छ। अस्ति पनि डिसार्जिङ अब जो मैले फोन गरेँ, पैसा अब भनेकै हो, लगायत फरेकै हो, तर काम गरेन भुक्तान दिन तयार छ मान्यज्यू भन्नुहुन्छ, तर ठेकदार काम गरेको अवस्था छैन। अब फेरि पनि हामी फर्केर गएर त्यो ठेकदारसँग मिल्छ भने त्यो हिलोमा अलिकति ग्राभल चाहिँ हाल्दै फेरि नचिप्ने बनाइ भन्छौँ, हामी ज्यादा पढि हिँड्नु त्यति गर्न सक्यो भने त्यो बाटो सल्लेरीबाट सेवामा हुँदै आउने बाटो र सिलगढी भएर आउने बाटो चाहिँ बर्खापट्टि जाँदै चल्छ होला भन्ने लाग्छ।
0: कुराकानी सँगसँगै आजको कार्यक्रम सकिएको छ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? तपाईँलाई मनमा लागेका कुरा र आवश्यक सल्लाह सुझाव हामीलाई फोन मार्फत भन्न इमेल मार्फत पठाउन सक्नुहुनेछ। जसका लागि कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम समृद्ध मातृ दुखकोशी सामुदायिक रेडियो सोलु एफएम सोलु दुखकुण्ड नगरपालिका छ दुर्पु बजार सोलु खुम्बु। इमेल ठेगाना soluefm@gmail.com। यसै गरी हामीलाई 08352016 फोन गरी कार्यक्रमका बारेमा सल्लाह सुझाव दिन सक्नुहुनेछ। मातृदूतपुष्टिको बारेमा प्राप्त तपाईँको सल्लाह सुझाव सहितका विभिन्न सामग्री हामी आगामी अङ्कको कार्यक्रममा प्रसारण गर्नेछौ। एजेन्टेल रेडियो सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रम उत्पादन प्रसारणका लागि सहकारी र सहयोग गर्ने मातृदूतपुष्टी गाउँपालिका प्रति हार्दिक आभार। रेडियो कार्यक्रम समृद्ध मातृदूतपुष्टिको अर्को अङ्कमा फेरि भेट हुनेछ। एजेन्टेल सम्मका लागि सहकर्मीका साथ अन्जु कार्की विदा हुन्छु। नमस्कार।

0: ನಾಗರಿಕತಾಯಿತ ಕಕ್ಷ ಸಂಚಾಲನ ಸಂಬಂಧಿ ಸೂಚನ
1: ಅದಳಿಸುವ ಗ್ರಹಿ ಮಹಾನುಭಾವರು ಯಥತ್ ವ್ಯವಸ್ಥಾ ತರಣಿಬಾಟ ಪ್ರಭಾವರಿ ಶಿವಾ ಪ್ರಾಪ್ತಿಕು ಸಹಜೀಕರಣದ ಲಾಗಿ ನಾಗರಿಕ ಸಹಾಯತಾ ಕಕ್ಷ ಸಂಚಾಲನ ಕರಿಯೋ ಉಕ್ತ ಕಕ್ಷಬಾಟ ನಿಶುಲ್ಕ ಸೇವಾರು ಪ್ರಾಪ್ತ ಕರ್ನೇಶ ಶಿವಾ ಪ್ರಾಪ್ತಿಕು ಲಾಗಿ ನಾಗರಿಕ ಸಹಾಯತಾ ಕಕ್ಷದ ಸಂಪರ್ಕ ರಾಖನೋ ಅನುರೋಧ ಕರಿಶ ಶಿವಾ ಪ್ರಾಪ್ತಿನ ಕಸಿಕ ಪ್ರಲೋಭನ ನಪರಿ ಆಫ್ನೋ ಸೇವಾ ಲಿನ ಹಾರ್ದಿಕ ಅಪಿಲ್ ಕರ್ದಶಂ ಶಿವಾ ಪ್ರಾಪ್ತಿಮ ಕುನಿ ಗ್ರಾಸು ಆಯ್ನಾ ಗ್ರಾಸಿ ಅಧಿಕಾರ ಕಾರಿಣಿ ಪ್ರಮುಖ ಸಂಪರ್ಕ ರಾಷ್ಟ್ರ
0: ಪ್ರದೇಶ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲಾ ತಥಾ ಕಾನೂನ್ ಮಂತ್ರಾಲಯ ವಿರಾಟ್ನಗರ್
2: ಲಾಯಿ ಶರ್ಮಿಲಾ ಬದಾಯ ಎಸಿ ಉತ್ತೀರ್ಣ
3: ತಿಮಿಲಾ ಬದಾಯ ಅನಿ ಕಾಲೇಜ್ ಕಹಾ ಪಡ್ನೆ ಭಯ ನಿ
2: ಮೈಲೆ ತ ಕಾಠ್ಮಂಡೂ ಟ್ರಾವೆಲ್ ಸರಸ್ವತಿ ನಗರ ರಿಲಯನ್ಸ್ ಇಂಟರ್ನ್ಯಾಶನಲ್ ಅಕಾಡೆಮಿ ಪಡ್ನೆ ನಿದೋ ಗರಿ ಸಕೆ ಅನಿ ತಿಮಿ ನಿ
3: ಮ ತ ಕಾ ಪಡ್ನೆ ಅನ್ಯೋಲ್ ಮ ಛು ಭನೆ
2: के अन्यल में पढ़ना हो हमी कक्षा दशम में मिले पढ़ियो अब तीन संगे पढ़ऊ न तीन रिलायंस में भर्ना भाई भैलो नि
3: विषय पढ़ाई होद रहे
2: त्यहाँ त विज्ञान व्यवस्थापन का विभिन्न विषय छानी छानी पढ़ना पाइने रहे
3: हो रिषय पढ़ाई रहे
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ
3: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
2: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
4: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू
5: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवालीमा तपाईलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कार्यक्रम बदलिदो नेपालको पुनः प्रसारण।

0: नमस्कार, कार्यक्रम बदलीको नेपालमा विकास चापागाईको स्वागत छ। आर्थिक विषयमा केन्द्रित आजको बदलीको नेपाल उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत विद्युतीय गाड़ीलाई प्राथमिकतामा राखेको जनाएको छ। पेट्रोलियम पदार्थको आयात घटाउने, स्वच्छ ऊर्जाको प्रयोग बढ़ाउने र दीर्घकालीन रूपमा यातायात खर्च कम गर्ने लक्ष्य सहित विद्युतीय गाड़ी प्रवर्धनलाई बजेटमा जोड़ दिइएको छ। तर गाड़ी व्यवसायीहरूले भने नीतिगत स्थिरता कर संरचनामा हुने बारम्बार चुनौती रहेको बताएका छन्। विद्युतीय गाड़ीको माग बढ़े पनि स्पष्ट र दीर्घकालीन नीति आवश्यक रहेको उनीहरूको भनाइ छ। नेपालमा विद्युत उत्पादन बढ़दै गएको, संचालन खर्च तुलनात्मक रूपमा कम हुने र वातावरणीय प्रभाव घटाउन सकिने भएकाले विद्युतीय गाड़ी क्षेत्रमा ठूलो सम्भावना रहेको सरकारवाला बताउँछन्। चार्जिङ स्टेशन विस्तार, कर नीतिमा स्थिरता र निजी क्षेत्रसँग सहकार्य गर्न सके यो क्षेत्रले अर्थतन्त्र र रोजगारीमा समेत सकारात्मक योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ। आजको कार्यक्रममा हामी बजेटमा विद्युतीय गाड़ीको प्राथमिकता, गाड़ी व्यवसायको समस्या र सम्भावना बारे नारा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती र इन्जिनियर श्रीकान्त यादवसँग कुराकानी गर्छौं। सबैभन्दा पहिले नाराका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग कुरा गरौं। सरकारले यस वर्षको बजेटमा गाड़ी र विशेष गरी विद्युतीय गाड़ीलाई कसरी प्राथमिकता दिएको देख्नुहुन्छ? कार्यक्रमको शुरूआत यसैबाट गरौं न।
1: यस्तो छ, सरकारले प्राथमिकता दिएको छ विद्युतीय सहरी साधनलाई, पहिलादेखि नै लिँदै आएको छ भने यसपालि पनि त्यसलाई चाहिँ गम्भीर रूपमा लिएर गइरहेको छन्। साधारणतयाले हेर्ने हो भने केही दरहरूमा तपाईँको चेन्ज भएको छ, कुनै रेटहरू बढेका छन् भने कुनै घटेका पनि छन्। र पुरानो एउटा समस्या जुन थियो यो विद्युतीय सवारी साधन आयात गर्दाखेरि पिक पावरको आधारमा लाग्ने थियो भने अहिले हटाएर मूल्यको आधारमा गरिएको छ। त्यो पनि एउटा राम्रो स्वागत योग्य नै छ र समग्रमा राम्रो छ यसपालिको बजेट।
0: तपाईँहरूले अलिकति एक दुईवटा कुरा चाहिँ सरकारले हेरफेर गर्यो अनि पछाडिपट्टि गएर प्रेस रिलिजमा फेरि एकदम अर्थतन्त्रलाई गतिशील दिने खालको पनि छ भनेर भन्नुभएको छ। अलिकति यो कुरालाई अलिकति खुलाइदिनुहोस् न।
1: यस्तो हो कि हामीले भन्न खोजेको के हो भने हरेक ठाउँमा हरेक माग 100% कसैको पनि पूरा हुँदैन। हामीले भनेको कुरा 100% माग पूरा हुनुपर्छ र मेरो यही हो भनेर तपाईँ बस्नुभयो भने यो संस्था चल्दैन। पहिला कुरो त संस्थाले कतिपय कुराहरू के बुझ्न जरुरी छ भने हामीले गरेका मागहरू कतिवटा माग पूरा भयो, हामीले गरेका माग पूरा हुँदै भएन भन्ने पहिला त हामीले मूल्याङ्कन गर्नु पर्यो। सबभन्दा पहिला त हामीले धेरै कुराहरू मागेकोमा धेरै कुरा एड्रेस भएको छ, केही सामान्य चिजहरूमा तपाईँको रेटहरूमा केही हेरफेर भएको छ। त्यो सँगसँगै हामीले किन 25 अगस्त र हाम्रो यसपालिको उत्कृष्ट बजेट छ किन भन्यो भने बजेटको आकारलाई हेर्नुभयो भने यसपालिको बजेटको आकार ठूलो छ। यदि भनेको जस्तो अनि उहाँहरूले जुन एउटा अनुमान गर्नुभएको छ त्यो अनुमानमा चाहिँ यो बजेटको पैसा त्यही अनुसार विनियोजन भएर खर्च भएको खण्डमा देशमा त यसले तपाईँको अर्थतन्त्रमा त राम्रो योगदान पुग्छ। अर्थतन्त्रको योगदान पुग्नु भनेको के हो भने सवारी साधनको चाप बढ्ने हो। सवारी साधनको चाप नबढ़ीकन देशको अर्थतन्त्र त बढ्दैन भने त्यो आधारले पनि हामीले त्यहाँनिर चाहिँ हामीले उत्साहजनक देखेको चाहिँ त्यहाँनिर हो।
0: यो बजेटमा यो अब गाड़ी व्यवसायका लागि चुनौतीपूर्ण चाहिँ के छ?
1: चुनौतीपूर्ण भनेको यस्तो हो, मैले भने नि बजेटको जुन आकार छ, बजेट राम्रोसँग खर्च भएन, विकास निर्माणमा खर्च हुने चिज समयमा विकास निर्माणका कामले गति लिएन भन्ने चाहिँ बजेटले हामीलाई सबैजना अर्थतन्त्रलाई सँगसँगै हाम्रो अटोमोबाइललाई पनि ठूलो असर गर्छ। त्यही भएर हामी आशा गरौं यसपालिको बजेट जुन बनाउनु भएको छ विनियोजित समयमै खर्च पनि हुन्छ र विनियोजन पनि हुन्छ।
0: भन्सार अन्तशुल्क वा कर नीतिले अहिले इभी बजारलाई कस्तो प्रभाव पर्ने देखिन्छ?
1: यस्तो छ, सबभन्दा पहिला त अन्तशुल्क नै खारेज भइसकेका छ अटोमोबाइलमा, त्यो यो विद्युतीयमा खारेज भइसकेका छ भने त्यही एउटा राम्रो है मैले तपाईँलाई भने राम्रो मध्येमा एउटा त्यो पनि हो। र भन्सारको कुराहरू भनेको के हो भने सरकारले आवश्यकता अनुसार खर्च गर्नको लागि काहीँ न काहीँबाट उहाँलाई चाप पर्छ भने कुन वस्तुबाट लिँदाखेरि असर गर्दैन भने सरकारले तय गर्ने भएको कारणले गर्दाखेरि मलाई लाग्छ भन्सारको अन्तशुल्कको त्यति ठूलो चाप हामीलाई पर्दैन। अहिले पनि पुनः गर्छु, निर्माणले गति लिनुपर्छ देशमा। उहाँहरूले जुन अनुमान गर्नुभएको छ एउटा अनुमानित गर्नुभएको छ 100 बिलियनको अर्थतन्त्र बनाउँछु भनेको छ भने तपाईँ हामी सबैजना मिलेर यो देशमा चाहिँ आय स्तर सबैको बढाउनको लागि र 100 बिलियनको अर्थतन्त्र बनाउनको लागि लाग्नु पर्यो।
0: अब तपाईँ नाडाको अध्यक्ष हुनुहुन्छ, अहिले भर्खरै आउनु भएको छ कार्य समितिको अध्यक्ष भएर नेतृत्वकर्ता भएर, यो गाडी र विद्युतीय गाडी मानिसहरूले पहिला गाडी भनेर पेट्रोल डिजल भनेर सम्झन्थे, अब अहिले विद्युतीय गाडीहरू आइसकेको छ, विभिन्न परिवर्तन भइरहेछ गाडीको इतिहास, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
1: यस्तो तपाईँ हाम्रो पालामा हामीले थाहा पाउँदा डिजल पेट्रोल आयो भने त्योभन्दा अगाडि पनि डिजल पेट्रोलमा गाडी चल्दैन थियो, बुझ्नुभयो नि? इतिहास पल्टाएर हेर्नुपर्छ। यो अहिले हामी इभीमा छौँ, अहिले इ मोबिलिटीमा छौँ भने

0: अहिलेको जुन सरकार छ यत्रो देशभरि चाहिँ यत्रो नेपाली सबैजनाले एकजुट भएर झन्डै दुई तिहाई मध्येर पठाएको छ भने तपाईँ हामी यसमा पोजिटिभ हुन जरुरी छ।
1: जस्तो निजी क्षेत्रले उठाइरहेको नीतिगत स्थिरताको कुराहरू थियो नि, अब यो सरकार पाँच वर्ष लागि स्थिर भइरहेको छ, यो नीतिगत अस्थिरता हुँदाखेरिमा व्यवसायलाई परेका समस्या र अब स्थिर सरकार आइसकेपछि नीतिगत रूपमा राम्रो भयो भने व्यवसायलाई चाहिँ के के कुरामा सहज हुन्छ, सकारात्मक हुन्छ?
0: तपाईँले भन्नुभएको जस्तै अहिले तपाईँको प्रश्नमै उत्तर छ। हामी भन्दा चाहिँ नीतिगतमा समस्या हो भन्ने कारण के हो भने हामीले देख्दाखेरि चाँडै चाँडै सरकार परिवर्तन भएपछि सरकारका हरेक नीति निर्माणहरू चेन्ज हुँदै जान्छ। त्यही भएर हामी सबैजनाले भन्नै आएको के हो भने स्थायित्व चाहियो, दीर्घकालीन सोच चाहियो। त्यही भएर नयाँ सरकार आएछ, हामी यस्तो प्रेसर दिइरहेको छौँ कि आएको भर्खर भर्खर 60-70 दिन भएको छैन, 60 वर्षदेखि गर्ने कामलाई हामी प्रेसर गरिरहेछौँ भने हामी पनि केही चिज कुर्न सक्नुपर्छ र केही चिज उहाँहरूले गर्न खोजिरहनु भएको छ, केही समय लागिरहेछ यत्रो पुरानो संरचनामा रहेर उहाँहरू नयाँ संरचना बनाउन खोजिरहनु भएको छ भने तपाईँ हामी योगदान गर्नपट्टि लाग्नुपर्छ, न कि तपाईँको चाहिँ हामी आफ्नो उहाँलाई क्रिटिसाइज गर्नपट्टि लाग्नु हुँदैन जस्तो लाग्छ। हामी 5 वर्षको लागि जनताले चुनिसकेका छ भने 5 वर्ष चलाउने र चलाउन सक्ने वातावरण हामी बनाएर जानु पर्यो कि।
1: कार्यक्रम बदल्ने नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार। अब सर, यो पछिल्लो वर्षहरूमा विद्युतीय गाडीको माग परिवर्तन भइरहेको छ, कस्तो देख्नुहुन्छ? पहिलाका गाडीहरू खोज्नेको संख्या भन्दा अलिकति बढी वृद्धि भइरहेको हो?
0: यस्तो छ, गाडीको संख्यामा वृद्धि आइसकेको छैन, त्यसको लागि के छ भने आम नागरिकको आय स्तर बढ्नुपर्ने छ। आय स्तर बढ्नको लागि त्यो किसिमको चलायमान हुने गरी यहाँ पर उद्योग धन्दाहरू सञ्चालन भइसकेको स्थिति छैन। तर सरकारले अहिले सुरुमै आउँदा राम्रो काम चाहिँ के गरेका छ भने जसले आफ्नो आय स्तर चाहिँ बढाउनलाई काम गरिरहनु भएको छ, आफूले चाहिँ कहीँ कोही जब गरिरहेको छ सर्भिस छ, कहीँ आफ्नो स्वरोजगार भएर काम गरिरहनु भएको थियो भने सरकारले त्यसमा चाहिँ अहिले तिर्नुपर्ने तपाईँलाई आयकरमा छुट दिएको छ नि। त्यो दिएको कारण किनभने तपाईँ हामीले खर्च गर्न सकोस् भन्नुको लागि हो कि। त्यही भएर पनि अब बिस्तारी खर्च गर्ने बानी बस्छ, बिस्तारी यो वातावरण बन्दै जान्छ, नेपालीको आय स्तर बढ्दै जान्छ, त्यसपछिबाट चाहिँ गाडीको मागहरू पनि बढ्ने, गाडीका बिक्रीहरू पनि बढ्ने। सबैभन्दा पहिला त के चाहियो भन्दाखेरि आजको दिनमा सबैभन्दा प्रकार रूपमा हामीले देखेको भनेको रोड हो। रोड वास्तवमा डेभलप भएकै छैन, जहाँ रोड डेभलप गर्न दिएको छ, रोड बनाउन दिएको ठाउँमा त्यहाँ कम्प्लिटै कहिले हुँदैन भने यो विकृतिबाट चाहिँ अब आउने सरकारले चाहिँ यो रोक्नुपर्छ। कुनै पनि चिज समयमा सक्नुलाई उहाँहरूलाई चाहिँ प्रोत्साहन गर्नुपर्छ भने समयमा नसक्नेहरूलाई चाहिँ के किसिमको चाहिँ दण्ड सजाय दिने हो सरकारले चाहिँ मलाई लाग्छ त्यो बारेमा सोच्नु जरुरी छ।
1: अब सरकारले यो विद्युतीय गाडीलाई प्रवर्धन गरिरहँदाखेरि सार्वजनिक यातायातलाई प्रवर्धनमा के कमसाई गरेको, अलिकति हामीले बढाउनु पर्ने त सार्वजनिक यातायातहरू थियो होला, यहीँनिर पनि यो व्यवसायलाई चाहिँ यो निजी गाडी बढ्दा बढी फाइदा कि सार्वजनिक गाडीको माग बढी गर्दाखेरि फाइदा?
0: यस्तो अब यो तपाईँले के आधारले कहाँ हेरेर भन्नुभयो म तान्दिन। सरकारले सार्वजनिक सवारी साधन यदि तपाईँ 25 सिट भन्दा माथि या ल्याइरहनु भएको छ भने जम्मा 1% भन्सार छ भने सरकारले कति भाग जस्तो लिन्छ त्यसबाट, प्रबन्धनै गर्न खोजेको हो नि त। सँगसँगै सरकारले आफ्नो 100 दिनेमा प्रधानमन्त्रीज्यूको एउटा आई प्रतिवेदन पनि आइसकेका छ र ईभीलाई नेपालमा प्रमोट गर्नलाई सम्भाव्यता अध्ययन गरी हरेक ठाउँमा चार्जिङ स्टेसन बनाउने पनि भनिसक्नु भएको छ भने मलाई लाग्छ प्रवर्धन नै हामीले भने नि। मैले तपाईँलाई हाम्रो बानी के भयो भने कुर्न सक्ने र धैर्य गर्ने धारणा चाहिँ हामीसँग छैन कि। त्यही भएर केही समय कुर्नुपर्छ, अहिले नै धेरै कुराको हामी अहिले कमिटमेन्ट गरिहाल्नु हुँदैन, कुरौँ हामी केही समय हेरौँ न।
1: अब यो उपभोक्ताले विद्युतीय गाडी किन्दा के कुरामा ध्यान दिने, हिजो अब पेट्रोल डिजलको गाडी किन्दाखेरिमा कस्तो गाडी किन्ने, के कुरामा ख्याल गर्ने भन्ने कुरा मान्छेमा सेटअप थियो। अब नयाँ विद्युतीय गाडी आइसकेपछि हामीले काठमाडौँ उपत्यकाभित्र त देख्छौँ राम्रै छ, बढ़िरहेको छ संख्या, तर बाहिर चाहिँ अझै पनि शंकाको घेरामा त छ नि विद्युतीय गाडी?
0: होइन, शंकाको घेरामा त छ मलाई लाग्दैन। होइन, तपाईँले भन्नुभयो जस्तो हुनसक्छ भने नि काठमाडौँ एउटा सिटी भएको कारणले गर्दाखेरि यस्तै किसिमका सिटीहरू सबै ठाउँमा त्यही किसिमका चाहिँ बस्ने जनसङ्ख्या नभएको कारणले गर्दाखेरि चाहिँ यो किसिमको समस्या आउँछ। तर सवारी साधन किन्नुभन्दा अगाडि चाहिँ पहिला तपाईँले जुन सवारी साधन किन्नै हुनुहुन्छ त्यो सवारी साधनको बारेमा निश्चित रूपमा बुझेर कस्तो मान्छेले उहाँ इम्पोर्ट गर्दै हुनुहुन्छ, उहाँको बिक्री पछिको सेवा के

0: छ र उहाँको अबको पाँच वर्षसम्म चाहिँ उहाँहरूले कसरी जाने योजना बनाउनु भएको छ त्यो हेरेर चाहिँ लगानी गर्नुभएको खण्डमा मलाई लाग्छ तपाईँहरूले भोलिको दिनमा चाहिँ यो आउने समस्याबाट तपाईँहरू चाहिँ पर्न सक्नुहुन्न, त्यो समस्याको समाधान गर्नु पर्दैन जस्तो लाग्छ मलाई। सामना नगरिकन नै समाधान हुन्छ जस्तो लाग्छ मलाई। सामना पहिला चाहिँ बिग्रेपछिको सेवा कस्तो छ त्यो ध्यान दिनु पर्यो।
1: अब यो मध्यम आय भएका मानिसले पनि एउटा गाडी किन्ने एउटा शोक हुन्छ नि, अब यसलाई चाहिँ परिपूर्ति गर्नको लागि केही नीतिगत कुराहरू पनि आवश्यकता छ, अघि हामी कुराकानी गरिसक्यौं। कतिको अब सहज छ बिस्तारै यो विद्युत गाडी चढ्ने मान्छेको शोकलाई चाहिँ?
0: गाडी चढ्नको लागि धेरै कुरामा सहज छ, तर त्यसको लागि सरकारले जुन नीतिगत कुराहरू र केही चिजहरूमा चाहिँ अलिकति फ्लेक्सिबल हुनुपर्छ, केही कुराहरू चेन्जहरू गर्नुपर्छ। जस्तो हामी गाडी किन्दैछौँ भने कोही मान्छेले गाडी किन्नको लागि आज जाँदैछ भने गाडी आवश्यकता अनुसार कुन चिजलाई नेसेसिटीमा राख्ने, कुनलाई लग्जरीमा राख्ने, सबभन्दा पहिला त गाडीको वर्गीकरण गरेर सर्वसाधारणले महसुस गर्ने गरी चढ्नको लागि र सर्वसाधारणलाई साँच्चीकै सरकारले चढ्न दिने हो भने पहिला के गर्नु पर्यो भने नेसेसिटीको गाडीलाई पाँच वर्ष किन्न दस वर्ष दिनु पर्यो लगानी गर्नलाई। किस्ताबन्दीमा उसले दस वर्ष पाउनु पर्यो, उसले आय स्तर अनुसार चढ्न सक्छ भने दस वर्ष दिनु पर्यो। बाइक किन्ने मान्छेले पनि बाइक आफ्नो आवश्यकता अनुसार छ भने बाइकको पनि वर्गीकरण गरेर, किनभने कसैको लागि चार पाङ्ग्रे जरुरी छ भने कसैको लागि दुई पाङ्ग्रे पनि उहाँको लागि चाहिँ नेसेसिटी हुन सक्छ। धेरैजनाको लागि नेपालमा नेसेसिटीमा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा सहज रूपमा यात्रा गर्नलाई दुई पाङ्ग्रे लिइरहेको हुन्छ भने दुई पाङ्ग्रेलाई पनि प्रवर्धन गरेर सरकारले चाहिँ फाइनेन्सको सुविधा राम्रो गर्न सकेको खण्डमा मलाई लाग्छ हरेक नेपालीले हरेक नेपालीको घर घरमा सवारी साधन चाहिँ पुग्न चाहने चाँडै हुन चाँडै पुग्छ।
1: अहिले यो बजारमा देखिएको विद्युतीय गाडी भनौँ न अलिकति सस्तो पनि अलिक धेरै आरामदायी पनि धेरै एडभान्स, पहिला बेला महँगो पैसा हाल्नु पर्दैन, अहिले अलिक सस्तो पैसामा राम्रो गाडीहरू पाइरहेको छ। अहिले कतिदेखि कतिसम्मका कस्ता कस्ता खालका यो विद्युतीय गाडीहरू नेपालमा भित्रिएका छन् पछिल्लो समय?
0: यस्तो छ, सस्तो चाहिँ होइन, सरकारले भन्सा छुट दिएको कारणले गर्दा सस्तो हो, त्यही भएर सरकारको योगदान छ यसमा छुट हुने भने पनि तपाईँ हामीले राजस्व नपाउनु भनेको पनि सरकारले एउटा राजस्व गुमाएर भए पनि सर्वसाधारणले राम्रो पाओस् भनेर दिएको हो नि त यसमा। आजको दिनमा हेर्ने हो भने सवारी साधन छन् नेपालमा 15 लाखदेखि एउटा धेरै माथिसम्मका सवारी साधनहरू छन् चार पाङ्ग्रेमा हेर्ने हो।
1: आयात प्रक्रिया वा बैंकिङ क्षेत्रमा केही समस्या व्यवसायले अहिलेसम्म भोगिरहेका छन् के के छन्, कस्ता कस्ता छन्?
0: यस्तो छ, आयात प्रक्रियामा त त्यस्तो ठूलो समस्या हुँदैन, सबभन्दा ठूलो अहिले मैले भने जस्तो बैंकिङ प्रक्रिया हो। बैंकिङ प्रक्रिया एकदमै झन्झटिलो छ, बैंकिङ प्रक्रिया सहज हुनु पर्यो, बैंकिङ फाइनान्स झन् झन्झटिलो छ। एउटा सवारी साधन किन्नको लागि नेपालमा 60% चाहिँ तपाईँको लगानी गर्नुपर्छ, होइन 40% डाउन पेमेन्ट गरेर 60% चाहिँ बैंकबाट लगानी लिनुपर्छ भने अरू कन्ट्रीहरूमा हेर्नुहुन्छ नि तपाईँको आवश्यकता अनुसार तपाईँको इन्कमले धान्छ भने उसले 100% पनि ऋण पाइन्छ, उसले लोन पाइन्छ र आरामले उसले 15% तिर्न पाइन्छ भने हामी त्यो कुराबाट चाहिँ वञ्चित छौँ भने त्यो कुरा सहज भएको खण्डमा सवारी साधनको प्रबन्धन राम्रो हुन्छ।
1: तपाईँ अब अध्यक्ष भएको नाताले पनि यो कुरा मैले गाउनै पर्छ, केही समय अगाडि सरकारले मुस्ताङको कर्लनाकामा त्यत्रो गाडीहरू एकछिन नियन्त्रणमा लिएर छोडेको अवस्था छ। यस्तो सरकारले ह्रासमा केही नीतिहरू अथवा केही एक्सनमा जाँदाखेरि कार्यान्वयन गर्दा व्यवसायप्रति चाहिँ सरकार अलिकति आक्रमक भएको जस्तो देखिन्छ, यसले चाहिँ व्यवसायलाई कतिको प्रभाव पारिरहेको छ यस्तो कुराहरूले?
0: यस्तो व्यवसायलाई यसले प्रभाव पार्छ नि, तर कतिपय कुराहरूलाई यसलाई के गर्नु पर्यो, कहीँ उजुरी आयो या केही कुराको अनुसन्धान गर्नु पर्यो भन्यो भने सरकारले यो केही पनि होइन अनुसन्धान मिल्दैन नि त, त्यसले गर्दाखेरि यसलाई नियमित प्रक्रियामा जानु पर्यो। यसलाई हामी अतिरञ्जित बनाउनु भन्दा पनि ठिकै छ, आखिर तपाईँको उहाँले अनुसन्धान गर्नुभयो, आखिर केही छैन रहेछ, जसले तपाईँको उहाँहरूभित्र एउटा चाहिँ एलिगेसन थियो त्यो हट्यो भने मलाई लाग्छ त्यो राम्रो पक्षमा जानु पर्यो कि। त्यसले गर्दा सरकारको पनि राम्रो भयो, जो व्यापारी पनि राम्रो भयो, पब्लिकले हेर्दाखेरि पनि जुन किसिमको एउटा अराजक जुन देखिएको थियो नि त त्यो हट्यो नि त। मात्र यहाँ धेरै कुराहरू चाहिँ व्यापारीले सहन पर्थ्यो उहाँहरूलाई लाग्थ्यो भने त्यो हट्यो नि त, त्यो भएर मलाई लाग्छ त्यसलाई खासै ठूलो कुरा होइन। यसलाई
1: कार्यक्रम बदल्नु नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावनाबारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुन्छ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती। अनि तपाईँले एउटा पूर्वाधारको कुराहरू उठाउनु भयो केही होइन, जस्तो अब यो विद्युतीय गाडीलाई प्रवर्धन गर्न सरकारले पूर्वाधारको क्षेत्रमा चाहिँ कुन कुन पूर्वाधार चाहिँ आवश्यकता छ नेपालमा अहिले तत्काल गर्नुपर्ने काम र मध्यकाल र दीर्घकालमा हेर्दा
0: यस्तो छ। सबैभन्दा पहिला त के गर्नु पर्यो भने रोडसँग जति पनि रिलेटेड छ नि, रोड कन्स्ट्रक्सन निर्माणसँग रिलेटेड भएको चिजलाई ध्यान दिनुभयो। अर्को तपाईँको उद्योगीहरूले कुनै पनि सामान बनेको सामान छ फ्याक्ट्रीबाट लिएर जाने ध्वनीको लागि जाने प्रभावी साधनको वर्गीकरण हुनु पर्यो। र हामी कृषिमा क्रान्तिको कुरा गर्छौँ भने कृषिलाई हेरेर कृषिमा कस्तो किसिमका चाहिँ सवारी साधन आवश्यकता छ कृषि क्रान्तिको लागि साँच्चीकै हामी सोच्ने हो भने त्यसको लागि वर्गीकरण गर्नु छ। त्यसले गरेर अर्को नेसेसिटी र लग्जरीको कुराहरू छुट्नु जरुरी छ। त्यो भयो भने धेरै हदसम्म मलाई लाग्छ यो समस्या पनि समाधान हुन्छ र राम्रो पनि हुन्छ।
1: यो अब हामी अहिलेसम्म प्रयोग गरेको कृषि क्षेत्रमा पेट्रोल र डिजलबाट चल्ने गाडीहरू नै हामी प्रयोग गरिरहेका छौँ। अब यो भविष्यमा हामीले अब के गर्न जरुरी छ जसले गर्दा कृषिमा हरेक क्षेत्रमा ग्रामीण भेगहरूमा पनि विद्युतीय गाडीहरूलाई नागरिकले प्रयोग गरेर अगाडि बढ्न सक्छन्?
0: सबभन्दा पहिला त रोड बन्न पर्यो। रोड बनिसकेपछि विद्युतीय सवारी साधन प्रवर्धन गर्ने हो भने त्यहाँ विद्युतको ट्रान्सफर्मर राम्रो हुनु पर्यो, त्यसो स्वतः प्रवर्धन हुन्छ।
1: जस्तो सरकारले भन्यो नि अस्ति भर्खर होइन बजेट भाषणमा हामीले विद्युतीय सवारीदेखि लिएर हरेक सामग्रीलाई हामीले सहुलियत दिन थाल्यौँ भने हाम्रो क्षमताले धान्दैन भनेर। अब सरकारले त विद्युत उत्पादनमा पनि बढाउनु पर्ने र उत्पादन भएको विद्युतको जुन क्यापासिटी छ त्यसलाई पनि बिल्डअप गर्नुपर्ने जस्तो देखिन्छ नि।
0: तपाईँले के बुझ्नु पर्यो भने बिल्डअप भइरहने हुन्छ, यो भनाइ र गराइमा मान्छेले बुझाइमा कहिले काहीँ फरक पर्ने कुरा हो। तपाईँले एउटा घरमा बत्ती लिनु भएको छ होइन, त्यो बत्तीमा तपाईँले त्यहाँनिर ल्याएर ठुलो जेनेरेटर जोड्नु भयो भने तपाईँ अब ठुलो एउटा कुनै मेसिन जन्नु भयो भने तपाईँ घरमा धान्छ धान्दैन नि त। र एउटा बत्तीको क्यापासिटी हो भने त्योभन्दा बढी तपाईँले युज गर्नुभयो भने त्यो किसिमको क्षति व्यवहार गर्नुहुन्छ। भनेपछि सामान्य काहीँ एउटा चाहिँ ट्रान्सफर्मर चलिरहेको छ, त्यो ट्रान्सफर्मरको क्यापासिटी भन्दा बढी तपाईँको डिमान्ड बढी भयो र त्यो युटिलाइज बढी भयो भने त्यो ट्रान्सफर्मर पड्किन सक्छन् भन्ने कुरा हो कि। त्यही भएर समय परिस्थिति अनुसार इलेक्ट्रिसिटीको कन्जम्सनलाई ध्यान दिएर जहाँ जहाँ ट्रान्सफर्मर चेन्ज गर्नुपर्ने छ, जहाँ जहाँ नेसनल ग्रिडहरू चेन्ज गर्नुपर्ने छ, जहाँ जहाँ तपाईँको यो इलेक्ट्रिक तारहरू चेन्ज गर्नुपर्ने छ आवश्यकता अनुसार त्यो चेन्ज गर्दै नयाँ इलेक्ट्रिफिकेसनमा जाने हो भने त्यो अनुसारको गर्दै गयो भने चाहिँ सहज हुन्छ। र जुन अहिले हामी त्यो परिकल्पना गरिरहेछ त्यो चिज नहुनको लागि त्यो दुर्घटनाबाट बच्न त्यो जरुरी पनि छ।
1: पूर्वाधार अभावले गर्दाखेरि पनि हामी व्यवसायहरूलाई अलिकति समस्या परेको यो बिक्री व्यवसाय गर्नको लागि गाडी
0: धेरै हदसम्म त जहिले पनि यो कुरा सत्य हो, किनभने हामी अहिले चाहेर पनि धेरै ठाउँमा सवारी साधन जान लान सक्दैन, जान लान्छ त्यहाँ पूर्वाधार नभएको कारणले गर्दा बिक्री गर्न सक्दैन भने यो सामान्य कुरा हो कि। यसलाई के हो भन्दा तपाईँले के बुझ्नु पर्यो भने हामीले तपाईँहरूले सुन्नु भए पनि होला, कति ठाउँमा हामी सुन्छौँ तर त्यो कुरालाई चाहिँ अरूको भयो भने छोडिदिन्छौँ अनि कोही सम्बन्धित भयो भने बढी हाइलाइट गर्ने हाम्रो बानी भएर मात्रै हो। तपाईँहरूले सुन्नु भयो होला कति ठाउँमा हाइड्रो बनाएको छ तर नेसनल ग्रिडमा जोड्नको लागि विभिन्न कारणले गर्दा मैले जोड्न पाएन भनेर सुन्नु भएको छ नि त। अनि त्यो कुरा त हामी फेरि त्यसलाई त हेर्दैनौँ भने त्यो लस भइरहेको छ नि त्यहाँबाट व्यवहारलाई त। त्यो कुरा पनि हामी लेख्नु पर्यो नि त, जान्नु पर्यो, सबैले महसुस गर्नु पर्यो भने त्यसलाई पनि हाइलाइट गर्नु पर्यो भने त्यही सामान्य प्रक्रिया। कुनै पनि ठाउँमा जान खोजिरहेको छ तर त्यो पूर्वाधार छैन भने त पूर्वाधार बनाउनु पर्यो नि त। कुनै पनि ठाउँमा बनिसकेको चिज छ तर त्यसलाई नेसनल ग्रिडमा जोड्न सकेको छैन भने त्यो लस हो नि त। भने सेम यही चिज
1: कार्यक्रम बदल्नु नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती। अब यो पूर्वाधारको कुराकानी पछि अब अलिकति गाडीको यो मर्मत स्पेयर पार्ट र प्राविधिक जनशक्तिको कुराकानी गरौँ। के छ यो विद्युतीय गाडीमा चाहिँ एउटा हामीले बाहिर सुनेको कुरा मैले तपाईँसँग लिएर आउने त भने होइन, विद्युतीय गाडी प्रयोग गर्दाखेरिमा यसको पार्टहरू धेरै महँगो यहाँ नपाइने भन्ने कुराहरू एकदम गुन्जाएर छ, अनि के नागरिकले गुनासो गरे जस्तै भोगे जस्तै त्यस्तै हो कुरा?
0: तपाईँले थाहा पाउनु भएको छ, कहीँ त्यस्तो सुन्नु भएको छ जुन यो सामान किन्न जाँदाखेरि या यो पार्ट्स किन्न जाँदा मैले नपाएको या मलाई अत्याधिक कसैले महँगो लिएको सुन्नु भएको छ?
1: कति कति सुनिन्छ, हल्ला त हो नि,
0: हल्लाको पछि लाग्नु हुँदैन। कुनै पनि चिज नयाँ आइसकेपछि त्यसलाई हामी बुझ्नु भने अँगाल्नलाई टाइम लाग्छ कि, त्यही कारणले गर्दा होला एक दुईजना कहीँ भएको ठाउँमा कसले ल्याएको ठाउँमा होला, मैले भने नि तपाईँलाई ल्याउने मान्छे र बिक्री गर्दाखेरिको बिक्री पछिको सेवा हेरेर सवारी साधन किन्नु भयो भने यो किसिमका समस्या आउँदै आउँदैन, नर्मल थिङ हो। त्यही भएर आफूले किन्दाखेरि ध्यान दिनु पर्यो कि
1: जस्तो सर अब एसेम्ब्लिङ जुन पहिला पेट्रोल र डिजलबाट चल्ने गाडीहरूको एसेम्ब्लिङ हुन थालेको थियो, अब विद्युतीय गाडीले अलिकति बजारै प्रतिस्थापन गर्दैछ के छ, अनि अब नेपालमा पनि एसेम्ब्लिङ गर्ने प्रणाली विकास हुन सक्छ वा हुँदैछ के छ यसको सम्बन्धमा?
0: यस्तो छ, नेपालमा इभीको एसेम्ब्लिङ आज होइन धेरै पहिलादेखि भइरहेको छ, किनभने न्युज वनमा आएपछि मान्छेलाई त्यो लाग्दैन। तपाईँले आजको दिनमा हेर्नुभयो भने तराईतिर जति पनि चल्ने थ्री व्हिलर छ, इभी थ्री व्हिलर छ, त्यो कहाँ हुन्छ एसेम्ब्लिङ? नेपालमै छ नि त। भनेपछि यही चिज हो, यही पोइन्ट गरेर देखायो भने सबैले थाहा पाउँछ हुँदो रहेछ भनेर, तर नेपालमा भइरहेको चिजलाई चाहिँ हामी लेख्दैनौँ कि। भनेपछि अब अरू चिजहरू पनि बिस्तारै हुन्छन् भने हिजोको दिनमा त्यो थियो नि त, भने आज पनि छ भने भोलि पनि हुन्छ।
1: त्यो त थ्री व्हिलर छँदैछ, त्यो बाहेक अरूको सार्वजनिक गाडीदेखि निजी गाडीहरू पनि त्यसको एसेम्ब्लिङको कुराहरू नि।
0: त्यही भएर भनेको मैले अहिले भर्खर त पहिला थ्री व्हिलर सुरु भयो, थ्री व्हिलर सुरु भयो कति भयो, कति वर्ष लागेरै अहिले एसेम्ब्लिङ सुरु भएको छ भने, त्यही भएर ओभरनाइट हामीले हरेक कुरा आश गर्नु भएन कि। समय परिस्थिति अनुसार व्यापार गरिसकेपछि व्यापारीहरू किन लगाउँदैन? हिजो हामी परिकल्पना गरेको छ र नेपालमा टू व्हिलरको एसेम्ब्ली लाग्छ भनेर, आज छ नि त। भनेपछि समय परिस्थिति माग अनुसारको यो सबै आवश्यकता पूर्ण हुँदै आवश्यकता पूर्ति हुँदै जान्छ, र त्यो सँगसँगै यहाँ पनि त्यो किसिमका संरचनाहरू बन्दै जाने हो।
1: कार्यक्रम बदल्नु नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावनाबारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती। अब अलि जनशक्तिको कुराकानी गरौँ न, गाडी व्यवसायले कति जनशक्तिलाई चाहिँ अहिले रोजगारी दिइरहेको छ, के छ जनशक्तिको अवस्था, दक्ष जनशक्ति छ कि नेपालमा, भएका पनि विदेश पलायन हुने क्रम छ, तपाईँहरूको यो गाडी व्यवसायमा हुने परेको यो क्षेत्रसँग सम्बन्धित कुराहरू भनेको सुनेको छु।
0: यस्तो छ, नेपालमा विदेश जाने त एउटा नेपालीको एउटा फेसन नै हो, मान्छेहरूलाई कतिलाई मजबुरी छ भने कतिजनाले आफ्नो हेरेर जानुहुन्छ होइन। अब त्यसमा चाहिँ अहिले रोजगारीको सिलसिलामा भन्नुहुन्छ भने अटोमोबिलमा आजको दिनमा हामी त सबैजनालाई आवश्यकता अनुसार नेपालभरि नै सिपमूलक कार्यक्रम सिकाइरहेको छौँ। सिकाउने मात्रै होइन, यदि कोही हामीसँग चाहिँ ग्रेजुएट हुनुभएको छ भने उहाँको जब ग्यारेन्टी पनि गराइरहेको छौँ नाडाले, भने त विदेश जानै परेन, त्योभन्दा बढी पैसा यहीँ नै छ होइन, हामी देखिरहने छौँ। र आजको दिनमा भन्नुहुन्छ भने अटोमोबिललाई हामीले के देख्छौँ भने बाटोमा गुड्ने एउटा गाडीसँग तुलना गर्छौँ, त्यो मात्रै होइन, प्रत्यक्ष रूपमा तपाईँले हेर्नुहुन्छ भने आज पनि मिनिमम पनि 10 लाख भन्दा बढी मान्छेले रोजगारी पाएको भनेको अटोमोबाइल हो। अब यसलाई अप्रत्यक्ष रूपमा हेर्नु हो भने तपाईँ आफै आजको दिनमा हेर्दै जानुहोस्, अहिले हामी इभीका कुरा गर्दैछौँ भने तपाईँ हेर्नुहोस् बाटोमा एउटा चार्जिङ राखेर स्वरोजगार भन्ने मान्छे कति छ, एउटा होटल व्यवसाय गरेको ठाउँमा चार्जिङ स्टेसन राखिकन बसेको छैन नि त। इन्सुरेन्स व्यवसाय हेर्नुहोस् कहाँबाट छ, अटोमोबिलबाट छ। पेट्रोल डिजलको व्यापार कहाँबाट हुन्छ, अटोमोबिलबाट हुन्छ। ग्यारेजको परिकल्पना कहाँबाट हुन्छ, अटोमोबिलबाट हुन्छ। मेकानिकहरू जति पनि हामीलाई चाहिन्छ कहाँबाट त, यहीँबाट भयो। त्यस्तै गरेर यसको इको सिस्टमलाई तपाईँले कम्प्लिट हेर्नुभयो भने मिडिया धेरै चिजलाई यसले तपाईँको अङ्गालेको हुन्छ। त्यही भएर एउटा अटोमोबिल चल्दाखेरिको अवस्थामा यो देशको अर्थतन्त्र नै कायापलट हुन्छ। त्यसले गर्दाखेरि हामी बाहिर जाने साथीहरूलाई नै हामी त्यही भन्छौँ, अटोमोबिलमा नयाँ नयाँ टेक्नोलोजीहरू आइरहेको छ, नयाँ नयाँ टेक्नोलोजीको लागि ट्रेनिङहरू गर्नुहोस्। ट्रेनिङ गर्नको लागि तपाईँहरूलाई कुनै पनि इच्छा छ भने नाडामा सम्पर्क गर्नुहोस्। हामी 7 वटै प्रदेशमा आजको दिनमा हामी प्रोग्राम गरिरहेछौँ। नेपालमा अटोमोबिलमा काम गर्ने आज हामी विदेशबाट लिएर आएर टेक्निसियन राख्नु परिरहेको स्थिति छ भने नेपालीले गर्दा त सबैजना खुसी हुन्छ नि त। भने यहाँनिर अहिले सिक्योरिटी उद्योगहरू पनि छ, यत्रो सिक्योरिटी उद्योगमा नि हेर्नुहुन्छ भने विदेशबाट मान्छे ल्याएर राख्नु परिरहेछ, नेपाली टेक्निसियनहरू विदेश जाने भएको कारणले गर्दा विदेशको टेक्निसियनहरू नेपाल ल्याउनु परिरहेछ भने हामी सबैजनालाई त्यही हुन्छ, विदेश जानुभन्दा अगाडि आफ्नो देशमा केही छ भने यहाँ पनि मेहनत गरेर यहाँ पनि हुन सक्ने सम्भावना धेरै छ, त्यसलाई अँगाल्नुपर्छ जस्तो लाग्छ।
1: जस्तो यो अब विदेशबाट जुन बाहिरबाट गाडीहरूले लिएर आउँदाखेरिमा हिजो पेट्रोल र डिजलबाट चल्ने गाडी ल्याउँदाखेरिमा व्यवसायलाई बढी अलिकति सहज थियो कि अहिले विद्युतीय गाडी लिएर आउँदाखेरि बढी सहज छ, र उपभोक्तालाई त एउटा अलिकति सस्तो चाहिँ विद्युतीय गाडी परिरहेको हामीले देख्छौँ भने व्यवसायको हकमा चाहिँ के छ?
0: उपभोक्तालाई सहज पर्नु भनेको नै व्यवसायलाई सहज हो नि त। हामी त उपभोक्ताको हितको लागि गर्ने हो नि त, उपभोक्ता खुसी हुनु नै हामी खुसी हो कि, त्यही भएर यसलाई मलाई लाग्छ हामी खुसी नै छौँ यसमा।
1: नेपालको सन्दर्भमा यो जुन विद्युत गाडीको बजार सम्भावना अब चाहिँ कस्तो त?
0: होइन, सम्भावना त अहिले पनि राम्रो छ, पछि पनि राम्रो हुन्छ। रोड बन्नु पर्यो र नेपालीको आय स्तर बढेपछि र सरकारको दृष्टिकोण जुन जुन स्किमले अहिले चार्जिङ स्टेसनमा फोकस गरिरहनु भएको छ त्यो भयो भने मलाई लाग्छ राम्रै हुन्छ।
1: निजी क्षेत्रले थप लगानी गर्न के खालको सरकारी सहयोगहरू अब चाहिन्छ व्यवसायको लागि चाहिँ लगानी भित्राउन? अहिलेसम्म हाम्रो गाडी व्यवसायमा जस्तो वैदेशिक लगानी कस्तो छ?
0: त्यस्तो छ, सबभन्दा पहिला त पूर्वाधारमा लगानी हुनुपर्छ। पूर्वाधारमा लगानी भयो भने आवश्यकता आउँछ, नेपालमा कन्जम्सन बढ्दै गएपछि वैदेशिक लगानी पनि स्वतः आउने भयो।
1: अब कर छुट बाहेक अरू केही नीतिगत कुराहरू पनि गर्नुपर्ने देखिन्छ सरकारले?
0: सरकारले कर छुटको लागि मात्र होइन, सरकारले जहिले फेसिलेट गर्ने चिज हो, फेसिलेट उहाँले गरिरहनु भएको छ। सँगसँगै इन्फामा लगानी गरिरहनु भएको छ भने इन्फा सँगसँगै सुरक्षाको कुराहरूलाई पनि ध्यानमा दिएर गरे पनि राम्रो हुन्छ।
1: अब नाडाले यो महोत्सवहरू पनि गर्छ नि होइन, हरेक वर्ष एउटा ठुलो चाडपर्व जस्तो फेस्टिभल जस्तो हामी देख्छौँ, त्यो कसरी चलिरहेको छ, कसरी भइरहेको छ, अब यो वर्ष पनि हुँदैछ, कसरी छ कार्य समितिको प्लान छ, यसमा योजना कस्तो छ?
0: हाम्रो भाद्रमा हुन्छ जहिले पनि, दसैँको अगाडि हाम्रो यो एउटा अटोमोबाइलको सबैजनालाई एकै ठाउँमा लिएर आएर जति पनि कन्ज्युमरहरूले किन्नको लागि सहजीकरण गर्नको लागि चाहिँ हामी गरिदिने हो। त्यहाँ सबै एकै एउटै छानामा हुने विभिन्न ब्रान्डहरू भएको कारणले गर्दाखेरि कन्ज्युमरलाई बेनिफिट नै हुन्छ। हाम्रो काम भने कन्ज्युमरलाई सहज र बेनिफिट दिने काम हो, संस्थाले त्यो चिज निरन्तर गरिरहन्छ।
1: यस्तै खालका प्रदर्शनीहरू हामीले काठमाडौँ बाहिर पनि देख्न सक्छौँ आगामी दिनमा?
0: गरिरहेकै छौँ हामीले, अहिले भर्खरै हामीले पोखरामा गऱ्यौँ, त्योभन्दा अहिले रिसेन्टली अहिले चितवन हाम्रो भातृ संगठन तपाईँको चितवन अटोमोबाइल्सले पनि उहाँ चितवनमा गरेको छ भने हाम्रो कार्ययोजना अनुसार सातवटै प्रदेशमा गर्ने हाम्रो योजना हो।
1: अब तपाईँ एउटा व्यवसायी भएको नाताले युवाहरू विदेश पलायन भइरहेका छन् होइन, हामी नेपालमा पनि केही गर्न सकिन्छ भनेर चाहिँ तपाईँको सन्देश चाहिँ ती युवाहरूलाई चाहिँ के छ?
0: मेरो सबैजनालाई सम्भावना खोज्नुपर्छ, सम्भावना खोजिसकेपछि हरेक ठाउँमा चाहिँ तपाईँको त्यसका सुवर्ण अवसरहरू हुन्छ, त्यसलाई हामीले पहिलाउनु पर्छ। अटोमोबाइल भनेको यो एउटा युगमा तपाईँको जुनसुकै कन्ट्रीमा पनि परिवर्तनकारी चिज हो, यसलाई हामीले अङ्गालेर यस्ता हुने हरेक चिजहरूलाई तपाईँले सिक्न सक्नुभयो र म कुन सेक्टरमा जाँदाखेरि मलाई राम्रो हुन्छ भन्ने कुरा हेर्नुभयो भने नेपालमै नै भविष्य छ र राम्रो पनि छ र दीर्घकालीन पनि छ।
1: अब अन्त्यमा व्यवसायी व्यापारी अनि उपभोक्तालाई चाहिँ तपाईँको सन्देश चाहिँ के?
0: मेरो सन्देश सबैजनालाई यही हो, अटोमोबाइललाई हेर्दाखेरि हेर्ने दृष्टिकोण चेन्ज गर्नुहोस्। अटोमोबाइल यो नेसेसिटी हो, सबैको आवश्यकता हो। अहिले भने जस्तै एउटा उद्योगीको सामान उद्योगमा बनेपछि बजार पुर्याउनको लागि एउटा किसानले फलेको सामान र या फल्नलाई खेती गर्नलाई चाहिने सवारी साधन र एउटा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा युज हुने बाइकको या सानो कारहरूलाई हेर्ने दृष्टिकोण सबैले हामी चेन्ज गरेर यो वास्तवमा चाहिँ अबको दिनमा आवश्यकता हो, यातायात चाहिन्छ, हामी सुरक्षित तरिकाले हिँड्न आवाजात गर्न पाऊ, सुरक्षित यात्रा गर्नको लागि सुरक्षित रोड हुनुपर्छ र यो सबै कुरा चाहिँ हामी राज्यलाई आवश्यकता अनुसार चाहिँ परिपूर्ति गर्नुपर्छ र हामीले पनि यो भोग गर्न पाइन्छ भन्ने चाहिँ धारणा राखेर हामी आशा राखेर चाहिँ अगाडि बढ़ाउँ जस्तो लाग्छ। सवारी साधन किन्नुभन्दा अगाडि सवारी साधनका बिक्री पछिका सेवा र सवारी साधन किन्ने हुनुहुन्छ भने उहाँहरूको बारेमा कम्पनीको बारेमा विस्तृत रूपमा जानकारी गरेर जानकारी लिएर मात्रै किन्नु होला भन्ने म सबैजनालाई अनुरोध गर्न चाहन्छु।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदियो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे नारा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग कुराकानी गरौं। विद्युतीय गाडीको प्राविधिक विषयबारे इन्जिनियर श्रीकान्त यादवसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।

0: ही ठाकुरा प्रश्न विचार
1: जीओ रेडियो नेटवर्क
2: तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी बजेटमा विद्युतीय गाड़ीको प्राथमिकता, गाड़ी व्यवसायको समस्या र सम्भावना बारे नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग गरिएको कुराकानी सुन्यौं। अब विद्युतीय गाड़ीको प्राविधिक विषयबारे इन्जिनियर श्रीकान्त यादवसँगको कुरा
3: धन्यवाद सर।
2: नेपालमा सड़क र सड़कमा चल्ने गाड़ीको अवस्था चाहिँ अहिले कस्तो देख्नुहुन्छ तपाईँ एउटा प्राविधिक भएको हिसाबले?
3: धन्यवाद तपाईँको क्वेसनको लागि। होइन, नेपालको सड़कहरू अब त्यो हामी सबैलाई थाहा भएको कुरा हो। सड़कहरू साँघुरो छ र हाम्रो टेरिटोरी भनौँ अथवा भूगोल र जनसंख्याको हिसाबले चाहिँ सवारीहरूको संख्या अलिकति क्रिटिकल बढी नै भन्दा हुन्छ। साँघुरो तर सवारीको संख्या अलिकति बढेको।
2: नेपालको अहिलेको सड़क अवस्था हेर्दा कस्ता खालका गाड़ीहरूलाई समस्या पर्दै आएको देखिन्छ?
3: खास गरेर सवारी भन्दा पनि सड़कहरू, जस्तो कि अब यहाँ ह्याबी सवारीहरूले चाहिँ सड़कहरू बिगार्ने गरेको अवस्था चाहिँ अहिले विद्यमान छ। होइन, नयाँ बन्दै गरेको रोडहरू अथवा राम्रा रोडहरू पनि छिटो भत्किने कारण मध्ये एउटा चाहिँ सवारी साधन चाहिँ जस अब ओभरलोडेड सवारी साधनहरू रोडमा घुर्नुपर्ने एउटा हो।
2: नेपालमा अहिले वातावरण मैत्री गाडीका सम्बन्धमा के अध्ययन अनुसन्धान केही भइरहेको छ?
3: यो हेर्नुहोस्, यो पछिल्लो समय चाहिँ यो इभीहरू भनौँ विद्युतीय सवारी साधनहरू नेपालमा चाहिँ एकदम द्रुत गतिमा चाहिँ भित्र आएको अवस्था छ। यो एकदम नयाँ टेक्नोलोजी पनि हो। पछिल्लो 7-8 वर्षदेखि चाहिँ यो नेपालमा भित्रिराखेको अवस्थामा चाहिँ यो नीति नियमहरूको चाहिँ अलिकति अभाव नै छ। तर त्यो विभागले पनि एक किसिमको विद्युतीय सवारी साधनहरूको मापदण्ड कसरी, कस्तो सवारी साधनलाई आउन दिने अथवा कस्तालाई चाहिँ नियमन कसरी गर्ने भन्ने विषयमा एउटा अध्ययन चाहिँ गर्दैछ र यो विषयमा मन्त्रालयमा पनि अब नीतिहरू बन्दैछ भन्ने कुरा सुनेको छु।
2: अब अलिकति विद्युतीय गाड़ीकै बारेमा कुरा गरौं। विद्युतीय गाड़ी खास के हो, यसको कार्य प्रणाली कसरी हुन्छ?
3: यो विद्युतीय सवारी भनेको अब छुट्टै एकदम धेरै डिफरेन्ट त होइन। खालि फरक चाहिँ के छ भन्दाखेरि अरू त्यसका पार्ट्सहरू लगाएको सबै चिज सेम हुन्छ, तर डिजल र पेट्रोलबाट चल्ने सवारीमा चाहिँ डिजल पेट्रोल युज गर्ने इन्जिन हुन्छ भने यो विद्युतीय सवारीहरू त्यो इन्जिनको ठाउँमा चाहिँ मोटरले काम गर्छ र त्यो बिजुलीबाट चल्छ। त्यो बिजुली भनेको ब्याट्रीमा स्टोर गरेर राखेको, शक्तिको रूपमा स्टोर गरेर राखेको हुन्छ र छोटकरीमा भन्दाखेरि ब्याट्रीबाट मोटर सञ्चालन गरेर गाड़ी चलाउनुलाई चाहिँ अब विद्युतीय सवारी हुन्छ।
2: विद्युतीय गाडीको प्रमुख फाइदाहरू चाहिँ के हुन्छन्?
3: पक्कै पनि यो पछिल्लो समय चाहिँ जुन हिसाबले चाहिँ विद्युतीय सवारी साधनहरू आइरहेछ त्यो अरूभन्दा फाइदा भएरै ल्याएको हो। होइन, खासमा चाहिँ यसमा मैले दुईटा चाहिँ फाइदा, तपाईँले फाइदाको कुरा गर्नुभयो, केही बेफाइदाहरू पनि होला होइन, तर फाइदाको कुरा गर्दाखेरि मुख्य रूपमा चाहिँ यो सड़कमा किफायती भन्यो होइन, हाम्रो रनिङ कोस्ट भन्छ, सवारी साधन सञ्चालन गर्दाखेरि फ्युलको खर्च चाहिँ सबभन्दा बढी हुने गर्छ र यसमा विद्युतीय सवारीमा चाहिँ फ्युलको रूपमा युज हुने ब्याट्री चाहिँ एकचोटि चार्ज गरेपछि 200, 300, 500, 700 किलोमिटरसम्म गुड्ने किसिमका ब्याट्रीहरू हुने भएकोले र त्यो चार्ज गर्न 200 देखि 500 रुपियाँ खर्च हुने अवस्था रहेकोले चाहिँ त्यो चाहिँ एक हिसाबले इन्धनको रूपमा इन्धन किफायती भयो। त्यो अलिकति अहिले त सुरुमा त महँगै छ होइन, तर यो बिस्तारै सस्तो पनि हुन्छ भने विश्व बजार हेर्दाखेरि त्यसरी आकलन चाहिँ गर्न सकिन्छ।
2: यसका बेफाइदाहरू चाहिँ के छन्?
3: बेफाइदाहरू अहिले ठ्याक्कै एकदम तपाईँले भने जस्तै त्यो एक्सपेरिमेन्ट अथवा भनौँ त्यसको रिसर्चहरू भइ नसकेको अवस्थामा चाहिँ यी बेफाइदा हो भन्ने अवस्था त छैन। तर पनि कहिलेकाहीँ सुनिएको कुराहरू अब कस्तो भन्दाखेरि यो चाहिँ अरू सवारी भन्दा यो डिजल पेट्रोलको सवारी भन्दा अलिकति बलियो छैन कि अथवा बलियो हुँदैन कि भन्ने एउटा छिटै बिग्रिने हुन्छ कि भन्ने एउटा बजारमा एक किसिमको चाहिँ हल्ला त्यस्तो पनि सुनिन्छ र कहिलेकाहीँ चाहिँ बाहिर त्यो बजारमा आएकै कुराहरू सुन्दाखेरि हामीले त्यसको इभिडेन्स हेर्न नसक्यौँ, अहिलेसम्म हेर्न पाएको छैनौँ, तर त्यो कहिलेकाहीँ चाहिँ त्यो आगलागीहरू पनि हुन्छ भन्ने कुराहरू चाहिँ आइराखेको छ बजारमा।
2: किन आग लाग्यो भने मानिसमा एउटा डर पनि भइरहेको छ नि पछिल्लो पटक हैन हुन त पेट्रोलियम गाडीहरु नै आग लागि हुन्छ तर मानिसले भखर इभी गाडी स्टार्ट हुँदै गर्दाखेरि होला यसको यो प्राविधिक कारण चाहिँ किन हुँदो रहेछ किन आग लागि हुँदो रहेछ त्यो
3: बाहिर चाहिँ बजारमा सुनिएको कुरा चाहिँ मैले भनेको तर यसमा आग लागि हुन्छ भनेर मैले चाहिँ प्राविधिकको रूपमा चाहिँ म त्यसरी भन्न सक्दिन किनकि कम्पनीहरूले चाहिँ कुनै गाडी बजारमा ल्याउनु भन्दा पहिले नै एकदम विभिन्न स्टेपमा चाहिँ त्यसको रिसर्चहरू गरेको हुन्छ र सेफ्टीका सबै मेजरहरू चाहिँ अप्नाएर बजारमा ल्याएको हुन्छ त्यही भएर चाहिँ त्यो अब बजारमा भनेको भरमा चाहिँ आग लागि भइहाल्छ भन्ने विषयमा म त विश्वास गर्दैन होइन त्यो बजारमा सुनिएको कुरा चाहिँ त्यो हो भनेको
2: कार्यक्रम बदलिदियो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्थाको बारेमा कुराकानी गरिरहेका छौँ आज हामीसँग हुनुहुन्छ इन्जिनियर श्रीकान्त यादव अहिले नेपालमा जुन आइरहेका छन् विद्युतीय गाडीहरू यी विद्युतीय गाडीहरू कस्ता कस्ता ब्रान्डमा उपलब्ध छन् तपाईँले यसको सरस्वती हेर्दाखेरिमा
3: हेर्नुहोस् नेपालमा चाहिँ अब विभिन्न किसिमका सवारी साधनहरू आएका छन् दुई चक्केदेखि लिएर दुई चक्के तीन चक्के चार चक्के र छ चक्के सवारी साधनहरू पनि विद्युतीय सवारीको रूपमा आयात भएको छ सुरुमा चाहिँ टू व्हीलर्स र थ्री व्हीलर्सको अलिकति बढ़ी चाप थियो अथवा बढ़ी आयात भइराखेको थियो भने अहिले पछिल्लो समय विगत दुई तीन वर्षदेखि हेर्दाखेरि फोर व्हीलर्सहरू खास गरी कार सेक्टरका सवारी साधनहरू अलिकति बढ़ी र त्यो सार्वजनिक सवारीको रूपमा प्रयोग हुने माइक्रो भ्यानहरू अथवा मिनी बसहरू पनि आइराखेको छ
2: कालेबुङ बदलीको नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्था कस्तो छ भनेर कुराकानी गरिरहेका छौं विद्युतीय गाडी चार्ज गर्नको लागि आवश्यक पूर्वाधारहरू चाहिँ कस्तो छ नेपालमा अहिलेको अवस्था हेर्दाखेरि
3: हामी कस्तो भयो भन्दाखेरि टेक्नोलोजी अगाडि हाम्रो नियम कानूनहरू अलिकति पछाडि भए जस्तो मैले महसुस गरेको छु यो बजारको माग अनुसार चाहिँ धेरै सवारी साधन नेपालमा आयो तर त्यसको लागि चाहिँ इन्फ्रास्ट्रक्चर चाहिँ अझै पनि जति मात्रामा पर्थ्यो त्यो चाहिँ हुन सकेका छैन कि जस्तो लाग्छ प्राइभेट सेक्टरहरूले जो जोले गाडी मगाउनुहुन्छ उहाँहरूले आफ्नो इनिसिएसनमा विभिन्न ठाउँमा चाहिँ चार्जिङ स्टेशनहरू राख्नु भएको छ पछिल्लो समय विद्युत प्राधिकरणले पनि चार्जिङ स्टेशनहरू राखेका छन् तर त्यो मात्रै चाहिँ सफिसियन्ट होइन त्यो भएर चाहिँ विद्युतीय सवारी सम्बन्धी चाहिँ एउटा मापदण्ड चाहिँ हुनुपर्छ भन्ने विषयमा चाहिँ हामीले यो पछिल्लो समय चाहिँ आवश्यकता महसुस गरेर त्यसको चाहिँ हामी इन्टर्नल तयारी गर्दैछौँ छिट्टै मलाई लाग्छ यो विद्युतीय लगायत कुनै पनि सवारी साधन बाहिरबाट आयात गर्दाखेरि के इन्फ्रास्ट्रक्चरहरू हुनुपर्छ के चाहिँ म्यान पावर अथवा त्यसको नियमहरू के फलो गर्नुपर्छ भन्ने विषयमा एउटा एक किसिमको क्लियर कट मापदण्ड बनाउन आवश्यक छ र त्यो हामी बनाउँदैछौँ
2: नेपालमा अब पूर्वाधारकै कुराकानी गरिरहँदा तराई क्षेत्रमा चाहिँ अब छिटो अलिकति पूर्वाधार पनि बन्छ सहज पनि छ इभी गाडीको लागि तर पहाड़ी क्षेत्रहरूमा चाहिँ लिएर जानको लागि अझै पनि अलिकति डर मानिसमा होइन त्यहाँ गइसकेपछि पूर्वाधार के छ कस्तो छ चढ्छ कि नै गाडी भन्ने यस्ता खालका यावत गुनासाहरू र यस्ता खालका समस्याहरू पनि कति कति देखा पर्छन् नि यसमा चाहिँ के भन्नु छ एउटा प्राविधिक हिसाबले
3: ठिक छ तपाईँले भनेको कुरा चाहिँ मैले पनि सुनेको छु त्यो बाहिर पब्लिकहरूले चाहिँ त्यसरी पनि भनेको सुन्छु होइन तर खास त्यसो प्राविधिक पक्षको कुरा गर्दाखेरि के छ भन्दाखेरि कुनै पनि कम्पनीले सवारी बनाउनुभन्दा पहिले त्यसको रिसर्च फेजमा चाहिँ धेरै चिज रिसर्च गरेर यो गाडी चाहिँ कस्तो ठाउँको लागि उपयुक्त हो भन्ने हिसाबको चाहिँ एक हिसाबको चाहिँ उसले टेक्निकल डिटेल्स टेक्निकल स्पेसिफिकेसन बनाउँछ र त्यसको डिटेलहरू त्यहाँको टेस्टिङ एजेन्सीहरूबाट चेक गराएर मात्रै बजारमा ल्याउने हो त्यसैले कम्पनीले दिएको स्पेसिफिकेसन अनुसारको हामीले पनि दर्ता गर्दाखेरि त्यो चिजलाई फलो गर्नुपर्छ हामीले त्यो आयात गर्दाखेरि त्यो चिज हेर्छौँ यो गाडी कस्तो ठाउँको लागि चलाउनको लागि उपयुक्त छ कम्पनीले के चिज रिकमेन्ड गरेका छ त्यही अनुसारको ठाउँमा चलाउनको लागि हामीले सिफारिस गर्ने गरेका छौँ त्यो यातायात व्यवस्था विभागले चाहिँ हामीले चाहिँ त्यसलाई सिफारिस गरेर कार्यालयहरूले चाहिँ लेखी पठाउँछौँ होइन जस्तो कुनै गाडी चाहिँ तराईको क्षेत्रमा मात्रै चलाउनको लागि योग्य छ भने त्यसले तराई मात्रै चलाउन पाउने गरी सिफारिस गर्छौँ भने कुनै चाहिँ काठमाडौँ उपत्यका लगायतको पहाड़को सबै ठाउँमा चलाउन उपयुक्त छ कि अथवा काठमाडौँमा चलाउन उपयुक्त नभएर पहाड़मा मात्रै छ कि जे होस् अब जुन ठाउँको लागि उपयुक्त छ त्यो ठाउँ सिफारिस गरेर नेपालभरिको सवारी साधनलाई त्यसरी हामीले सिफारिस गरेर पठाएपछि कार्यालयहरूले दर्ता गर्ने गरेका छन्
2: नेपालमा विद्युतीय सार्वजनिक गाडीहरू जस्तै अब सिटी सफारी बसको अवस्था चाहिँ कस्तो छ किनकि व्यक्तिगत रूपमा गाडीहरू त धेरै नै भित्रिरहेका छन् लामो दूरीका सवारीहरू र अलि लामो लामो बसहरू चाहिँ विद्युतीय गाडी भइदियो भने यो पोल्युसन कन्ट्रोलमा पनि केही टेवा पुग्थ्यो कि भन्ने एउटा आश गरिन्छ तर नेपालमा त अब अलिकति प्राइभेट गाडीहरू मात्रै धेरै भित्रिरहेको छ यो सिटी सवारी बसको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ तपाईँ यसमा थप्नुपर्छ जस्तो लाग्छ कि नै
3: सिटी सवारीको रूपमा चाहिँ विद्युतीय थप्ने अथवा त्यो आइसी थप्ने त्यो डिजल पेट्रोलबाट चल्ने सवारी थप्ने त्यो अलिकति फरक पाटो भयो होइन जस्तो काठमाडौँ उपत्यकाको हकमा सवारीहरू सेचुरेटेड अवस्थामा छ भनिन्छ होइन यसमा चाहिँ अरू एक्स्ट्रा सवारीहरू थप्न सकिँदैन कि भन्ने पनि छलफल छ यद्यपि त्यसको चाहिँ कुनै अध्ययन चाहिँ एकदम क्लियर कट अध्ययन चाहिँ भइसकेको छैन तर तपाईँले भनेको कुरामा चाहिँ मास ट्रान्जिटमा चाहिँ हामी इभीलाई प्रयोग गर्न सक्यौँ भने त्यसले चाहिँ हामीलाई पोजिटिभ इम्प्याक्ट दिन्छ भन्ने कुरामा दुई मात्रै छैन पक्कै पनि त्यो गर्नुपर्छ जस्तो लाग्छ पछिल्लो समय नेपाल सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसलाई महसुस गरेर चाहिँ साझा यातायातसँग कोर्डिनेसन गरेर ठूला सवारीहरू विद्युतीय सवारीको रूपमा केही सवारी ल्याएका पनि छन् त्यो सफिसियन्ट त छैन तर त्यो हाम्रो देशमा चाहिँ धेरै जसो पब्लिक सवारी साधनहरू प्राइभेट सेक्टरबाट अन गरेको हुनाले चाहिँ उहाँहरूले पनि यसमा चाहिँ कसरी इन्भल्भ गर्न सकिन्छ अथवा यतातिर आकर्षित कसरी गर्न सकिन्छ भन्ने विषयमा पक्कै पनि छलफल हुनुपर्छ
2: गाडी प्रदूषण र प्राविधिक पक्षमा सुधार सम्बन्धी कस्ता कस्ता काम भइरहेका छन्
3: डिजल र पेट्रोलबाट चल्ने सवारी कुरा गर्नुभयो होइन त्यसमा चाहिँ यो पछिल्लो समय के भएको छ भन्दाखेरि हामीले चाहिँ नेपालमा 2056 सालमा चाहिँ नेपाल प्रदूषण मापदण्ड 2056 भनेर आएको थियो 12-13 वर्षपछि 2069 सालमा चाहिँ त्यसलाई चाहिँ नेपाल प्रदूषण मापदण्ड 2069 भनेर त्यो युरो थर्ड स्ट्यान्डर्ड भन्छ होइन युरोपियन युनियनको मापदण्ड तेस्रो लेभलको मापदण्ड भन्छ पोल्युसनको मापदण्ड त्यसमा चाहिँ हामी जम्प गरेका छौँ अहिले चाहिँ त्यही चलिरहेको छ र त्यो पनि अब अपडेटेड भयो भन्ने हिसाबले चाहिँ नेपाल सरकारले त्यसले महसुस गरेर पछिल्लो समय वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले चाहिँ यसलाई यो युरो सिक्समा जानुपर्छ कि भन्ने विषयमा चाहिँ उहाँहरूको तयारी भइराखेको छ त्यसमा मलाई लाग्छ अहिले नीति र कार्यक्रममा पनि आएको छ त्यही हिसाबले चाहिँ अब छिट्टै मलाई लाग्छ युरो सिक्स स्ट्यान्डर्डमा जान्छ त्यो भनेको चाहिँ के हो टेक्निकली भन्दाखेरि चाहिँ हामी अहिले जति पोल्युटेड सवारी साधन नेपालमा भित्रिराखेको छ अब भित्रिने सवारीहरू चाहिँ त्योभन्दा कम पोल्युसन गर्ने खालको हुन्छ भनेर बुझ्नु
2: पेट्रोलमा युरो छ परेको हुने हो कि अथवा सवारी साधनमा कुनै यन्त्र परेको हुने हो
3: होइन युरो सिक्स भनेको के हो भन्दाखेरि त्यो इन्जिनले फ्युललाई बर्न गरिसकेपछि फाल्ने धुवाहरूमा चाहिँ पोल्युसनको मात्रा अर्थात त्यसमा चाहिँ जुन चिजले चाहिँ वातावरणलाई पोल्युट गर्छ त्यसलाई कार्बन मोनोक्साइड
4: बीबीसी नेपाली सेवाको सङ्गपखबाट पवन राज पौडेलको नमस्कार आज कार्यक्रममा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले दिए संसदका प्रश्नको जवाफ हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर दावी गर्दैनौं तर हामीले यथा स्थितिको व्यवस्थापन गर्ने होइन परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं मनसून भित्रले गर्दा विपद व्यवस्थापनमा कस्तो छ सरकारको तयारी
5: 56,000 घरधुरी प्रभावित हुने प्रारम्भिक आकलन हो यो जोखिमको आकलन त्यही आकलनलाई हिसाब गरेर धेरै अवस्थामा छौँ अहिले
4: र अमेरिका र इरान बीचको समझदारीसँगै होर्मुज जलमार्गबाट पानी जहाजको आवत जावत शुरू तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
6: फडिङ र दाहालबाट समाचार सुन्नुहोस् संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे यता होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन् उक्त सम्झौता यता 11 इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने कम्तीमा 4 फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन् ओमानको खाड़ीतर्फ गएको फ्रान्सको झण्डावाहक पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए समझदारी पत्र अनुसार तेहरानले होर्मुज जलमार्ग खुल्ला गरेको छ भने वाशिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ उक्त सम्झौतामा इरानले राष्ट्रसंघको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ पूर्व विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सम्झौताको एकमात्र उपलब्धि युद्ध शुरू हुनु अघि खुला रहेको हुर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेटले भने यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौ। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसूद पेजिस्क्यानले उक्त सम्झौतालाई ऐतिहासिक भनेका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी संचार माध्यमले जनाएको छ। इजरायलले फौजी कार्यवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रूसका विदेश मन्त्रीले आफ्नो देशले युक्रेन विरूद्ध नियमित रूपमा भीषण आक्रमणहरू गर्ने बताएका छन्। सर्गेई लाभ्रोभले युक्रेनी फौजको लड्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रूसले गरेको आक्रमणको बदलामा मस्कोको तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपत्नीय तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्रसंघले द्वन्द क्षेत्रहरूमा बालबालिका विरूद्ध भएका मानवाधिकार उल्लंघनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको तीन दशक यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाइ छ। र संयुक्त अरब एमिरेट सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। यूएले 15 वर्ष भन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
4: साझापखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री स्वर्णिम वाग्लेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
7: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै चार आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौ, तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौं। हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
4: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए। तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ़ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने
7: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाहीका लागि नेपाल सरकार समक्ष सिफारिश गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने व्यवहारा म स्पष्ट गर्न चाहन्छु।
4: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
7: अहिले हामीले 3 वर्षको सड़क सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को हामीले जिल्ला जोड्ने एक लेनको सड़क धेरै दुर्घटना हुने सिंगल लेनको सड़क भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सटाभिसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिंगल लेन जिल्ला सदरमुकामसम्मको सड़कलाई गर्ने
8: भनेर 11 अर्ब बजेट नियोजन गरिएको छ।
4: त्यसै गरी परराष्ट्र मन्त्री श्री शिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्ध बारे उनले भने,
7: अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौं, एफडीआई को टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी शुरू गर्छौं।
4: विनियोजन विधेयक बहुमतले पारित गर्नु अघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूलाई अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अब अर्को विषय, अल निन्यो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसून थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मौसमविदहरूले यस वर्षको मनसूनमा नेपालमा औसत भन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधि नै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसून प्रवेश गर्न ठानिएको छ। सम्भावित जोखिमको आकलन र तयारीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा आज प्राधिकरणको बैठक बसेको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा यस पटकको सम्भावित जोखिमलाई कसरी मूल्यांकन गरिएको छ भनेर सोधेका छौं।
5: अहिले हाम्रो प्रारम्भिक आकलन चाहिँ के छ भने 56,000 घरधुरी प्रभावित हुने र 2,25,000 व्यक्ति नै प्रभावित हुने भन्ने अहिलेको हाम्रो प्रारम्भिक आकलन हो, यो जोखिमको आकलन। र हामी त्यही आकलनलाई हिसाब गरेर हामी विभिन्न मन्त्रालयहरूले विभिन्न विभागहरूले कसले कसले के गर्ने भनेर सबैले आफ्नो आफ्नो कार्ययोजना बनाएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सड़क अवरूद्ध हुन सक्छ, नदीहरू त्यो तटबन्धहरू कतिपय ठाउँमा फुट्न सक्छ, होइन कतिपयसम्म खोलाको सतह बढेर बाढी आउन सक्छ, यस्ता कुराहरू छ नि, ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सड़क कहाँ कहाँ अवरुद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर अनि जस्तै डोजरहरू पनि अग्रिम पनि लगाउने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
8: अब यस पटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ शुरूमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमको आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
5: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बीचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम भयो नि। यहाँनिर अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
8: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको मनसुनका क्रममा हुने तयारी भन्दा यसपटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन्छ त्यसो भए?
5: पहिलाको जुन मनसुनको अवधि हुन्छ त्यो अवधिमा मानिसको मृत्यु हुने र धन र जनको क्षति हुने संख्या र गत वर्षकै हेरियो भने त सबै घटेको छ। त्यही हामीले के भने पहिलेको भन्दा अहिलेको चाहिँ संख्या घटाउने हो क्या, जस्तै विपदको घटना घटाउने हो, विपदबाट हुने धनजनको क्षति घटाउने हो र मानवीय मृत्यु हुन नदिने हो। यसको लागि हामीले चाहिँ जस्तै पनि अब कहीँ पहिरो गएको रहेछ भने हामीले तुरुन्तै त्यो पहिरोलाई त्यो दिन पहिरो गएको बेलामा यातायात हामीले अवरुद्ध गर्नुपर्ने हुन्छ, मान्छेलाई त्यहाँ जान दिनु भएन। स्कूल कलेजहरूको कुरा आउँछ, त्यहाँ एकदमै गर्मी भयो भने दुई चार दिन छुट्टी दिने पनि गर्नुपर्ने हुन सक्छ कि भन्दा हाम्रो तयारी चाहिँ अलिक फरक खालको हुने भयो र हामीले यसपालि अलिक बढी एलर्ट भएर बस्नुपर्ने अवस्था रह्यो। तर कम्पेरेटिभली यो अहिलेको विपद चाहिँ अलिकति अनुमान योग्य छ, भनेको के भने यो बेलामा पानी पर्छ यो बेलामा भनेर हामीलाई थाहा छ नि, हामी त्यही अनुसार तयारी गरेका छौँ। तर पनि अब नदीको बहाव बढ्छ भन्ने सब थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ, चुनौती हुन्छ नै त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
8: र अब अन्त्यमा चाहिँ यो अघिल्ला वर्षहरूमा कतिपय सुरक्षा निकाय बीचको समन्वय, त्यस्तै स्थानीय प्रदेश र संघ बीचको सहकार्य र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए, त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभवलाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
5: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेको छौँ, हामीले भनिरहेको छौँ, अनि गोदाम घरहरू अहिले फेरि यो कतिपय गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ, हामीले सामग्री कहीँ पठाउनु पर्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौँ अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो बेलियोसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ, पहिलो सम्बोधन उहाँहरूले नै गर्ने भनेको छ। भन्दा हामीले अहिले एकदम सिरिज अफ दिनमा चारवटा पाँचवटा भन्दा हरेक पालिका छानेर जुम मिटिङ गरेर त्यहाँको सबै मान्छेहरूलाई एक ठाउँमा राखेर नगरपालिकाका प्रमुखज्यू उपप्रमुखज्यू गाउँपालिका अध्यक्षज्यू बाध्यज्यू सबैलाई लगेर हामीले राखेर ल है हामी यसरी जाने है र हाम्रो फोन नम्बरहरू यो यो छ कन्ट्याक्ट नम्बर यो यो छ जुनसुकै बेला पनि हामीले कन्ट्याक्ट गर्नु भनेर हामीले भनिरहेर मनसुन आउनुभन्दा अगाडिको दुई हप्ता चाहिँ पुरै यो समन्वय नै खर्च गरेको छ क्या हामीले टाइम त्यसमा दिइरहेको छ नि त्यही समन्वय अलिक पहिला अलिक कम भयो कि भनेर यसलाई चाहिँ अलिक बढी चाहिँ हामीले समन्वय नै गरियो भने राम्रो हुन्छ है कमान्ड सेन्टर र सिचुएसन रुमहरू बनाएर काम गर्नुपर्छ भनेर भनिरहेको छ हामी।
4: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि होर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय पानी जहाजहरूको आवत जावत शुरू भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानको राष्ट्रपति मसूद पेजिस्कियानले हस्ताक्षर गरेको उक्त 14 बुन्दे सम्झौतामा आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालले पनि उक्त समझदारीको स्वागत गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
9: समझदारी पत्र नाम दिएको 14 बुधे दस्तावेजमा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने शर्त छ। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले उक्त समझदारी पत्रका शर्तहरू इरानले पालना नगरे अमेरिकाले अझै कठोर प्रतिबन्धहरू लगाउने बताए। इरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले लड़ाई पुनः शुरू गर्ने उनले चेतावनी दिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, हामीले यो साँच्चीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौ। उनले सम्झौताको पाठ हेर्दाखेरि इरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोर्याएको छ जुन तेहरानले वर्षौंदेखि भन्दै आएको हो। इरानले आफू विरूद्धका प्रतिबन्धहरू फुकुवा गर्न र रूखका सम्पत्ति फिर्ता लिन परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छूटहरू दिनुपर्ने देखिन्छ। तर सम्झौताको खाकाले तेहरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र 300 अर्ब डलर पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोएन भन्छन्, अहिले हामी यस्तो बिन्दुमा पुगेका छौं जहाँ इरान र अमेरिकाको सत्ताले मध्यस्थकर्ता मार्फत एक अर्का समान भएको हिसाबमा वार्ता गरेर यो सम्झौता गरेका छन्।
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: युवा कृषि पर्यटन मार्फत समृद्ध माप्य दुधकोशी, समावेशी विकासको आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र माप्य दुधकोशीको समृद्धि। माप्य दुधकोशी गाउँपालिका सोलुकुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz अनलाइन र सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना, यस गाह्रमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा देहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 जना, पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 रह उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
4: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। गर्मा मापी कारमा परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित, प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र, नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी २-२ प्रति, दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9976-53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 9851-18-73-82।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँडी
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबैल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9855017979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी काठमाडौँ
4: खुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरुरी सूचना
5: के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने सेतोसिमी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ
4: यस्तो भए ढिला नगर्नुहोस् नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुरुखुम्बुले स्थानीय रैथाने बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतो सिमी खरिद गर्दैछ
6: आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ याद राख्नुहोस् समय निकै थोरै छ सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385-190-9724-2421-22 र 98-40-21-80-70 साथै व्हाट्सएप नम्बर 97-62-44-21-22 र इमेल ठेगाना nhc@gmail.com अमिताभ कुमार यादव शाखा प्रमुख खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुरुखुम्बु

0: नमस्कार सेन सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: शिक्षित आवश्यकता सम्बन्धी सूचना। गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोनु दुपकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको किसिम अस्थायी करार पद संख्या 2 छना। आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षाबाट उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष नुनाकेको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमै माथिल्लो योग्यता हासिल गरेको शिक्षित अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसिन तलब भत्ता उपलब्ध गराइन्छ।
5: दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते, सम्पर्क मिति असार 12 गते विद्यालय समयभित्र, परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
6: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा वास्की वाणिज्य बैंक सलेरीमा रहेको सही नम्बर 20301692001 जम्मा गरी सुको सकले भोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 42 89 63 र 98 41 38 96 20।
6: विनोद सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुनु दुपकुण्ड नगरपालिका साथ सुनुखुम्बु।
7: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
5: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्रोत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा स्वास्थ्य प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: 장거리나 수로밭 도둑고 럭시 창이니까 미리
1: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अग्रणी सेवा ग्रही महानुभावर यातायात व्यवस्था कारिणी प्रवाहरी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख् अनुरोध कर सेवा प्राप्ति में कसई को प्रलोभन नगरी आपको सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए अधिकार कार्यालय प्रमुख सुझे संपर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: ओ को भाइ र
4: मो दिदी सुन्तली ढुका खोल्नुस् न।
3: के भयो यति राति किन दिदी राखे?
4: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
3: ल भन के भयो?
4: आज घरमा कोही नभएको मौका छोडेर त्यो तल्लो घरको माइला दाईले भागेर आएको। दिदी
3: माइला दाईले राख त्यसलाई, म परीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, परी पठाइदिनुहुन्छ कि? ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
5: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
6: लहरी शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
7: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
6: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
7: म त कहाँ पढ्ने अन्यलमा छु भने।
6: के अन्यलमा पढ्नु हो? हामी कक्षा 10 मिलेर पढ्यो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
7: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
6: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
7: हो र, कुन कुन विषय पढाइदो रहेछ त्यहाँ?
6: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
7: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
6: ल सुन, देशभरका हजारौं मावि मध्ये टप 5 भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।
8: एक युनिट रगतले 3 सम्मको ज्यान बचाउन सकिन्छ।
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
9: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
9: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
8: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
9: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
10: आ आर्थिक वर्ष 2083-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
11: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बमोजिममा स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वैसूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 65 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
10: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो। पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
2: भर्ना म्याच यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5330, 98-42-84-87 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
1: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504030।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: नमस्ते डॉक्टर साहब।
1: नमस्ते बस्नुस् न, भन्नुस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।